0: नेपालीहरूको यसअघि 616 जनाको उद्धार कार्य सम्पन्न भएकोमा पछिल्लो दुई हप्तामा थप 71 जनाको पनि उद्धार गरिएको छ। उक्त कुल संख्या मध्ये कम्बोडियाबाट 562 जना, म्यानमारबाट 111 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको हो। त्यस क्षेत्रमा अझै पनि धेरै नेपालीहरू फँसेको हुन सक्ने अनुमान गरिएको छ।
1: कम्बोडियाली सरकारबाट हालसम्म 100 जना भन्दा बढी नेपालीको जरिवाना मिनाहा भएको प्रवक्ता छेत्रीको भनाइ छ।
0: नेपाली राजदूतावास बैंकको अनुरोधमा कम्बोडिया सरकारबाट हालसम्म 102 जना नेपालीको जरिवाना समेत मिना भएको छ र थप 172 जनाको जरिवाना मिनाको लागि अनुरोध पनि गरिएको छ। कम्बोडियाका विभिन्न जेलमा 29 जना नेपालीहरू संगठित अपराध, यातना, मानव तस्करी लगायतका कसुरमा थुनामा रहेका छन्। उनीहरूको शीघ्र रिहाई तथा उद्धारका लागि नेपाली राजदूतावास बैंकबाट पहल जारी छ। यसै गरी म्यानमारमा थुनामा रहेका 18 जनाको कैद मिनाको लागि पनि पहल जारी राखिएको र उनीहरूलाई हालै नेपाली राजदूतावासबाट भेटी आवश्यक सहयोग समेत उपलब्ध गराइएको छ।
2: नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई 39 बुँदे ज्ञापन पत्र बुझाएको छ। बारले अदालतमा बाह्य हस्तक्षेप रोक्ने, न्यायपालिकाको विश्वास गिर्न नदिने, पूर्ण स्वचालित प्रणाली लागू गर्ने लगायतका विषयमा ध्यान आकर्षण गराएको हो। बार अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रको नेतृत्वमा पदाधिकारी सहित गएको टोलीले न्यायपालिकाको विकृति र व्यथिति रोक्न आग्रह गरेको छ। अब खबर फटाफट।
3: सिराहाको लहान 13 घलेटोल मुसहर बस्तीको अति विपन्न 20 परिवारलाई नयाँ सुरक्षित घर हस्तान्तरण, लहान नगरको 59,04,000 र हेबिटेट फर ह्युमेनिटी नेपालको 16,66,000 लगानीमा बनाइएका घरमा 2 कोठा, 1 भान्सा, बरान्डा र शौचालयको व्यवस्था। 1.5 वर्षदेखि तलब खान नपाएका उदयपुर सिमेन्टका कर्मचारी आन्दोलित। गएको चैतसम्म कर्मचारीले 8,80,00,000 भन्दा बढी तलब भत्ता लिन बाँकी। काभ्रेको डाँडा पारिक क्षेत्रमा पर्ने महाभारत र खानीखोला गाउँपालिकालाई कफी हबका रूपमा विस्तार गरिँदै जसले रोप्छ कफीको बोट उसले पाउँछ 20 नोट कार्यक्रम निरन्तर। कफी रोप्ने खाल्डोका लागि 20 र बिक्री गर्दा 35 रुपियाँ अनुदान पनि। गएको वैशाखमा मुलुकभरबाट 2300 भन्दा बढी फरार प्रतिवादी पक्राउ। सबैको जोड्दा 825 वर्ष कैद सजाय हुने, 21,54,00,000 जति जरिवाना पनि असुल। वैशाखमै 1,056 जना लागू औषध कारोबारमा संलग्न पनि पक्राउ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक बाहेकलाई आउँदो 15 दिनभित्र नामको अगाडि डाक्टर शब्द हटाउन काउन्सिलको निर्देशन। काउन्सिलमा दर्ता भएका चिकित्सक बाहेक अरूले आफूलाई डाक्टर भन्दै भ्रम सिर्जना वा आधुनिक औषधि सिफारिस गरेको पाइएमा 3 वर्ष कैद र 3,000 जरिवाना तिर्नुपर्ने चेतावनी।

0: कन्या समुदायमा
1: दिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: परराष्ट्र मन्त्रालयले भारतमा निर्यातमा देखिएको नेपाली चियाको अवरोध हटिएको बताएको छ। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभएको छ।
4: भारतीय टी बोर्डले 10 फेब्रुअरी 2026 दिन जारी गरेको निर्देशिका अनुरूप नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले भारतीय पक्षसँग गरेको छलफल समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको उल्लिखित निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हाललाई सहज हुने भएको छ।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले दर्ता विनय सञ्चालन भइरहेका ड्राइभिङ तथा राइड सेयरिङ एपमाथि सरकारले निगरानी गरिरहेको बताउनु भएको छ। सिंहदरबारमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री तिमल सिन्हा
5: माननीय प्रभा ढकालले ड्राइभिङ एपहरूको कुरा गर्नु भएको छ। मसँग ठ्याक्कै सम्बन्धित त होइन, तर ठुल्ठुला यो ऊहरू तपाईँले भन्नुभएको यो इनड्राइभहरू यस्ता कम्पनीहरूको एपहरू भन्नुभयो होला, दर्ता नभएकन त्यस्ता कम्पनीहरू त सञ्चालन हुन पाउने कुरै भएन, होइन? सञ्चालन दर्ता भएरै भएको हुनुपर्छ। र सबै भेहिकलहरू चाहिँ एपबाट चलाउनको लागि कतिको सम्भव छ, कतिको फिजिबल छ, फेरि काठमाडौँ मात्रै पनि होइन, होइन? अनि त्यो म्यान्डेटरी गर्न मिल्छ कि मिल्दैन पनि ती सबै कुराहरूलाई ध्यान दिनुपर्छ होला सरकारले। अब नेपाली एपहरू पनि केही बनेका चाहिँ हुन्, अब तिनीहरू कतिको सस्टेनेबल हुन सके नसकेको हामी आफैले काम गर्न सकेको नसकेको सरकारले नेपालको डिजिटल ट्रान्सफर्मेसन गर्ने हो भनेदेखि नेपालको स्टार्टअपलाई चाहिँ ग्रो गराउनुपर्छ भन्ने कुरामा दुईमत छैन। हामी त्यसमा काम गर्छौँ र कसरी चाहिँ तपाईँको इन्करेज गर्ने भन्ने कुरा यस्ता किसिमका कुराहरू पनि आउनेछन्।
3: ट्राफिक प्रहरी र यातायात व्यवसायबीच सार्वजनिक यातायातमा यात्रा गर्ने सवारी सर्वसाधारणको सामानमा लगेज ट्याग राख्ने सहमति भएको छ।
6: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौला बीच सहमति भएको हो। सार्वजनिक यात्रुवाहक सेवामा यात्रुहरूको ब्याग वा लगेज सुरक्षित व्यवस्थापन गर्न अनिवार्य रूपमा ट्याग प्रणाली लागू गर्न दुई पक्षबीच सहमति भएको हो। यसका लागि व्यवसायले मातहतका सबै सार्वजनिक सवारी साधनमा यात्रुहरूको झोलामा अनिवार्य रूपमा दुई प्रति ट्याग प्रयोग गर्नुपर्ने भएको छ। एउटा ट्याग यात्रुको सामानमा टाँस्ने र सामानको ट्याग भिडान गरेर मात्रै सामान फिर्ता गर्ने सहमति भएको छ। गन्तव्यमा पुगेपछि यात्रुसँग भएको ट्याग र सामानको ट्याग भिडान गरी मात्रै सामान फिर्ता गर्ने, यसका लागि चालक र सहचालकलाई तालिम दिने लगायतका सहमति भएका हुन्। सवारी साधनमा खटिने कर्मचारीको तर्फबाट लापरवाहीका कारण सामान हराएमा वा क्षति भएमा कानून वा आपसी सहमति अनुसार यात्रुलाई उचित क्षतिपूर्ति दिनुपर्ने भएको छ। ट्याग हराएको यात्रुको हकमा आधिकारिक पहिचान र सामानको पूर्ण विवरण पुष्टि नभएसम्म सामानको जिम्मा नलगाइने भएको छ।
3: सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई हिरासतमा राख्न थपिएको म्यादभित्र मुद्दा चल्ने नचल्ने निर्णय गर्न आदेश दिएको छ। न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले दुर्गा प्रसाईमाथि थप म्याद थपेर हिरासतमा नराख्न आदेश दिएको हो। प्रसाईको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट भने खारेज भएको छ। प्रसाईलाई जेठ 5 गते 3 दिनका लागि म्याद थप भएको थियो। दोस्रो पटक जेठ 7 गते 4 दिनका लागि म्याद थप भएको हो। यो समय सकिनु पूर्व नै प्रसाईबारे निर्णय गर्नुपर्ने भएको छ। कास्की जिल्ला अदालतले रासोपा सभापति रवि लामिछाने विरूद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिन अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासको इजलासले लामिछाने सहितका व्यक्ति विरूद्ध सहकारी ठगी सम्बन्धी मुद्दा यथावत राखेर रा जोडिएका अरू मुद्दा फिर्ता लिन अनुमति दिएको हो। गोर्खा मीडिया नेटवर्कमा अध्यक्ष जीबी राई, संचालक छविलाल जोशी सहित लामिछाने विरूद्ध दायर भएको मुद्दा संशोधन गर्ने तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयका आधारमा फिर्ता भएको हो। तालिम गर्ने क्रममा बेहोस भएका सत्र प्रहरी बल टिकापुर तालिम केन्द्रका 6 जना प्रशिक्षणार्थीलाई काठमाडौँ ल्याइएको छ। राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टिकापुर कैलालीमा तालिमरत 8 जना प्रशिक्षणार्थी गर्मीका कारण बेहोस भएका थिए। तीमध्ये 6 जनालाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौँ ल्याइएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।

0: स्थानीय समुदायमा
1: बिलाइन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कास्की जिल्ला अदालतले राष्ट्रपति सभापति रवि लामिछाने विरूद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिन अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले लामिछाने सहितका व्यक्तिहरू विरूद्ध सहकारी ठगी सम्बन्धी मुद्दा यथावत राखेर जोडिएका अरू मुद्दा फिर्ता लिन अनुमति दिएको हो। गोर्खा मीडिया नेटवर्कका अध्यक्ष जीवी राई, संचालक सबिलाल जोशी सहित लामिछाने विरूद्ध दायर भएको मुद्दा संशोधन गर्ने तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयका आधारमा फिर्ता भएको हो। सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई हिरासतमा राख्न थपिएको म्यादभित्र मुद्दा चल्ने नचल्ने निर्णय गर्न आदेश दिएको छ। न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले दुर्गा प्रसाईमाथि थप म्याद थपेर हिरासतमा नराख्न आदेश दिएको हो। प्रसाईको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट भने खारेज भएको छ। प्रसाईलाई जेठ 5 गते 3 दिनका लागि म्याद थप भएको थियो। दोस्रो पटक जेठ 7 गते 4 दिनका लागि म्याद थप भएको हो। यो समय सकिन पूर्व नै प्रसाई बारे निर्णय गर्नुपर्ने भएको हो। नेकपा एमालेको सचिवालय बैठकमा पार्टी नेतृत्व र पुनर्गठनको विषयमा चर्काचर्की भएको छ। भक्तपुरको गुण्डुमा बसेको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्तले फागुन 21 को चुनावी परिणामले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने धारणा राख्नु भएको थियो। उहाँहरूले पछिल्लो चुनावी परिणामले पार्टीभित्र सुधार आवश्यक देखिएको बताएका छन्। त्यसक्रममा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङबीच सवाल जवाब समेत भएको नेताहरूले बताएका छन्। अध्यक्ष ओलीले पार्टी संकटमा रहेका बेला नेतृत्व विरूद्ध अभियान चलाउनु अनुशासन विपरीत भएको चेतावनी दिनुभएको थियो। त्यसको प्रतिवाद गर्दै उपाध्यक्ष गुरूङले एमाले कुनै व्यक्तिको निजी कम्पनी नभएको प्रतिक्रिया दिनुभएको बताइएको छ। पोखरा महानगरपालिकामा 3 वर्षदेखि सञ्चालन हुँदै आएको कृषि एम्बुलेन्स सेवाले कृषक र उपभोक्ता दुवै लाभान्वित बनेका छन्। कृषि उपजले बजार पाएको छ भने उपभोक्ताले शहरमै बसेर ताजा तरकारी पाएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज पोखराका मुख्य बजारसम्म पुर्याउने गरिएको छ। विशेष गरी ग्रामीण क्षेत्रका किसानले उत्पादन बजारसम्म लैजान भोग्दै आएको ढुवानी समस्या कृषि एम्बुलेन्स सेवाले कम गरेको हो। पोखरा महानगरपालिका वडा नम्बर 22 का कृषक देवीलाल बरा,
5: अब हामीले त्यो महानगरलाई कभर गरेर कृषि एम्बुलेन्स मार्फत हामीसँग यति उत्पादन छ लान पर्यो भनेको सिलसिलामा लैदिइराख्नु भएछ। अनि अर्को चाहिँ के अरे, अब त्यो कुनै पनि कति 32-33 थरी तरकारीहरूको एउटा चाहिँ समर्थन, न्यूनतम समर्थन मूल्य पनि छ। अब त्यो नजिकेको र बेच्न भन्दा बजार भाउभन्दा अलिक बेसी नै तल भएकाको त्यो चाहिँ समर्थन मूल्यका दरले किसानहरूलाई भुक्तान पनि गर्नुभएको। अब एक ठाउँमा सङ्कलन गरेर यति चिज छ भनेपछि आएर लैदिनुहुन्छ के, सङ्कलन गर्न पर्यो एउटै किसानको मात्रै आएर लाने कुरो त भएन। अब सबै किसानहरू समूहहरू मिलेर एउटा सङ्कलन गरे पछाडि र हामीसँग यति चाहिँ सरकारीहरू सङ्कलन भएको छ आएर लैदिनु पर्यो भने लानुहुन्छ।
4: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज बजारमै पाउन थालेपछि यसले स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुगेको छ भने उपभोक्ताले समेत ताजा तरकारी पाएको पोखरा रत्नचोकी सावित्री घिमिरे बताउनुहुन्छ।
6: पोखरा महानगरपालिकाले अहिले कृषि एम्बुलेन्स मार्फत प्रत्येक वडामा यो जुन गाउँ स्तरीय वडामा चाहिँ उत्पादन भएको चाहिँ सहर स्तरीय वडामा ल्याएर एम्बुलेन्स मार्फत वितरण बिक्री वितरण गर्नको लागि सहजीकरण गरिदिइरहेको छ। यसले चाहिँ हामी यो सहरमा बसेर करी सवारीहरू नहुनेहरूको लागि चाहिँ एकदम सहज भएको छ। हामीहरूले कौशीमा उत्पादन गरेर त खाइरहेका छौँ, कतिपय चिजहरू कौशीमा उत्पादन गर्न मिल्दैन।
4: महानगर कृषि शाखाका अनुसार सेवा सुरु भए त किसानको सहभागिता बढ्दै गएको छ। उपभोक्ताले समेत ताजा स्थानीय उत्पादन सहज रूपमा पाउन थालेपछि सेवाको प्रभावकारिता वृद्धि भएको हो। कृषि क्षेत्रमा उत्पादन वृद्धि र किसानको आय आर्जनमा टेवा पुर्याउने विश्वास सहित महानगरले 3 वर्ष अघि यो सेवा सुरु गरेको थियो। महानगर कृषि महाशाखा प्रमुख मनोहर कडेरिया,
7: पोखरा महानगरपालिकाले स्थानीय उत्पादन प्रवर्धन गर्नको लागि ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषि वस्तुलाई सहरको उपभोक्तासम्म पुर्याउने र गाउँ र सहरलाई जोड्ने, गाउँको उत्पादन सहरमा र सहरको पैसा गाउँमा पुग्ने गरी दुवै क्षेत्रलाई चलायमान बनाउनको लागि धेरै कृषकहरूको माग पनि रहेको र बजारीकरण समस्या पनि भएको ढुवानीको पनि समस्या आएको कुराले गर्दाखेरि एउटा चाहिँ कृषि एम्बुलेन्स सञ्चालन गर्नुपर्छ भनेर महानगरपालिकाले 3 वर्ष अगाडिदेखि निरन्तर रूपमा यो एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ।
3: आईपीएल क्रिकेटमा आज बेलुका 7:45 पंजाब किंग्स र लखनऊ सुपर जायन्ट खेल्दैछन्। यसअघि हिजो भएको खेलमा सनराइजर्स हैदराबाद
2: movie and

हाम्रो बीएफबीएस गोर्खा रेडियोको कार्यक्रम मुभी एन्ड मोर आज फेरि पनि नेपाली सिनेमाको कलेक्सनको साथमा आइसकेको छ र साथमा म संगीता श्रेष्ठ पनि र आज पनि मसँग तपाईँहरूसँग सेयर गर्नको लागि नेपाली सिनेमाका केही यस्ता न्युजहरू छन् यस्ता कलेक्सनहरू छन् जसको बारेमा तपाईँहरू जान्न चाहनुहुन्छ। कार्यक्रमको सुरुवात भर्खरै भएको छ सो म पहिलो चोटि चाहिँ गीत नै सुनाउँछु तपाईँलाई पहिलो गीत सुनाउँछु त्यसपछि माथि बाँकीको कुराकानी हामी कन्टिन्यू गर्ने नै छौँ।

आजको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ वैशाखको 11 गतेदेखि होइन लगभग 25 गतेसम्मको जुन प्रदर्शनमा आएको चलचित्रहरू छन् होइन, यी चलचित्रहरूको बारेमा यो सिनेमाले कस्तो गर्यो, यी सिनेमाले एक्चुली कस्तो गर्यो, के कस्तो रेस्पोन्स पायो त्यो बारेमा कुरा गरौँ। र 11 गतेदेखि 25 गतेसम्मलाई हेर्ने हो भने परालको आगो, लाली बजार, मालती मङ्गले र गुरुआमा चारवटा सिनेमा जुन प्रदर्शनमा आयो, विशेष गरी यो चारवटा सिनेमाको बारेमा मलाई कुरा गर्न मन लाग्यो। यी चारैवटा सिनेमाको बक्स अफिस रिपोर्ट भनौँ न, जुन चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने गर्छ होइन, तथ्याङ्कको आधारमा चाहिँ जुन सार्वजनिक गर्ने गर्छ, त्यो सार्वजनिक गरिएको तथ्याङ्क अनुसार नि तपाईँहरूसँग कुरा गर्न मन लाग्यो आज मलाई। यो जुन बोर्डले उपलब्ध गराएको कमाईको विवरण या आर्थिक हिसाब किताब भनौँ न होइन, त्यो हेर्दाखेरि चाहिँ सबभन्दा माथि यो चारवटा सिनेमा जुन मैले नाम लिएँ, परालको आगो, लाली बजार, मालती मङ्गली र गुरुआमा, मध्ये चाहिँ सबभन्दा हाइएस्ट कमाई गर्न सक्ने अहिलेसम्मको सिनेमा चाहिँ परालको आगो रहेको छ, त्यसमा चाहिँ डाउट नै छैन होइन। परालको आगो एकदमै राम्रो फिल्म बनेको चर्चा त डे वानदेखि नै भएको थियो र त्यसमाथि यो सिनेमा हेर्न जाने दर्शकहरूको जुन एउटा भिड थियो, दर्शकहरूले जुन यो सिनेमा हेर्न चाहे त्यो देखेर पनि चाहिँ हामीले अन्दाज त गर्न सक्छौँ र त्यसमाथि पनि कमाईको हिसाबले पनि सबैभन्दा माथि चाहिँ परालको आगो सायद त्यो कारणले पनि रह्यो, त्यसमा डाउट भएन होइन। यो ड्युरेसनमा चाहिँ के देखिन्छ भने टिकट मात्रै सेल भएको हिसाबले हेर्ने हो भने 1,51,928 टिकट यो सिनेमाको मात्र बिक्री भएको देखिन्छ विकास बोर्डले जुन सार्वजनिक गरेको विवरण अनुसार है। त्यो अनुसार हामी के भन्न सक्छौँ भने करिब 4,22,23,435 रुपियाँ चाहिँ ग्रस कमाई गरेको छ परालको आगोले। अब अर्को सिनेमा यसपछि सेकेन्ड हाइएस्टमा चाहिँ कुन सिनेमा छ जसले चाहिँ राम्रो कमाई गर्यो भनेर सोच्ने हो भने नो डाउट लाली बजार, किनभने लाली बजारको जुन किसिमको हाइप क्रिएट भयो होइन, सिनेमालाई प्रदर्शन गर्न दिने नदिने कुराहरू चल्दै गर्दाखेरि चाहिँ खै किन हो सिनेमा हेर्न जाने क्युरियोसिटी दर्शकहरूमा चाहिँ असाध्यै बढेको पाइयो। सो यो अवस्थामा चाहिँ यो सिनेमा लाली बजारले कति यो ड्युरेसनमा चाहिँ कतिवटा टिकट बेच्न सक्यो त, सेल गर्न सक्यो त भनेर हेर्ने हो भने लाली बजारको टिकट चाहिँ 1,14,586 बिक्री भएको छ। सो त्यो हिसाबले यो सिनेमाले करिब 3,82,61,779 रुपियाँ ग्रस कमाई गरिसकेको छ। अब यो दुईवटा त हाइएस्टको हामीले कुरा गऱ्यौँ होइन, अब यदि हामी लोवेस्टमा जाने हो भने कुन सिनेमाले सोचेको जस्तो व्यापार गर्न सकेन भन्ने त्यो कुरा पनि सार्वजनिक भयो विकास बोर्डको यो सार्वजनिक गरेको डाटा अनुसार। र त्यो हिसाबले हामी अब जुन लोवेस्टमा पनि अलिकति लोवेस्टभन्दा अलि माथि उठेर यदि कुरा गर्ने हो भने त्यो सिनेमा रह्यो मालती मङ्गली। मालती मङ्गलीको पनि मलाई के कुरा गर्न मन लाग्यो भने रिलिजको ठ्याक्कै मुखमा आएर चाहिँ यो सिनेमा एक किसिमले विवादमा पर्यो, किनभने सबैलाई थाहा छ यो सिनेमालाई गायक रामकृष्ण ढकालले प्रड्युस गरेका हुन् र यो सिनेमा चाहिँ ठ्याक्कै रिलिजभन्दा अगाडि जुन रामकृष्ण ढकालले पछिल्लो जेएनजी आन्दोलनलाई लिएर जे कुराहरू बोलेका थिए त्यो कुरालाई लिएर कतै न कतै विवाद भयो, कतै न कतै उनको सिनेमालाई बहिष्कार गरौँ भन्ने कुराहरू आयो, सायद त्यसको असर पनि हुनसक्छ मालती मङ्गलेलाई कि मालती मङ्गलेको चाहिँ त्यति राम्रो व्यापार देखिएन जुन अपेक्षा गरेको, एकदमै राम्रो हुन्छ भनेर अपेक्षा गरेको थियो तर यो सिनेमाले त्यति सोचेको जस्तो व्यापार भने गर्न सकेन। र फिल्मले टिकट कति सेल गर्यो त भनेर हेर्ने हो भने जम्मा यो सिनेमाको टिकट चाहिँ 13,890 मात्रै बिक्री भएको छ। त्यो हिसाबले यो सिनेमाले जम्मा 44,78,608 रुपियाँ मात्रै ग्रस कमाई गरेको देखिन्छ। सो दुःखलाग्दो कुरा हो कि एउटा राम्रो नेपाली विषयवस्तुमा बनाइएको सिनेमा थियो मालती मङ्गले जसले सोचे जस्तो व्यापार गर्न सकेन। र यो सिनेमा प्रदर्शनमा आइरहेकै बिचमै एउटा अर्को कुरा के पनि आएको थियो भने सिनेमाकी नायिका वर्षा राउतले आफूले चाहिँ प्राय जसो सबैको सिनेमालाई चाहिँ प्रमोसन गर्ने क्रममा चाहिँ हेल्प गरिन्छ होइन, प्रमोट गरिन्छ अरूको सिनेमा पनि, तर आफ्नो सिनेमालाई चाहिँ कसैले सपोर्ट नगरेको भन्ने जस्तो दुःख पनि व्यक्त गरेकी थिइन्। त्यसपछि केही नायिकाहरूले केही कलाकारहरूले उनको सिनेमालाई प्रमोट पनि गरेर फिल्म प्रदर्शनमा आएको चाहिँ हेरौँ भन्ने जस्तो किसिमको कुराहरू चाहिँ दिएको थियो, तर योभन्दा अगाडि मैले भनिहालेँ लाली बजार अनि परालको आगोले नै यो सिनेमाहरूलाई पनि असर गरेको चाहिँ क्लियर देखिन्छ। सो त्यो अवस्थामा मालती मङ्गलेले जुन व्यापार गर्छ भनेर अपेक्षा गरेको थियो त्यो हुन सकेन। र अब यो बिचको यो पिरियडको सबैभन्दा कमजोर सिनेमा भनेर जसलाई हामीले नाम लिनु पर्दा हामीले नाम लिन सक्छौँ गुरुआमा चलचित्र। गुरुआमा फिल्म पनि यही पिरियडमा प्रदर्शनमा आयो होइन, सबैभन्दा लोवेस्ट टिकट सेल यही सिनेमाको भएको छ। त्यो हिसाबले यो सिनेमाको टिकट जम्मा 8,900
74 मात्रै बिक्री भएको छ। त्यो हिसाबले हामी के भन्न सक्छौँ भने फिल्मले जम्मा 28,44,451 रुपियाँ मात्रै ग्रस कमाइ गरेको छ। सो चारवटा सिनेमा प्रदर्शनमा आयो, जसमा सबैभन्दा कमजोर सिनेमाको रूपमा हामीले यो हप्तामा चाहिँ गुरुआमा भनेर पनि तपाईँहरूलाई बतायौँ होइन। तर यसो फर्केर हेर्ने हो भने वैशाख महिनामा मात्रै अब नयाँ वर्ष नयाँ उत्साह भनेर रिलिज गरिन्छ नि त होइन आफ्नो सिनेमाहरू। र यसरी रिलिज गर्ने क्रममा चाहिँ जति पनि सिनेमाहरू रिलिज भयो होइन त्यसमध्येमा सबभन्दा हाइएस्ट वैशाख महिनामा चाहिँ अहिलेसम्म कमाइ गर्न सकेको सिनेमाको रूपमा हामीले परालको आगोलाई देख्न सक्छौँ। त्यसपछि लाली बजार, त्यो बाहेकको अन्य सिनेमा जति पनि मैले भने, चाहे त्यो मालती मङ्गली होस्, चाहे त्यो पहाड, त्यो पनि हो तुलसी घिमिरेले लामो समयपछि होइन एकदमै कुनै बेलाका सुपरहिट फिल्म दिने निर्देशकको रूपमा चिनिनुहुन्छ तुलसी घिमिरे, र उहाँले नै बनाउनु भएको सिनेमा पहाड पनि सुपर फ्लप रह्यो वैशाख महिनाको लागि भने गुरुआमा पनि फ्लप फिल्मको लिस्टमा परेको छ। सो यो जानकारी आजको कार्यक्रम मुभी एन्ड मोरको सुरुवातमा मैले तपाईँलाई दिएँ भने म यसपछि तपाईँलाई गीत नै सुनाउँछु।

0: BFBS Gorkha Radio。
1: तो पहिला फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS Gorkha Radio. Gorkha Radio.
2: Movie and more. विपिन कार्कीको नयाँ सिनेमा आउँदैछ काजी भनेर, जसमा उनको साथमा के अधिकारी छन्। तर यो काजी सिनेमालाई लिएर फाटोफुटो कुराहरू कस्तो चलिरहेछ भने, होइन, कबड्डी सिनेमाको काजी क्यारेक्टर एकदमै हिट, कतै यो सिनेमा चाहिँ यही काजीबाट इन्सपायर भएको हो कि, होइन, कबड्डीको काजीसँग नाम सापट्टि लिएको हो कि के हो त भन्ने कुराहरू चलिरहेको छ। यो बिचमा विपिन कार्कीले के कुराहरू क्लियर गरेका छन् भने, कबड्डीको काजी क्यारेक्टर र यो सिनेमा काजीको जुन काजी क्यारेक्टर छ, यो नाम जुझ्नु संयोगभन्दा बढी अरू केही पनि होइन, किनभने दुवै क्यारेक्टर साध्यै फरक छ, एकअर्कासँग कनेक्ट नै छैन। किनभने यो काजी सिनेमाको यो जुन काजी छ, यो क्यारेक्टरले आफ्नी श्रीमतीलाई असाध्यै माया गर्ने र उनको त्यो जुन माया छ आफ्नो श्रीमतीप्रति, कजिनीप्रति, त्यसको उदाहरणको रूपमा चाहिँ यो सिनेमालाई काजी भनेर नाम दिएको हो। र मैले यो किसिमको क्यारेक्टर योभन्दा अगाडि गरेको पनि छैन भनेर कुराहरू चल्यो। र बिचमा फेरि अर्को कुरा के उठ्यो भने, त्यसो भए कि उनको विपिन कार्कीको यो सिनेमा काजी, जसले आफ्नो श्रीमतीलाई असाध्यै माया गर्छ, भनौँ न आफ्नो पार्टनरलाई असाध्यै माया गर्छ, यस्तो किसिमको उनले भूमिका त योभन्दा अगाडि एउटा अर्को सिनेमा पनि त गरिसकेको नि, होइन, जुन सिनेमाको एकदमै धेरै चर्चा भयो, एकदमै धेरै मन परायो, उनको स्वेटर। उनको स्वेटरमा भएको विपिन कार्कीको क्यारेक्टर, काजीको विपिन कार्कीको क्यारेक्टरमा के फरक छ त त्यसमै, फेरि त्यस्तै त्यस्तै कथा हो कि भनेर कुरा चल्दाखेरि फेरि उनले के भन्यो भने, उनको स्वेटरमा पनि उनले कसैलाई माया गरेको देखाइएको छ, काजीमा पनि उनले आफ्नो श्रीमतीलाई माया गरेको देखाइएको छ, तर पनि अगेन यसलाई कम्पेयर गर्न चाहिँ पटक्कै मिल्दैन, असाध्यै फरक छ। प्रेम त प्रेम हो, माया त माया हो, होइन, दुवै सिनेमामा उनको पात्रले चाहिँ माया गर्ने देखाइएको छ, तर पनि हेर्ने हो भने यो सिनेमामा उनको श्रीमती कजिनीका लागि चाहिँ उनको जुन माया छ, उनीसँगको सम्बन्ध छ, उनको दृष्टिकोण छ, होइन, त्यो सबैभन्दा फरक रूपमा देखाइएको छ भनेर भनिएको छ। सो लक्ष्मण रिजालद्वारा निर्देशन गरिएको यस सिनेमामा हामीले विपिन कार्की, गरिमा शर्मा, होइन, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी जस्ता कलाकारहरूलाई देख्नेछौँ। के अधिकारी त भइ नै हाल्यो उनको साथमा। भनेपछि एउटा अर्को लभ स्टोरी फिल्म काजी भनेर चाहिँ नाम दिएको हुनुपर्छ। यो काजी कबड्डीको काजीसँग जुझ्नु पनि एउटा संयोग मात्र भएको पनि हुनसक्छ उनले भने जस्तै। सो हामीलाई पर्खाइ छ यो सिनेमाको लागि, पक्कै पनि एज सुन एज तपाईँहरूमा जब यो सिनेमा आउँछ, यो सिनेमालाई हेरिसकेपछि साँच्चै पनि यो काजी अन्य सिनेमाहरूको दाजुमा चाहिँ के कुराले फरक रहेछ, म तपाईँहरूसँग सेयर गर्नेछु।

आउनुस् कार्यक्रममा हामी एकैछिन कुरा गरौँ एउटा सिनेमा एक मुठी बादलको बारेमा, किनभने एक मुठी बादल अहिले यति बेला प्रदर्शनमा छ, होइन कतिपय ठाउँमा छ कतिपय ठाउँमा छैन, किनभने जुन अपेक्षा लिएर सिनेमा प्रदर्शनमा ल्याइएको थियो त्यो अपेक्षा त्यति धेरै सिनेमाले पुरा गर्न सकेन, तर पनि ट्रेलर हेर्दाखेरि एउटा नितान्त परिवारभित्रको कथा होइन, एउटा जुन एउटा परिवारमा विवाहको समयमा हुने रमझम अनि आफ्नै किसिमको टेन्सन अनि वाद विवाद होइन, एउटा मनोविज्ञान भनौँ न दिमागमा चल्ने कुराहरू विवाहको बेलामा घर परिवारको माझमा जुन विशेष गरी बेहुला बेहुलीको बिचमा यो कुराहरूलाई लिएर बनाइएको थियो एक मुठी बादल। सिनेमाले जत्तिको व्यापार गर्छ भनेर सोचेको थियो त्यस्तो व्यापार त हुन सकेन, तर आज यति बेला मलाई चाहिँ यो सिनेमाको व्यापारको बारेमा चाहिँ कुरा गर्न मन लागेन कि एउटा अर्को विषयमा कुरा गर्न मन लाग्यो, त्यो के भने हुन त यो सिनेमामा हामीले एक सय कलाकारहरूलाई देख्यौँ, जस्तो निशा शर्मा जसलाई निकै लामो समयको अन्तरालपछि हामीले फेरि फिल्म गर्दै गरेको हामीले देख्यौँ, त्यस्तै गरी हामीले सिनेमामा उषा रजकलाई पनि देख्यौँ, त्यसै गरी देख्यौँ आँचल शर्मालाई पनि। कुरा मलाई विशेष गरी आज यो सिनेमाको आँचल शर्माको बारेमा कुरा गर्न मन लाग्यो, किनकि आँचल शर्मालाई हेर्यो भने 2016 नाइन अफ नुल सिनेमाबाट सिरिज, यो सिनेमाको सिरिजबाट चाहिँ उनले अभिनय सुरु गरेकी थिइन्। त्यो समयदेखि अहिले समय हेर्ने हो भने धेरै वर्ष बितिसक्यो, यो बिचमा उनको कैयौँ सिनेमाहरू रिलिज भइसक्यो होइन आँचल शर्माको, तर उनको प्राय जसो सिनेमा हेरेर उनलाई कमेन्ट के आउने गरेको छ भने अभिनय भएन, किनभने आँचल शर्मा चाहिँ एकदमै उनको गेस्चर पोस्चर मेकअप ड्रेसअपमा अलिक बढी फोकस हुने, तर जुन मेन एउटा कलाकार भइसकेपछि मेन एउटा जुन उनले निभाउनु पर्ने उनको जिम्मेवारी एउटा जुन अभिनयप्रतिको जिम्मेवारी त्यो कहिल्यै आँचल शर्माबाट भएन, न त उनको डायलग डेलिभरी नै राम्रो छ, एउटा कथा एउटा कविता एउटा किताब पढेको जस्तो गरी डायलग डेलिभरी गर्ने बानी छ आँचल शर्मालाई, त्यसले गर्दाखेरि चाहिँ उनको आजसम्मको कुनै पनि सिनेमामा अभिनयको हिसाबले उत्कृष्ट भन्न सकिएन भन्ने कुरा उनले धेरै धेरै धेरै सुन्नु पर्थ्यो। तर यति बेला भन्नुपर्दाखेरि यही सिनेमा एकमुठी बादल जसले सोचेको जस्तो व्यापार त गर्न सकेन, तर आँचल शर्माको लागि भने धेरै कुराले यो सिनेमा प्लस भएको छ, राम्रो भएको छ, किनभने पहिलोपल्ट होला आँचल शर्माको अभिनयलाई अप्रिसिएट गरेको छ, उनको डायलग डेलिभरीलाई अप्रिसिएट गरेको छ, नेचुरल सुनिएको छ, अनि फेसमा चाहिँ नि भाव पनि आएको छ, हुन त एउटा कलाकार भइसकेपछि अनुहारमा भाव आउने इमोसन्स आउने नै कलाकार भनिन्छ, तर आँचल शर्माको अनुहारमा चाहिँ जहिले पनि इमोसनको जब कुरा आउँछ जहिले पनि ल्याक हुन्छ भनेर कुरा गरिन्थ्यो, तर यो सिनेमामा चाहिँ उनले राम्रो अभिनय गरेकी छिन्, अनुहारमा त्यही किसिमको भावहरू ल्याएर बोलेकी छिन्, त्यसरी नै डायलग डेलिभर गरेकी छिन् भन्ने कुराहरू चलिरहेको छ। सो यो हिसाबले हामी के भन्न सक्छौँ भने जे होस् लामो समयपछि या पहिलोपल्ट भए पनि उनको अभिनयलाई अप्रिसिएट गरियो। यसो सोच्दाखेरि एउटा मलाई के मनमा आयो भने सहारा शर्माद्वारा निर्देशन गरेको यो सिनेमा है, एउटा पारिवारिक कथालाई चाहिँ निर्देशकको रूपमा पहिलोपल्ट सहारा शर्माले जसरी यो सिनेमालाई एउटा लुक्स दियो, हुनसक्छ यो फिमेलको इमोसन फिमेलले निर्देशन गरेको सिनेमा भएको कारणले गर्दाखेरि पनि, या कहिलेकाहीँ कस्तो हुन्छ भने निर्देशक र कलाकारको जुन एउटा बन्ड हुन्छ त्यो बन्डको कारणले गर्दाखेरि पनि उनीबाट जे जे कुराहरूको कमी थियो त्यो चिजलाई जस्तो चाहेको त्यो अनुसार निकाल्न सकिएको हो कि जस्तो पनि लाग्छ। एनिवेज योपालि योपल्ट एकमुठी बादलले चाहिँ आँचल शर्माले कमसेकम आफूले राम्रो अभिनय गरेन, अनुहारमा भावना आएन, अनुहारमा भाव मात्र होइन डायलग पनि राम्रो गरिनन् भन्ने कुराहरू सुन्नु परेन। सो हाम्रो तर्फबाट आशा गर्न सक्छौँ कि आउने दिनमा आँचल शर्माको लागि यो सिनेमा एउटा राम्रो लेसन पनि हुनेछ होइन, राम्रो अनुभव पनि हुनेछ, र आगामी दिनमा उनको सिनेमाले सुपरहिट भए पनि नभए पनि उनको अभिनयको चाहिँ तारिफ पक्कै पनि हुनेछ। धन्यवाद।

नेपाली सिनेमाको इतिहासमा एउटा रेकर्ड राख्न सफल फिल्मको नाम लिनुपर्दा पूर्णबहादुरको सारङ्गीको नाम सधैँ आउँछ, त्यसमा अब डाउट नै भएन। तर जब नाम सिनेमाको आइसक्यो, एउटा रेकर्ड होल्डर भनेर नाम आइसक्यो भने त्यो सिनेमाको निर्देशकको नाम नआउनु पनि पोसिबल छैन। सरोज पौडेल जसले सिनेमालाई निर्देशन गरेका थिए। अर्को कुरा, पूर्णबहादुरको सारङ्गीमा जोडीको रूपमा जो दुई कलाकारहरू देखिए, उनीहरूको जुन किसिमको चर्चा भयो, उनीहरूको जुन किसिमले चारैतिर कुरा भयो, उनीहरूलाई खोजियो टाइम एन्ड अगेन, उहाँहरूलाई नयाँ फिल्मको लागि अफर गरियो, उनीहरूले पनि आफूलाई मन परेको स्क्रिप्ट छाने, होइन अभिनय गर्न मन पराए, होइन तयारी गरे। त्यस्तै गरी विजय बराल र अञ्जना बराईले जसलाई विशेष गरी हामीले सिनेमा पूर्णबहादुरको सारङ्गीमा एउटा जोडीको रूपमा एकदमै मन परायो, यिनै जोडीको अब एउटा अर्को सिनेमा, दोस्रो सिनेमा भनौँ, दुवैलाई जोडीको रूपमा कास्ट गर्न लागिएको दोस्रो सिनेमा सिन्दुरी जात्रा, जसको बारेमा मैले अलिकति तपाईँलाई योभन्दा अगाडि भनेको पनि थियो होला सायद। र सिन्दुरी जात्राको यति बेला सुटिङ चलिरहेको छ, सुटिङ सुरु भएको छ। र रमाइलो कुरा, यो सिनेमा पूर्ण रूपमा पूर्णबहादुरको सारङ्गीको टिमकै हो भन्दा नि फरक पर्दैन, किनभने निर्देशक पनि सरोज पौडेल नै हुन् सिन्दुरी जात्राको। र टिममा अगेन विजय बराल र अञ्जना बराईली पनि सेम टिम भयो। सो यसो हेर्नुपर्दाखेरि पूर्णबहादुरको सारङ्गीको टिमले दोस्रो सिनेमा बनाएको भन्दा पनि फरक पर्दैन है। यो सिनेमा चाहिँ लघु 35 दिनमा चाहिँ ऱ्यापअप गर्ने तयारी पनि रहेको जस्तो देखिन्छ, होइन। र यो सिनेमाको कथा, यसको प्लट, पटकथा, होइन, यो जुन कुराहरूको हामी कुरा गर्छौँ, यसमा पटकथा र संवाद सविन अधिकारीको छ भने, यो सिनेमाको जुन मेन प्लट छ, मेन कथा छ, त्यो स्वयं निर्देशक सरोज पौडेलको नै हो। फिल्मको टाइटल सिन्दुरी जात्रा भएको कारणले यो के भन्न खोजेको, केसँग विषयवस्तु यो मिल्न जान्छ, होइन, यो कुनै जात्रासँग रिलेटेड हो कि अरू नै केही भन्न खोजेको कि, क्लियर त सुनिँदैन, बुझिँदैन। तर एउटा कुरा चाहिँ के हो भने, सिन्दुरी जात्रा चाहिँ एउटा फिमेल, एउटा महिलाको कथा हो, एउटा महिलाले भोग्नुपर्ने पीडा, जुन मौन रहन्छ, होइन, कतिपय कुराहरू एक्सप्रेस गर्न सकिँदैन। सो त्यसरी एक्सप्रेस गर्न नसकेको उनको पीडा, उनको स्ट्रगललाई लिएर बनाइएको कथा हो भन्ने कुरा मात्रै टिमले अहिलेसम्म चाहिँ रिभिल गरेको छ। सो हामी आशा गरौँ पूर्णबहादुरको सारङ्गीको जुन रेकर्ड थियो, त्यो रेकर्ड यही टिमले आफ्नो यो दोस्रो सिनेमाबाट पनि ब्रेक गर्नेछन्।

0: ஸ்போர்ட்ஸ் கோர்கா ரேடியோ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

ए आजको कार्यक्रममा मलाई कुरा गर्न मन लाग्यो दुईवटा यस्तो पोस्टरको बारेमा जुन पोस्टर सार्वजनिक भएपछि नीता ढुङ्गानालाई हेर्ने दृष्टिकोणमा धेरै फरक आएको छ। इभन मैले आफूले पनि कुरा गर्नुपर्दा जबदेखि मैले यो सिनेमाको दुईवटा पोस्टर देखेँ होइन, जुन सिनेमा स्वयं नीता ढुङ्गानाले निर्देशन गर्दैछन्, हुन त योभन्दा अगाडि मैले तपाईँलाई बताइसकेको थिएँ कि नीता ढुङ्गानाले पहिलोपल्ट अभिनय मात्र होइन डाइरेक्सन पनि गर्न लागेकी छिन् र सिनेमाको नाम पार्वती भनेर राखिएको छ भनेर है मैले तपाईँहरूसँग सेयर गरेको थिएँ। यो पार्वतीको पोस्टर दुईवटा सार्वजनिक भएको छ र दुईवटा जुन पोस्टरमा नीता ढुङ्गानाको लुक्स, उनको अपियरेन्स, उनको हावभाव होइन जुन देखिएको छ पोस्टरमा, जस्तो किसिमको ड्रेसअप गरिएको छ, यो देख्दाखेरि सोच्न बाध्य भएँ कि हाम्रो नेपाली सिनेमामा पनि अब फरक फरक विषयहरूलाई लिएर सिनेमा बनाउने हिम्मत गर्न थालिएको छ। होइन भने चाहिँ ट्रेडिसनली जस्तो चलेको छ, ट्रेन्डमा जे छ त्यो मात्रै फलो गरेर अगाडि जाने क्रम जुन थियो त्यसलाई हेर्ने हो भने यति बेला नीता ढुङ्गानाले बनाउन लागेको सिनेमा पार्वतीको जुन फर्स्ट लुक पोस्टर जुन सार्वजनिक भएको छ यसमा हामीले क्लियर के देख्न सक्छौँ भने नीता ढुङ्गानाले निभाउन लागेको पात्र जुन छ त्यो चाहिँ मानसिक अनि शारीरिक रूपमा आसक्त भएको क्यारेक्टर हो। स्कुलको युनिफर्ममा उनलाई देखाइएको छ, अगाडि पछाडि स्टुडेन्टहरू छ, क्लासरुम छ, जहाँ चाहिँ उनले हातमा कलम लिएर सायद केही सोध्दै गरेको जस्तो देखिन्छ, केही भन्दै गरेको जस्तो देखिन्छ। र अर्को पोस्टर जुन अर्को पोस्टरमा चाहिँ अशोक दर्जीको पिठ्यौँमा चाहिँ नीता ढुङ्गाना चढेर एकदमै फन गरिरहेको जस्तो, रमाइलो गरिरहेको जस्तो देखिन्छ। तर यो दुईवटै क्यारेक्टर जस्तो देखाइएको छ पोस्टरमा त्यो देखेर हामी क्लियर हुन सक्छौँ कि नीता ढुङ्गानाले अब गर्न लागेको यो सिनेमा पार्वती योभन्दा अगाडि उनले जति पनि क्यारेक्टरहरू निभाए त्योभन्दा सबैभन्दा फरक हुनेछ अनि सबैभन्दा विशेष हुनेछ र उनको लागि च्यालेन्ज पनि हुनेछ, किनकि सधैँभरि रुखको वरिपरि नाचगान गर्ने, गीत गाउने सिनेमाहरूभन्दा फरक किसिमको सिनेमालाई यसरी पोर्ट्रे गर्न सक्नु आफैमा ठुलो च्यालेन्ज पनि हो जुन उनले लिएको जस्तो देखिन्छ होइन। सो त्यसमाथि यो सिनेमा उनले आफैले डाइरेक्सन पनि गरेकै हो। जनी पूर्णिमाको अवसर पारेर भाद्र 12 गतेबाट यो सिनेमालाई प्रदर्शनमा ल्याउने भनेर तयारी गरिरहेको छ होइन। नीता ढुङ्गाना त छँदैछन् सिनेमामा, त्यो बाहेक अशोक दर्जी पनि छन्, दिपाश्री निरौला पनि छन्, सिरु विष्ट, राधिका कडेल, थुप्रै कलाकारहरू छन् र विशेष गरी नीता ढुङ्गानालाई जसरी देखिएको छ दुईवटा पोस्टरमा हामी अपेक्षा गर्न सक्छौँ यो सिनेमाले उनलाई एउटा यस्तो चिनारी दिनेछ जुन उनको अहिलेसम्मको फिल्मी करियरमा सबैभन्दा विशेष रहनेछ जस्तो लागेको छ। सो आशा गरौँ यो सिनेमा एकदमै राम्रो रिजल्टको साथमा आउनेछ। हाम्रो तर्फबाट अल द बेस्ट पार्वती टिमलाई।

मुभी एन्ड मोर, जसमा विशेष गरी तपाईँहरूको लागि हामी नेपाली सिनेमाको बारेमा कुराकानी गर्छौँ। विशेष गरी नेपाली सिनेमाको वरिपरि के भइरहेको छ, कलाकारहरूको लाइफमा के भइरहेको छ, सिनेमाले कुन सिनेमाले कस्तो रेस्पोन्स पायो पाएन, त्यो विषयमा पनि हामीले कुराकानी गर्ने गर्छौँ। कहिलेकाहीँ हामी इन्टरनेसनल सिनेमाको पनि कुराकानी गर्ने गर्छौँ। र आजको मेरो कलेक्सनमा विशेष गरी हामी नेपाली सिनेमामाथि नै फोकस भयौँ, नेपाली सिनेमाकै अपडेट्सहरू हामीले तपाईँलाई दियौँ, जानकारी गरायौँ। र मेरो यो सेन्टेन्ससँगै तपाईँले बुझिसक्नु भएको छ कि कार्यक्रमबाट म संगीता श्रेष्ठले बिदा माग्नुपर्ने समय भइसकेको छ भनेर। र आजको लागि कार्यक्रमबाट बिदा माग्दा माग्दै तपाईँहरूको लागि म एउटा गीत चाड्छु। गीत सुन्नुहोस् अनि प्लिज सुन्दै गर्नुहोस् तपाईँहरूको आफ्नै बिएफबिएस गोर्खा रेडियो। नमस्ते।

0: સૌમ્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હો
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો
3: आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। अविरल वर्षापछि आएको बाढीले आधा दर्जन भन्दा बढी पुल र दुईवटा घर बगाएको प्रहरीले जनाएको छ। बाढीले पाँच थर र तेह्र थुम जोड्ने निर्माणाधीन मोटरेबल पुल सहित विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ। पहिरोका कारण मध्य पहाड़ी राजमार्गको च्याङथापु थरफु सड़क खण्ड पनि बन्द भएको छ। टेलिफोन सम्पर्क समेत बन्द भएकाले क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ। दक्षिण पूर्वी एसियाली मुलुकहरूबाट पछिल्ला 10 महिनामा 600 बढ़ी नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री
4: दक्षिण पूर्वका कम्बोडिया म्यानमार लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा गैर कानूनी रूपमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीहरूको पहिचान र उद्धारका सम्बन्धमा पछिल्लो समयमा हामीले निरन्तर जानकारी प्रवाह गर्दै आइरहेका छौँ। थाइल्याण्ड र म्यानमार स्थित नेपाली नियोगहरूबाट सम्बद्ध विभिन्न निकायहरूको समन्वय र सहयोगमा नेपालीहरूको यसअघि 616 जनाको उद्धार कार्य सम्पन्न भएकोमा पछिल्लो दुई हप्तामा थप 71 जनाको पनि उद्धार गरिएको छ। उक्त कुल संख्या मध्ये कम्बोडियाबाट 562 जना, म्यानमारबाट 111 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको हो। त्यस क्षेत्रमा अझै पनि धेरै नेपालीहरू फँसेको हुन सक्ने अनुमान गरिएको छ।
3: कम्बोडिया सरकारबाट हालसम्म 100 भन्दा बढी नेपालीको जरिवाना मिनाहा भएको उहाँको भनाइ छ।
4: नेपाली राजदूतावास बैंकको अनुरोधमा कम्बोडिया सरकारबाट हालसम्म 102 जना नेपालीको जरिवाना समेत मिना भएको छ र थप 172 जनाको जरिवाना मिनाको लागि अनुरोध पनि गरिएको छ। कम्बोडियाका विभिन्न जेलमा 29 जना नेपालीहरू संगठित अपराध, यातना, मानव तस्करी लगायतका कसुरमा थुनामा रहेका छन्। उनीहरूको शीघ्र रिहाई तथा उद्धारका लागि नेपाली राजदूतावास बैंकबाट पहल जारी छ। यसै गरी म्यानमारमा थुनामा रहेका 18 जनाको कैद मिनाको लागि पनि पहल जारी राखिएको र उनीहरूलाई हालै नेपाली राजदूतावासबाट भेटी आवश्यक सहयोग समेत उपलब्ध गराइएको छ।
3: नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष 39 बुधे ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र सहितको टोलीले प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। साथै बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। त्यस्तै दर्ता भएका निवेदनहरू तत्काल दर्ता वा दरपीट गर्नुपर्ने र दरपीट भएका निवेदनमाथि 7 दिनभित्र सुनवाई गर्नुपर्ने व्यवस्था मिलाउन बारले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अझै केही दिन तातो हावा र लू चल्ने चेतावनी दिएको छ। विभागका अनुसार केही जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना छ। अत्याधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधि गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, कल्याण, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु छन्। चर्को घाममा बाहिर ननिस्कन प्रशस्त पानी र झोल पदार्थ पिउन तथा हल्का कपड़ा लगाउन विभागले अनुरोध गरेको छ। स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्य कर्मीसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ। विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा अध्यावधि मौसमी सूचनाको जानकारी लिन अनुरोध गरेको छ। बेलायतमा बढ्दो तापक्रमका कारण घरपालुवा जनावरलाई चिसोमा राख्न र दिउँसो कुकुर हिँडाउन नलैजान सुझाव दिएको छ। बैंक होलिडे सप्ताहन्तभरि गर्मी अझै बढ्ने अनुमान छ। लन्डनमा आज तापक्रम 30 डिग्री सेल्सियस पुग्ने र सोमबार मे महिनाकै रेकर्ड तोड्न सक्ने बताइएको छ। सुरक्षा विज्ञ प्रोफेसर माइक टिप्टनले समुद्री किनार जानेहरूलाई पानी अपेक्षाकृत चिसै रहने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ।
5: It's around about 12 to 13 degrees Celsius, and we know that water temperature evokes a cold shock response, gasping, hyperventilation, sudden increase in the workload of the heart, that accounts for about 60% of the deaths we see each year going into cold water.
3: नेपाली फिल्म एलिफेन्ट्स इन दि फगले विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा जुरी प्राइज अवार्ड जितेको छ। निर्देशक अविनाश विक्रम शाहको यो फिल्म कान्सको अनसर्टेन रिगार्ड विधामा अवार्ड जित्ने पहिलो नेपाली फिल्म बनेको हो। फिल्मले हात्तीको त्रासमा बाँचिरहेको एक परिवारको कथा प्रस्तुत गरेको छ। अवार्ड जितेपछि निर्देशक शाहले यो सफलता सम्पूर्ण टीम र नेपाली सिनेमाको उपलब्धि भएको बताउनु भएको छ। कार्यक्रममा कलाकारहरूले नेपाली झण्डा सहित खुशी मनाएका थिए। भारतमा कक्रोच जनता पार्टी सीजेपी नामक नयाँ अभियान सामाजिक सञ्जालमा चर्चामा आएको छ। इन्स्टाग्राममा शुरू भएको छ दिनमै पार्टीका फ्लोर 2.9 करोड पुगेका छन्। कक्रोच जनता पार्टीका नाममा वेबसाइट पनि खोलिएको छ।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। आजको नारी तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, आजको नारीमा आज पनि हामीसँग एकजना विशेष नारी, एकजना विशेष पाहुना हुनुहुन्छ। उहाँ स्टुडियोमा आइसक्नु भएको छ र उहाँको जिन्दगीलाई नजिकबाट हेर्ने कोसिस गरौँ, उहाँ के गर्दै हुनुहुन्छ त्यो कुराहरू सबै बुझौँ। र उहाँ एकजना लिरिसिस्ट हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा गीतकार हुनुहुन्छ, प्रीति कौर। हजुर, उहाँको नाम प्रीति कौर, उहाँ गीतकार हुनुहुन्छ र उहाँले किताबहरू पनि लेख्नु भएको छ अरे भनेको मैले सुनेको छु। आजको कुराकानीमा म सोध्दै जाउँला उहाँ के गर्दै हुनुहुन्छ, आजभोलि के कस्तो कामहरू गर्दै हुनुहुन्छ, के कस्ता गीतहरू लेख्दै हुनुहुन्छ, त्यो सबै कुराहरू हामी उहाँबाट नै सुनौँ। र अब आउनु श्रोताहरू, हामी अबेर चाहिँ नगरौँ, आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना, हाम्रो प्रीति कौर जीलाई स्वागत गरिहालौँ। गीतकार प्रीति कौर, हजुर श्रोताहरू, उहाँलाई स्वागत गरौँ। नमस्ते प्रीतिजी।
1: नमस्कार।
0: अनि सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु।
0: प्रीति कौर भनेपछि त पन्जाबी समुदायबाट पढ्नु भएको छ तपाईँ, होइन? जन्म त यहीँ भयो होला, होइन?
1: हजुर,
0: तपाईँ यहाँ नै जन्मिनु भएको भनेपछि बाबा आमा पहिल्यैदेखि यहीँबाट, होइन, नेपालमै?
1: हजुर, पहिला उता हुनुहुन्थ्यो, त्यसपछि यहाँ आउनुभयो, उहाँहरूको भेटघाट भयो, विवाह भयो, फेरि मेरो जन्म पनि यही भयो।
0: ए, भनेपछि बाबा आमा काठमाडौँमा आएर चाहिँ भेट हुनुभयो?
1: हजुर,
0: होइन?
1: हजुर।
0: आजभोलि के गर्दै हुनुहुन्छ, नयाँ नयाँ गीतहरू लेख्दै हुनुहुन्छ?
1: हिजो आज म गीतहरू लेख्दैछु, फुटकर प्रकाशित पनि छन्। केही समयपछि म एउटा गीति सङ्ग्रह पनि लिएर आउनेछु अनि एउटा नोभेल पनि लिएर आउनेछु। अहिले शिक्षण पेसामै व्यस्त छु।
0: भनेपछि शिक्षण पेसामा हुनुहुन्छ अहिले, होइन? अब गीतहरू पनि लेख्दै हुनुहुन्छ। शिक्षण पेसामा चाहिँ कति वर्षदेखि हुनुहुन्छ?
1: त्यस्तै म 4 वर्षदेखि।
0: ए, भनेपछि धेरै भएको छैन रहेछ है। शिक्षण पेसामा त नत्र त अब व्यस्त भइन्छ नि त, होइन?
1: हजुर हजुर,
0: एकदमै व्यस्त राख्छ यो शिक्षाको क्षेत्रमा भनौँ, टिचर्सहरूलाई भनौँ, लेक्चरर्सहरूलाई भनौँ, होइन? त्यसले गर्दाखेरि चाहिँ अब जे होस् फुर्सद निकालेर गीत लेख्दै हुनुहुन्छ है?
1: हजुर, मेरो खाना खाने समयपछि चाहिँ नि म लेख्ने गर्छु। त्यो बेलामा अलि राति पनि हुन्छ, भावनामा बग्छ मान्छे, रमाइलो पनि लाग्छ र त्यो क्षणमा म लेख्न चाहिँ नि एकदम मन पराउँछु।
0: भनेपछि बेलुकीको खाना खाइसकेर है लेख्ने गर्नुहुन्छ?
1: हजुर।
0: अरू बेला फुर्दैन कि के हो?
1: अरू बेला पनि फुर्छ, तर विशेष भन्नुपर्दाखेरि त्यो राति 10, 11, 12 बजे चाहिँ नि मलाई लेख्न एकदम रमाइलो लाग्छ, मन पनि पर्छ। फेरि हामी भावनामा पनि त्यो बेलामा डुब्छौँ नि, होइन? मर्निङ टाइममा त हामीसँग भावना त हुँदैन, अलिकति इनर्जी बेग्लै खालको हुन्छ।
0: म त बेलुकीको खाना खाइसकेपछि नि प्रीतिजी निन्द्राको भावनामा यस्तो डुब्छु कि निन्द्रै निन्द्रा, हाई हाईको भावनामा भनौँ, होइन, निन्द्राको भावनामा भनौँ, आँखा झिमिक झिमिक आँखा निदाउँदै गरेको भावना हुन्छ मेरो है। त्यसले गर्दा तपाईँ चाहिँ गीत लेख्नु हुँदो रहेछ, होइन? तपाईँको गीतहरू त राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ नि।
1: हजुर हजुर, म धेरै धन्यवाद। म एउटा भाग्यमानी गीतकारको रूपमा पनि आफूलाई महसुस गर्छु, किनभने अहिलेसम्म सबै आदरणीय सर म्यामहरूले नै गाउनु भयो, त्योभन्दा ठुलो मेरो लागि के कुरा हुन सक्छ?
0: हजुर हजुर, श्रोताहरू, उहाँको गीतहरू बानिका प्रधानले गाउनु भएको रहेछ, राज सिक्देलले गाउनु भएको रहेछ, अरू कस कसले गाउनु भएको छ?
1: आदरणीय लोचन भट्टराई म्याम हुनुहुन्छ,
0: हजुर,
1: दिचु शर्मिला परदेवा दिचु हुनुहुन्छ, रमेश श्रेष्ठ मेलेडीजी, रिदम रिजाल, अनि मनोज गुरुङ सर, धेरैले गाउनु भएको छ।
0: त्यही त, धेरैले गाउनु भएको रहेछ, राम्रो राम्रो गीतहरू गाउनु भएको रहेछ, होइन? कति वर्ष भयो तपाईँले यो गीत लेखनमा भनौँ एउटा लिरिसिस्टको रूपमा उत्रिनु भएको चाहिँ कति वर्ष भयो?
1: त्यस्तै 6-7 वर्ष भयो।
0: सुरुवात कसरी भयो, धोका खाइयो कि कसो?
1: धोका भन्दा पनि म 9-10 वर्षको थिएँ अनि त्यो बेलादेखि नै मैले कलम चलाउँदै गएँ। त्यो बेला मैले जान्दैन थिएँ कविता के हो, गीत के हो, अनि त्यस्तै क्रममा म लेख्दै गएँ। अनि एक दिन चाहिँ नि रमेश श्रेष्ठ मेलोडीज्यूले सङ्गीत भर्नुभयो, राज सिक्देल सरले गाउनुभयो, जुन मेरो पहिलो गीत थियो र पहिलो रेकर्ड मेरो त्यही भयो। त्यसपछि मैले थाहा पाएँ कि म गीत पनि लेख्न सक्छु भन्ने कुरा।
0: हजुर हजुर, राज सिक्देलले गाउनुभएको गीतको बोल कस्तो छ सुनौँ न त। हाम्रो श्रोतालाई त सुनाउनु चाहिँ सुनाउनु नै छ बजाएर त होइन तपाईँको मुखार वृन्दबाट.
1: पहिलो प्रेम ताडिएछ संयोगले माया गाँसिएछ कतै फुल बनी कतै काँडा बनी अनायासै परेले बीच मोती छल्किएछ पहिलो प्रेम ताडिएछ.
0: पहिलो प्रेम टाढिएछ संयोगले माया
1: गाँसिएछ
0: है पहिलो गीत तपाईँको होइन.
1: हजुर
0: हुन त अब भनौँ न गीतहरूमा हाम्रो प्रेमका कुराहरू हुन्छन् होइन, मिलनका कुराहरू हुन्छन्, बिछोडका कुराहरू हुन्छन्, धोका पाएका कुराहरू, धोका दिएका कुराहरू हुन्छन् होइन.
1: हजुर
0: कसरी लेख्नुभयो यो पहिलो प्रेम टाढिएछ संयोगले माया गाँसिएछ भन्ने?
1: यो बेला म स्कुल टाइममा थिएँ, लेख्न चाहिँ नि मैले लेखेको हुँ म भन्छु पनि, तर म त्यो बेला यो शब्दको अर्थ जान्दैन थिएँ. अहिले आएर यो हरेक शब्दको अर्थ म जान्दछु.
0: त्यतिकै लेख्नु भयो भनेपछि
1: मैले कलम चलाउने क्रममै मेरो पहिलो गीत लेखेँ जुन मैले कविता भनेर लेखेको थिएँ, र आज राज सिग्देल सरकै भोइसमा रेकर्ड हुँदाखेरि चाहिँ नि आफूलाई एकदम खुसी महसुस गर्छु.
0: हजुर श्रोताहरू, भनेपछि सुरुवातमा जुन चाहिँ उहाँले गीत लेख्नुभयो पहिलो प्रेम टाढिएछ भन्ने, मैले चाहिँ सोचेको थिएँ अब प्रेममा अलिकति खटपट आएको थिएछ कि के हो भनेर.
1: होइन स्कुल बेलामा त अलिकति खटमट नहोला नि होइन.
0: हजुर
1: त्यो बेला लेखिएको
0: हो. जे होस् श्रोताहरू, त्यत्तिकै उहाँले कविताको रूपमा लेख्नु भएको अहिले आएर गीतको रूपमा परिणत भएको छ. एकदमै मिठो गीत राज सिग्देलको आवाजमा. अनि अब प्रीति बहिनी तपाईँले कविताहरू पनि लेख्नु भएको छ है?
1: हजुर
0: कविताहरू पुरै छापिएको छ तपाईँको?
1: समय समयमा छापिरहन्छ, फुटकरको रूपमा गोर्खापत्र मधुपर्कहरूमा आइरहन्छ.
0: हजुर अनि अब हामीलाई एउटा कविता सुनाउ न त ल. कविताको कुरा निस्केपछि त ल्याउनु भएको छ कविता?
1: ल्याएको छु. म एउटा कविता हजुरहरूलाई सुनाउँदैछु. जहाँ गुलाबभित्र लुकेका मधुरता, जहाँ गुलाबभित्र लुकेका मधुरता पत्र पत्र गरी खुल्दै थिए, लजालु नयन कसैतिर झुक्दै थिए, जहाँ बसन्तको स्पर्शमा कलिला यौवन पनि परिवर्तनका भाषा बोल्दै थिए, हो त्यहाँ म उच्यालोले देखेका शीतमा सुनौलो जीवन खोज्दै थिए, घाम पानी बीच शीतल वातावरणमा इन्द्रेणीका रङ्गहरू बुझ्दै थिए, जुनको सुन्दरताको वर्णन गर्दै ताराहरूमा एउटा बोल्ने तस्विर उतार्दै थिए. धन्यवाद.
0: आहा कति मिठो होइन. गुलाबको फुललाई तपाईँले वर्णन गरिदिनु भयो होइन, आफ्नै शब्दमा आफ्नै कल्पनामा भनौँ, साथसाथै उडेर माथि जुनसम्म पुग्नुभयो नि त. म त तल तपाईँको कविता सुन्दै गुलाबको फुलको बगानमै रमाउँदै थिएँ. एकैचोटि तपाईँलाई मैले चन्द्रमामा देखेँ. धेरै राम्रो कविता सुनाइदिनु भयो श्रोताहरू. उहाँ धेरै राम्रो कविताहरू लेख्नुहुन्छ र गीतकार त हुनुहुन्छ नै. राम्रो राम्रो गायक गायिकाहरूले उहाँको गीत गाउनु भएको छ. अनि तपाईँ शिक्षण पेसामा पनि हुनुहुन्छ है, र आफ्नो कलमलाई पनि चलाउँदै हुनुहुन्छ. अरू के गर्दै हुनुहुन्छ? पढ्दै पनि हुनुहुन्छ होला सायद.
1: हजुर अहिले मैले आफ्नो पढाइलाई निरन्तरता दिएको छु.
0: बिचमा ग्याप भएको थियो कि क्या हो होइन?
1: बिचमा ग्याप भएको थियो किनभने मम्मी किडनी पेसेन्ट हुनुहुन्थ्यो. उहाँ धेरै लङ टाइम नै अब त्यही क्रममा मैले 6-7 वर्ष मैले यतिकै टाइम बिताएँ र मैले फेरि कन्टिन्यू गरेको छु.
0: ए हजुर हजुर. अब आमा बिरामी हुँदा त स्याहार्नै पर्यो नि त होइन. तपाईँ एक्लो छोरी जस्तो छ हो?
1: होइन बहिनी पनि हुनुहुन्छ, भाइ पनि हुनुहुन्छ.
0: ए हजुर. अब ठुली छोरी भएपछि त समय दिनु पर्यो घरमा, आमालाई हेरचाह गर्नु पर्यो, ठिकै हो होइन. पढाइ त छँदैछ नि होइन, जिन्दगीभर पढे पनि भयो होइन. के पढ्दै हुनुहुन्छ अहिले तपाईँ?
1: म म्यानेजमेन्ट.
0: ए हजुर म्यानेजमेन्ट पढ्दै हुनुहुँदो रहेछ. अब सबै कुराहरू एकदमै राम्रो राम्रो भनौँ. तपाईँ यता शिक्षण पेसामा हुनुहुँदो रहेछ होइन, यो चाहिँ प्राइभेटमा होला होइन.
1: हजुर.
0: अनि गीत पनि लेख्दै हुनुहुन्छ, पढ्दै पनि हुनुहुन्छ होइन. र अब कस्तो छ जिन्दगी, कस्तो चलिरहेछ भनौँ, यति धेरै काम पनि गर्दै आफ्नो क्रिएटिभिटी पनि देखाउँदै होइन. क्रिएटिभिटी आफ्नो एकदमै राम्रो निकाल्नु पर्यो होइन, पढ्नु पनि पर्यो, यता काम पनि गर्नु पर्यो. कस्तो छ जिन्दगी, कसरी चलेको छ यसलाई भनौँ न, तपाईँको शब्दमा सुनौँ तपाईँको जिन्दगी आजभोलि.
1: आजभोलि जिन्दगी त मलाई एउटा गुलाबको फुल लाग्छ होइन. गुलाबको फुलमा काँडा पनि हुन्छ, समय अनुसार आउँछन् जान्छन् ती काँडाहरू. ती काँडाले पनि जिन्दगी रमाइलो भएको हो, तर जीवन भनेको गुलाबको फुलै हो.
0: हजुर काँडा त कहिलेकाहीँ घोज्ने मात्र हो होइन. जिन्दगी यस्तो नि त सिक्काको दुई पाटा जस्तो हो होइन. दुई पाटोलाई हामीले हेर्नै पर्छ, भोग्नै पर्छ भनौँ होइन.
1: काडा नहुने हो त जिन्दगी कहाँ जिन्दगी हुन्छ र म्याम.
0: त्यही त, अब नेगेटिभिटी नहुने भयो त पोजिटिभिटीको यस्तो साह्रो चर्चा कहाँ हुन्थ्यो होइन.
1: हजुर,
0: पोजिटिभ हुनुपर्छ, पोजिटिभ एनर्जी गेन गर्नुपर्छ, पोजिटिभ भाइभ लिनुपर्छ, आफूले पनि पोजिटिभ भाइभ भनौँ न दिन सक्नुपर्छ भन्ने कुराहरू त कुरै हुँदैन थियो नि होइन. सबै कुरा बराबर हुन्थ्यो. जिन्दगी जोस खुसी साथ बिताउँदै हुनुहुन्छ. तपाईँको अनुहारबाट झल्किन्छ क्या खुसी, तपाईँ कति खुसी हुनुहुन्छ भनेर. यति खुसी, यति उज्यालो के छ केही राज?
1: राज भनेकै जिन्दगीमा जुन पनि सिचुएसनमा मान्छेले मुस्कुराउनु पर्छ, यही हो जिन्दगी जस्तो लाग्छ मलाई.
0: हजुर, त्यति हो, बस
1: बस त्यति हो.
0: कुनै पनि सिचुएसनमा आफ्नो मुस्कान छर्नु चाहिँ छोड्नु भएन भनेपछि होइन.
1: हजुर म्याम.
0: र अब किताब कुन चाहिँ लेख्नु भएको छ तपाईँले किताब चाहिँ?
1: किताब चाहिँ नि मैले जब म स्कुल पढ्थेँ त्यो बेला मैले लेखिएका कविताहरू हुन् अनि एउटा सङ्ग्रहको रूपमा नै भयो. त्यसपछि चाहिँ नि मैले एउटा कविता सङ्ग्रह निकाले जुन कविता सङ्ग्रहको नाम रहेको छ मौन तस्विर.
0: ए मौन तस्विर है. त्यसभित्रको मौन तस्विरहरू कस्तो छ त त्यो कविता सङ्ग्रहभित्रको?
1: त्यसमा बाल कविताहरू पनि छन् र अलिकति एज हुँदाखेरि लेखिएका कविताहरू पनि छन्, सबै खालको मिलिएको कविताहरू छन्.
0: एउटा बाल मस्तिष्कले लेखेको कविता पनि भनौँ, अनि अलिकति म्याच्योर भएपछि, अलिकति ठुलो भएपछि लेखेको प्रेमका कुराहरू होला होइन.
1: हजुर.
0: एउटा कवियत्रीले प्रेमको कुरा नलेख्ने त कुरै छैन है. र जे होस् मौन तस्विरभित्र ती सबै कुराहरू छन् होइन.
1: हजुर,
0: ती सबै कुराहरू हुँदा हुँदै पनि तस्विर किन मौन त फेरि?
1: अब नाम त्यस्तै जुट्यो अनि त्यहाँ कविता पनि त्यही रहेको कारणले मौन तस्विरै भयो.
0: हजुर, भनेपछि ती कविताहरूमध्ये विशेष एउटा कविता चाहिँ मौन तस्विर भएर बसेको है. श्रोताहरू, मौन तस्विर उहाँको कविता सङ्ग्रह रहेछ, कहीँ कतै भेट्यो भने पढ्नुहोला.
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु.
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्. तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ.
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: अनि अहिले किताब लेख्दैछु, लेख्ने तर्खरमा छु, अघि भन्दै हुनुहुन्थ्यो, के छ कसो छ?
1: अहिले मैले अब निकाल्ने भनेको अब 1-1.5 वर्षमा एउटा गीति सङ्ग्रह निकाल्छु. अहिले फुटकर गीतहरू अलि धेरै नै भइसके मसँग, अनि त्यसकै निकाल्छु. र मेरो सबैभन्दा ठुलो सपना छ नोभेल निकाल्ने, अब छिट्टै नै निकाल्छु त्यो पनि.
0: कस्तो टाइपको नोभेल चाहिँ? आफ्नै जिन्दगीलाई लिएर, आफ्नै भोगाइहरूलाई लिएर, आफ्नै प्रेम कथाहरूलाई लिएर निकाल्नु हुँदैछ कि के छ दिमागमा?
1: म्याम, आदरणीय श्रोताबिन्दहरू, अब बिस्तारै आइसकेपछि नि अब थाहा हुन्छ. अहिलेको लागि चाहिँ यो कुराहरू गोप्य नै राखौँ.
0: किन त्यति साह्रो? हजुर, श्रोताहरू, अब चाँडै नै उहाँले किताब भनौँ न एउटा नोबल निकाल्दै हुनुहुँदो रहेछ, लेख्दै हुनुहुन्छ होला सायद अहिले भनौँ. लेख्दै जम्मा गर्नु पऱ्यो, त्यसपछि आफ्नो आफ्नो त्यो तह मिलाएर राख्नु पऱ्यो फेरि त्यसलाई होइन. त्यसले गर्दाखेरि चाहिँ अब टाइम चाहिँ लाग्छ, 1-1.5 वर्ष त लागिहाल्छ. र लेख्ने सौख चाहिँ पुरै छ जस्तो छ तपाईँको है?
1: लेख्न चाहिँ नि मलाई मनपर्छ.
0: मनपर्छ,
1: सिकारु नै हो तर मलाई लेख्न चाहिँ नि मनपर्छ.
0: अनि तपाईँ प्रीति कौर पन्जाबी होइन, भनौँ न नेपाली पन्जाबी हुनुहुन्छ भनौँ होइन, नेपालमै जन्मेको हुर्किएको बढेको, तर तपाईँको बोल्ने स्टाइल त भर्खर इन्डियाबाट आएको जस्तो छ त. तपाईँको घरमा के छ भाषा?
1: मम्मी ड्याडी हिन्दी नै बोल्नुहुन्थ्यो, हामी चाहिँ नेपालीमा छिटो छिटो जवाफहरू दिन्थ्यौँ, तर मलाई त नेपाली नै राम्रो बोल्न आउँछ जस्तो लाग्छ.
0: हो
1: हजुर.

0: अनि अब लेख्ने इच्छा त तपाईँको छँदैछ, अरू के गर्नुहुन्छ? तपाईँको शिक्षण पेसा पनि छँदैछ, प्राइभेट भन्नुहुन्छ इन्स्टिच्युटमा अब हुनुहुन्छ होइन, विशेष गरेर इङ्ग्लिस ल्याङ्ग्वेजको टिचर हुनुहुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ।
1: हजुर हजुर।
0: अनि के छ अरू इच्छाहरू भन्नुहुन्छ नि एउटा यो गर्दा गर्दै पनि?
1: इच्छाहरू अहिले त्यस्तो खासै छैन, मलाई लेख्न नै मनपर्छ र लेखिरहँ र अन्तिम दिनसम्म पनि मैले पाएँ भने म लेख्न नै चाहन्छु।
0: लेख्न नै चाहनुहुन्छ?
1: हजुर।
0: अब यसै नोटमा भन्नौ एउटा कविता फेरि सुनौ न। अब एउटा कविता लेख्ने एउटा लिरिसिस्ट आएपछि त म त घरिघरि यसो कविता सुनाउन।
1: अब कविता होइन म्याम, म हजुरलाई गीतको शब्दहरू नै सुनाउने छु।
0: हजुर हजुर। ल अब गीतै सुनौ। गीतहरू धेरै लेख्नु भएको छ तपाईँले होइन, अब गायक गायिकाहरूलाई दिनु नै छ तपाईँले गीतहरू, अझै राम्रो राम्रो अहिलेको नयाँ गायकहरूलाई गायिकाहरूलाई, त्यसले गर्दा अब गीतहरू कस्तो कस्तो फुट्दैछ त्यो पनि सुनौ न।
1: हस् एकदम थ्याङ्क यू म्याम। झरेपछि फुल भएर कहाँ फुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, पुरानो थियो व्यथा, पुरानो थियो व्यथा, सधैँभरि दुखी रह्यो, निको नहुने घाउहरू मुटुभित्रै लुकिरह्यो, जुन सरेपछि तारासँगै कहाँ डुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, हर रात कटाएको छु परेली भिजाएर, हर रात कटाएको छु परेली भिजाएर, सपनाहरू मरेपछि के देखु निदाएर, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके।
0: सक्यो बस।
1: हजुर।
0: कति मिठो गीत लेख्नु हुँदो रहेछ, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, होइन धेरै सताए जस्तो छ अतीतले मान्छेहरूलाई।
1: हजुर हजुर। सबैको एउटा टाइममा हुन्छ प्रेम।
0: हजुर हजुर हुन्छ। गहिरो तालको प्रेम त्यसपछिको फेरि बिछोड कता कता मैले महसुस गरेँ यहाँनिर।
1: भन्न मन लाग्यो चोटै नलागिकन त पीडा कहाँबाट होस्, त्यस्तै छ जिन्दगी।
0: आफ्नो आफ्नो भोगाई हो होइन, मान्छेको लाइफमा जिन्दगीको यात्रामा कहाँ के हुन्छ पत्तो हुँदैन है, कहाँ एकदमै खुलेर हाँस्ने मौका मिल्छ, कहाँ लुकेर रुने एउटा ठाउँ खोज्नुपर्छ होइन, त्यसले गर्दाखेरि तपाईँको गीतहरू एकदमै राम्रो। अब यो जुन चाहिँ बसन्तमा पनि अतीत कहाँ भुल्न सकेँ भन्ने जुन चाहिँ गीत छ, यो गीत लेख्दाखेरि कुन गायक अथवा कुन गायिकाको कल्पना गर्नुभयो तपाईँले?
1: मैले जब यो गीत लेखेँ त्यो बेला त थाहा थिएन, तर म कल्पना चाहिँ गर्नुपर्दाखेरि हाम्रो आदरणीय शिव परियार सर।
0: ए हजुर हजुर। अब तपाईँको यो गीत हाम्रो शिव परियारले गाइदिनु भयो भने त अति नै राम्रो है, तपाईँको इच्छा पुरा होस् हामी पशुपतिनाथलाई प्रार्थना पनि गरौँ होइन।
1: थ्याङ्क यू। अनि हजुर।

0: अनि भनौँ न गीतहरू प्रायः प्रायः यस्तै लेख्नुहुन्छ. गीतहरू त हुन अघि मैले भनिहालेँ, मिलन काविछोडका गीतहरू होइन हुन्छ. र पनि अब आफूलाई कस्तो कस्तो भेराइटिज हुन्छ नि गीतको, होइन गीतको पनि त हुन्छ. कस्तो कस्तो टाइपको चाहिँ लेख्न चाहिँ अझै तपाईँलाई मनपर्छ?
1: प्रायः जस्तो मैले सबै गीतहरू नै लेखेको छु, तर मलाई चाहिँ नि एउटा एकदम राम्रो मनले छुने देशप्रेम लेख्न मन छ. तर अहिले रिसेन्टली लेख्नु पर्दाखेरि मैले गीतहरूमा धेरै पीडा लेखेँ. फेरि खुसीको गीतहरू लेख्दा त्यति मैले आनन्द महसुस गरिनँ जति मैले पीडाहरू लेखेर महसुस गरेँ जुन. त्यही भएको कारणले अहिले त्यो लेखिरहेको छु. अनि माग अनुसार पनि हुन्छ. अहिले मुभीमा पनि मैले गीत लेखेँ, चौधौ मुभी भदौ 12 गते आउँदैछ. अनि त्यसमा लेखेँ, त्यसमा जातभातको कुराहरू समेटिएको छ. त्यस्तै लेखेको छु, तर आउने दिनमा चाहिँ एउटा देशप्रेमको धेरै राम्रो गीत लेख्न मन छ.
0: हजुर हजुर.

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
0: BFPS गोर्खा रेडियो।
3: जदौ चलचित्रमा पनि तपाईँको गीत हामी सुन्न सक्छौँ। अब भनेपछि कुन चाहिँ गीत लेख्नु भएको छ?
4: अहिले चाहिँ नि त्यो कुराहरू खुलाइएको बाहिर छैन, तर जात भाष सम्बन्धी हो। राम्रो छ, शीर्ष गीत लेखेको छु मैले।
3: ए हजुर हजुर, टाइटल सङ भनेपछि तपाईँले लेख्नु भएकै छ
4: होइन?
3: कसरी पुग्नुभयो जदौसम्म तपाईँ?
4: जदौसम्म भन्नुपर्दाखेरि हाम्रो डाइरेक्टर काजी लिम्बुज्यू हुनुहुन्छ, अनि उहाँसँग मेरो कनेक्सन पनि धेरै अगाडिदेखिकै एकदम राम्रो, अनि उहाँले बोलाउनु भयो, अनि प्रीतिजी एउटा गीत लेख्नुपर्छ है हाम्रो मुभीमा भन्नुभयो, अनि यही मार्फत चाहिँ आज भन्न चाहन्छु काजीजी थ्याङ्क यू सो मच, अनि हाम्रो जदौ फ्यामिलीलाई पनि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु।
3: जे होस् श्रोताहरू, जदौ चलचित्रमा उहाँको टाइटल ट्र्याक चाहिँ उहाँले लेख्नु भएको रहेछ। अब हामी सुन्छौँ चाँडै नै रिलिज भएपछि, गीतहरू रिलिज भएपछि, एल्बम रिलिज भएपछि। र अब भनेपछि अघि बढ्ने क्रम एकदमै स्पिड भनौँ न, टेक अफ गरिसक्नु भएको छ भनौँ होइन? अब अरू अन्य चलचित्रहरूको आएको छ कि छैन अफर?
4: योभन्दा पछि पनि छ, अब बिस्तारै गर्नुपर्छ।
3: ए हजुर हजुर, भनेपछि अल द बेस्ट हाम्रो तर्फबाट होइन, र राम्रो राम्रो गीतहरू लेख्दै जानुहोला। अनि अब यो गीतहरू लेख्दाखेरि तपाईँले लेखेको गीतहरू अब जति पनि आउनेछ, कुन कुन सिङ्गर्सहरूलाई तपाईँले ध्यानमा राख्नु भएको छ भनौँ, कुन कुन सिङ्गर्सहरूलाई गाउनु लगाउने तपाईँको इच्छा छ?
4: सबैजना सिङ्गरहरू मेरो एकदम आदरणीय हुनुहुन्छ, प्रिय हुनुहुन्छ, तर मलाई चाहिँ एकदम मन लागेको हाम्रो आदरणीय शिव परियार सर, राज सिग्देल सर, हाम्रो लेजेन्ड हुनुहुन्छ वरिष्ठ गायक हाम्रो दीपक खरेल सर, सबैको भोइसमा मलाई सुन्न मन छ।
3: हजुर हजुर, भनेपछि काम थुप्रै रहेछ नि त तपाईँको गर्नुपर्ने होइन?
4: गर्नुपर्ने छ, अब लेख्नै पर्ने, पहिला सबैभन्दा ठुलो काम हो त्यो, लेखौँ बिस्तारै अरू हुँदै जान्छन्।
3: हजुर हजुर, र अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ, श्रोताहरू उहाँको चलचित्र जदौमा पनि एउटा गीत आउँदो रहेछ, टाइटल ट्र्याक उहाँले लेख्नु भएको रहेछ, र आउँदो अन्य फिल्महरूमा पनि उहाँको कुरा चल्दो रहेछ, आउँदो रहेछ गीतहरू भनौँ। भनेपछि उहाँ अब चाहिँ भेट्न गाह्रो पर्छ अब चाहिँ
4: हजुरहरूको माया हो, म खुरी खुरी हजुरलाई दौडी दौडी भेट्न आइहाल्छु नि।
3: अब धेरै काम पाउन थालेपछि व्यस्त पनि हुनु पर्यो, व्यस्त भएकै राम्रो है। अनि अब तपाईँको गीतहरू जति पनि लेख्नु भएको छ होइन, दर्शकहरूले कस्तो भनौँ न एउटा रेस्पोन्स भनौँ, एउटा प्रतिक्रिया कस्तो छ?
4: एकदम राम्रो कुरा, जस्तो कि हाम्रो आदरणीय सरहरू हुनुहुन्छ नि, उहाँहरूबाट मैले एकदम राम्रो प्रतिक्रिया पाएँ। दिनेश अधिकारी सर, रत्न थापा सर, उहाँहरू त हाम्रो लागि आदरणीय हुनुहुन्छ, उहाँहरूबाट राम्रो रेस्पोन्स र सबैबाट राम्रो पाएको छु, राम्रो लेख्नुपर्छ र तिमीले राम्रो लेखेको छौ भन्नुहुन्छ।
3: श्रोताहरूले पनि मन पराउँदै हुनुहुन्छ होइन? अब जदौको गीत आएपछि त झन् अब हाम्रो प्रीति कौर बहिनी धेरै उहाँले अब भनौँ उन्नति गर्नुहुन्छ भन्ने आशा र विश्वास हामीले राखेका छौँ। अनि अरू अब के छ तपाईँको भनौँ यो सङ्गीतको क्षेत्र भयो होइन, गीत त गाउनुहुन्न है?
4: म गीत गाउँदिनँ।
3: गाउनु यसो हेर्दा गाउनुहुन्छ होला, अलिअलि त गुनगुनाउनुहुन्छ होला?
4: होइन, म गुनगुनाउन सक्दिनँ, मलाई लेख्न चाहिँ अलिक बढी राम्रो छु कि जस्तो लाग्छ। धन्यवाद
3: अब एउटा अब राम्रो गीतकार हुनुहुन्छ तपाईँ होइन आफ्नै पेसा पनि छँदैछ बाबा के गर्नुहुन्छ तपाईँको
4: ड्याडी अहिले एसएलसी बोर्डमा हुनुहुन्छ
3: ए हजुर हजुर
4: 20-22 वर्ष भयो ड्याडी एसएलसी बोर्डमा हुनुहुन्छ
3: ए हजुर हजुर कुरै कुरामा मैले कहीँ परिवारको बारेमा सोध्नु मन लाग्छ है सोधिहालेँ भनौँ भने अब यो समाज सेवातिर कतिको झुकाव छ तपाईँको
4: धेरै नै छ जब म स्कुल पढ्थेँ धेरै नै मैले आफूसँग भएको पैसाहरू लुगाहरू कलेक्ट गर्ने अनि लैजाने अनि संस्थाहरूमा दिने यस्तो अब भोको छ भने मैले पैसा दिँदैन बरु खानेकुरा नै किनिदिन्छु यस्तो चाहिँ नै गर्थेँ
3: जे होस् समाजसेवा सानो छँदा त धेरै गर्नुभयो होइन अब पनि उन्नति जति गर्दै जानुहुन्छ समाजसेवाहरू गर्दै जानुहुन्छ होइन अनि सङ्गीतको क्षेत्रमा भनौँ अब सङ्गीतकै कुरा आउँछ गीतकार हुनुहुन्छ तपाईँ होइन सङ्गीतको क्षेत्रमा धेरै जस्तो इन्सपायर कोबाट हुनुभएको छ तपाईँ
4: साङ्गीतिक क्षेत्रमा अब भन्नुपर्दाखेरि मेरो लागि सबै आदरणीय हुनुहुन्छ त्यो एकदम म आफूलाई भाग्यमानी पनि महसुस गर्छु आदरणीय राजु सिंह सरको पनि मैले साथ पाएँ अनि उहाँसँग मैले गीत गर्ने मौका पाएँ यो मेरो लागि सबैभन्दा ठुलो कुरा हो र अर्को मैले भन्नुपर्दाखेरि म रमेश श्रेष्ठ मेलोडीज्यूको नाम लिनै पर्छ किनभने उहाँले नै मलाई सङ्गीतमा ल्याउनु भएको र हुँ र आज म जति जे गर्दैछु उहाँलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु र अरू नामहरू लिनु पर्दाखेरि मेरो लागि अति नै प्रिय अति नै मलाई माया गर्नुभयो साथ दिनुभयो होइन हिँड्ने क्रममा धेरैजना हुनुहुन्छ हाम्रो भन्नुपर्दाखेरि आदरणीय सुनिल थापा सर आदरणीय सर्वज्ञ खड्का सर उहाँहरूलाई पनि विशेष सम्झिन चाहन्छु अनि आदरणीय मेरो फ्यामिली अनि प्रत्यक्ष अप्रत्यक्ष साथी सबैजनालाई सम्झिन चाहन्छु
3: एकदमै राम्रो होइन जे होस् अब यस्तो बेला मौकामा सम्झिनुपर्छ कहिलेकाहीँ होइन अनि अब गायक गायिकाहरूमा भनौँ पुरानो गायक गायिकाहरू हाम्रो लेजेन्डरी सिङ्गर्सहरू हुनुहुन्छ अहिलेको गायक गायिकाहरूमा कसको गीतहरू भन्नाले आफ्नो फेभरेट हुन्छ नि उहाँले गाउनु भएको मलाई साह्रै मनपर्छ मन छुन्छ भन्ने चाहिँ कसको छ
4: त्यसरी त म भन्न सक्दिनँ होइन सबैजना आदरणीय हुनुहुन्छ सबैको गीत त एकदम राम्रो लाग्छ होइन सबै मेरो लागि आदरणीय हुन्छ त्यस्तो छैन तर प्राय जस्तो म शिव परियार सर राज सिक्देल सर होइन अहिले ठ्याक्कै नाम याद नभए पनि म सबैको गीत सुन्ने गर्छु
3: र अब हामीले तपाईँको विशेष गरेर यो गीतकारको रूपमा कुरा गऱ्यौँ कविताहरू पनि सुनाउनु भयो गीत पनि सुनाउनु भयो र अब जाँदा जाँदै भनौँ अब किनभने हाम्रो आजको नारीको निम्ति तोकिएको समय भनौँ न समाप्त हुन लागेको छ र के भन्न चाहनुहुन्छ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई
4: म आदरणीय श्रोताहरूलाई यही भन्न चाहन्छु जसरी मलाई माया गर्नुभएको छ जसरी साथ दिनुभएको छ अहिलेसम्म त्यसरी नै साथ दिइरहनुहोस् जीवनमा म अगाडि बढ्न सक्छु हजुरहरूकै माया साथले आदरणीय हाम्रो सुसन बाला राई म्यामलाई पनि धेरै धन्यवाद बिएफबिएस रेडियोलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद
3: हजुर श्रोताहरू हाम्रो प्रीति कौर हजुर उहाँसँगको कुराकानी अब बिट मार्ने बेला भयो र अब उहाँले लेख्नुभएको गीतहरू धेरै राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ र आउँदो चलचित्र जदौमा पनि उहाँको गीत हामी टाइटल ट्र्याक हामी सुन्न पाउने रहेछौँ र त्यसपछि पनि उहाँको चलचित्रमा गीतहरू आउँदैछ भन्ने अलिकति उहाँले हिन्ट्स चाहिँ दिनुभयो सङ्केत चाहिँ गर्नुभयो र पछि पछि पनि हामी उहाँको गीतहरू सुन्ने नै छौँ र आजलाई हाम्रो प्रीति कौर बहिनीलाई धेरै धेरै धन्यवाद साथसाथै अल द बेस्ट
4: थ्याङ्क यू
3: हजुर श्रोताहरू अब हामी छुट्ने बेला भइसक्यो अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु र आजलाई पनि म सुसन बालालाई पनि आँकी दिनुहोस् नमस्ते बाई

0: गैराती आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। निरन्तर वर्षापछि आएको बाढीले आधा दर्जन भन्दा बढी पुल र दुईवटा घर बगाएको प्रहरीले जनाएको छ। बाढीले पाँच थर र तेह्रथुम जोड्ने निर्माणाधीन मोटरेबल पुल सहित विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको छ। पहिरोका कारण मध्य पहाड़ी राजमार्गको चाङ थापु थर्पू सड़क खण्ड पनि बन्द भएको छ। टेलिफोन सम्पर्क समेत बन्द भएकाले क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ। दक्षिण पूर्वी एसियाली मुलुकहरूबाट पछिल्ला 10 महिनामा 600 बढी नेपालीको उद्धार गरिएको छ।
1: परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कम्बोडिया म्यानमार लगायत मुलुकमा अवैध स्क्याम सेन्टरमा ठगिएर पुगेका नेपालीको पहिचान र उद्धार जारी रहेको जानकारी दिनुभएको हो।
2: दक्षिण पूर्वका कम्बोडिया म्यानमार लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा गैर कानूनी रूपमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीहरूको पहिचान र उद्धारका सम्बन्धमा पछिल्लो समयमा हामीले निरन्तर जानकारी प्रवाह गर्दै आइरहेका छौँ। थाइल्याण्ड र म्यानमार स्थित नेपाली नियोगहरूबाट सम्बद्ध विभिन्न निकायहरूको समन्वय र सहयोगमा नेपालीहरूको यसअघि 616 जनाको उद्धार कार्य सम्पन्न भएकोमा पछिल्लो दुई हप्तामा थप 71 जनाको पनि उद्धार गरिएको छ। उक्त कुल संख्या मध्ये कम्बोडियाबाट 562 जना, म्यानमारबाट 111 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको हो। त्यस क्षेत्रमा अझै पनि धेरै नेपालीहरू फँसेको हुन सक्ने अनुमान गरिएको छ।
1: कम्बोडियाली सरकारबाट हालसम्म 100 जना भन्दा बढी नेपालीको जरिवाना मिनाहा भएको प्रवक्ता छेत्रीको भनाइ छ।
2: नेपाली राजदूतावास बैंकको अनुरोधमा कम्बोडिया सरकारबाट हालसम्म 102 जना नेपालीको जरिवाना समेत मिना भएको छ र थप 172 जनाको जरिवाना मिनाको लागि अनुरोध पनि गरिएको छ। कम्बोडियाका विभिन्न जेलमा 29 जना नेपालीहरू संगठित अपराध, यातना, मानव तस्करी लगायतका कसुरमा थुनामा रहेका छन्। उनीहरूको शीघ्र रिहाई तथा उद्धारका लागि नेपाली राजदूतावास बैंकबाट पहल जारी छ। यसै गरी म्यानमारमा थुनामा रहेका 18 जनाको कैद मिनाका लागि पनि पहल जारी राखिएको र उनीहरूलाई हालै नेपाली राजदूतावासबाट भेटी आवश्यक सहयोग समेत उपलब्ध गराइएको छ।
0: पोखरा महानगरपालिकामा 3 वर्षदेखि सञ्चालन हुँदै आएको कृषि एम्बुलेन्स सेवाले कृषक र उपभोक्ता दुवै लाभान्वित बनेका छन्। कृषि उपजले बजार पाएको छ भने उपभोक्ताले शहरमै बसेर ताजा तरकारी पाएका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
3: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज पोखराका मुख्य बजारसम्म पुर्याउने गरिएको छ। विशेष गरी ग्रामीण क्षेत्रका किसानले उत्पादन बजारसम्म लैजान भोग्दै आएको ढुवानी समस्या कृषि एम्बुलेन्स सेवाले कम गरेको हो। पोखरा महानगरपालिका वडा नम्बर 22 का कृषक देवीलाल बरा।
4: अब हामीले त्यो महानगरलाई कभर गरेर कृषि एम्बुलेन्स मार्फत हामीसँग यति उत्पादन छ लान पर्यो भनेको सिलसिलामा गरिराख्नु भएछ। अनि अर्को चाहिँ के अरे अब त्यो कुनै पनि कति 32-33 थरी तरकारीहरूको एउटा चाहिँ समर्थन न्यूनतम समर्थन मूल्य पनि छ। अब त्यो नजिकेको र बेच्न भन्दा बजार भाउभन्दा अलिक बेसी नै तल भएकाको त्यो चाहिँ समर्थन मूल्यका दरले किसानहरूलाई भुक्तान पनि गर्नुभएको छ। अब एक ठाउँमा सङ्कलन गरेर यति चिज छ भनेपछि आएर लैदिनुहुन्छ कि सङ्कलन गर्न पर्यो एउटै किसानको मात्रै आएर लाने कुरो त भएन। अब सबै किसानहरू समूहहरू मिलेर एउटा सङ्कलन गरे पछाडि ल हामीसँग यति चाहिँ सरकारीहरू सङ्कलन भएको छ आएर लैदिनु पर्यो भने लानुहुन्छ।
3: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज बजारमै पाउन थालेपछि यसले स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुगेको छ भने उपभोक्ताले समेत ताजा तरकारी पाएको पोखरा रत्नचोकी सावित्री घिमिरे बताउनुहुन्छ।
5: पोखरा महानगरपालिकाले अहिले कृषि एम्बुलेन्स मार्फत प्रत्येक ओडामा यो जुन गाउँ स्तरीय ओडामा चाहिँ उत्पादन भएको चाहिँ सहर स्तरीय ओडामा ल्याएर एम्बुलेन्स मार्फत बिक्री वितरण गर्नको लागि सहजीकरण गरिदिइरहेको छ। यसले चाहिँ हामी यो सहरमा बसेर करिसाबारीहरू नहुनेहरूको लागि चाहिँ एकदम सहज भएको छ। हामीहरूले कौशीमा उत्पादन गरेर त खाइरहेका छौँ, कतिपय चिजहरू कौशीमा उत्पादन गर्न मिल्दैन।
3: महानगर कृषि शाखाका अनुसार सेवा सुरु भएता किसानको सहभागिता बढ्दै गएको छ। उपभोक्ताले समेत ताजा स्थानीय उत्पादन सहज रूपमा पाउन थालेपछि सेवाको प्रभावकारिता वृद्धि भएको हो। कृषि क्षेत्रमा उत्पादन वृद्धि र किसानको आय आर्जनमा टेवा पुर्याउने विश्वास सहित महानगरले 3 वर्ष अघि यो सेवा सुरु गरेको थियो। महानगर कृषि महाशाखा प्रमुख मनोहर कडेरिया।
6: पोखरा महानगरपालिकाले स्थानीय उत्पादन प्रवर्धन गर्नको लागि ग्रामीण क्षेत्रमा उत्पादन भएका कृषि वस्तुलाई सहरको उपभोक्तासम्म पुर्याउने र गाउँ र सहरलाई जोड्ने, गाउँको उत्पादन सहरमा र सहरको पैसा गाउँमा पुग्ने गरी दुवै क्षेत्रलाई चलायमान बनाउनको लागि धेरै कृषकहरूको माग पनि रहेको र बजारीकरण समस्या पनि भएको छ।
7: You. BFBS कुलकर्मा रेडियो हो।

कहिलेकाहीँ जीवनमा के हुन्छ भन्दाखेरि अरू चाहिँ अगाडि बढिसके, म चाहिँ कतै हराइरहेको, म चाहिँ पछाडि परिरहेको छु, म चाहिँ ढिलो भइसके भन्ने जस्तो फिल गराउँछ है। तपाईँलाई पनि यस्तो हुन्छ होला, बेला बेलामा मानिसहरूले यस्तो अनुभूति गर्छन्, तपाईँलाई पनि यस्तो अनुभूति हुन्छ होला। तर के सम्झिनुपर्छ भन्दाखेरि चाहिँ जीवन सहज रूपमा बग्ने एउटा खोला हो, कहिलेकाहीँ ढिलो हुन्छ होला यो स्वाभाविकै हो, कहिलेकाहीँ लडिन्छ हारिन्छ यो पनि स्वाभाविकै हो। ढिलो हुनु एउटा कुरा हो, हार्नु अर्को कुरा हो। यो जीवनको यात्रामा हार जितको कुरै छैन, मानिसलाई त्यस्तो फिल हुन सक्छ तर यसमा ढिलो भयो अथवा हारे भन्ने कुरा होइन। किन भन्दाखेरि हामीले बगैँचामा रोपेको फुल भनौँ, हाम्रो बगैँचामा भएका फलफुलका बोटहरू भनौँ अथवा अन्न बालीहरू नै भनौँ न, त्यो पनि समय आएपछि मात्रै, ऋतु आएपछि मात्रै फुल्छ फल्छ र त्यसको स्वाद हामीले लिन पाउँछौँ। त्यसैले आफ्नो जर्नीलाई, आफ्नो यात्रालाई, आफ्नो जीवनलाई अरूसँग कम्पेयरै गर्ने होइन, अरूसँग दाज्ने नै होइन, यो तपाईँ हाम्रो जीवन हो, स्वतः बग्न दिनुहोस्। तर स्वतः बग्न दिने भन्दैमा समय खेर फाल्नु से भने होइन, आजको दिनको लागि चाहिँ आफैले प्राउड फिल गर्नु पर्यो र आज म छु, म जीवित छु भनेर चाहिँ त्यसको उत्सव मनाउनु पर्यो, किनकि जीवन कम्पिटिसन भन्दा माथि छ, जीवन कम्पिटिसन भन्दा माथि छ। सेल्फ ग्रो गर्नको लागि यो एउटा यात्रा हो, यसको प्रशंसा गर्नुपर्छ। जुन तपाईँले र मैले पाएका छौँ यो जीवनका लागि हामी आभारी हुनुपर्छ।

नमस्कार, हजुर नमस्कार। यो मनको आवाज तपाईँले सुनिरहनु भएको रेडियो स्टेशन हो BFBS गोर्खा रेडियो। अनि तपाईँको छेउमा तपाईँलाई माया गर्ने मन्दिरा हाजिर भइसकेको छु र मैले तपाईँलाई जुन स्वागत गरे, जुन तपाईँलाई माया व्यक्त गरे, यो कुनै शब्द मात्रै होइन, यो मैले मनभित्रबाट नै महसुस गरेर तपाईँलाई अभिनन्दन गरेकी हुँ मनको आवाजमा। आज पनि तपाईँको लागि केही सकारात्मक सोच, केही रमाइला तथ्य अनि प्रेरणादायी कुराहरू छन् भने एउटा र सानो स्टोरी पनि छ अनि राम्रा राम्रा गीतहरू पनि छन्। यी सबै कुरा तपाईँकै लागि भनेर मैले लिएर आएकी हुँ, त्यसैले साथै बस्नुहोला। तपाईँको समय उत्कृष्ट बन्नेछ, तपाईँको समय खेर जाँदैन, किनकि जीवनमा कहिलेकाहीँ हामीले धेरै ठुलो अवसर खोजिरहेका हुन्छौँ तर सानो सानो राम्रो राम्रो बानीले तपाईँ हामीलाई सफल बनाइदिन्छ। तपाईँको यो सानो बानी यानि कि तपाईँले हामीलाई सुन्नुहुन्छ, यो राम्रो बानीले तपाईँलाई धेरै नै, यो राम्रो बानी छ नि तपाईँको BFBS गोर्खा रेडियोलाई सुन्ने, यो राम्रो बानीले तपाईँलाई खुसी दिनेछ। र यो गीत पनि तपाईँको लागि मनका आवाजमा मन्दिराको तर्फबाट।

कोसिसले नै तपाईँ हाम्रो मनलाई बदल्छ है। अब कसरी भन्दाखेरि हिजो अस्ति पनि एउटा सानो कार्यक्रममा गएको थिएँ होइन, कति धेरै मानिसहरूलाई भेटेँ, कतिजनासँग कुरा गर्दाखेरि सानो सानो कुराहरू गर्दाखेरि पनि उहाँहरूको सोच, उहाँहरूको धरातल, उहाँहरूको जीवनमा परेका कुराहरूले गर्दा उहाँहरूले व्यक्त गर्नुभएको शब्दहरू, साना साना ईर्ष्या, साना साना रिस, साना साना खुसी सबै भेटेँ कि मैले त्यहाँ। जस्तो जस्तो भाँडा, जत्रा जत्रा भाँडा, त्यस्तै त्यस्तै आकारको पानी, त्यति त्यति पानी भने जस्तै होइन। अब हिन्दीमा भन्ने हो भने एउटा भनाइ नै छ, जित्ना जित्ना घैला उत्ना उत्ना पानी भन्छन् होइन। अब तपाईँ हाम्रो जीवनको पनि कुरा त्यही हो, हामीले आफ्नो सुरुवात कसरी गर्छौँ, हाम्रो सोच के छ, हामीले सोच्ने तरिका के हो, हामी कस्तो वातावरणमा हुर्किरहेका छौँ, यसको कति ठुलो महत्त्व हुँदो रहेछ। हामीले हेर्दाखेरि एउटा मानिस चटक्क परेर अगाडि आइरहेको हुन्छ होइन, हेर्दाखेरि बाहिरी आवरण, बाहिरको झट्ट उसलाई हेर्दाखेरि चाहिँ वा क्या राम्रो मान्छे अथवा क्या राम्री मान्छे भन्न सक्छौँ होइन हामीले, तर उसको मनभित्र कुन चाहिँ आँधी तुफान आइरहेको छ हामीले पत्तो नै पाउँदैनौँ। तर जब त्यो व्यक्तिसँग बोल्न थाल्छौँ, उसका मनका कुराहरू उसको मुखबाट जब निस्किन थाल्छ नि, तब हामीलाई थाहा हुन्छ कि त्यो व्यक्तिको धरातल के हो, त्यो व्यक्तिको मनमा के छ। अब यस्ता कुराहरूले चाहिँ व्यक्तिलाई कति दुःख कति सुख छ अनि कसरी व्यवहार गरिरहेको छ भन्ने कुरा चाहिँ छर्लङ्ग देखिन्छ। त्यसैले हरेक कुराको सुरुवात गर्दाखेरि सकारात्मक सोचबाट अझ हामीले सक्छौँ भने, हाम्रो दिनको सुरुवात नै सकारात्मक राम्रा कुराहरूबाट भयो भने आधा थकान, आधा पिर, ला कसरी आजको दिनको यो काम सिध्याउने भन्ने जुन टेन्सन हुन्छ नि, त्यो चाहिँ त्यसै त्यसै आधा हराएर जान्छ अरे। केले गर्दा भन्दाखेरि हाम्रो त्यो पोजिटिभ थिङ्किङ, हाम्रो त्यो सकारात्मक सोचका कारणले यस्तो हुन्छ अरे। अब आजको दिनमा सकारात्मक सकारात्मक राम्रा राम्रा कुरा, शुभ शुभ मात्रै बोलौँ, शुभ शुभ मात्रै।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

एक पटक कुकुरा हो एउटा सानो घरमा तीन वर्षको छोराको साथमा एक युवती बस्दथिन्। उनीहरूको एउटा नियमित दिनचर्या थियो। उनले आफ्नो छोरालाई सुख दुख जीवनका हरेक पाटाहरूलाई चाहिँ सिकाउने विचार गरिन् र सानै बेलादेखि उनले आफू पनि बिहान सबेरै उठ्ने र आफ्नो छोरालाई पनि त्यति नै बेला उठाएर बिहानको उदाउँदो सूर्यलाई देखाउने गर्दथिन्। सूर्यका किरणहरूको बारेमा बताउँथिन्, सूर्य उदाउँदाखेरिको त्यो रमाइलो पलको बारेमा बताउँथिन्, अनि उनीहरू खेल्थे चल्थे, त्यो एकअर्काको मायामा उनीहरू हुरुक्कै हुन्थे। आमाको लागि त्यो सानो काखे छोरो अनि छोराको लागि ती आमा एकअर्काको ज्यान प्राण थिए। उनीहरूको बिहानी हाँसो खुसी माया र उमङ्गले भरिएको हुन्थ्यो। यसै गरी उनीहरूले बिहानी बिताउने गर्थे। दिन चढ्दै गएपछि बच्चा खेल्थ्यो, आमाले गरेका क्रियाकलापहरू हेर्थ्यो। आमाले दिनभरि आफ्नो काम गर्थिन् अनि बेला बेलामा छोरालाई माया गर्दै खाना पनि खुवाउँथिन् अनि एकछिन उनीहरू चलेर खेल्थे पनि। लुकेको जस्तो गरेर उनलाई छक्काउँथिन्, मैले भेटे भनेर उनी उनको पछि दौडिन्थिन्। बच्चा साह्रै रमाउँथ्यो। आमाको त्यो ममता अनि त्यो रमाइला क्षणहरू आमासँग बिताउन पाएर एक दिनको कुरा हो, बिहानी निकै नै रमाइलो थियो। पूर्वबाट सूर्य उदाइरहेको थियो। ती उज्याला किरणहरूले वातावरणलाई नि असाध्यै राम्रो बनाइदिइरहेको थियो। त्यति बेला त्यो छोरो चाहिँले बगैँचामा एउटा ओइलाएको फुलको बिरुवालाई भेट्यो अनि उसकी आमाले उसको ती कलिला हातलाई माया गर्दै त्यो ओइलाएको बिरुवालाई हातमा लिइन् र उनले भनिन्, बाबु यो फुललाई माया गर्नुपर्छ, हेर त यो पानी नपाएर ओइलाएको छ, यसको जरा माटोबाट माथि निस्किएछ, उखल्लिएछ, त्यसैले यो मर्न लाग्यो, तर यसलाई हामीले हुर्काउन सक्छौँ, यसलाई फेरि माटोमा गाडेर समय समयमा पानी दिएर मलजल गर्यौँ भने यो फेरि सर्छ, हुर्किन्छ, बढ्छ अनि फुल फुल्न सक्छ। उनले त्यो फुलको बारेमा र त्यसलाई स्याहार सम्भार गर्ने माया गर्नुपर्छ भन्ने बारेमा सिकाइन्, जसरी मैले तिमीलाई माया गर्छु, तिम्रो हेरचाह गर्छु, त्यसरी नै हामीले यी फुलहरूको पनि हेरचाह गर्नुपर्छ, उनकी आमाले उनलाई सम्झाइन्। त्यसपछि बालक अत्यन्तै खुसी भयो अनि उसले फेरि आफ्नी आमाको हातबाट

अनि त्यो छोराले थाहा पाए कि माया पनि फूल जस्तै हेरचाह गर्दा बलियो हुन्छ। माया भनेको पनि त्यस्तै हो, चाहे आमा छोरा बीच होस् या आफन्तहरू बीच होस् या साधारण व्यक्ति वा जोसुकै होस्। फूलको लागि भए पनि मानिसका लागि भए पनि संसारमा भएका हरेक चिजका लागि यदि हामीले स्नेहपूर्वक मायाले व्यवहार गर्यौं भने, माया जतायौं भने त्यसले खुशी पनि दिन्छ र त्यो सम्बन्धलाई प्रगाढ पनि बनाउँदछ। मायाका स्नेहका क्षणहरू सदैव सम्झना गर्न लायक हुन्छन्। माया प्रेम स्नेह सुन्दर

आजकलको मानिसको हातमा मोबाइल छ, त्यो मोबाइल यति प्यारो छ मान्छेको लागि, एक सेकेन्ड त्यो मान्छेले त्यो मोबाइल छोड्दैन, होइन? अनि मानिसहरू मोबाइलको ब्याट्री 1% हुँदाखेरि चार्जर खोज्न दौडिन्छन्, होइन? तर आफ्नो मेन्टल ब्याट्री 1% हुँदा पनि रेस्ट लिन बिर्सिन्छन्। भन्नुको मतलब आफ्नो लागि चाहिँ मतलब छैन, तर मोबाइलको लागि

हामीले जति समय दिन्छौँ मोबाइलको लागि, जति ध्यान दिन्छौँ मोबाइलमा, जति हामी झुन्डिन्छौँ त्यति हामीले मेन्टल हेल्थ, मेन्टल ब्याट्री, आफ्नो जीवनका बारेमा सोच्यौँ भने कति राम्रो हुन्थ्यो। तर हाम्रो मेन्टलको ब्याट्री 1% भइसक्दाखेरि पनि हामी रेस्ट लिने भन्ने कुरा सोच्न पनि सक्दैनौँ। त्यसैले काम सँगसँगै आफ्नो माइन्डलाई पनि रिचार्ज गरिरहनु पर्छ। यसले हामीलाई रिफ्रेस गर्छ, एकदमै सन्तुष्टिको अनुभूति गराउँदछ। यति बेला मनको आवाजलाई तपाईँले BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु र एउटा मेसेज पाएको छु मैले बेलायतबाट, डम्बर लिम्बुजीले पठाउनु भएको। लेख्नुहुन्छ, BFBS गोर्खा रेडियो समय मिलेसम्म सुन्छु, BFBS परिवारका सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दछु भन्नुभएको छ। मनको आवाज पनि समय मिलेसम्म सुन्ने गर्दछु र यो पहिलोचोटि मैले मेसेज पठाएको हुँ। अलि व्यस्त छु, समय मिले अवश्य पनि लेखौँला, कार्यक्रम सुने रमाइलो लाग्यो भनेर हामीलाई आफ्नो मेसेज पठाउनु भएको छ डम्बर लिम्बुजीले। डम्बरजी, एकदमै खुसी लाग्यो तपाईँले यो जुन मेसेज पठाउनु भयो, यो जुन सन्देश पठाउनु भयो, यसका लागि म ऋणी छु। धेरै धेरै धन्यवाद। म खुसी भएको छु तपाईँको मनको आवाज मैले सुन्न पाएँ। हाम्रो BFBS परिवारका सम्पूर्ण सदस्यहरूलाई तपाईँले सम्झिनु भयो, म हामी सबैको तर्फबाट तपाईँलाई धन्यवाद भन्छु। र यसै गरी मौका मिलेको बेला हामीसँग जोडिनु होला। धेरै धेरै धन्यवादका साथ यो गीत विशेष गरी हाम्रो तर्फबाट डम्बरजी तपाईँ।

सफल व्यक्तिले के भन्छन् भन्दाखेरि ड्रीम बिग स्टार्ट स्मल बट स्टार्ट टुडे। जुन आत्मविश्वास भन्ने कुरा छ नि, त्यो भनेको चाहिँ सबै कुरा जान्नु होइन, सदैव सिक्ने इच्छा राख्नु, सदैव सिक्नका लागि तयार हुनु, सदैव लर्निङ प्रोसेसमा चाहिँ अगाडि बढ्नुलाई चाहिँ हामीले के भन्छौँ भन्दा आत्मविश्वासी भन्छौँ। हामीले गरेको जुन मेहनत छ त्यसमा रिजल्ट एकदमै छिटो हुन्छ, तर कहिलेकाहीँ एकदमै ढिला सुस्ती स्लो प्रोग्रेस हुन्छ, होइन? सफलता त मिलिरहेको छ नि, थोरै किन नहोला, ढिलो किन नहोला, तुलना होइन, त्यसलाई चाहिँ सुधार गर्नु पर्यो, अझ अगाडि बढ्नु पर्यो। यति त भयो भने हुने रहेछ, गर्छु भन्ने चाहिँ यो मनले आफूले आफैलाई नै सम्झाउनु पर्छ रे। बाँदरलाई हेर बाँदर, तँ चकचके छस्, तर आज एक दिन त शान्त भएर बस, तैँले शान्त भएर बसिस भने म तँलाई खानेकुरा दिन्छु भनेर यो मन रूपी बाँदरलाई हामीले आफूले आफैलाई सम्झाउनु पर्छ रे। अब यो चञ्चल मनलाई सम्झाउनको लागि यस्ता यस्ता कुराहरू पनि हामीले सिक्नु पर्ने रहेछ हजुर। के गर्ने है, अब यस्ता धेरै कुराहरू छन् जसले आफ्नो मनलाई आफैले प्रेरणा दिन सकिन्छ। र तपाईँको त्यो सुन्दर मनको लागि यो गीत म सुनाउँछु मनको आवाजमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: BFPS Gorkha Radio मा मनको आवाज़।

हामी यस्तो व्यस्त संसारमा छौँ। आजको संसारमा यति मान्छेहरूलाई धेरै ज्ञान चाहिएको छ, डिग्री धेरै चाहिएको छ, ताकि आफू सफल हुन सकौँ। धेरै कुरा सिक्न चाहन्छौँ र अहिलेको जमानामा सिक्नु पनि पर्छ। एउटा कुरा सिकेर मात्रै पनि पुग्दैन, कहिले के आउँछ कहिले के आउँछ। टेक्नोलोजी यति छिटो परिवर्तन भइरहेको छ, होइन, यति धेरै नयाँ नयाँ चिजहरू आइरहेका छन्। यदि हामी ती चिजहरूबाट वञ्चित भयौँ भने हामी पछाडि पर्छौँ। फ्युचरमा सक्सेसफुल बन्ने मानिस त्यो होइन जसले सबै कुरा जान्दछ, तर त्यो व्यक्ति फ्युचरमा सफल हुन्छ जो नयाँ कुरा जे आए पनि नयाँ कुरा सिक्नका लागि तत्पर रहन्छ। एउटा सानो झिल्कोले कहिलेकाहीँ जीवन बदलिदिन्छ भने जस्तै तपाईँले सिकेका कुराहरूले कुनै न कुनै मौकामा तपाईँलाई यस्तो सफलता दिन्छ कि तपाईँ आफै दङ्ग पर्नुहुनेछ, ओहो मसँग यो क्षमता भएका कारणले आज म सक्सेसफुल छु भन्ने तपाईँलाई पनि लाग्न सक्छ। तसर्थ थुप्रै कुरा हामीले सिके पनि हाम्रो क्षमता, हामीमा भएको एउटा सर्वगुण सम्पन्न जे छ नि, त्यसलाई चाहिँ चुज गरेर त्यसलाई करियरको रूपमा अगाडि ल्यायौँ भने सायद त्यसले हामीलाई सफल बनाउँछ।

ल हजुर, अब तपाईँको र मेरो साथ आजलाई यति नै होला जस्तो छ। आशा छ आजको मनको आवाजले तपाईँको मनलाई छोयो होला, तपाईँको मन मुस्कुराए होला, तपाईँको मनमा सकारात्मक भाव उत्पन्न भयो होला। तपाईँ जहाँ भए पनि जे गरे पनि आफ्नो मनलाई थाक्न नदिऊ र आफूलाई कहिले माया गर्न नबिर्स्यौँ। सबैलाई माया गर्छौ, आफूलाई माया गर्न बिर्सिन्छौ। कसरी भन्दाखेरि चाहिँ मैले आज मात्रै यो अनुभूति गरेको थिएँ कि एकजना महिला बहिनी हुनुहुन्छ, सायद उहाँ बहिनी नै हो, अब दुःखले गर्दाखेरि अलि उमेर भन्दा बढी पाएको देखिनुहुन्छ उहाँ। उहाँ बिहानै उठेर एउटा डोको लिएर चाहिँ उहाँले मकै, हरियो मकै, मुन फर्सीको मुन्टा, साग, धनियाँ, यस्तै जे पाउँछ त्यो डोकोमा बोकेर लिएर आउनुहुन्छ बिहानै गएर। अनि हाम्रो टोलमा जहिले पनि उहाँ आइपुग्दाखेरि चाहिँ 8 बजेको हुन्छ, बिहानको 8 बजीतिर ए मकै आयो, साग, मुन्टा आदि इत्यादि भनेर उहाँ चिच्याउँदै हिँड्नुहुन्छ। अनि बेचिसकेपछि घर फर्किनुहुन्छ, अलिकति तल बस्नुहुन्छ, मैले देखेको छु। कतै जाँदै थिएँ, उहाँले चाहिँ आफ्नो सबै डोकोको सामानहरू बेचिसकेर घर फर्किँदै हुनुहुँदो रहेछ। अनि पानी तिर्खा लागेछ, कस्तो पानी तिर्खा लागेको भन्दै मलाई देख्न साथै उहाँले भन्दै हिँड्नुभयो। अनि मैले भने अब सबैको लागि तपाईँले काम गर्नुहुन्छ, मकै पुर्याउनुहुन्छ, सबै त गर्नुहुन्छ, त्यही डोकोमा एक बोतल पानी राखेको भए पनि त हुन्थ्यो नि। त्यत्रो कराउँदै हिँड्दाखेरि डिहाइड्रेसन हुन्छ, तपाईँको शरीरमा पानी पुग्दैन, अलिअलि पानी खाँदै तपाईँले आफ्नो व्यापार गरे पनि त राम्रै हुन्छ नि। आफ्नो लागि चाहिँ छैन खालि पैसा कमाऊ, घर चलाऊ भन्ने मात्र तपाईँको सोच, आफूलाई पनि त माया गर्नु पर्यो नि भनेर मैले भने म आफ्नो बाटो लागे। उनी हाँसिन्, उत्तर दिन सकिनन्। उनलाई लाग्यो होला त्यो त्यति जरुरी होइन, मैले यो व्यापार व्यवसाय गरेर आएको आमदानीले घर खर्च धान्नु छ, त्यो जरुरी भयो उनको लागि। शरीर बलियो छ, शरीर ठिक छ भने म कमाउन सक्छु भन्ने उहाँले सोच्नु भएन, आफ्नो लागि सोच्दै सोच्नु भएन। यस्तो नगरौँ, आखिर एक बोतल पानी हो, त्यही डोको फेदमा राखेको भए पनि 2-4 घन्टा त उहाँ घुमिहाल्नुहुन्थ्यो। त्यो 2-4 घन्टामा कमसेकम प्यासले मर्नु त पर्दैन थियो नि त, प्याक प्याक परेर पानी झिकेर खान सकिन्थ्यो। अब त्यति गर्न पनि आफ्नो लागि चाहिँ केयर नगर्ने भन्दाखेरि धेरैको जीवनमा यस्तो हुन्छ, हामी अर्कालाई चाहिँ माया गर्छौँ, आफूलाई चाहिँ बिर्सिन्छौँ। त्यसो नगरौँ। अब आजलाई यस्तै भयो, अर्को साता नयाँ कुरा, नयाँ भावना, नयाँ ऊर्जा लिएर तपाईँलाई भेट्न अवश्य नै आउनेछु मनको आवाजमा। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ, त्यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, नमस्कार।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठन पाठन तत्काल शुरू गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति हरि ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घरोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चित गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको उल्लेख छ। निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरूलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पाएको अनि होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ। विपद सम्बन्धी जोखिम न्यूनीकरणका पूर्व तयारी गर्न तीनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ। विपदका बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बीमा गर्न पनि समितिले सरोकार भएका सरकारी निकायलाई निर्देशन दिएको छ। पाल्पाको तिनाउ खोलामा तीन दिन अघि बेपत्ता भएका भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। तिनाउ गाउँपालिका तीन दोबाङ ड्याम साइडमा भारत उत्तर प्रदेशका 22 वर्षीय सौरभ रस्तोवी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनुभएको थियो। उहाँको शव घटनास्थलबाट करिब 50 मिटर तल फेरा परेको प्रहरीले जनाएको छ। स्थानीय प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजीपछि शव भेटेको हो। नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष 39 बुधे ध्यान आकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र सहितको टोलीले प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको छ। साथै बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। त्यस्तै दर्ता भएका निवेदनहरू तत्काल दर्ता वा दरपिट गर्नुपर्ने र दरपिट भएका निवेदनमाथि 7 दिनभित्र सुनवाई गर्नुपर्ने व्यवस्था मिलाउन बारले आग्रह गरेको छ। नेपाली फिल्म एलिफेन्ट्स इन द फगले विश्व प्रतिष्ठित कान्स फेस्टिभलमा जुरी प्राइज अवार्ड जितेको छ। निर्देशक अविनाश विक्रम शाहको यो फिल्म कान्सको अनसर्टेन रिगार्ड विधामा अवार्ड जित्ने पहिलो नेपाली फिल्म बनेको हो। फिल्मले हात्तीको त्रासमा बाँचिरहेको एक परिवारको कथा प्रस्तुत गरेको छ। अवार्ड जितेपछि निर्देशक शाहले यो सफलता सम्पूर्ण टीम र नेपाली सिनेमाको उपलब्धि भएको बताउनु भएको छ। कार्यक्रममा कलाकारहरूले नेपाली झण्डा सहित खुशी मनाएका थिए। ट्राफिक प्रहरी र यातायात व्यवसाय बीच सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणको सामानमा लगेज ट्याग राख्ने सहमति भएको छ।
4: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौला बीच सहमति भएको हो। सार्वजनिक यात्रुवाहक सेवामा यात्रुहरूको ब्याग वा लगेज सुरक्षित व्यवस्थापन गर्न अनिवार्य रूपमा ट्याग प्रणाली लागू गर्न दुई पक्षबीच सहमति भएको हो। यसका लागि व्यवसायले मातहतका सबै सार्वजनिक सवारी साधनमा यात्रुहरूको झोलामा अनिवार्य रूपमा 2 प्रति ट्याग प्रयोग गर्नुपर्ने भएको छ। एउटा ट्याग यात्रुको सामानमा टाँस्ने र सामानको ट्याग भिडान गरेर मात्रै सामान फिर्ता गर्ने सहमति भएको छ। गन्तव्यमा पुगेपछि यात्रुसँग भएको ट्याग र सामानको ट्याग भिडान गरी मात्रै सामान फिर्ता गर्ने, यसका लागि चालक र सहचालकलाई तालिम दिने लगायतका सहमति भएका हुन्। सवारी साधनमा खटिने कर्मचारीको तर्फबाट लापरवाहीका कारण सामान हराएमा वा क्षति भएमा कानून वा आपसी सहमति अनुसार यात्रुलाई उचित क्षतिपूर्ति दिनुपर्ने भएको छ। ट्याग हराएको यात्रुको हकमा आधिकारिक पहिचान र सामानको पूर्ण विवरण पुष्टि नभएसम्म सामानको जिम्मा नलगाइने भएको छ।
3: बेलायतमा बालबालिकाहरू अब वयस्कको उमेर समूहभन्दा बढी निजी भाडाको घरमा बस्ने सम्भावना रहेको देखिएको छ। रिसोल्युसन फाउन्डेशनका अनुसार सन् 2000 18 वर्ष मुनिका बालबालिका निजी भाडाको घरमा बस्ने संख्या झण्डै 3 गुणाले बढेर अहिले 3 मिलियन भन्दा बढ़ी पुगेको छ। यस्तै 30 वर्ष उमेर समूहका मानिसहरूमा पनि यस्तै वृद्धि देखिएको छ। वरिष्ठ अनुसन्धानकर्ता हेना एल्ड्रिसका अनुसार यो तथ्यले पहिलो पटक घर किन्ने मानिसहरूले भोगिरहेको ठूलो आर्थिक चुनौतीलाई देखाउँछ।
5: So many people still aspire to own their own homes, but we see the age of first-time buyers going up at the same time. They thought this was going to be a pit stop and they'd be able to save and move on, but ultimately they've found themselves stuck in this because the barriers towards any other tenure are too high.
3: इङ्ल्याण्डका प्रशिक्षक टोमस टुकोलले विश्वकपका लागि खेलाडीहरूले आफूले चाहेको खेल शैलीबारे स्पष्ट हुन आवश्यक रहेको बताउनु भएको छ। टुकोलका अनुसार टोलीभित्र बलियो एकता र सम्बन्ध विकास गर्नु पनि अत्यन्त महत्वपूर्ण रहनेछ। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अझै केही दिन तातो हावा र लू चल्ने चेतावनी दिएको छ।
2: BFBS Gorkha Radio Home.

बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता। शनिबार हामी भगवान् शिवका विविध स्वरूपको उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर भगवान् भोले बाबाका विविध स्वरूपहरूले हामी सबैलाई निरन्तर रूपमा आशीर्वाद दिनुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा कुनै न कुनै विषय बिन्दुमा रहेर चर्चा गर्ने गर्दछौँ। हाम्रो चर्चाको विषय धार्मिक, सांस्कृतिक, लौकिक तथा पारलौकिक, आध्यात्मिक अथवा लोकोत्तर अथवा संसारी अनेक किसिमका विषयवस्तुहरूमध्ये एउटाको चर्चा हामी यस कार्यक्रममा गर्ने चेष्टा गर्दछौँ र त्यसको आधार अर्थात् आश्रय धर्म, संस्कृति र धर्मशास्त्रहरू, दार्शनिक चिन्तनका आधार बिन्दुहरू र महापुरुषहरूका वाणीहरू रहेका हुन्छन्। त्यसैलाई हामी निरन्तर रूपमा अगाडि बढाइरहेका छौँ र शिक्षा ग्रहण गर्नु नै यो कार्यक्रम निर्माणको उद्देश्य हो। कार्यक्रम निर्माण अथवा श्रवणबाट प्राप्त हुने लाभको लेखाजोखा गरेर मात्रै कार्यक्रमको निर्माण गर्ने गरिन्छ, किनभने कुनै पनि कुराको श्रवणबाट त्यसले मानव जीवनमा रहेको हाम्रो चित्तवृत्तिलाई अवश्य पनि सुधारतर्फ अग्रसर गराउने चेष्टा गर्छ भने त्यो विषयवस्तुको श्रवण अथवा निर्माण लाभप्रद हुने गर्दछ। शास्त्रले अथवा परम्पराले अथवा जान्ने बुझ्ने विद्वानहरूले यही कुरा उल्लेख गरेका छन्। त्यसैले कुनै पनि कुराको श्रवणबाट यदि हामीलाई उच्छृङ्खलतातर्फको यात्रा गर्नुपर्दछ अर्थात् संसार विषयवस्तुहरूको बढावा हुने गर्दछ र आफूलाई बिर्सिएर अनावश्यक चिजहरूमा हाम्रो चित्तवृत्तिहरू जोडिने गर्दछ भने त्यो वास्तवमा कुसङ्गको एउटा माध्यम हो भनेर बताइएको छ। सत्सङ्गको माध्यम आन्तरिक बल प्राप्त हुने चिजहरूसँगको सङ्गतलाई नै सत्सङ्ग भनिएको छ र यदि आन्तरिक निर्बलतातर्फ उन्मुख गराउने जो श्रवण, मनन अथवा निधिध्यासन, संसारी वस्तुहरूप्रतिको लगाव वास्तवमा यही हो कुसङ्ग। त्यसैले कतातर्फ जाने मनुष्य स्वतन्त्र छ, त्यसमा कसैको बन्धन छैन। त्यसैले हामीले श्रवण गर्छौँ शिक्षाप्रद विषयवस्तुहरूको र गर्नै पर्छ। त्यो वास्तवमा एउटा टनिक हो अर्थात् त्यसले बल प्रदान गर्दछ भनिएको छ। त्यसैले त्यस्ता कार्यक्रमको निर्माण हामीले गर्ने चेष्टा गरिरहेका छौँ। श्रवण गर्ने कार्यक्रम वास्तवमा यस्तै यस्तै नै हो, योभन्दा विशिष्ट पनि हुन सक्छन्, तर त्यसका उद्देश्यहरूमा नै हामी अलिकति केन्द्रित हुनुपर्दछ र सामान्यतया सांस्कृतिक, धार्मिक, नैतिक, आध्यात्मिक क्षेत्रमा अग्रसर हुँदाका चिजहरूको श्रवण यस्तैबाट प्रारम्भ गर्ने हो। यी प्रारम्भिक चिन्तन धाराहरू हुन्। गम्भीर चिन्तन त आफ्नो पुरुषार्थले प्राप्त गर्ने विषय हो भनिएको छ। त्यसैले यो सामान्य शिक्षाबाट पनि हामी यदि शिक्षातर्फै अग्रसर हुने चेष्टा गर्न सक्छौँ भने त्यो एउटा लाभदायी कार्य हुन जान्छ भनेर बताइएको छ। त्यसैले कोरीको पनि पाउ मोल्नुपर्छ, आफ्नो सर परेन भने भन्ने एउटा उखान आदरणीय श्रोता तपाईँले पनि सुन्नुभएको छ। यो हाम्रो गाउँघरमा हामी सानैदेखि सुनेका एउटा उखानका पाटाहरूमा हेर्दा यो पनि भेटिन्छ। कोढी कोड अर्थात् शरीरका अङ्गहरू कुहुने रोगलाई कोड भनिन्छ र त्यस्तो कोढीको छेउमा जाने अथवा कोढीलाई छोदा कोड सर्छ भन्ने एउटा सरुवा रोग भएको हुनाले त्यसको छेउछाउ जानु हुँदैन भनिएको छ। अझ त्यसको पनि पाउ मोल्नु भने चाहिँ कति खतरनाक छ। त्यस्तै आफ्नो जीवनलाई सुधार्नका लागि जहाँबाट भए पनि शिक्षा ग्रहण गर्नुपर्दछ। यदि शिक्षा ग्रहण गर्नमा अहङ्कारले बाधा दियो भने त्यसले वास्तवमा आफूलाई ठुलो नोक्सान गराउँदछ। त्यसैले केही शिक्षाप्रद विषयवस्तुहरूको हामी चर्चा गरौँ आजको यस कार्यक्रममा। तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी एउटा विशिष्ट परम्पराको, नेपाली परम्पराको, वैदिक सनातन परम्पराको, हाम्रो धार्मिक सांस्कृतिक बिचमा रहने परम्पराको एउटा अनुयायीका हिसाबले वास्तवमै हामी एउटा विशिष्ट अवस्थामा रहेको समाज अथवा भूगोलमा रहेको नेपाली पनका व्यक्तिहरू, त्यसैले हाम्रा रगतमा, हाम्रा भित्री मूल मर्महरूमा नेपालीपनले जरा गाडेको छ र त्यस्ता नेपालीपनमा रहेका विशिष्ट अवस्थाहरूको हामी निरन्तर रूपमा अनुभव गर्ने गर्दछौँ। त्यसैले हामी शिक्षा लिन चाहन्छौँ। जता फर्किए पनि, जता हेरे पनि नेपालीपनमा शिक्षा शिक्षा छ। त्यस्तै हाम्रा आचार्यहरूले, हाम्रा परम्पराहरूले हामीलाई दिएका अनेक शास्त्रीय विषयवस्तुहरूको पनि एउटा शिक्षाकै रूपमा ग्रहण गर्न सक्ने हरेक वचनहरू प्राप्त हुन्छन्। त्यसै अन्तर्गतका यी केही शिक्षाप्रद नीतिका श्लोकहरू छन् हाम्रा अगाडि। चाणक्य नीति, विदुर नीति आदि नीतिहरूमा उल्लेख गरिएका केही पद्यहरू जसले शिक्षा दिइरहेका छन्, त्यसै अन्तर्गत यी चाणक्यका पद्यहरूमा हामी संलग्न हौँ। रूप यौवन सम्पन्न विशाल कुल सम्भवा, विद्याहीन शोभन्ते निर्गन्धा इव किम सुका। यो वास्तवमा विद्याको महिमा बताइएको एउटा शिक्षाप्रद यो पद्य हो। विद्याहीन व्यक्तिले शोभा पाउँदैन, विद्याहीन व्यक्तिले त्यसै गरी मर्यादा प्राप्त गर्दैन, प्रतिष्ठा प्राप्त गर्दैन। कसरी भन्दा, जसरी निर्गन्ध इव किम सुका, पलासको फुललाई कसैले पनि सुँघ्दैन, किनभने त्यसबाट कुनै पनि किसिमको सुगन्ध प्राप्त हुँदैन। त्यसैले त्यस्तै निर्गन्ध इव किम सुका, पलासको फुल जस्तै विद्याहीन व्यक्तिले शोभा पाउँदैन, अर्थात् विद्याहीन व्यक्तिलाई कसैले वास्ता गर्दैन। किन त्यसै गरी रूप यौवन सम्पन्न, रूप र यौवनले सम्पन्न भए पनि, विशाल कुल सम्भव, ठुलो कुलमा जन्म ग्रहण गरे पनि यदि विद्याहीन छ व्यक्ति भने त्यसलाई किम्सुका अर्थात् पलासको फुल जस्तै त्याज्य मानिन्छ, किनभने पलासको फुल काहीँ चढाइँदैन र ऊ त्यसको कुनै सुगन्ध लिने चेष्टा गरिँदैन, किनभने त्योसँग कुनै किसिमको सुगन्ध हुँदैन। त्यस्तै रूपले सम्पन्न छ, अत्यन्तै सुन्दर छ, यौवन सम्पन्न छ र विशाल कुलमा जन्मिएको छ, तर यदि विद्या छैन भने, पढे लेखेको छैन भने त्यसको कुनै मर्यादा रहँदैन, त्यसको कुनै प्रतिष्ठा हुँदैन, समाजमा त्यसको कुनै हिसाब किताब हुँदैन। त्यसैले विद्या प्राप्त गर्ने चेष्टा निरन्तर रूपमा मनुष्यले गर्नुपर्दछ, चाहे उमेर जतिसुकै होस्, आयुको हिसाब नगरी शरीरमा रहेसम्म विद्या प्राप्त गर्ने चेष्टा गरिरहनुपर्छ भन्ने नै यस पद्यको शिक्षा हो भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा केही शिक्षाप्रद पद्यहरूको चर्चा गरिरहेका छौँ। त्यसै अन्तर्गत अर्को एउटा पद्यको हामी चर्चा गरौँ। कोकिला नाम स्वरो रूपम, स्त्री नाम रूपम पतिव्रतम, विद्या रूपम कुरूपाणाम, क्षमा रूपम तपस्विनाम। यहाँ केही रूपहरूको चर्चा गरिएको छ, जस्तो कसको के रूप हो भनेर। कोकिला नाम स्वर रूपम, कोकिल कोइलीको स्वर नै रूप हो। कोइली कस्तो छ थाहा छैन, तर कोइलीको कुहु कुहु गरेको जो स्वर छ त्यो हामीलाई मिठो लाग्छ। कोइली नदेखेकाले पनि कोइलीको स्वरको जो कोयलको स्वरको जो आनन्द लिएका छन् वास्तवमा कोकिला नाम स्वर रूपम। त्यसै गरी स्त्री नाम रूपम।

कुरूप छ भने पनि, असुन्दर छ भने पनि, यदि उसमा विद्या छ भने मनुष्यको त्यो कुरूपहरूको रूप विद्या हो र तपस्वीहरूको रूप क्षमा हो। यदि तपस्वी छ साधु छ तर क्षमा गर्न सक्दैन भने त्यो वास्तवमा कुरूपी मानिन्छ। त्यसैले त्यसको रूप नै क्षमा हो, अर्थात् साधुको रूप क्षमा हो। यसरी कोकिलहरूको स्वर रूप हो, स्त्रीहरूको आफ्नो पति व्रत धर्म जो छ त्यो रूप हो, कुरूपहरूको विद्या रूप हो र तपस्वीहरूको क्षमा रूप हो भन्ने यो शिक्षा यस पद्यले दिइरहेको छ। यसका साथसाथै आजको यस कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पाँचथरको याङबराकमा बाढीले दुईवटा घर बगाएको छ। याङबराक एक महमलाल ख्वासको घर र गोठमा बाढीले बगाएको छ भने सोही ठाउँका कविराज राईको घर पनि बगाएको छ। त्यस्तै बलबहादुर खालिङको भान्साघर समेत पहिरोले बगाएको प्रहरीले जनाएको छ। मध्य पहाड़ी लोकमार्गको थर्पु चिवा भन्ज्याङ खण्ड पहिरोको कारण बन्द भएको छ। विभिन्न ठाउँमा पहिरो खस्दा सड़क तथा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ। दोभानेमा निर्माणाधीन पुल र डाइभर्जन बगेको छ भने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा पाँचथर र ताप्लेजुङ बीचको यातायात बन्द भएको छ। चुलिङ्गे पुल, सिंचाई पुल, खानेपानी र विद्युत संरचनामा पनि क्षति पुगेको छ। मोबाइल नेटवर्क र विद्युत अवरूद्ध भएकाले क्षतिको विस्तृत विवरण संकलनमा समस्या भइरहेको प्रहरीले जनाएको छ। हरेक वर्ष खेती गर्ने समयमा किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने बाध्यता छ। वर्षा लाग्न थालिसक्यो, खेतीपातीको समय छ। किसानले मकैका लागि समेत मल पाएका छैनन्। धान खेतीका लागि पनि रासायनिक मल पाइने नपाइनेमा किसान अन्यलमै छन्। निरा राणा भाटको रिपोर्ट।
4: हाल मकै र केही समयमै धान खेतीका लागि मलको जोहो गर्नुपर्नेछ। सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएको बताउने गरे पनि किसानलाई चाहिने मल समयमै दिन नसक्दा किसान निराश छन्। सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल:
5: रासायनिक मलको धेरै अभाव छ हाम्रो गाउँपालिकाबाट। दुई चार दिनपछि धान खेतीको लागि यो सुरु हुन्छ। हाम्रो चाहिने जति हाम्रो 15 गते पछि हुन्छ। हाम्रो यसले पनि माग चाहिरहेछ हाम्रो गाउँपालिकामा। संघीय सरकार र मध्य प्रदेशले आवन्टन गरेको छैन हामी कहाँ अहिलेसम्म। लगभग 44 क्विन्टल जति चाहिन्छ हाम्रो।
4: रासायनिक मल, भरपर्दो सिंचाई र उन्नत बिउ सहज रूपमा नपाउँदा उत्पादनमा ह्रास आउन सक्ने किसानको चिन्ता छ। गोर्खाको गण्डकी गाउँपालिकामा पनि मलको अभाव छ। गाउँपालिकाका अध्यक्ष दीपक तिमिलसेना साकार:
6: कुनै वार्डमा चाहिँ अझै पर्याप्त हुन सकेका छैन, अलि लिमिटेसन नै छ। असारको बेलामा खेतमा रोपोलाई अथवा मकैलाई पर्याप्त पाइन्छ पाइन्न। अब असार साउनमा पनि मल निरन्तर आवश्यक पर्छ, तरकारी खेतलाई पनि पर्छ। अहिले पनि केही अभाव भयो भन्ने कुरा चाहिँ भएको छ। हामीले सकेसम्म हामीलाई यस्तो समस्या छ भन्ने कुरा चाहिँ गरिरहेको छ। अहिले तिनटा वार्डमा चाहिँ अलिकति सहकारी एक्टिभ नहुँदाखेरि अलिक समस्या परिरहेको छ।
4: खेती किसानी गर्नेको संख्या धेरै हुँदा पहिले मलका लागि हारालुच हुन्थ्यो, तर आजकल बाँदर लगायत वन्यजन्तुको समस्याले पनि खेतीपाती गर्न

0: खेती लाउँछु भने अहिले 25% मात्रै लाउँछन् खेतीलाई, जङ्गली जनावरले खाइसक्छ, अर्को जनशक्ति पनि छैन अहिले गाउँमा।
1: बजारमा मलको अभाव छ, तर कृषि मन्त्रालयले भने वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने र बर्खाका लागि मलको अभाव नहुने दावी गरेको छ। कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ:
2: यो वर्ष 550,000 टन चाहिँ अनुदानमा रासायनिक मल वितरण गर्ने हाम्रो लक्ष्य हो। त्यसको लागि हामीले 28,82,14,00,000 बजेट प्राप्त भएको हो। त्यसबाट चाहिँ हामीले 491,300 मेट्रिक टनको टेन्डर प्रक्रिया गरिसकेको अवस्था छ। त्यति बेला हामीसँग स्टकमा करिब करिब यो वैशाख 30 गतेसम्मको तथ्याङ्क मसँग छ। यो अनुसार चाहिँ हामीसँग 150,000 टन चाहिँ मौजदात बाँकी छ। यो मौजदातले हाम्रो धान रोपाईको सिजनलाई चाहिँ पुग्छ भन्ने सुन्दरजनक अवस्थामा हामी छौँ भन्ने खालको हाम्रो आकलन छ।
1: अहिले पनि डिपोहरूबाट सहकारीले मल लगिरहेको मन्त्रालयको भनाइ छ। अन्तर्राष्ट्रिय परिस्थिति र समयमै काम नगर्दा समस्या परेको भन्दै श्रेष्ठले सहकारीमाथि दोष थोपर्नु भएको छ।
2: सहकारीहरूले तराजु राख्नु पर्यो, उहाँहरूको पनि के छ प्रवृत्ति भन्दाखेरि चाहिँ एकदमै अप्ठ्यारो परेपछि मात्रै पैसा उठाएर अनि खरिद गर्न जाने, मात्रै कोटा लागिसकेपछि पनि उहाँले समयमा नउठाउने समस्या छ। पालिकाले पनि समयमा मल उठाउनको लागि सहकारीलाई सचेत गराउनु पर्यो। र कोटा प्राप्त भएपछि पहिला पालिकालाई थाहा हुन्छ, कहीँ कतै सहकारीले बेलामा नउठाएर पालिकाले बेलामा कोटामा पाएको मल चाहिँ सहकारीलाई परिचालन गरेर ल्याउन नभनेर केही कारणले ढिलो भएको हुन सक्छ। नभए मल चाहिँ देशभरिका हाम्रा 7,000+ सहकारीहरू चाहिँ डिलर्स छन्, र कहीँ कहीँ सहकारीले काम नगरेको, सहकारी नभएको ठाउँमा चाहिँ प्राइभेट पनि डिलर हुन सक्छ, नभए मूलत सहकारी।
1: मन्त्रालयले किसानहरूलाई कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आधिकारिक रूपमा दर्ता भएका डिलरहरूबाट मात्र मल खरिद गर्न अनुरोध गरेको छ।
3: जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अझै केही दिन तातो हावा र लू चल्ने चेतावनी दिएको छ। विभागका अनुसार केही जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना छ। अत्याधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
4: BFBS, Gorkha Radio Home.

नमस्कार, सुस्वागतम यहाँहरु सबै सबैलाई। आजको प्रभातकालीन प्रस्तुति सुनौलो बिहानी कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 9 गते, तदनुसार आज शनिबार 23 मे सन 2026 हो। आज पनि यो समर सिजनमा बेलायतमा भने विभिन्न कार्यक्रमहरू हुँदैछन्। विभिन्न संघ संस्थाहरूले आयोजना गरेका धेरैभन्दा धेरै कार्यक्रमहरू तपाईँहरूले आज रमाइलो गर्न सक्नुहुनेछ। आज पनि तपाईँहरूको यो समय एकदमै रमाइलो गर्नुहोला। तपाईँहरू एकदमै लङ विकेन्डमा हुनुहुन्छ। आजदेखि सोमबारसम्म ब्याङ्क हलिडे पनि छँदैछ श्रोता, र तपाईँहरूको यो भनौ न लङ विकेन्ड एकदमै इन्जोय गर्नुहोला। आज भोलि र पर्सिका दिनमा पनि तपाईँहरू एकदमै व्यस्त व्यस्त भइराख्नुहुन्छ, अथवा भनौँ न तपाईँहरूको आफ्नो यहीँपनको योजना छ। कोही साथीहरू हलिडेमा जाँदै हुनुहुन्छ होला, र कोही साथीहरू आफ्ना आफन्तजनहरूलाई भेटघाटमा रमाइराख्न सक्नुहुन्छ, अथवा तपाईँहरूका विभिन्न इभेन्टहरू पनि रहेका छन्। विभिन्न संघ संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरू पनि छँदैछन्, र विशेष गरेर तपाईँहरूको पारिवारिक भेटघाट रमाइलो जमघट पनि एकदमै सफल रहोस्, हामी यही कामना गर्दछौ। सदाजै आज पनि यस कार्यक्रमको पहिलो घण्टामा मौसम, वैदेशिक विनिमय दर, सुनचाँदीका दरभाव अनि तपाईँको आजको राशिफल पनि समयले साथ दिएसम्म हामी सुन्दै जानेछौ। त्यसो त तपाईँ आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने फटाफट हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरूमध्ये धेरैले बीएफबीएस गर्का रेडियोको फेसबुक मेसेन्जरमा पनि हामीलाई सम्पर्क गरिराख्नु भएको छ, अनि हाम्रो इमेल bfbsgarkha@bfbs.com र सम्पर्क टेलिफोन नम्बर 01303-246-730 मा यहाँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। अनि तपाईँका अभिरुचिका गीतहरू रिक्वेस्ट गर्दै जानुहोला, म समयले साथ दिएसम्म गीतहरू पनि सुनाउँदै जानेछु। हजुर, त्यसो त वर्ष दिनभरिमा हाम्रो हरेक दिन कुनै न कुनै चाडपर्व अथवा रीतिरिवाज संस्कार संस्कृति अन्तर्गतका विभिन्न कार्यक्रमहरू हुने गर्दछन्। आज त झन् विकेन्ड हो श्रोता, र त्यस्तै गरी हामीले हरेक दिन कार्यक्रममा हामीसँग सम्बन्धित भएका अथवा हाम्रो जीवनमा आधारित भएका कुनै पनि चाडपर्वहरू रहन्छ, अथवा भनौँ न कुनै पनि अवेरनेस सम्बन्धी जानकारीहरू यहाँहरूले लिने गर्नुहुन्छ। त्यसै क्रममा आज पनि यो कवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती परेको छ श्रोता। यो कवि सिद्धिचरण श्रेष्ठ तपाईँहरूलाई थाहा छँदैछ, नेपाली तथा नेपाल भाषाका श्रेष्ठ एवं नेपाली साहित्यमा पनि स्वच्छन्दतावादी अनि काव्यधाराका प्रवर्तक। यो कवि सिद्धिचरण श्रेष्ठको जन्म भने सगरमाथा अञ्चलको ओखलढुङ्गामा भएको थियो, र उनको पिताको नाम भने विष्णुचरण श्रेष्ठ र आमाको नाम भने निरकुमारी श्रेष्ठ हो। उनको 11 वर्षसम्मको बाल्य जीवन ओखलढुङ्गामै बित्यो भने त्यसपछि बाबा आमाका साथ उनी काठमाडौँ आएर आफ्नो पैतृक घर ओम बहालमा बस्न थालेका थिए। र उनले काठमाडौँ स्थित नेपालको पहिलो अङ्ग्रेजी स्कूल महावीर स्कूलको अङ्ग्रेजी विषयको शिक्षक भई अध्यापन गरेको भन्ने पनि हामीले सुन्ने गर्छौँ। अनि 15 वर्षको उमेरदेखि कविता लेखनमा उनको अभिरुचि बढ्दै गएको कुराहरू पनि यहाँहरूले विभिन्न लेखहरूमा पढ्दै आइराख्नु भएको छ। अनि त्यस्तै गरी नेपालको प्रथम दैनिक पत्रिका आवाजको प्रथम सम्पादक भई कुशलतापूर्वक कार्य सम्पादन गरेका थिए उनले। अनि नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कविता पत्रिकाको उनी सम्पादक पनि रहेका थिए, प्रधान सम्पादक। अनि उनको नेतृत्वमा थुप्रै कार्यहरू भएको छ। उनले शान्ति समिति, लेखक संघ अनि शहीद स्मारक समिति, जनकल्याण केन्द्र, नेपाली शिक्षा परिषद, नेपाल शान्ति परिषद आदि यस्ता थुप्रै संघ संस्थाहरूको अध्यक्षको रूपमा पनि काम गरेका थिए।
र उनको कुराकानी गर्नुपर्दा युग कवि सिद्धिचरण श्रेष्ठले पुर्याएको विशिष्ट योगदानलाई एकदमै चिर स्मरणीय तुल्याउन युग कवि सिद्धिचरण प्रतिष्ठान अनि सिद्धिचरण नगरपालिका ओखलढुङ्गा अहिले यस्ता थुप्रै सिद्धिचरण श्रेष्ठको नाममा विभिन्न किसिमका स्मृति गुठी अनि यस्ता धेरै धेरै उनको नामबाट अहिले पनि प्रकाशित भइरहेका छन् अथवा विभिन्न कार्यक्रमहरू भइरहेको छ अनि उनको नाममा हुलाक टिकटको प्रकाशन अनि ओखलढुङ्गा सिरा जिल्लाको विभिन्न स्थानहरूमा पनि उनको प्रतिष्ठान आदि इत्यादि रहेको कुरा पनि बताइएको छ श्रोता र आजको दिनमा विशेष गरेर रचनात्मक तथा सृजनात्मक व्यक्तित्व र कार्यभावीको निम्ति पनि प्रेरणाको स्रोत अथवा एउटा मार्गदर्शनको रूपमा रहने कुरा स्पष्ट नै रहेको छ. कैयौँ उहाँका कविताहरू पढेर लेखेर होइन अन्य कविहरूले पनि आफ्नो जिन्दगीमा कविताको सृजना गरेको अथवा कवि भएको कुराहरू पनि हामीले सुन्ने गर्छौँ. एनिवे श्रोता, आजको दिनमा उहाँलाई स्मरण गरिन्छ र हाम्रा कविहरू जो साहित्यप्रति रुचि राख्नुहुन्छ उहाँले सिद्धिचरण श्रेष्ठका कविताहरूलाई फलो गरेर नै म पनि कवि बनेको छु भन्नेहरू पनि कति हुनुहुन्छ. यहाँहरू सबै सबैलाई आजको दिनमा हामीले मनाउँदै आएको युग कवि सिद्धिचरण श्रेष्ठको यो जन्म जयन्तीको अवसरमा मैले थोरै कुराकानी गरेँ श्रोता. आउनुहोस् अबको प्रस्तुतिमा भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ. प्रमोद खरेल र बिन्दु परियारको स्वरमा रहेको यो गीत सुनाऊ.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

समय बिहानको 7:28 गयो र आउनुहोस् अब भने हामी कार्यक्रमको यो पहिलो घण्टामा छौँ. अहिले प्रस्तुत गीत यहाँहरूले सुनिराख्नु भएको थियो अभिजित र अल्का याग्निकको युगल स्वरमा. नेपालमा पनि दिनको 12:13 गएको छ भने ब्रुनाईमा दिनको 2:28 गयो. बीएबीएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ यस विकेन्डमा आज शनिबारको दिनमा भने यो सुनौलो बिहानी कार्यक्रममा हुनुहुन्छ. तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा.

हजुर आउनुहोस् अब भने हामी मौसम सम्बन्धी थोरै जानकारी लियौँ. आज प्राय गरेर धेरै जसो स्थानहरूमा भने एकदमै गर्मी बढेको फिल हुनेछ. कन्टिन्यू यो ब्याङ्क हलिडेसम्म हुने कुरा पनि बताइएको छ श्रोता. सोमबारसम्म कन्टिन्यू रूपमा घाम लाग्नेछ र यो तापक्रम बढ्दै जानेछ अनि त्यसपछि पनि घाम भने लाग्नेछ. तापक्रम अलिकति घट्नेछ तर पनि आजको दिनको कुराकानी गर्नुपर्दा बिहानी पख हल्का रूपमा उत्तर पश्चिमी क्षेत्रतिर भने बादल देखा परेको थियो र अलिकति हल्का बादलसँगै वर्षा पनि छिटफुट रूपमा भएको छ कुनै कुनै स्थानहरूमा. अब बिस्तारै बादल हटेर दक्षिणी पश्चिमी भूभागतिर भने घाम लाग्ने अनुमान गरिएको छ अनि आज धेरैजसो स्थानहरूमा अत्याधिक गर्मी बढेको फिल हुनेछ आजको तुलनामा. विशेष गरेर यो दक्षिण पूर्वीय क्षेत्रतिर भने बढी गर्मी भएको फिल हुनेछ श्रोता. अनि समुद्री तटीय क्षेत्रतिर भने जेन्टल रूपमा चिसो हावा चल्नेछ. आजको लागि 29 डिग्री सेल्सियस हुनेछ भने भोलिको तापक्रम अधिकतम तापक्रम 31 डिग्री सेल्सियससम्म पुग्नेछ अनि ब्याङ्क हलिडेको दिनमा भने अत्याधिक गर्मी हुनेछ 33 डिग्री सेल्सियससम्म पुग्ने मेट अफिसले जानकारी गराएको छ श्रोता. हामी त्यो दिनहरूमा पनि मौसम सम्बन्धी जानकारीहरू तपाईँहरूको साथमा राख्दै जानेछौ. रेडियो सुन्दै गर्नुहोला. आज युकेमा सूर्योदय बिहानको 5:02 बाँकी छँदा भएको थियो भने सूर्यास्त बेलुकी 9:03 बाँकी छँदा हुनेछ. आज रातको समय

अनुमान गरिएको छ र यसरी गर्मी बढ्दै जाने पनि हामीले अनुमान गरिरहेका छौँ र त्यस्तै गरी सोमबारको दिनमा पनि अत्याधिक मात्रामा गर्मी बढ्न सक्ने अनुमान गरिएको छ। ब्याङ्क हलिडेको लागि कतिपय साथीहरूले भन्नुहुन्छ यो समयमा हामीले हलिडे बुक गरेका थियौँ तर जति पनि युरोपमा लाग्ने जुन घाम छ अथवा गर्मी छ त्यो यहीँ इङ्ल्यान्डमा हुनेछ भनेको पनि हामीले सुनिरहेका छौँ। एनिवाइज श्रोता इन्जोय गर्नुहोला। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु एउटा पुरानो गीत तर असाध्यै मिठो छ यो गीत। कुनै जमानामा अत्याधिक मात्रामा श्रोताहरूले रिक्वेस्ट गर्नुहुन्थ्यो आज त्यही गीत म तपाईँको साथमा राख्दैछु। डेजी बराइलीको स्वरमा रहेको छ।

आज शनिबार 23 मे सन् 2026 को दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार रहेको छ। अमेरिकी डलर एकको खरिद दर 152 रुपियाँ 81 पैसा र बिक्री दर 153 रुपियाँ 41 पैसा। युरोपियन युरो एकको खरिद दर 177 रुपियाँ 17 पैसा र बिक्री दर 177 रुपियाँ 86 पैसा। युके पाउन्ड र स्टर्लिङ एकको खरिद दर 205 रुपियाँ 6 पैसा र बिक्री दर 205 रुपियाँ 87 पैसा। स्विस फ्रैंक एक को खरीद दर 194 रुपया 20 पैसा र बिक्री दर 194 रुपया 97 पैसा। ऑस्ट्रेलियन डॉलर एक को खरीद दर 108 रुपया 85 पैसा र बिक्री दर 109 रुपया 27 पैसा। कनेडियन डॉलर एक को खरीद दर

साया 10 रुपियाँ 76 पैसा र बिक्री दर 111 रुपियाँ 19 पैसा। सिंगापुर डलर एक को खरीद दर 119 रुपियाँ 34 पैसा र बिक्री दर 119 रुपियाँ 81 पैसा। जापानीज यन 10 को खरीद दर 9 रुपियाँ 60 पैसा र बिक्री दर 9 रुपियाँ 64 पैसा। साउदी अरेबियन रियाल एक को खरीद दर 40 रुपियाँ 72 पैसा र बिक्री दर 40 रुपियाँ 88 पैसा। कटारी रियाल एक को खरीद दर 41 रुपियाँ 94 पैसा र बिक्री दर 42 रुपियाँ 10 पैसा। अनि त्यस्तै गरी साउथ कोरियन वोन 100 को खरीद दर 10 रुपियाँ 7 पैसा र बिक्री दर 10 रुपियाँ 11 पैसा। हङकङ डलर एक को खरीद दर 19 रुपियाँ 50 पैसा र बिक्री दर 19 रुपियाँ 58 पैसा। आज नेपालको बजारमा सुन चाँदीको मूल्य यस प्रकार रहेको छ। छापावाल सुन प्रति तोला 2,93,700 रुपियाँ र असल चाँदीको मूल्य प्रति तोला 5,115 रुपियाँ रहेको छ। हजुर, अब यो त भयो वैदेशिक विनिमय दर र सुन चाँदीको दर भाव। आउनुहोस् अबको प्रस्तुतिमा हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौं उदित नारायण झा र अनुराधा पौडुवालको स्वरमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

समय बिहानको 8 बज्नको लागि अब करिब करिब 9 मिनेट बाँकी रहेको छ श्रोता आउनुस अब भने हामी आजको राशिफल सुनौ आजको राशिफलमा सबैभन्दा पहिला त मेष राशि हुने श्रोता तपाईको लागि प्रतिष्ठित नतिजाले उत्साह वृद्धि हुनेछ लगनशीलताले पनि परिस्थितिलाई बदल्नेछ लामो समयदेखि रोकिएका कामहरू बन्दै जानेछन् र बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ मेष राशिको लागि वृष राशि परिस्थितिवश काममा बाधा हुने समय छ आफ्ना कमजोरीमाथि टीका टिप्पणी हुन सक्छ विचार पुर्याउनु होला आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा पनि गर्नेछन् र आजको दिनमा व्यवसायबाट र अन्य कुनै पनि लगानी गर्नुभन्दा अगाडि सोच विचार पुर्याउनु पर्ने योग रहेको छ वृष राशिको लागि मिथुन राशि आजको दिनमा सहयोगीहरूले काममा साथ दिनेछन् रोकिएका कामहरू बन्दै जानेछ नयाँ काम प्रारम्भ गर्ने समय छ भने उद्योग र व्यापारमा केही लगानी जुटाउनु पर्ने योग रहेको छ कर्कट राशि अध्ययन र लेखनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनुका साथै सुखद समाचारले उत्साह वृद्धि हुनेछ अनि बौद्धिक अभिव्यक्तिको तारिफ पनि हुनेछ सिंह राशि रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ अनि नयाँ कामको प्रस्ताव आउनुका साथै सहयोगीहरूले पनि साथ दिनेछन् र बिछोडिएका परिवारजनसँगको रमाइलो भेटघाट हुनेछ कन्या राशि कन्या राशिको लागि पनि बौद्धिक अभिव्यक्तिको तारिफ हुनुका साथै बोलीको प्रभावले पनि आर्थिक क्रियाकलाप समेत फाइदा हुने योग रहेको छ र आजको दिनमा आफ्नो मेहनतबाट आफूलाई नै आनन्दित महसुस हुनेछ र जीवनशैलीमा परिवर्तन गर्न सकिनेछ कन्या राशिको लागि तुला राशि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ प्रतीक्षा गरिएको काम पूरा हुने र दैनिक आवश्यकता पनि उल्लेख्य रूपमा अघि बढ्नेछ मेहनतको फल प्राप्त हुनुका साथै आजको दिनमा विगतको कर्मले पनि तपाईंलाई सही प्रतिफल प्राप्त हुने योग रहेको छ वृश्चिक राशि गरिएको काम नाम र दाम आज सबै प्राप्त हुनेछ र आजको दिनमा विगतको कर्मको फलले पनि मनमा उत्साह वृद्धि हुनेछ अनि आजको दिनमा विभिन्न व्यक्तिहरूसँगको मित्रता पनि बढ्दै जानेछ पेसा र व्यवसायमा पनि फाइदा पुग्ने योग रहेको छ धनुराशि मेहनत गर्नु परे पनि भाग्यले पनि अवसर दिलाउन सक्छ चुनौतीहरू स्वत हट्नेछन् भने आजको दिनमा अवसर तथा सफलताको लागि पनि दौडधुप गर्नुपर्ने योग रहेको छ टाढिएका मित्रगण नजिकिनाले पनि प्रसन्नता भने मिल्दै जानेछ मकर राशिको लागि पनि आजको दिन एकदमै राम्रो छ चुनौतीहरू हटेर जानेछन् भने आजको दिनमा स्वास्थ्य लाभ हुनेछ र आज तपाईँहरूले विशेष गरेर प्रतीक्षित नतिजाले पनि उत्साह वृद्धि हुनेछ अनि विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काम जग बसाउने अवसर जुट्नेछ र विशिष्ट व्यक्तिहरूसँगको भेटघाटले मन अझ प्रसन्न रहनेछ मकर राशिको लागि कुम्भ राशिको लागि पनि आजको दिनमा हाँस खेल र मनोरञ्जनको समय छ प्रियजनसँगको भेटघाटले पनि दिन रमाइलो बन्नेछ आफन्तजनको सत्कार पाइनेछ भने आज भौतिक साधन जुट्नाले पनि जीवनशैली परिवर्तन हुन सक्छ मेन राशिको लागि पनि आजको दिन एकदमै राम्रो छ मेन राशि हुने श्रोता तपाईँको लागि आजको दिन गरिएको काम नाम दाम आज सबै कुरा प्राप्त हुनेछ कर्मक्षेत्रमा गरिएको साधन एकदमै सिद्ध हुनेछ र तपाईँहरूले अध्ययन र लेखनमा पनि प्रगति गर्न सक्नुहुनेछ
अनि नयाँ काम प्रारम्भ हुनुका साथै मेहनतले पनि सम्मानित स्थानमा तपाईँलाई पदासीन गराउने योग रहेको छ मेन राशिको लागि। हजुर, आजको राशिफल यहीँ आएर पूरा भएको छ। कतिपय श्रोताहरूले राशिफलमा विश्वास गर्नुहुन्छ, कतिले गर्नुहुन्न, त्यो आफ्नो ठाउँमा सधैँ छ। र विशेष गरेर तपाईँले आफ्नो कर्म क्षेत्रलाई तपाईँले आफ्नो मनदेखि नै राम्रो काम गर्छु भन्ने सोच बनाउनु भयो भने पक्कै पनि त्यसले काम गर्छ, होइन? आजको दिन एकदमै रमाइलो होस् भन्दै आउनुहोस् अब यो पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई सुनाउँदैछु यो मिठो गीत।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: कैलाली को टीकापुर में तालीम का क्रम में बेहोश भएका सशस्त्र प्रहरी जवान को होश खुले काठमाडौं को एपीएफ अस्पताल का अनुसार उपचाररत सबै छ जना प्रशिक्षणार्थी जवान को होश खुले जनाएको छ। अस्पतालका अनुसार सबैको उपचार जारी छ। हिजो तालिमका क्रममा 8 जना बेहोश भएका थिए, त्यसमध्ये 6 जनालाई काठमाडौँ ल्याएर उपचार गरिएको हो। स्वास्थ्य प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल सहितको टोलीले अस्पताल पुगेर उहाँहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको हो। सिराहा बरियारपट्टीको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णय विरूद्ध स्थानीयवासीले आन्दोलन जारी राखेका छन्। स्थानीय व्यापारी, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूले भन्सार कार्यालयको मुख्य गेटमै धरना दिँदै विरोध जनाएका छन्। आज बिहानै बरियारपट्टी गाउँपालिका तीनको छोटी भन्सार कार्यालयको मूल गेट अगाडि स्थानीयहरूले धरना दिएका हुन्। सरकारले गत वैशाख 21 गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा असन्तुष्टि बढ़ेको छ। सरकारको निर्णयले सीमावर्ती व्यापार, रोजगारी र दैनिक आवागमनमा असर पर्ने भन्दै स्थानीयहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनकारीहरूले सरकारले मधेस र सीमावर्ती क्षेत्रप्रति विभेद गरेको आरोप लगाउँदै माग पूरा नभए आन्दोलन अझ कड़ा बनाउने चेतावनी दिएका छन्। गोर्खा वेलफेयर ट्रस्टले करिब 30 वर्ष अघि बनाएको स्कूल भवनको छानोबाट पानी चुहिने भएपछि अहिले जस्तापाताको छानो परिवर्तन गरिदिएको छ। बुटोलबाट छवि पाण्डे।
4: पाल्पा जिल्लाको रिप्तीकोट गाउँपालिका 6 ढुस्टुङमा रहेको नारायण माध्यमिक विद्यालयको 6 कोठे भवनमा टिनको जस्ताबाट पानी चुहिने भएपछि विद्यार्थीलाई अध्ययनमा समस्या परेको थियो। कक्षा 5 देखि 10 कक्षामा करिब 100 विद्यार्थी रहेको विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा जस्तापाता परिवर्तन भएपछि अहिले विद्यार्थीलाई पढाइमा सहजता भएको छ। विद्यालयका प्रधानाध्यापक ढाल बहादुर उचाई।
5: हाम्रो जस्ता चेन्ज सर, थाना परिवर्तन, पहिला पनि हाम्रो जस्तै हो। पहिलाको जस्ता चाहिँ हाम्रो चाहिँ सबै त्यो चुहिएर सबै ड्यामेज भएको थियो, अनि त्यसलाई चाहिँ फेरि चाहिँ अर्को त्यसलाई फालेर अर्को नयाँ जस्ता। 6 कोठे भवन हो, 6 कोठे भवन भएको हुनाले त्यहाँ चाहिँ हामीले चाहिँ 5-10 गाह्रो त पहिला त्यो पानी आइसकेपछि त्यो भित्रपट्टि चाहिँ जम्मै बेन्च डेस्कहरूमा चुहुने क्रेकेटी सरेको सरे गर्नुपर्ने, अनि त्यसपछि आएर फेरि सर्दा पनि अलिक ठुलो पानी आयो भने त त्यो भित्रैपट्टि पानी छिर्ने त्यस्तो थियो। अहिले त एकदम आनन्द छ।
4: गोर्खा वेलफेयर ट्रस्टले यसअघि 2054 सालमा अर्थात् करिब 30 वर्ष अघि 6 कोठे भवन बनाइदिएको थियो। भवन सबै राम्रो छ, तर जस्ता पाता पुरानो भएकोले पानी चुहिने भएको थियो। आफैले बनाएको स्कुलमा 30 वर्षपछि छाना परिवर्तन गरिदिएर ट्रस्टले उदाहरणीय काम गरेको विद्यालयका प्रधानाध्यापक उचाईको भनाइ छ।
5: यो हाम्रो पहिला नै चाहिँ 54 सालमा चाहिँ ब्रिटिस वेलफेयरले बनाएको हो, पहिला बनाएको 54 सालमा बनाएको भवन हो। त्यो ब्रिटिस वेलफेयरले नै बनाएर आफूहरू नै आएर बनाएर सम्पन्न गरेर गइदिएको, अब अहिले अलिक छाना जीर्ण भएको, पुरै विद्यार्थी त दलित जनजाति मात्रै हो।
4: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार 2 महिना अघि जस्ताको छाना परिवर्तन गरिएको स्कुलमा गोर्खा वेलफेयर ट्रस्टले 4,15,000 र स्कुलको 45,000 गरी कुल 4,60,000 रुपियाँ खर्च भएको छ।
3: एक परोपकारी संस्थाले बेलायतका जलमार्गहरूमा रहेका मानव निर्मित अवरोधहरूले केही माछा प्रजातिको भविष्यलाई जोखिममा पारेको चेतावनी दिएको छ। वर्ल्ड फिस संस्थाका अनुसार मुलुकभरका खोला नाला र नदीहरूमा करिब 70,000 भन्दा बढ़ी गेट, बाँध र ड्याम छन्। त्यसले औसतमा प्रत्येक 1.5 माइलमा एक अवरोध देखाउँछ। संस्थाकी विज्ञान प्रमुख डाक्टर जनिना ग्रेले एटलान्टिक साल्मन माछा विशेष रूपमा जोखिममा परेको बताउनु भएको छ।
6: The cumulative impact of multiple barriers blocking or delaying them can have massive ramifications in terms of their breeding success, increased predation, and can cause mortality as well. And the Atlantic salmon is on the endangered list now.
3: यसैबीच वातावरण एजेन्सीले आगामी 2 दशकमा हजारौं यस्ता अवरोध हटाउने लक्ष्य लिएको जनाएको छ। इङ्ल्याण्डका प्रशिक्षक टोमस टुकोलले विश्वकपका लागि खेलाड़ीहरूलाई आफूले चाहेको खेल शैलीबारे स्पष्टता हुनु आवश्यक रहेको बताउनु भएको छ। जुनदेखि अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपका लागि सन्तुलित, प्रतिबद्ध र निस्वार्थ खेलाड़ीहरूको टोली छनौट गरिएको उहाँले उल्लेख गर्नुभएको छ। टुकोलका अनुसार टोलीभित्र बलियो एकता र सम्बन्ध विकास गर्नु पनि अत्यन्तै महत्वपूर्ण रहनेछ।
2: It's about having the right understanding of your role, that you might even select it as a starter or not, but you push your friend, you push your teammate on the same position, you push from the bench, you create the right spirit that is needed to overcome the hurdles in a very, very difficult and long tournament.
3: जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अझै केही दिन तातो हावा र लू चल्ने चेतावनी दिएको छ। विभागका अनुसार केही जिल्लामा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना छ।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, मिठो गीत हामीले सुनिरहेका थियौँ अभिजित साउन्द र सञ्जीविनीको युगल स्वरमा। समय बिहानको 8:10 गयो र हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने कार्यक्रमको दोस्रो घण्टामा यहाँहरूले रेगुलर बेसिसमा सुन्दै आइरहनु भएको कार्यक्रम आयो गोर्खाली भने आज तपाईँले सुन्न सक्नुहुने छैन। आज भने यो कार्यक्रम रेकर्ड गरिएको छैन श्रोता यो हप्ताको लागि, र त्यसैले तपाईँले सुन्न सक्नुहुनेछ गोर्खा पिस फाउन्डेसन को यो 13 भिसीको नाममा गोर्खा वक, 13 किलोमिटरको गोर्खा वक सम्बन्धी हामी कुराकानी गर्नेछौँ। सुन्न नभुल्नुहोला, 7 जुनमा छ यो कार्यक्रममा तपाईँहरू पनि आउन सक्नुहुनेछ, रमाइलो गर्नुहोला भन्दै अब भने हामीलाई प्राप्त भएका उहाँहरूको, हाम्रो श्रोताहरूको भनौँ न, विचारहरू पनि सेयर गर्दै जाउँ। हामीसँग बिहानदेखि नै आज शनिबारको धेरै धेरै शुभकामना छ भन्दै हामीलाई पठाउनुहुने स्विडनबाट झुम्बहादुर गुरुङ मामा हुनुहुन्छ। उहाँले पनि हरेक बिहानी एकदमै नौलो होस् तपाईँको जिन्दगीमा भन्नुभएको छ। थ्याङ्क यू सो मच मामा, ब्युटिफुल कार्डको लागि। अनि त्यसै गरी शोभा गुरुङजी हुनुहुन्छ अल्डसर्टबाट, अनि नूतन भूषालजी इजरायलबाट, उहाँहरूले पनि यस बिहानीमा आज शनिबारको धेरै धेरै शुभकामना व्यक्त गर्नुभएको छ। शिवकुमारी गुरुङ उहाँ लन्डनदेखि आउने गर्नुहुन्छ, र उहाँ दिदीले पनि सधैँ सधैँ हामीलाई लभ आर्ट पठाइदिनुहुन्छ। आज पनि उहाँले धेरै लामो विकेन्ड पछि आज मात्रै तपाईँलाई सुन्न पाइयो भन्नुभएको छ। यसभन्दा अगाडिका 2-3 विकेन्डमा आउने मौका पाइएन र बिजी भइयो, होइन, कहिलेकाहीँ त्यस्तो हुनसक्छ, र कहिलेकाहीँ हामी विभिन्न युनिटहरूमा रिपोर्ट गर्न जान्छौँ र कहिलेकाहीँ आफ्नै छुट्टी पनि हुन्छ, र यसले गर्दा पनि तपाईँले भन्नुभएको सही नै हो दिदी, थ्याङ्क यू सो मच भन्न चाहन्छु। र तपाईँलाई पनि हामी त्यसरी नै लभ आर्ट पठाएर तपाईँलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ। र हाम्रो अर्को श्रोता हुनुहुन्छ मनु गुरुङजी, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि विष्णु गुरुङ भाइ हुनुहुन्छ ब्ल्यानफोर्डदेखि, उहाँ हाम्रो सधैँ कार्यक्रममा सहभागिता जनाउनुहुन्छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ ग्रिनफोर्डबाट कर्मा बम गुरुङ, उहाँले पनि कर्मसा बम गुरुङ हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। अनि त्यसै गरी खर्क गुरुङ मामा अल्डसर्टबाट, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि धनु बहिनी हुनुहुन्छ फानबरबाट, धनु गुरुङ बहिनी, उहाँले पनि गुड मर्निङ रूपा दिदी, आजको बिहानीमा हजुरलाई सुन्दैछु है भन्नुभएको छ, थ्याङ्क यू सो मच बहिनी। र उहाँले आज त एकदमै गर्मी छ दिदी, निन्द्राले पनि चाँडै नै छोड्यो, छुट्टीको दिन पनि हो भन्नुभएको छ, छुट्टीको दिनमा निन्द्राले छिटो छोड्छ त्यो पनि हो, र अहिले गर्मी पनि निकै बढिरहेको छ। अनि दिदी जाडोमा पनि एकदमै आँसु आँसु गर्ने, गर्मीमा पनि हामी उफ भनेर हामी भन्ने गर्छौँ, होइन, एकदमै यो हरेक कुरा मौसम हामी एकदमै कम्प्लेन गरिरहेका हुन्छौँ भनेर उहाँले लेख्नु भएको छ। र सानोमा स्कुल पढ्दा टिचरले पनि हामीलाई, हामी मानिस भनेको असाध्यै असन्तोषी प्राणी हो भन्नुहुन्थ्यो, साँच्ची नै हो रहेछ, हामीलाई यो गर्मी पनि मन पर्दैन, जाडो पनि जाडो भयो बढी भयो भन्छौँ, होइन, अनि ठिक्कको वेदर त कहाँ मिल्छ होला भन्नुभएको छ, सही कुरा बहिनी। दिदी हजुरलाई कस्तो छ? अनि आज एउटा गीत रिक्वेस्ट गर्नु पऱ्यो, ठिकै छ, म एकदमै फिट एन्ड फाइन छु, होइन, तपाईँको गीत म सुनाउने कोसिस गर्छु। मेरी साथी सुनितालाई सबिन राईले गाउनुभएको एउटा गीत सुनाइदिनु होला भन्नुभएको छ। अनि सुनिताजी तपाईँ, मैले सुन्दैछु, तपाईँलाई सेफ जर्नी भन्नुभएको छ, अनि तपाईँ ड्राइभिङ गर्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो, म पनि तपाईँलाई सोही कामना व्यक्त गर्दै तपाईँकी साथी धनु गुरुङबाट सबिन राईको स्वरमा यो गीत सुनाउन चाहनुहुन्छ, अब हामी सुनौ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो PFBS गोर्खा रेडियो हो।

0: अब भने हामी गोर्खा पीस फाउन्डेसनको कार्यक्रम सम्बन्धी जानकारी लिनेछौँ र यो वर्ष गोर्खा पीस फाउन्डेसनको 13 एनिभर्सरी अथवा भनौँ न 13 पटकको यो कार्यक्रम हुन गइरहेको छ। गोर्खा पीस फाउन्डेसनका चेयरम्यान हुनुहुन्छ दाजु भीम तुम्बा हम्फे। त्यस्तै गरी हामीसँग ए स्टार फाइनेन्सियल सल्युसनका मोर्गेज एडभाइजर रमेश सर, हजुरहरू दुवैजनालाई बिएबिएस गोर्खा रेडियोमा वेलकम छ।
1: नमस्ते बहिनी।
2: नमस्कार। ल म रमेश सारङकोटीको तर्फबाट सम्पूर्ण बिएबिएसका श्रोताहरूलाई र हाम्रा लिसनर र हाम्रो ए स्टार मोर्गेजका सम्पूर्ण चाहिँ ग्राहक वर्ग र नेपालीलाई पनि नमस्कार। हामी दुईको तर्फबाट नि सर।
1: हजुर,
0: जब जब रमेश सर यहाँ हुनुहुन्छ मोर्गेजको कुराकानी त हामी डेफिनेटली गर्नेछौँ। गोर्खा पीस फाउन्डेसनको 13 एनिभर्सरी अथवा भनौँ न 13 पटकको यो कार्यक्रम मेरो नम्बरी दाई हुनुहुन्छ, गोर्खा पीस फाउन्डेसन चेयरम्यान गरिराख्नु भएको छ दाजु भीम तुम्बा हम्फे, यो गोर्खा पीस फाउन्डेसनसँग आबद्ध भएर कति भयो तपाईँले काम गर्नुभएको?
1: यो म गोर्खा पीस फाउन्डेसनको जन्मदाता हो।
0: जन्मदाता?
1: हजुर।
0: भनेपछि कति लामो भयो? अहिले 13 वर्ष भइसक्यो।
1: 13 वर्ष भन्दा धेर पनि, यो त पहिला हामी 2-3 वर्ष त हामी बोनाफाइड च्यारिटीमा थियौँ जबसम्म रेजिस्टर नहुन्जेलसम्म। अनि बोनाफाइड च्यारिटीदेखि हामी रेजिस्टर भएको 2012 गर्दाखेरि अहिले 9 गरौँ न 9 धन्नै 17-17 भयो
0: है। अब यो गोर्खा पीस फाउन्डेसनले हरेक वर्ष आयोजना गर्ने यो 13 किलोमिटरको 13 भिसीको नाममा 13 किलोमिटरको हामीले गोर्खा वक राखेका छौँ, यसको कन्सेप्ट कसरी सुरु भयो?
1: यो कन्सेप्ट चाहिँ कसरी सुरु भएको भने अहिलेका हाम्रा नानीहरू, अब अहिलेका साना भाइहरू, अहिले भर्खरै भर्ती भएर आएका भाइहरूले गोर्खाली पहिला 13 भिसी थिए भनेर सुन्नु मात्र भएको, अब ती बिर्सिने दिन आइसके, किनभने पहिलाको जस्तो कन्भेन्सनल वार हुँदैन। अनि त्यसले गर्दाखेरि हाम्रो भिसीहरूले जुन वीरगति जुन वीरता देखाउनु भयो त्यसलाई हामीले जिउँदो राख्नुपर्छ भन्ने अभिप्रायले हामीले सुरु गरेका हौँ
0: गोर्खा वक, जुन अहिले 13 वर्ष भइसकेको छ होइन, अहिलेसम्म यसको निकै क्रेज पनि बढिसकेको छ नि होइन?
1: अवश्य अवश्य।
0: यो सुरुको अवस्थामा यसमा के फरक पाउनु भएको छ?
1: पहिला हामीले जब गोर्खा वक सुरु गर्दाखेरि हामीले यहाँको प्रोफेसनल यो माराथनहरू गर्नेले अब हामीलाई एडभाइस गर्नुभएको थियो, तर त्यो चाहिँ हामीले प्राइभेट ल्यान्डमा गर्थ्यौँ, जुन कि आसपुरमा एकजना ठुलो ल्यान्डलर्ड हुनुहुन्छ, उहाँले उहाँको जग्गाहरू सबै चलाउनु दिनुहुन्थ्यो। अनि हुँदै हुँदै गएर पछिले हामीले के हो भने यो कहिलेसम्म लुकाएर राख्ने होइन प्राइभेट प्रोपर्टीभित्र, बाहिर निस्किनुपर्छ भनेर हामीले बाहिर निस्किन थाल्यौँ। र अहिले चाहिँ तपाईँको जुन क्रेज र हाम्रो नानीहरू, पहिला चाहिँ बुढापाका मात्रै धेरै आउनुहुन्थ्यो पहिला सुरु गर्दाखेरि, किनभने हाम्रो एडभर्टाइज भएको थिएन, मान्छेहरूकोमा पुगेको थिएन। अहिले चाहिँ साना साना नानीहरूदेखि लिएर म्यासिभ हिसाबमा आउनु थाल्नु भएको छ।
0: पक्कै पनि एलिट हाम्रा फास्ट रनरहरू पनि हुनुहुन्छ।
1: हजुर, हुनुहुन्छ हुनुहुन्छ।
0: उहाँहरू कति मिनटसम्म पाउनु भएको?
1: हाम्रो गोर्खा वकको रेकर्ड भनेको 58:11 जस्तो लाग्छ मलाई।
0: यो वर्षको लागि तयारी कस्तो हुँदैछ?
1: तयारी चाहिँ एकदम म्यासिभ हिसाबमा भइरहेछ। अब गत सालसम्म हामीले गोर्खा वकलाई मात्र फोकस गरेका थियौँ, यसचोटि चाहिँ हाम्रो जुन नेपाली कम्युनिटी यङस्टरहरू मिड एजको मान्छेहरू धेरै आउनु भएको छ। आएपछि उहाँहरूलाई होइन हप्तैभरि काम गर्ने, के गर्ने, कहाँ जाने भन्ने एउटा इन्टरटेनमेन्ट पनि भएन, त्यसले गर्दा हामीले यसलाई चाहिँ इभेन्टको रूपमा हामीले यो चोटिदेखि चाहिँ बनाउँदैछौँ। अनि जुन तपाईँले भन्नुभयो भने वकको लागि रेजिस्ट्रेसनको लागि मात्र पैसा लाग्छ, त्यहाँदेखि अरू कुनै पनिमा लाग्दैन। तर के हो भने तपाईँहरूले खाना साना स्टलहरू हुन्छन्, विभिन्न किसिमका परिकारहरू हुन्छन्, विभिन्न कुजिनहरू हुन्छन्, त्यसको लागि चाहिँ तपाईँहरूले किन्नु पर्यो। हजुर। अनि जब अरू चाहिँ सबै फ्री नै हुन्छ, अनि यसचोटि हाम्रा
0: एन्ट्री फी, कार पार्क सबै फ्री,
1: कार पार्क सबै फ्री, एन्ट्री फी हुँदैन, कार पार्क फ्री हो।
0: जस्ट रनिङको लागि मात्रै उहाँहरूले आफ्नो रजिस्ट्रेसन गर्नु पर्यो, नाम दर्ता गराउनु पर्यो, त्यसको अलावा त्यो दिनमा हुने अन्य एक्टिभिटिज सबै फ्री हो नि त्यस दिनमा हुने सबै एक्टिभिटिजहरू, होइन दाइ?
1: जति आउनु भए पनि तपाईँलाई
0: कति दर्शकहरूको सहभागिता रहन्छ, रनर बाहेक त्यहाँ उपस्थित हुने, अघि हजुरले भने जस्तै पिकनिक मनाउने तरिकाले पनि होइन, कतिपय त अब कुद्नै सक्नुहुन्न होला, अथवा रमाइलो फनको लागि वान डे पिकनिक जस्तो होइन, त्यसको लागि आउनेहरू कति जति?
1: मैले चोटि प्रश्न गरे अनुसार हाम्रो 3000 कट्छ कि भन्ने हाम्रो ऊ छ, अब हेरौँ समयले के भन्छ, सब्जेक्टिभ वेदर पनि हो
0: अवश्य। अनि यो वर्षको मेन एट्र्याक्सनहरू अब रनरको लागि 13 किलोमिटर दौड्ने त छँदैछ, त्यसको अलावा अन्य एट्र्याक्सनहरू के छन्?
1: हाम्रोमा सांस्कृतिक कार्यक्रमहरू हुन्छन्, अनि हाम्रामा राष्ट्रिय कलाकारहरू हुनुहुन्छ, धोरी हुन्छ, विभिन्न किसिमका नयाँ गीतहरू, पप गीतहरू, यी विभिन्न किसिमका हुन्छन्, र हाम्रोमा यसचोटि नौमती बाजा पनि हुँदैछ, र विभिन्न जाति समूहको वेशभूषामा सांस्कृतिक कार्यक्रमहरूको पनि दमदार जोड साथ चाहिँ हुँदैछ। त्यसले गर्दा मलाई लाग्छ कतै हामी होइन अहिले चैते वैशाख मेलातिर पो हिँडेको हो कि जुन भान पार्ने हाम्रो चाहिँ विश्वास छ।
0: अहिले हाम्रा गोर्खा ब्रिगेडका पनि विभिन्न युनिटका हाम्रा आर्मी पर्सनलहरू विभिन्न ओभरसिज अपरेसन टुरबाट फर्किनु भएको छ, यो समयमा सायद उहाँहरूले पनि रेडियो सुन्दै हुनुहुन्छ भने उहाँहरूले पनि पञ्चे बाजादेखि होइन आफ्नै नेपाली मौलिक हाम्रो लोकगीतदेखि अन्य विभिन्न जनरका गीत गाउने हाम्रो थुप्रै सिङ्गरहरू त्यहाँ हुनुहुनेछ, नौमती बाजामा झन् उहाँहरूले आफ्नो नेपालीपन फिल गर्न सक्नुहुनेछ
1: हामी आशा गर्छौँ। अब मै पेन्सन गएको अहिले 23 वर्ष भइसकेको छ, अब म पेन्सन गएर जन्मेको बच्चा यहाँ 23 वर्षको भयो, त्यो बच्चाले जो कि हाम्रो नेपालको सभ्यता कल्चर हाम्रो भाषा इमोसन्स के छ भन्ने बुझेको छैन, अनि यहाँ नौमती बाजामा त्यस्ता बच्चाहरू चाहिँ होइन गिटार सिटार ड्रम सोमको भन्दा पनि विभिन्न एकदम डिफरेन्ट किसिमको उहाँले महसुस गर्नु पाउनुहुनेछ, फिल गर्नु पाउनुहुनेछ, होइन टच गर्नु नपाए पनि फिल गर्नु चाहिँ पाउनुहुन्छ।
0: हाम्रो संस्कार र संस्कृतिमा हामी यति धेरै धनी छौँ होइन, पूर्व मेचीदेखि पश्चिम महाकालीको थुप्रै संस्कार संस्कृति छ, त्यसमा पनि पञ्चे बाजा लोकगीतका गीतहरू उहाँहरूले इन्जोय गरेर नेपाललाई एकचोटि स्मरण गर्न सक्नुहुनेछ, नयाँ पिँढीले भने हामीलाई त त्यही पुगेको फिल हुनेछ,
1: हामीलाई त त्यो अवश्य त्यही पुगेको फिल हुने है, अनि कतै कतै होइन कतै आफ्नै बिहेमा पो छु कि भनेर रौनकता पनि छाउने हो कि।
0: हजुरले भन्नुभयो धेरै लामो भयो मैले त्यहाँ पुगेन भनेर, रमेश सर हजुर पनि नेपाल जानुभएको त धेरै लामो समय ग्याप छ क्यारे होइन?
2: नेपाल जाने चाहिँ म काठमाडौँसम्म गएर आएको छु, तर आफ्नै गाउँमा नगएको त धन्य धन्य एक दशकै भयो।
0: कहिले काहीँ यो पञ्चे बाजाहरू सुन्दा कस्तो फिल गर्नुहुन्छ?
2: एकदमै त्यो गुजबम भन्छ नि त्यो त्यो अब त्यहीँको जन्मेको हुर्केको भएर त्योसँग चाहिँ अब अहिलेको त्यो चाहिँ हामीलाई स्वाद थाहा छ नि त त्यसको, त्यही भएर त्यो बज्ने बित्तिकै एकदमै म त्यस्तो कलाकार त होइन तर त्यसले चाहिँ एकदमै अपनत्व त्यो दिन स्वत त्यो मन प्रफुल्ल हुने के
0: हजुर। आदरणीय श्रोताहरू, हाम्रा यङ भाइहरू जो भर्खरै मात्र उहाँहरू आफ्नो रेजिमेन्टमा जानुभएको छ होइन, केही लामो समय भयो उहाँहरू पनि नेपाल फर्किनु भएको छैन, तर उहाँहरूले यस्तो नेपाललाई माया गर्नुहुन्छ, यति धेरै मिस गर्नुहुन्छ हाम्रो चाडपर्व रीतिरिवाज यहाँ पनि हुन्छ, र पनि आफ्नोपन आफूले फिल गरेको स्थानको एकदमै माया लाग्दो रहेछ क्या। नेपाल हाम्रो देश मात्रै होइन, त्यो एउटा मनदेखि नै स्मरण गर्ने एउटा मानस पटलको एउटा अविस्मरणीय क्षण पनि हो क्यारे होइन सर? अझ यसलाई भन्दाखेरि कसरी भन्नुहुन्छ रमेश सर?
2: यो हामी विदेशमा बसे तापनि हामीले नेपाल नेपालीको हाम्रो वेशभूषा भाषा संस्कृति

0: सर्ट लगाएर हिँड्यो भने त्यहाँको लोकल अब तपाईँको ब्रिटिसहरूले जुन तिनीहरूले देख्ने त्यसले फिल गर्ने र त्यसले त्यो कम्युनिटीलाई एक्सेप्ट गर्ने जुन आउँछ नि त्यसको आफैमा चाहिँ त्यसको ठुलो अर्थ छ एउटा इन्ट्रिगेसनमा हामीले हाम्रो पक्षबाट हेर्ने छुट्टै छ भने उनीहरूले पनि हामीलाई एक्सेप्टेन्स र हामीले हाम्रो सोसाइटीमा गरेको योगदानको उनीहरूले चाहिँ मूल्याङ्कन गरिरहेको हुन्छन्। र अन टप अफ द्याट अध्यक्षज्यूले भने जस्तै जस्तो अहिलेको यङ जेनेरेसनहरूलाई हामीले भाषा संस्कृति हाम्रो संस्कार हाम्रो नाचगान देखाउँछौँ भने जुन फेरि वयस्क हुनुहुन्छ उहाँहरूलाई हामीले फेरि उहाँहरू यहाँ बसे तापनि विभिन्न कारणले बसे तापनि उहाँहरूलाई चाहिँ नेपाल मिस नहोस् भनेर जुन उहाँहरूले एक्टिभिटी गर्नुभएछ नि त्यसको आफैमा चाहिँ एउटा फेरि ठुलो अर्थ छ। त्यो यो सबैको सम्मिश्रण हो र मेरो आफ्नै व्यक्तिगतमा भन्नुहुन्छ भने म विगत 3 वर्षदेखि म गोर्खा वकमा एज अ रनर हिँडिरहेको छु र 3 वर्षको हिँडाइमा मैले के देखेँ भने उहाँहरूले यति ठुलो मेहनत र कोअर्डिनेसन र दुःख गर्नुभएको छ गोर्खा पिस फाउन्डेसनले किनभने एज अ स्टार हामी चाहिँ फाइनेन्सियल सोल्युसन हामीले नेपालको एउटा यहाँ नेपाल रन भन्ने हुन्छ वान अफ द प्रोफेसनलहरूले गर्ने नर्थ होलमा विगत केही वर्षदेखि हामीले स्पोन्सर गरिरहेको छौँ तर मैले अहिलेसम्म देखेकोमा म सायद मलाई सच्चाइ दिनुहोस् गल्ती छैन मैले अहिलेसम्म देखेकोमा गोर्खा वक जतिको ठुलो पार्टिसिपेसन नेपालीले गरेको वक मैले युकेमा देखेको छैन मेरो आफ्नो अनुभवमा।
1: एकदमै कुरा इन्ट्रेस्टिङ भइरहेको छ आदरणीय श्रोताहरू, हामी यो कुराकानीलाई कन्टिन्यू रूपमा अघि बढाउनेछौँ। अहिलेको लागि भने छोटो हामी साङ्गीतिक विश्राम लिउँ।

0: BFBS
1: गोर्खा रेडियो हो।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gurkha Radio।

0: हजुर, मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। तपाईँहरू विश्वको विभिन्न स्थानबाट यो कार्यक्रम सुनिराख्नु भएको छ बीएफबीएस गोर्खा रेडियो सोनकलीबाट। आज मसँग दुईजना गेस्ट हुनुहुन्छ। हाम्रो भीमदाई भीमतुम्बा अम्फे भनेपछि यहाँको लोकल कम्युनिटीले त पक्कै पनि चिन्नुहुन्छ। गोर्खा पिस फाउन्डेसनको उहाँ चेयरपर्सन हुनुहुन्छ। अनि त्यस्तै गरी ए स्टार फाइनेन्सियल सल्युसन युकेबाट मोर्गेज एडभाइजर रमेश सर, यहाँहरू दुवैजनालाई पुनः कार्यक्रममा स्वागत छ। हजुर, एकदमै अघि प्रसङ्गबाट सुरु गरौँ होइन। अघि एकदमै रमाइलो भएको थियो, रोचक भएको थियो। हाम्रा आदरणीय श्रोताहरूले त्यो प्रसङ्गलाई कुरिराख्नु भएको छ होला। हामी अन्य प्रसङ्गमा गयौँ भने फेरि त्यो काटिन पनि सक्छ। रमेश सर, तपाईँ अब मोर्गेजसँग आबद्ध भएको व्यक्ति होइन, एकदमै राम्रो मोर्गेज एडभाइजर हुनुहुन्छ र सबैले तपाईँको कुरा गर्नुहुन्छ। तपाईँ यस्तो राम्रो, यति धेरै विषयमा गहिरिएर मानिसले अलिकता डिटेल दिन बित्तिकै सबै कुरा भनिदिनुहुन्छ अरे। धेरैले एकदमै आत्मसात गर्नुभएको छ यो कुरालाई होइन। तपाईँ आफ्नो पेसा व्यवसायमा अत्यन्तै बिजी हुनुहुन्छ र पनि मान्छेले चाहने हो भने असम्भव भन्ने कुरा केही पनि छैन। तपाईँले 3 वर्षसम्म कन्टिन्यू वर्क गरेको अनुभव पनि सुनाउनु भयो र यस च्यारिटीसँग तपाईँको लगाव झुकाव अझै बढी छ। तपाईँको एक्सपिरियन्स सुनाउनुहोस् न।
1: म चाहिँ तपाईँको लोकली पनि आसपोर्टमा हाम्रो अफिस छ केन्टमा, र म विगत 3 वर्षदेखि हाम्रो गोर्खा पिस फाउन्डेसनको भीमतुम्बा हाम्बे सरहरूसँग म नजिक छु र उहाँहरूले जुन गोर्खा वक गर्नुभयो त्यो गोर्खा वकमा आफै पनि हिँडेँ विगत 3 वर्षदेखि, र त्यो कार्यक्रमको उहाँहरूले गर्नुभएको मेहनत, त्यसको चाहिँ तपाईँको प्रतिफल देखेर म एकदमै आश्चर्यचकित थिएँ। र मेरो उहाँहरूलाई सधैँ अनुरोध के हुन्थ्यो भने, सर तपाईँहरूले यत्रो गर्नुभएको छ, यसलाई एउटा इभेन्टको रूपमा लैजाउँ, ठुलो लैजाउँ भनेर। मैले चाहिँ उहाँहरूको पहिले प्लान त थियो, तर मैले पनि होस्टेमा सधैँ हैसे गर्थेँ, तर यो पालि चाहिँ उहाँहरूले हामीलाई यो 13 गोर्खा वक जुन 13 भिसीको लागि सम्झना गरेर गरिन्छ, सम्भवतः मैले अघि पनि भनिसकेँ, युकेको नेपालीले आयोजना गर्ने, किनभने हामीले नेपाल रनलाई स्पोन्सर गर्छौँ, विगतसम्म गरिरहेको थियौँ, हामीले तपाईँको बास्केटबल टुर्नामेन्टलाई गर्छौँ, लिग गर्छौँ। मैले देखेको र मेरो विचारमा आजसम्म बेलायतमा नेपालीहरूले अर्गनाइज गर्ने वकमा सबैभन्दा बढी पार्टिसिपेट हुने, जस्तो विगत वर्षमा मेरो जानकारीमा भएअनुसार 1100 हिँड्नु भएको थियो, योपालि उहाँहरूको 1500 चाहिँ त हिँड्ने त्यो गोर्खा वकमा पार्टिसिपेट नै छ। सबै इन्टरटेनमेन्ट गर्ने गरेर उहाँहरूले 3000 लक्षित राख्नु भएको छ। त्यही भएर यत्रो ठुलो इभेन्ट उहाँहरूले गर्दै हुनुहुन्छ, यसमा हामी पनि एसोसिएट हुनु पर्यो भनेर हाम्रो कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत उहाँहरूले हामीलाई मौका दिनुभयो र हामीसँगै सहकार्य गर्ने सानो एउटा इनपुट हो, तर हामीले हामीलाई एकदमै हामी भाग्यमानी मान्छौँ यत्रो संस्थासँग ए स्टार पनि जोडिन पाएको छ। त्यही भएर उहाँहरूलाई धन्यवाद भन्दै हामी जोडिँदैछौँ र आफूले जानेको चाहिँ हामीले जहिले पनि उहाँहरूलाई सकेको चाहिँ सहयोग गर्ने
2: प्रतिबद्धता। अब हामी च्यारिटी अर्गनाइजेसन तपाईँहरू जस्तो होइन अर्थतन्त्र खेलाएर बस्ने मान्छे, अनि हामीले नपाउनु हो भने त हामी कसरी हिँड्ने? बेगरको हामी त ऊ भयौँ होला।
1: फाउन्डेसन आर्थिक रूपमा अत्यन्त सबल, अनि उहाँको नेतृत्वमा जुन चाहिँ टिम छ अत्यन्त स्ट्रङ देखेँ मैले, मेरो व्यक्तिगत एनालाइसिस पनि। मैले उहाँहरूलाई त्यसरी गर्नु त हुँदैन, तर उहाँहरूको जुन भिजन छ, जुन उहाँहरूले विकली गर्ने प्रोग्राम छ, यति राम्रो छ होइन, म एज ए स्थानीय नभएको नाताले, तर उहाँहरूले जुन अहिले इभेन्ट गरिदिनुहुन्छ, मलाई लाग्छ यो इभेन्ट चाहिँ तपाईँको वान अफ द बिगेस्ट हुन्छ जस्तो लाग्छ मलाई। किनभने हेर्नु न, त्यत्रो इभेन्ट उहाँहरूले हजारौँ पाउन्ड खर्च गरेर गर्न लाग्नुभयो, रजिस्ट्रेसन वर्क बाइक अरू सबै फ्री अफ चार्जमा गर्छ त्यो प्रोग्राम। त मलाई लाग्छ बाहिर त तपाईँको टिकटै तपाईँको 10-20 पाउन्ड राख्यो भने पनि पुग्छ, तर क्यारिटी हो, मल्टिफोल्ड इफेक्ट छ, अलिकति वयस्कहरूलाई यसले चाहिँ नेपाल फिल दिन्छ, यङहरूलाई सिकाउँछ, लोकल कम्युनिटीलाई चाहिँ एक्सेप्टेन्स दिन्छ। यो त हामीले अहिले भर्खरै गर्नु हुँदैन भनेर उहाँहरूको जुन पवित्र उद्देश्य छ, त्यो उद्देश्य नै उहाँहरूको राम्रो छ क्या। उहाँहरूले गरेको उहाँहरूको वेबसाइटमा गरेको कामहरू मसिनो गरेर हेऱ्यौँ हामीले, त्यसको हामीले जति तारिफ गर्दाखेरि पनि कमै हुन्छ गोर्खा पिस फाउन्डेसनले नेपाल र नेपालीको लागि गरेकोमा।
0: एकदमै राम्रो प्रसङ्ग, नेपाल र नेपालीको लागि भन्नुभयो। हजुरहरूले गर्दै आइरहनु भएको कार्यक्रम गोर्खा वक त छँदैछ, यसको अलावा अरू इभेन्टहरू के गर्नुहुन्छ?
2: गोर्खा वक भन्ने हाम्रो यो के हो भने इन्टिग्रेट प्रोग्राम, यहाँको लोकल कम्युनिटीसँग र कसरी हामीले हाम्रो फेस भ्यालु चाहिँ पब्लिकमा लाने भन्ने कुरा हो। अब हाम्रो मुख्य त हामी मन्डे टु फ्राइडे है 10 घन्टा मिनिमम 10 घन्टा हामी सर्भिस दिन्छौँ,
1: अनि
2: एभ्रिडे अनि हरेक थर्सडे चाहिँ हामी हाम्रो सर्जरी ओपन गर्छौँ अनि त्यहाँ चाहिँ
0: यो कहाँनिर बेस छ
2: यो बेस आसपोर्टमै छ आसपोर्टमै छ अनि यहाँ फोक्सटनमा पनि हाम्रो यहाँ हाम्रो ऊ छ सब ब्रान्च यहाँ यो लाइब्रेरीमा छ अनि हामी चाहिँ गर्छौँ अनि एभ्री थर्सडे चाहिँ हामी आसपोर्टमा गर्छौँ 300-400 मान्छे आउनुहुन्छ हरेक
1: थर्सडे
2: अनि यो हामीले गरेको चाहिँ अब अहिले 13-10 गर्दाखेरि 15-16 वर्ष भइसक्यो
0: है एभ्री थर्सडे तपाईँहरूले बिहिबारे भनेर कार्यक्रम गर्नुहुन्छ त्यसमा के कस्ता एक्टिभिटिजहरू प्राय गरेर हाम्रा सिनियर बाबा आमाहरूको लागि
2: सिनियर त्यो भन्दाखेरि चाहिँ सबैले सिनियर सिनियर भन्छन्
0: हजुर भनेपछि सबै एज ग्रुपको
2: सबैभन्दा धेरै काम चाहिँ हामीले जुनियरको गर्छौँ किन भन्नुहुन्छ भने सिनियरहरूको त उहाँहरूको त के छ र एउटा पेन्सन क्रेडिट होइन एउटा हाउसिङ बेनिफिट एटेन्डेन्स एलाउन्स यी यी यावत कुराहरू मात्र छ
0: हो हजुरले भने जस्तै काम चाहिँ यङ एडल्ट भान्जा भान्जीहरूको हुन्छ त्यसको सिधै इम्प्याक्ट भने सिनियर मामाहरू अथवा बाबा आमाहरूलाई हुन्छ होइन अब तपाईँहरूले काम त गर्नुहुन्छ यङ एडल्ट भान्जा भान्जीहरूको तर सिनियर बाबा आमाहरूले आफ्नो छोराछोरीको भिजा पाउँदा कति खुसी हुनुहुन्छ एक हिसाबले दुवैको हो भन्दा पनि फरक नपर्छ
2: तर जब पनि एडल्ट डिपेन्डेन्ट नेपालदेखि आउनुभएको भान्जा भान्जी एडल्ट डिपेन्डेन्ट उहाँहरूको स्पाउस उहाँहरूको डिपेन्डेन्सहरूको भिजादेखि लिएर भिसा एप्लाई गर्नेदेखि लिएर रिफ्युज भयो भने कोर्ट जानेदेखि लिएर यी आदि इत्यादि गर्छौँ अब युकेमा अब नेपालमा चाहिँ हामीले विभिन्न किसिमको इन्फ्रास्ट्रक्चरहरू बनाइरहेका छौँ अहिलेसम्म 5-6 स्कुल हामीले होइन बेसदेखि बनाइदिएका छौँ अनि त्यति मात्र नभएर प्राइभेटली जो एकदम निम्न स्तरको मान्छे हुन्छ उहाँहरूलाई दर्जनौँ घर बनाइदिएको छौँ अनि अहिले 15-16 स्कुल छ 16 स्कुलमा हामीले त्यहाँ विभिन्न किसिमको आइटी सामानहरू कम्प्युटर ल्यापटप इङ्ग्लिस टिचरहरू प्रोभाइड गरेका छौँ इङ्ग्लिस टिचरहरूको हामीले कम्प्लिटली उहाँहरूको वर्षभरिको पे नै हामी दिन्छौँ
0: ओके नेपालको कुराकानी गर्नुपर्दा दाइ नेपाल यस्तो देश हो धनीहरू एकदमै धनी स्थानमा छौँ र गरिबहरू गरिब छन् होइन हजुर हामी सबैले भोगेको र यी सबै कुराहरूमा तपाईँले नेपालको कुन कुन क्षेत्रमा सहयोग पुर्याउनु भएको छ नि ती क्षेत्रहरूमा उहाँहरूले नै तपाईँलाई कन्ट्याक्ट गर्नुहुन्छ कि अथवा हामी यो संस्थाबाट आबद्ध भएको मान्छेले देखेर कसैलाई सहयोग गरिरहेका छौँ
2: हाम्रो नेपालमा पनि ऊ छ हाम्रो टिम छ अनि हाम्रो
0: नेपालमा
2: के हुन्छ भने नेपालमा जुन जति पनि अहिले हाम्रो पश्चिममा
0: रोल्पादेखि
2: पूर्वमा ताप्लेजुङ यो बिचको रेन्जमा अहिले हामी काम गरिरहेको छौँ त्योभन्दा हामी पश्चिम जान सकेका छौँ अब हाम्रो पश्चिममा हेर्ने हाम्रो सेक्टर छ यहाँ हाम्रो मेजर देव पुन हुनुहुन्छ उहाँको टिम छ अनि पूर्वमा हेर्ने हाम्रो क्याप्टेन पूर्ण हुनुहुन्छ अहिलेको माननीय अहिलेको माननीय हुनुहुन्छ
0: वेलफेयर अफिसर पनि
2: हुनुहुन्थ्यो अनि जति पनि अहिले वेबसाइटमा उहाँले रिसर्च गर्नुहुन्छ को मान्छेहरूले अनि गरेपछि चाहिँ अनि उहाँहरूले चाहिँ के चाहिएको हो त्यो कुरा चाहिँ उहाँहरूले हामीलाई चाहिँ ऊ गर्नुहुन्छ सम्पर्क गर्नुहुन्छ
0: ओके नेपालमा जति पनि पिस फाउन्डेसनसँग आबद्ध भएर काम गरिराख्नु भएको छ नि हेल्प गर्ने उहाँले पूर्व पश्चिमको ग्रुपहरू भन्नुभयो नि उहाँहरू पनि फ्रीमै काम गर्नुहुन्छ
2: उहाँहरू पनि फ्रीमै काम गर्नु तर उहाँहरूलाई चाहिँ त्यो कस्तो हुन्छ भने मोस्ट अफ टाइम उहाँहरूको फ्री हो तर उहाँहरूको जति पनि ट्राभलिङ कस्ट अब जब चेक गर्नु जान्छ प्रोजेक्ट चेक गर्नु जाँदाखेरिको ट्राभलिङ कस्ट लजिङ
0: अब यो यति ठुलो योजना अघि रमेश सरले पनि भन्नुभयो यो नेपालीहरूले बेलायतमा आयोजना गर्ने मध्ये सबैभन्दा बिग इभेन्ट हो भन्नुभएको छ है अब यो इभेन्ट गर्नको लागि जस्तो कि अब
1: सम्भवत जोड्न पर्यो अन्त
0: सम्भवत ओके ठिक छ एकदमै राम्रो किन भन्दा मैले पनि फिजिकली गएर भेटेको छु देखेको छु विशाल हुन्छ होइन अब यो इभेन्ट रन गर्नको लागि अब रोड ट्राफिक पुलिसदेखि लिएर एम्बुलेन्स होइन विभिन्न सङ्घ संस्थाहरूसँग त सहकार्य गर्नुपर्छ होला होइन
2: पर्छ सहकार्य भन्दा पनि हामीले लाइसेन्स लिनुपर्छ हामीले केन्ट काउन्टी काउन्सिलमा तपाईँको कस्तो हुन्छ भने यहाँको एनएचएसमा ऊ गर्नुपर्छ अनि इन्भाइरोमेन्टलाई फाल्टै गर्नुपर्छ अनि हाइवे एजेन्सीलाई फाल्टै गर्नुपर्छ अनि काउन्सिलको लोकल लोकल काउन्सिलरलाई गर्नुपर्छ र त्यहाँको पब्लिक मेम्बर अफ पब्लिक गरलाई हामीले समेटेर जानुपर्छ.
0: हजुर, अनि यो गोर्खा वकको लागि हाम्रो नेपाली कम्युनिटीबाट मात्रै आउनुहुन्छ कि अरू यहाँको लोकल कम्युनिटीहरू पनि आउनुहुन्छ?
2: होइन, लोकल कम्युनिटी नै विभिन्न ठाउँबाट आउनुहुन्छ. लन्डनदेखि लिएर गएको साल होला स्पेनबाट आउनुभएको,
0: है यो कुरा
2: स्पेनबाट आउनुभएको थियो. र हामीले हिजो अस्ति स्याटरडे मात्र हामीले रेजिस्ट्रेसन अन गरेको छौँ.
0: हजुर,
2: एकजनाले त्यही दिन रेजिस्ट्रेसन अन गरेकै दिन चाहिँ उहाँ चाहिँ एसएक्सबाट रेजिस्टर गर्नुभएको छ.
1: श्रोताहरूलाई यही बेलामा थप्नु पर्यो,
0: अवश्य
1: जस्तो गोर्खा पिस फाउन्डेसनको आफ्नै वेबसाइट छ गोर्खा peacefoundation.org, त्यसमा चाहिँ अनलाइन रजिस्ट्रेसन खुलिसक्यो. यदि तपाईँहरू पनि त्यो दिन, यो त होल डे प्रोग्राम हो तर वक गर्ने, तर त्यसपछि चाहिँ तपाईँले एउटा फ्यामिली इभेन्टको रूपमा आउन हामी चाहिँ आह्वान गर्छौँ. रजिस्ट्रेसन गर्नुभयो भने जति छिटो रजिस्ट्रेसन गर्नुभयो, किनभने हामीसँग लिमिटेड 1500 जति जति हामीले सोचेको छौँ.
2: भन्दाखेरि पनि के हो भने हामीलाई चाहिँ के हुन्छ भने पब्लिक लायबिलिटी हुन्छ, को इन्सुरेन्स हुन्छ, अनि को को मान्छे उहाँहरू नन रेजिस्टर्ड मान्छे जानु हामीले
0: एलाउ छैन.

हजुर लाउँछ माया जात बित्ती लाउँछ होइन मिठो गीत हामीले सुनिरहेका थियौँ त्यसै गरी यहाँहरूले गोर्खा पिस फाउन्डेसनले आयोजना गर्ने हरेक वर्ष 13 भिसीहरूको नाममा 13 किलोमिटरको वक स्थापना गर्ने गर्छ अथवा रन गर्छ श्रोता आयोजना गर्छ भनौँ र यो कार्यक्रमको बारेमा हामीले जानकारी लिइरहेका थियौँ गोर्खा पिस फाउन्डेसनका चेयरपर्सन हुनुहुन्छ भीम तुम्बा हम्फेज्यू अनि त्यस्तै गरी ए स्टार फाइनेन्सियल सल्युसनबाट हाम्रो रमेश सरङकोटीज्यू हुनुहुन्थ्यो उहाँहरू दुवैजनासँगको कुराकानी सुनिसक्नु भएको छ. अब हामी समाचार सुन्नेछौँ र त्यसपछि भने कार्यक्रमको थर्ड आवरमा तपाईँले सुन्न सक्नुहुनेछ युथ ड्रिम्स. ओके अब भने हामी समाचारतर्फ लाग्नुभन्दा अगाडि छोटो हजुर यो म्युजिक त्यति लामो त सुन्न सकिन्न तर पनि इन्जोय गर्नुहोस्.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिन अत्याधिक गर्मी र हिट वेभको चेतावनी जारी गरेको छ. जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिट वेभ अर्थात तातो हावाको लहरको चेतावनी जारी गरेको हो. अत्याधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 6 जिल्लालाई उच्च सतर्कता अप्नाउनु पर्ने सूचीमा राखेको छ. दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डोटी जिल्लालाई उच्च सतर्कता अप्नाउनु पर्ने सूचीमा राखेको हो. साथै कपिलवस्तु, रूपन्देही, अर्घखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई नियमित जानकारी लिनुपर्ने जिल्लाको सूचीमा राखिएको छ. अत्याधिक गर्मीका कारण थकान, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र डिहाइड्रेशन जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिइएको छ. प्राधिकरणले चर्को घाममा बाहिर ननिस्कन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र हल्का कपड़ा लगाउन सर्वसाधारणलाई अनुरोध गरेको छ. स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्य कर्मीसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ. साथै मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने दैनिक मौसम बुलेटिन नियमित रूपमा हेरेर अध्यावधिक जानकारी लिन पनि प्राधिकरणले अनुरोध गरेको छ. नेकपा एमालेकी नेत्री अष्टलक्ष्मी साकेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानपूर्वक पदबाट विदा लिन आग्रह गर्नुभएको छ. आज फेसबुकमा स्ट्याटस लेख्दै नेत्री साकेले अध्यक्ष ओलीको नेतृत्व शैली, दम्भ र गुटगत सोचका कारण पार्टी कमजोर बनेको आरोप लगाउँदै नेतृत्व पुस्तान्तरण गर्नुपर्ने बताउनु भएको हो. नेत्री साकेले एमाले लाखौं कार्यकर्ताको त्यागबाट बनेको पार्टी भएकाले यसलाई कुनै व्यक्तिको पेवा जस्तो नबनाउन पनि चेतावनी दिनुभएको छ. वहाँले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर पार्टीलाई पुनर्जीवित गर्न सकिने उल्लेख गर्नुभएको छ. राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको रानी जमरा कुलरिया सिंचाई परियोजनाबाट उत्पादित बिजुलीको हिसाब किताब र व्यवस्थापन स्पष्ट नभएको भन्दै महालेखा परीक्षकको कार्यालयले यकिन विवरण राख्न सुझाव दिएको छ. महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत बिक्री बापतको रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा सुझाव दिएको छ. सो आयोजनाबाट 4.71 मेगावट विद्युत उत्पादन भइरहेको छ. आयोजनाका अनुसार 2080 मंगिरदेखि नियमित विद्युत उत्पादन भई नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोड़िँदै आएको छ. तराई क्षेत्रमा 8 मिटर बराबरको हेड उपलब्ध भएपछि बिजुली उत्पादन गरिएको आयोजना कार्यालयले जनाएको छ. उत्पादित बिजुली र आयोजना सञ्चालनको आवश्यक ढाँचा भने तय हुन सकेको छैन. सोही विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो. विद्युत बिक्री, आमदानीको बाँडफाँड तथा सञ्चालन मोडलबारे आवश्यक निर्णय नहुँदा अस्पष्टता देखिएको प्रतिवेदनमा उल्लेख छ. ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण बीच भएको सम्झौता अनुसार 1 वर्षभित्र विद्युत खरिद सम्झौता हुनुपर्ने भए पनि 3 वर्ष बितिसक्दा पनि सम्झौता हुन सकेको छैन. यो अवधिमा करिब 2.60 करोड़ युनिट विद्युत प्रयोग भइसकेको भए पनि त्यसको रकम अहिलेसम्म असुल हुन सकेको छैन. महालेखाले विद्युत उत्पादनको यकिन हिसाब राख्न र बिक्री रकम असुल गर्न स्पष्ट व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ. निर्माणाधीन सिद्धबाबा गुरूङ मार्गको भौतिक प्रगति 68% पुगेको छ भने वित्तीय प्रगति 58% रहेको आयोजनाले जनाएको छ. 5 वर्षको निर्माण अवधि तोकिएको सिद्धबाबा सुरूङ मार्ग आयोजना इन्जिनियरिङ, प्रोक्रुटमेन्ट र कन्स्ट्रक्सन अर्थात ईपीसी मोडलमा निर्माण भइरहेको हो. निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म ठेकदार कम्पनीले नै यसको सञ्चालन, मरमत र सुरक्षाको जिम्मा लिनेछ. त्यसपछिको थप 5 वर्ष प्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड डीएलपी का रूपमा रहने आयोजनाले जनाएको छ. आयोजनाका अनुसार सुरूङ मार्फत आगामी सेप्टेम्बर महिनाभित्र यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ. प्रारम्भिक चरणमा कानूनी, प्राविधिक र रूख कटान अनुमतिमा ढिलाइ जस्ता समस्या देखिए पनि हाल ती समाधानको चरणमा पुगेका छन्। करिब 7 अर्ब रूपियाँ लागतमा निर्माण भइरहेको यो सुरूङ मार्ग सिद्धार्थ राजमार्गको जोखिममुक्त खण्डमा जनधनको क्षति रोक्दै सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले निर्माण भइरहेको हो. प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले एक साताभित्र पठन पाठन शुरू गरी प्रगतिबारे जानकारी गराउन समेत सरकारलाई आग्रह गरेको छ।

BFBS Kurkar Radio. युवाहरूको संसार यूथ ड्रीम्स इस कार्यक्रममा युवाहरूको चिन्तन मनन र यूथ भिजनका बारेमा चर्चा हुनेछ। विश्वमा सामाजिक आर्थिक राजनीतिक शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ। युवा संसार अथवा यूथ ड्रीम्समा युवाहरूको जीवनको सङ्घर्ष सफलता चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ। युवा समय भनेको जोस जाँगर र सृजनात्मक रचनात्मक नलेज एबिलिटिज एन्ड स्किल्सबाट नै घर परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो। आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ।

0: बीएबीएस कर्क रेडियो सुनिराख्नु भएको छ। आजको मेरो गेस्ट हुनुहुन्छ वान आर्जर ए कम्पनीबाट राइफलम्यान महेश मगर, उहाँ इन्टेक 2025बाट हुनुहुन्छ। भाइ, यहाँलाई बीएबीएस कर्क रेडियोमा वेलकम छ।
1: नमस्कार दिदी, धन्यवाद।
0: खुसी लाग्यो भाइ तपाईँलाई यहाँ भेट्न पाइयो। र इन्टेक 25 अनि तपाईँ वान आर्जरमा पढ्नुभयो, तपाईँ वान आर्जर रोज्नु भएको कि लक्की भएर पाउनुभयो?
1: हजुर दिदी, यो चाहिँ मेरो चोइसै भन्नुपर्छ,
0: चोइस नै हो होइन। आरजेआरमा आइसकेपछि केही गर्नुपर्छ भन्ने तपाईँले सोच्नुभयो?
1: हजुर।
0: इन्टेक 25बाट कति नम्बरीहरू पढ्नुभयो वान आरजेआरमा?
1: वान आरजेआरमा चाहिँ टोटल 62। हजुर।
0: ओके, सो फार अहिलेसम्म कस्तो प्रकारको ट्रेनिङहरू गरिराख्नु भएको छ?
1: फर्स्टमा त हामी बटालियनमा आयौँ, त्यसपछि चाहिँ हाम्रो भ्याकेसन चल्यो, त्यसपछि चाहिँ इन्डक्सन भयो, त्यस लगत्तै हाम्रो चाहिँ कसम परेड खाने बित्तिकै हामीले चाहिँ एउटा बटालियनको बिगेस्ट एक्सर्साइज हाराका स्ट्रम चाहिँ कम्प्लिट गरेर आइसक्यौँ।
0: भनेपछि तपाईँहरू केनियाबाट फर्किनु भएको?
1: हजुर।
0: कति लामो बस्नुभयो केनियामा?
1: एराउन्ड 3.5 महिना।
0: 3.5 महिना?
1: हजुर।
0: त्यहाँको एक्सर्साइज एकदमै महत्त्वपूर्ण एक्सर्साइज, अनि तपाईँहरूले कतिको इन्जोय गर्नुभयो?
1: हाम्रो लागि चाहिँ एउटा यो नयाँ ठाउँ अनि नयाँ एक्सपिरियन्स पनि थियो दिदी। इन्जोय एउटा एडभेन्चरस रूपमा लिँदा पनि एउटा इन्जोयको रूपमा र एउटा
0: नयाँ एक्स
1: हजुर नयाँ एक्सपिरियन्स पनि बटेलेसँग दिदी।
0: गुड। अनि वेदर कस्तो पाउनुभयो त्यहाँ?
1: त्यो एरिया चाहिँ अलिक इक्वेटरमा पर्दो रहेछ, त्यसले गर्दा त्यहाँ चाहिँ दिनमा चाहिँ गर्मी, रातमा चाहिँ फेरि चिसो, र पानी चाहिँ खासै नपर्ने, परिहाल्यो भने चाहिँ ठुलै पर्ने खालको
0: त्यहाँको लोकल मानिसहरू कस्ता हुँदो रहेछन् केनियाको?
1: लोकल मानिसहरू सही खालको पनि हुने र डिफ्रेन्ट डिफ्रेन्ट हुने रहेछ दिदी त्यहाँ चाहिँ।
0: हामी नेपाली पनि केही मात्रामा त फरक हुन्छौँ नि त, होइन? ओके, हामी नेपाली हो, हामी आफूलाई परेको बेलामा र कसैलाई हेल्प गर्न त एकदमै मद्दत गर्छौँ नि, होइन, अघि सर्छौँ नि त्यो समयमा, होइन?
1: हजुर दिदी।
0: अनि उहाँहरू पनि त्यत्तिकै हेल्पफुल हुनुहुन्छ?
1: हजुर, हेल्पफुल हुनुहुन्छ साथी।
0: खाना कस्तो पाउनुभयो?
1: खाना आउटसाइड क्याम्प चाहिँ एउटा त्यहाँको लोकल खाना पनि टेस्ट गर्ने मौका पायौँ, साथै क्याम्पमा पनि हाम्रो अब गोर्खाको एउटा आफ्नै खाना पनि टेस्ट गर्ने मौका पायौँ, डिफ्रेन्ट डिफ्रेन्ट खानाहरू टेस्ट गर्यौँ।
0: हजुर। ओके, भनेपछि गोर्खा आर्मीबाट हाम्रो सेफहरू पनि जानुभएको थियो होला, होइन?
1: हजुर दिदी।
0: त्यसको अलावा तपाईँहरूले त्यहाँको लोकल फुडहरू पनि इन्जोय गर्नुभयो?
1: हजुर दिदी।
0: चाडपर्वहरू पनि केही नजिकबाट अवलोकन गर्ने मौका पाउनुभयो भाइ?
1: त्यो अवसर चाहिँ त्यस्तो पाइनौँ दिदी, हामी चाहिँ मोर फोकस चाहिँ हाम्रो ट्रेनिङमा थियो, साथै हेर्ने मौका चाहिँ पायौँ दिदी।
0: केनियाको एक्सर्साइज पुरा गरेर आउनुभयो भाइ, आफूलाई एकदमै प्राउड फिल गर्नु भएको छ होला?
1: हजुर दिदी।
0: त्यसमा विशेष गरेर हाम्रो महेश भाइको तपाईँले डेली एक्टिभिटिज के गर्नु पर्थ्यो?
1: डेली एक्टिभिटिज भन्नुपर्दा दिदी, हाम्रो चाहिँ ट्रेनिङ प्रोग्राम हुन्थ्यो, त्यो ट्रेनिङ सेड्युल अनुसार चाहिँ कम्पनी कम्पनी अनि कम्पनीभित्र पनि प्लटुन सेक्सनमा पनि हाम्रो मल्टिपल त्यस्तो हुन्छ दिदी, त्यहाँ चाहिँ आफ्नो टास्क हुन्थ्यो अनि त्यही अनुसारको लेसन लिने, प्र्याक्टिस गर्ने, फिल्डमा गएर त्यसलाई अप्लाई गर्ने, त्यस्तै हुन्थ्यो।
0: फ्युचरमा ओभरसिज एक्सर्साइजको लागि कतिको लुकिङ फरवर्ड हुनुहुन्छ?
1: यो चाहिँ एउटा ठुलै एक्सर्साइज रहेछ, फर्स्ट टाइम एक्सपिरियन्स गर्ने मौका पाएँ, त्यसको लागि पनि प्रिपेयर नै छु दिदी, भविष्यमा अपर्च्युनिटी ग्र्याप गर्ने
0: जरुर, होइन?
1: हजुर दिदी।
0: ओके, तपाईँले केनियाबाट सिकेर आउनुभएको अनुभवहरू आर्मी करियरमा सदुपयोग गर्दै अघि बढ्न सक्नुहुनेछ। त्यो बाहेक अरू साथीभाइहरू वान आरजेआरमा अन्य साहेब गुरुजीहरू अनि हाम्रो नेपालको संस्कार संस्कृति अनुसारको चलन चल्तीको चाडपर्वहरू रीतिरिवाजहरू पनि तपाईँहरूले इन्जोय गर्दै हुनुहुन्छ होला?
1: हजुर दिदी, फ्यामिलीबाट टाढा भयो, फ्यामिलीको रूपमा चाहिँ वान आरजेआरमा चाडपर्वदेखि लिएर अरू अवसरहरूलाई पनि एउटा सेलिब्रेट गर्ने मौका पाएछ दिदी, साथै हाम्रो अब लगत्तै केही इभेन्ट्सहरू पनि आउँदैछ, त्यसको लागि पनि एकदम प्रिपेयर छु दिदी।
0: अवश्य, साँच्ची नै तपाईँहरूको कति चाडपर्वहरू, नेपाली नयाँ वर्षहरू पनि होइन यहाँ मनाउन मिस गर्नुभएको थियो, एक्सर्साइजमा तपाईँहरू बिजी भएको हुनाले बटालियनमा तपाईँहरूको होल मेम्बर्सहरूको साथमा साहेब गुरुजीहरूदेखि लिएर तपाईँहरूको नम्बरीहरूको बिचमा एकदमै रमाइलो गर्दै हुनुहुन्छ अब, होइन? केही चाडपर्वहरू हुँदैछन्?
1: हजुर दिदी।
0: अवश्य। अनि भाइ, तपाईँको हबिज के छ?
1: दिदी मेरो हबिज, मलाई चाहिँ फुटबलमा हबिज छ दिदी, हल्का गाउँमादेखि लिएर अलिकति सहरतिर पनि ट्रेनिङ गरेको थिएँ,
0: गाउँ भन्नाले तपाईँको गाउँ कहाँ पर्यो भाइ?
1: मेरो चाहिँ इलाम हो.
0: इलाम?
1: इलाम, हजुर.
0: सुन्दर सहर इलाम है. अनि इलाममा पनि तपाईँले फुटबलको प्र्याक्टिस गर्नुभयो, साथीहरूसँग खेल्नुभयो होला. अनि तपाईँले सहरमा आएर पनि मैले केही ट्रेनिङहरू गर्ने मौका पाएँ भन्नुभयो. कुन सहरमा आउनुभयो? नेपालको काठमाडौँ अथवा धरान?
1: नेपालको झापा दमक. ट्रेनिङ चाहिँ गरेँ, 11-12 पनि गर्दै थिएँ, ट्रेनिङ पनि गर्दै थिएँ मेरो पार्ट.
0: हजुर. अनि तपाईँको ब्याचलर सकियो?
1: ब्याचलर चाहिँ जोइन गरेको थिएँ दिदी, तर यता आफ्नो भर्तीको लागि चाहिँ मैले चौकरी गरेँ.
0: ओके. अनि तपाईँ फर्स्ट एटेम्पमै भर्ती हुनुभएको?
1: फर्स्ट एटेम्प चाहिँ मेरो रिजनल सेलेक्सनसम्म भएको थियो, मेरो भर्ती चाहिँ सेकेन्ड एटेम्प.
0: भनिन्छ नि कति कुराहरू असफलताबाट अझ हामी धेरै कुराहरू सिक्छौँ होइन, असफलता नै झन् राम्रो एउटा लेसन लर्न हो भनिन्छ नि होइन. तपाईँ सेकेन्ड टाइममा भर्ती हुनुभयो?
1: हजुर दिदी, मैले चाहिँ फर्स्ट एटेम्पबाट अलिक धेरै नै कुराहरू एक्सपिरियन्स गरेको थिएँ, त्यही एक्सपिरियन्सलाई चाहिँ मैले एउटा मोटिभेसनमा लिएर चाहिँ सेकेन्ड एटेम्पमा फुल्ली प्रिपेयर भएको थिएँ दिदी. जसले गर्दा चाहिँ
0: अवश्य मिठो सन्देश पनि हो अन्य श्रोताहरू जो जसले कुनै पनि कार्यमा तपाईँहरूले असफलता प्राप्त गर्नुभयो भने पनि अझ धेरै तपाईँले त्यसबारेमा जान्ने मौका पाउनुहुन्छ. अघि हामीले फुटबलको कुराकानी गर्दै थियौँ, तपाईँको एकदमै हबिज अन्तर्गत फुटबल पहिलो नम्बरमा आउँछ. तपाईँले ट्रेनिङ पनि गर्नुभएको त्यहाँको फुटबल भनौँ न नेपालको विभिन्न फुटबल क्लबसँग पनि तपाईँले भिड्ने मौका पाउनुभयो होला, अथवा अनुभवहरू केही छ होला, सुनाउनुहोस् त.
1: हजुर दिदी, मैले चाहिँ प्लस टू रनिङको दौरानमा चाहिँ दमकमा चाहिँ रोयल स्पोर्टिङ क्लब छ, हजुर, जहाँ चाहिँ हाम्रो लिग खेल्ने नेपालको डिभिजन लिग खेल्ने दाई अनि रेफ्री दाई पनि हुनुहुन्छ, उहाँले ट्रेनिङ गराउनुहुन्थ्यो. मेरो प्लस टू सँगै त्यो गरेकोले चाहिँ त्यस्तो गेमहरू चाहिँ धेरै एक्सपिरियन्स गर्न पाइनँ, तर ट्रेनिङको चाहिँ फुल्ली अनुभव छ. मैले 2-3 गेम चाहिँ खेल्ने मौका पाएको थिएँ दिदी, हौसला चाहिँ दिएको थिएँ दिदी.
0: फुटबल तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
1: म चाहिँ राइट विङ्गर प्लस स्ट्राइकर पनि खेल्छु दिदी.
0: भनेपछि यहाँको नेपाल कपमा कतै तपाईँ मौका पाउनु भएको छ?
1: हजुर, अस्ति हाराकै स्ट्रङ अगाडि चाहिँ मौका पाएको
0: थिएँ.
1: हाराकै स्ट्रङ पछि खेल्नको लागि चाहिँ गुर्जीहरूबाट रिक्वेस्ट आएको थियो, तर मेरो इन्जुरीले गर्दा चाहिँ अहिलेलाई स्टप गरिरहेको छु. अब इन्जुरीबाट चाहिँ रिकभर भएपछि चाहिँ होपफुल्ली आउने छु होला.
0: इन्जुरी भनेको त केही समयको लागि हो नि त, खासै बिग इन्जुरी त होइन होला होइन, सिम्पल.
1: हजुर, सिम्पलै हो.
0: फुटबलको लागि त विशेष गरेर रनिङ गर्नु पर्यो, ट्याकल गर्नु पर्यो होइन, ड्रिप्लिङ गर्नु पर्यो. तपाईँ एकदमै फुल्ली स्वस्थ त हुनु पर्यो होइन, इन्जुरीबाट बाहिर त आउनै पर्यो. ओके भाइ, एकदमै खुसी लाग्यो, इन्जोय गर्नु होला तपाईँको फुटबल पनि. अनि अरू विषयमा तपाईँको रुचि के छ?
1: अरू विषय अलिकति मलाई चाहिँ ट्रेकिङ इन्ट्रेस्ट छ, तर आजसम्म चाहिँ त्यो मौका भएको छैन.
0: ट्रेकिङ पनि एकदमै राम्रो कुरा, फिट एन्ड फाइन एक्सर्साइज, नयाँ दृश्यहरू देख्न पाइन्छ होइन. कतै जाने मौका पाउनु भएको छ आफ्नै देशमा अथवा पल्टन घरमा पनि?
1: त्यो मौका चाहिँ भएको छैन दिदी. अब
0: भर्खरै अब इन्टेक 2025 त हुनुहुन्छ होइन भाइ, अब लाइफ एकदमै सुन्दर छ होइन, पक्कै पनि तपाईँले सोचेको जस्तो हुनेछ, इन्जोय गर्नुहोला. अब हामी छोटो साङ्गीतिक विश्राम लिउँ, कुनै गीत सुन्ने भाइ?
1: गीत त्यस्तो स्पेसल छैन, तर एउटा गीत भन्नुपर्दा चाहिँ आमाको लागि एउटा डेडिकेट गर्छु.
0: ओके, आमाको लागि है, तपाईँ एउटा असल छोरा हो, आमाको लागि राम्रो गीत माग्नु भएको छ. म आमाकै सन्दर्भमा एउटा गीत सुनाउनेछु भाइ. हामी फेरि सेकेन्ड पार्टमा भेट्नेछौँ, अहिलेको लागि यो गीत सुनाऊ.

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् टेकभेट्स.com।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: बीएबीएस कर्कारी रेडियो सुनिराख्नु भएको छ। आजको मेरो गेस्ट हुनुहुन्छ 1801 कम्पनीबाट राइफलमेन महेश मगर, उहाँ इन्टेक 2025 हुनुहुन्छ। र महेश भाइ, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु।
1: धन्यवाद दिदी।
0: भनिन्छ नि, जीवनको कुनै पनि फेजको सुरुवातीलाई मान्छेहरूले गम्भीर रूपमा सोच्ने गर्छ अथवा त्यो कहिले पनि बिर्सँदैन। भनिन्छ नि, अतीतको रमाइला पलहरू अथवा अविस्मरणीय क्षणहरू भनेको हामी सुन्छौँ, होइन? तपाईँको आर्मी करियर सुरु भयो गोर्खा कम्पनी आइटी सिकाट्रिकबाट, र गोर्खा कम्पनी आइटी सिकाट्रिकमा तपाईँहरूले त्यहाँ थुप्रै फेजका ट्रेनिङहरू गर्नुभयो, र तपाईँलाई कुनै पनि फेजको ट्रेनिङ टफ लाग्यो, इजी लाग्यो, कुनै नौलो पनि लाग्यो होला? सुनाउनुहोस् न, कस्तो भयो?
1: मेरो 9 महिनाको ट्रेनिङ चाहिँ दिदी भन्नुपर्दा अलिकति सुरुमा चाहिँ नयाँ इन्भाइरोमेन्टमा अलिकति एडप्ट हुन चाहिँ अलिकति कम्फोर्टेबल चाहिँ भइरहेको थिएन, तर बिस्तारी बिस्तारी त्यहाँको इन्भाइरोमेन्ट अनि यताउता नम्बरी गुरुजीहरूसँग चाहिँ अलिकति घुलमिल हुने मौका पाएपछि त्यो इन्भाइरोमेन्टमा त अलिकति मजाले नै घुलमिल भइँदो रहेछ। हाम्रो फर्स्ट जङ्गल एक्सर्साइज मलाई चाहिँ अलिकति सरप्राइज चाहिँ लागेको थियो। मैले चाहिँ भिडियोतिर त हेरेको हुन्थे, यस्तो हुन्छ रियल लाइफमा चाहिँ भन्ने चाहिँ एक्सपिरियन्स लिएको थिइनँ, त्यसले गर्दा अलिक नयाँ कुरा थियो। फर्स्टली यहाँको अब नेपालको वेदर, यहाँको वेदर चाहिँ अलिक कम्पेयर गर्दा मिल्दैन।
0: चिसो वेदरमा आउनुहुन्छ,
1: आइस आइस आइस थियो, त्यसले चाहिँ अलिकति
0: हिउँ परेको थियो है, हजुर,
1: अलिकति हिउँ पनि हुँदो रहेछ भन्ने चाहिँ भएको थियो। तर ट्रेनिङमा चाहिँ मैले धेरै कुराहरू एक्सपिरियन्स गर्ने मौका पाएँ, धेरैवटा स्किल्सहरू पनि बटुले दिदी, अनि साथै आफ्नो नम्बरीहरू अब डिफ्रेन्ट ठाउँबाट आउनुभएको थियो, उहाँहरूसँग पनि घुलमिल हुने मौका पाएँ, बोन्डिङमा चाहिँ स्ट्रङ बनायो जस्तो लाग्छ दिदी।
0: गुड, हो, नम्बरीहरूको बिचमा स्ट्रङ बनायो, होइन? त्यो कुरा सुनेर एकदमै खुसी लाग्यो भाइ। अनि इन्टरटेनमेन्ट प्याकेजमा तपाईँको प्रस्तुति के रह्यो भाइ?
1: इन्टरटेनमेन्ट प्याकेज भन्नुपर्दा इन्ट्रोभर्ट टाइपको थिएँ, किनभने अब
0: एक्स्ट्रोभर्ट होइन इन्ट्रोभर्ट,
1: अलिकति त्यो आफूलाई चाहिँ काम गर्थे तर एक्सपोज गर्न चाहिँ अलिक डराउँथे अलिक,
0: तर तपाईँलाई बाहिर हेर्दा त्यस्तो देख्दैन है।
1: हजुर, तर पछिल्लो समय चाहिँ मैले कम्पनीमा होइन प्लाटुन पार्टीतिर अलिकति इन्टरटेनमेन्ट डान्सतिर अलिअलि नम्बरहरूसँग
0: डान्स गर्नुहुन्छ?
1: हजुर।
0: कस्तो प्रकारको डान्स गर्नुहुन्छ भाइ?
1: डान्स एक्ज्याक्ट यही भन्ने चाहिँ छैन दिदी, अब नम्बरी नम्बरी मिलेपछि चाहिँ अब त्यो जोस अलिकति रमाइलो हुने रहेछ।
0: तपाईँहरू युथ हो, युवा जोस जागरले गर्दा जस्तो पनि नाच्नुहुन्छ है?
1: हजुर।
0: दसैँ पार्टीमा नाच्ने मौका पाउनुभयो?
1: हजुर दिदी।
0: भनेपछि बबाल नाच्नु हुँदो रहेछ तपाईँ, यहीँबाट थाहा भयो होइन? ओके, फ्युचरमा तपाईँले भने जस्तै होइन, कहिले काहीँ इच्छाहरू पनि साथीहरूको सङ्गतले पनि राम्रो हुँदै जान्छ, होइन?
1: हजुर दिदी।
0: तपाईँको फ्युचर एम के छ?
1: फ्युचर एम चाहिँ मेरो भन्नुपर्दा चाहिँ दिदी अब भर्खरै बटालियन आएको छु, अब फर्दर अब अपर्च्युनिटीहरूलाई चाहिँ अलिकति ग्र्याप गर्दै कोर्सेसदेखि लिएर आफ्नो करियरको वाइजदेखि लिएर त्यो कुराहरूमा चाहिँ अलिकति मोर फोकस हुने प्लान बनाइरहेको छु। आफ्नै नम्बरी गुरुजी अनि सिनियर गुरुजीहरूबाटै अब सल्लाह सुझाव लिएर अघि बढ्ने प्लान बनाइरहेको छु दिदी।
0: पक्कै पनि ठुला बडाको सल्लाह र सुझावले तपाईँलाई एउटा राम्रो ठाउँमा पुर्याउनेछ भाइ, तपाईँको भविष्य एकदमै उज्जवल छ। नेपालको इलाममा तपाईँको घरमा को को हुनुहुन्छ?
1: मेरो फ्यामिली चाहिँ 4 हुनुहुन्छ, जसमा बाबा मम्मी चाहिँ इलाममा हुनुहुन्छ, दाई चाहिँ दमकमा हुनुहुन्छ।
0: दाइले दमकमा के गर्नुहुन्छ?
1: दाइले चाहिँ अहिले आफ्नै स्टडीलाई चाहिँ कन्टिन्यू गरिरहनु भएको छ। हजुर।
0: दाई ब्रिटिस आर्मी जोइन गर्ने इच्छा देखाउनु भएन?
1: दाइले इच्छा त देखाउनु भएको तर हजुर।
0: अनि तपाईँ भर्ती लागिसकेपछि जब तपाईँ सफल हुनुभयो नि, दाइले के भन्नुभएको थियो?
1: एउटा ब्रिटिस आर्मीमा भर्ती हुनु चाहिँ मेरो मात्र सपना थिएन कि, मैले दाईलाई कल गरेर भर्ती लागेँ दाई भन्दा चाहिँ ठिक छ भाइ तैँले मेरो पनि सपना पुरा गरिस् भन्नुभएको थियो, मलाई चाहिँ एउटा मोटिभेसन जस्तो लिएको थियो दिदी। हजुर
0: भाइ, मिठो कुराकानी सुनाउनु भयो, अनि दाई त हुनुहुन्छ, बाबा आमा पनि हुनुहुन्छ, अनि तपाईँलाई माया गर्ने कोही हुनुहुन्छ?
1: त्यस्तो अहिलेसम्म छैन दिदी, फ्युचरमा
0: अवश्य अवश्य। सो काइन्ड पर्सन है।

0: त्यस्तो प्रोग्रामको अर्गनाइज गर्ने कम्पिटिसनतिर चाहिँ त्यस्तो लिएन.
1: त्यति बेला मोनिटर बोय समथिङ भन्ने
0: मोनिटर हुन्थ्यो, साथै त्यो क्लब हुन्थ्यो सानो सानो
1: सानो सानो क्लब, अनि त्यसको लिडर गर्नुभयो.
0: लिडर हजुर, जस्तो प्रोग्राम हुन्छ भने चाहिँ त्यसमा चाहिँ अब प्लान गर्ने एक्सपिरियन्स
1: भनेपछि त तपाईँ त गजबको क्रिएटिभ माइन्ड भएको व्यक्ति हुनुहुँदो रहेछ. ओके, राम्रो कुरा. स्कुल लाइफदेखि नै सिक्नुभयो होइन, तपाईँको जीवनमा आर्मी करियरमा पनि त्यसले एकदमै महत्त्वपूर्ण भूमिका राख्छ भाइ. अब आउनुहोस् हामी एउटा रमाइलो प्रसङ्गतर्फ लागौँ होइन. एउटा क्विज छ, हात्ती रुज्यो घोडा रुज्यो अर्थात् पुरै भिज्यो, रुजे सबैजना भाडा ल्यायो भने कहिले पनि भरिँदैन, के हो त्यस्तो भन्नुहोस्. ओके, प्रश्न पुनः एकपटक, प्रश्न राम्रोसँग ध्यान दिएर सुन्नु होला. हात्ती रुज्यो घोडा रुज्यो अर्थात् पुरै भिज्यो होइन, अनि रुजे सबैजना भाडा ल्यायो भने कहिले पनि भरिँदैन, के हो त्यस्तो भन्नुहोस्.
0: डोको
1: डोको डोको प्वाल हुन्छ होइन, प्वालबाट पानी पस्न सक्छ, तर डोको नै माध्यम त होइन नि, डोकोबाट हामी भिज्छौँ त होइन नि होइन. हात्ती घोडा बाहिरै बस्छ, घरभित्र हुँदैन, अनि रुच्छ, तर भाडा ल्यायो भने कहिले पनि भरिँदैन. मान्छे पनि बाहिरै बस्यो भने रुच्छ, कुकुर बिरालो सबै जनावरहरू भिजिरहेको हुन्छ, के होला त्यस्तो.
0: छाता
1: छाता होइन, छाता छाताले त झन् हामीलाई सेभ गर्छ नि पानीबाट, बिहानी पख त्यस्तो देखिन्छ, के हो.
0: पास
1: पास
0: गाह्रो
1: पर्यो होइन. हात्ती रुज्यो घोडा रुज्यो, रुजे सबैजना भाडा ल्यायो भने कहिले पनि भरिँदैन, यसको सही उत्तर शीत. ओके, शीत, यो शीत पर्यो भने यहाँ पर्छ होइन, सबैजना रुच्छ कि यति भिज्छ, तर भाडा ल्यायो भने त्यहाँ कहिले पनि भरिँदैन. रमाइलो प्रसङ्ग. त्यस्तै गरी हामीले प्रयोग गर्ने इङ्ग्लिस वर्डहरू छ धेरै मात्रामा होइन, हामी स्कुल भन्छौँ, अनि त्यस्तै गरी कलेज युनिभर्सिटी भन्छौँ नि होइन, मोबाइल भन्छौँ, यस्तो थुप्रै इङ्ग्लिस वर्डहरू छ. त्यसमध्ये प्रेसर कुकरलाई नेपालीमा के भनिन्छ, खाना पकाएको हो नि है, दैनिक रूपमा खाना पकाउँदै आएको त्यस्तो भाँडामा कति पटक पकाएर खाइयो होइन, प्रेसर कुकरको नेपाली शब्द के होला. मैले लास्ट विक पनि सोधेको थिएँ एकजना भाइलाई, अनि श्रोताहरूलाई पनि के होला भनेको, चार पाँचजना श्रोताहरूले उत्तर दिनुभएको थियो, सबैजनाले दबाब कुकर भन्नुभएको थियो. प्रेसर भनेको दबाब सम्झिनु भएको छ होइन, दबाब होइन. मैले सोधेको चाहिँ त्यो भाँडाको नाम के हो,
0: प्रश्न अलिकति
1: हो प्रश्न. ओके, अब यो प्रश्नलाई यहीँ रोकौँ होइन, अब अर्को प्रश्नतर्फ लागौँ है त. परिवारलाई शान्तिको प्रतीकको रूपमा मानिन्छ भने हाँसलाई के को प्रतीक मानिन्छ, परिवारलाई शान्तिको प्रतीक भनिन्छ भने हाँसलाई
0: माया
1: माया पनि हो, लभ हार्टको साइन हुन्छ, तराजुमा जोख्यो भने सिधा दायाँ बायाँ इक्वेल हुन्छ, त्यसलाई के भनिन्छ. अदालतमा पनि हुन्छ सायद, तपाईँहरूले कहीँ कतै देख्ने मौका पाउनु भएको छ होला यसको चिन्ह,
0: न्याय.
1: यस, न्यायको प्रतीकको रूपमा मानिन्छ. भाइ कस्तो लाग्यो तपाईँलाई, पहिला रेडियोमा आउन डर लागेको थियो होइन, तपाईँसँग मिठो कुराकानी भयो, तपाईँ बडो हाँसेर बोल्ने होइन, तपाईँ एकदमै निर्दोष जस्तो लाग्यो मलाई. यो कार्यक्रमको लागि तपाईँहरूलाई रिक्वेस्ट गर्यो भने सुरुमा कहाँ कसरी के होला भनेर अलिकति आनाकानी हुन्छ नि होइन. यो आनाकानी भन्दा पनि कस्तो भने अलिकति असहज महसुस हुन्छ नि होइन, अनि आइसकेपछि तपाईँले कस्तो फिल गर्नुभयो, तपाईँको अनुभव.
0: मलाई चाहिँ एउटा अपर्च्युनिटी जस्तो लागेको थियो, तर फर्स्ट टाइम हो यो चाहिँ मेरो, तर अलिकति कसरी गर्ने के गर्ने कहाँले भन्ने भइरहेको थियो, तर एकदमै खुसी लाग्यो दिदी यहाँ आएर चाहिँ अब आफ्नो एक्सपिरियन्स पनि सेयर गर्ने मौका पाएँ, राम्रै लाग्यो.
1: तपाईँ सङ्गीत कतिको सुन्नुहुन्छ.
0: सङ्गीत यही सुन्छु भनेर चाहिँ सुन्दिनँ दिदी, फ्री टाइममा अलिक बोरिङ लागेको बेला चाहिँ सुन्छु अलिकति नेपाली सङ्गहरू.
1: नेपाली सङ्ग
0: हजुर.
1: ओके, तपाईँको नम्बरीहरूलाई के भन्न चाहनुहुन्छ.
0: हजुर, हाम्रो नम्बरी डिफ्रेन्ट डिफ्रेन्ट रेजिमेन्ट जानुभएको छ, उहाँ लगायत यहाँ सम्पूर्ण मसँगै भएको उहाँ नर्जेन्ट भएको नम्बरहरूलाई चाहिँ के भन्न चाहन्छु भने, अब आउने अपर्च्युनिटीहरूलाई चाहिँ अलिकति ग्र्याप गरेर आफ्नो फर्दर फ्युचरको लागि अनि एकअर्कामा हेल्प गर्दै हातेमालो गर्दै अगाडि बढ्नुपर्छ, अनि साथै अब गुर्जीदेखि

0: र आफ्नो सिनियर स्टाफहरूबाट पनि एउटा सरसल्लाह लिने, त्यसलाई चाहिँ आफ्नै लिने मात्र होइन कि त्यसलाई चाहिँ अलिकति आफ्नो जीवनमा पनि गरेर देखाउनुपर्छ भन्ने चाहिँ सन्देश दिन
1: चाहन्छु। मिठो सन्देश भाइ, पक्कै पनि तपाईँले भने जस्तै होइन, सबैसँग सल्लाह लिएर अघि बढ्दाखेरि हरेक कुरा राम्रो हुन्छ। नबोलेर बस्नुभन्दा पनि बोल्ने बानी भयो भने अझ राम्रो हुन्छ होइन। महेश भाइ, तपाईँको समयको लागि थ्याङ्क यू भेरी मच, धेरै धेरै धन्यवाद। रेडियो पनि सुन्दै गर्नु होला है।
0: हजुर, थ्याङ्क यू दिदी,
1: थ्याङ्क यू।

0: यो BFBS गोरखा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

हजुर, यो मिठो गीत सँगसँगै अब भने हामी आजको सुनौलो बिहानी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौं श्रोता, र यहाँहरूमध्ये धेरैले पनि आज हामीलाई सम्पर्क गरिराख्नु भएको छ। र आउनुहोस्, आज शनिबारको दिनमा तपाईँहरूले हेर्न सक्नुहुनेछ श्रोता, आज पनि च्याम्पियनसिप अन्तर्गतको प्रमोसन प्ले अफ फाइनल हेर्न सक्नुहुनेछ, हल सिटी भर्सेस हल सिटी भर्सेस मिडल्सब्रो। यसलाई फेरि पनि सुन्नुहोस्, मिडल्सब्रो 3:30 बजे खेल्नेछन्। अनि त्यस्तै गरी आजको दिनमा युएएफए वुमेन्स च्याम्पियन्स लिग अन्तर्गतको फाइनल म्याच भने बेलुकी ठिक 5 बजे हेर्न सक्नुहुनेछ, बार्सलोना भर्सेस लियोनस लेडिजहरूको बेसमा खेल हुनेछ। अनि त्यसै गरी भोलि आइतबारको दिनमा यो वर्षको लागि प्रिमियर लिगको अन्तिम म्याच 20 टिमहरू खेल्नेछन्, र दिनको ठिक 4 बजे सबैको टाइम एउटै रहेको छ, ब्राइटन एन्ड होप एल्बियन भर्सेस म्यान्चेस्टर युनाइटेड, बर्नली भर्सेस वल्भरह्याम्प्टन, क्रिस्टल प्यालेस भर्सेस आर्सेनल, फुलम भर्सेस न्युकासल युनाइटेड, लिभरपुल भर्सेस ब्रेन्टफोर्ड, म्यान्चेस्टर सिटी भर्सेस एस्टन भिला, नटिङ्गम फरेस्ट भर्सेस एएफसी बर्नमथ रहेको छ। त्यस्तै गरी सन्डरल्यान्ड भर्सेस चेल्सी, टटनम भर्सेस एभर्टन, वेस्ट ह्याम युनाइटेड भर्सेस लिड्स युनाइटेडको म्याच तपाईँहरूले भोलि आइतबारको दिनमा हेर्न सक्नुहुनेछ। त्यसै गरी अहिले तपाईँहरू टेलिभिजन पनि हेर्दै हुनुहुन्छ होला, टेलिभिजनमा पनि अहिले भनौँ न पेप गार्डियोला एकदमै म्यान्चेस्टर सिटीबाट उनको फेयरवेल भइरहेको छ, एकदमै इमोसनल फेयरवेल भएको कुराहरू पनि तपाईँहरूले हेरिराख्नु भएको छ। 10 वर्षपछि पेप गार्डियोलाले म्यान्चेस्टर सिटी छोडेका छन् र तपाईँहरूले देखिराख्नु भएको छ। सायद यो सिटीका फ्यानहरू थुप्रै हुनुहुन्छ। ग्वार्डियोलाले सिटीलाई 17 ठुला उपाधि दिलाएका थिए र 10 सिजनमा 6 प्रिमियर लिग त प्रिमियर लिगकै उपाधि जित्न सफल भएका पनि हुन्, र अहिले उनी 55 इयर्स ओल्ड रहेका छन्। र आइतबार इतिहाद स्टेडियममा एस्टन भिला विरुद्ध हुने खेल पनि उनले हेर्नेछन्। र तपाईँहरूले बिबिसी स्पोर्ट्समा पनि हेर्नुभएको छ, यो ग्वार्डियोलाको जुन यो सम्झौता सकिनु 1 वर्ष अघि नै क्लब छाड्ने तयारीमा रहेको यो कुराहरू आज तपाईँहरूले हेरिराख्नु भएको छ। उनले भनेका छन्, कुनै पनि कुरा सदाको लागि रहँदैन, यदि हुन्थ्यो भने म यहीँ बसिरहन्थेँ नि त सधैँको लागि, होइन, मैले एक दिन त छोड्नै पर्छ भनेका छन्। तर भावना, होइन, यो सम्झना अनि मानिसहरू र म्यान्चेस्टर सिटीप्रतिको प्रेम भने सधैँ रहनेछ भनेर उनले एकदमै इमोसनल कुराहरू भनेका छन्। सायद यहाँहरूमध्ये धेरैले हेरि पनि राख्नु भएको होला अहिले टेलिभिजनमा, अनि तपाईँहरूको विभिन्न सोसल मिडियामा पनि हेर्दै हुनुहुन्छ। ओके, अब त्यसै गरी हामीसँग यस बिहानीमा धेरै साथीहरूले सम्झिनुभयो हामीलाई, अनि मनु बहिनी हुनुहुन्छ वेलिङटन ब्यारिक्सबाट, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, अनि आजको दिनमा यदि समयले साथ दिन्छ भने एउटा गीत सुनाइदिनु होला भन्नुभएको छ। थ्याङ्क यू सो मच मनु बहिनी। अनि दिवान गुरुङ भाइ हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, उहाँ चाहिँ फ्लिटबाट आउनुहुन्छ, र एकदमै यो लङ विकेन्डको धेरै धेरै शुभकामना भन्नुभएको छ सबैलाई। अनि हामीसँग नीता कोयु राईजी पनि हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। त्यस्तै गरी मेक मल्लज्यू हुनुहुन्छ डन्स डबलबाट, आज पनि ड्युटीबाटै हाजिर जनाए है बहिनी, मनोरञ्जन भइरहेको छ भन्नुभएको छ, थ्याङ्क यू सो मच। माया जुगजाली अनि चेम थापाज्यू हुनुहुन्छ, यहाँहरू सबैले रेडियो सुनिराख्नु भएको जानकारी हामीलाई गराउनु भएको छ। अनि लोक सुब्बा थेबेज्यू हुनुहुन्छ रेडिङदेखि, उहाँले पनि यो कार्यक्रम सुनिरहेको छु, एकदमै बिहानीको मिठास लिँदै ड्युटीबाटै हाजिर जनाए है बहिनी भन्नुभएको छ, थ्याङ्क यू सो मच। अनि गङ्गादेवी थापा आमा हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। ललित दाई र सती दिदी लन्डनदेखि हुनुहुन्छ, उहाँहरूले पनि यो कार्यक्रम सुनेर इन्जोय गरिराख्नु भएको
विषयमा जानकारी गराउनु भएको छ. अनि ओम प्रसाद थापा काउचा दाई फानबरोबाट उहाँले पनि हामीलाई ब्युटिफुल कार्ड पठाइदिनु भएको छ. कैलाश भाइ ननिटनबाट हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. थ्याङ्क यू सो मच भन्न चाहन्छु, इन्जोय गर्नुहोला. अनि त्यसै गरी हाम्रो नियमित श्रोताहरू हुनुहुन्छ, हामीलाई प्लम स्ट्रीटदेखि चन्दा श्रीजीले पनि सम्पर्क गर्नुभएको छ, उहाँलाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अनि हाम्रो अर्को श्रोता किमबहादुर गुरुङ हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै आज शनिबारको दिनमा तपाईँहरूको कार्यक्रमहरू छँदैछन्. र यसै क्रममा विलुइस आर्मी क्याम्पमा वार्सेली परिवारको वार्षिक भेटघाट कार्यक्रम आजको दिनमा हुँदैछ, इन्जोय गर्नुहोला. अनि आज इन्टेक 1991 को 35 जति पनि 87 हुनुहुन्छ, उहाँहरूको 35th एनिभर्सरी सेलिब्रेसन हुन गइरहेको छ श्रोता. तीत वर्थमा हाम्रो योग भाइ पनि हुनुहुन्छ, क्यारे 91 योग भाइले पनि भन्दै हुनुहुन्थ्यो मेरो नम्बर योहरूको भेटघाट छ भनेर. अनि त्यसै गरी आजको दिनमा किरात राई या योका युकेको उभौली साकेला कार्यक्रम पनि हुँदैछ, इन्जोय गर्नुहोला. अनि अर्को कार्यक्रम इन्टेक 91 यो नम्बरी भेटघाटमा अहिले भर्खरै हामीलाई फेरि सम्झिनु भएको छ, हामी नम्बरिस ब्यान्ड पनि त्यहाँ हुन्छौँ है दिदी भन्नुभएको रहेछ. ओके, तपाईँहरूले पक्का धमाकादार प्रस्तुति दिनुहुनेछ, इन्जोय गर्नुहोला भन्दै अब पनि अन्य यो कार्यक्रम बाहेक पनि अन्य तपाईँहरूको आजको दिनमा विवाह समारोह अनि बर्थडे समारोहहरू पनि रहेका छन्, इन्जोय गर्नुहोला. तपाईँहरूले आजको यो एकदमै सनसाइन डेलाई कसरी मनाउँदै हुनुहुन्छ, त्यसमा पनि लङ विकेन्ड हलिडे मनाउनेहरू पनि हुनुहुन्छ, अनि कति साथीहरू लङ विकेन्डमा हुनुहुन्छ र कति साथीहरूले त यो समयमा हलिडेमा जाँदैछु भनेर पनि हामीलाई जानकारी गराउनु भएको छ. तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँको बाँकी समय पनि एकदमै रमाइलो गर्नुहोला भन्दै अबको समयमा हामी बिहानको ठिक 10 समाचार सुन्दै फेरि अर्को कार्यक्रम हामी सुन्नेछौँ. तर अहिलेको लागि भने समाचारभन्दा अगाडि म तपाईँलाई अर्को एउटा रमाइलो गीत सुनाउँछु. कुमार कान्छा र आशा भोसले गाउनुभएको यो गीत तपाईँको साथमा राख्दै आजको सुनौलो बिहानी कार्यक्रमबाट म पनि बिदा चाहन्छु. नमस्ते, बाई.

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौँडा कपडा उद्योग भ्युताइने बताउनु भएको छ। उद्योग क्षेत्रको निरीक्षण गर्दै यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने बताउनुभयो। सो अवसरमा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख संगीता कुँवरले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगको अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराउनुभयो। अमेरिकी सरकारको आर्थिक सहयोगमा विक्रम सम्बत 2020 मङ्सिर 20 गते स्थापना भएको औद्योगिक क्षेत्रभित्र हाल 147 उद्योग तथा प्रतिष्ठान छन्। ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै फेरि सञ्चालनमा आएको छ। फक्ताङलुङ गाउँपालिका 7 वडा अध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङ चुङ्गुलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। भन्सार कार्यालय सञ्चालन गर्न नायब सुब्बा प्रदीप तितललाई प्रमुखका रूपमा तोकिएको छ। तिब्बतसँग जोडिएको सबभन्दा छोटो व्यापारिक केन्द्र ओलाङ चुङ्गोला हो। ओलाङ चुङ्गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चिनको सीमा टित्ताला नाका पुग्न सकिन्छ। गोर्खा वेलफेयर ट्रस्टले पाल्पामा 30 वर्ष अघि बनाएको स्कुल भवनको छानोबाट पानी चुहिने भएपछि जस्तापताको छानो परिवर्तन गरिदिएको छ। बुटोलबाट छवि पाण्डे।
4: पाल्पा जिल्लाको रिप्तीकोट गाउँपालिका 6 ढोस्टुङमा रहेको नारायण माध्यमिक विद्यालयको छकोटे भवनमा टिनको जस्ताबाट पानी चुहिने भएपछि विद्यार्थीलाई अध्ययनमा समस्या परेको थियो। कक्षा 5 10 कक्षामा करिब 100 विद्यार्थी रहेको विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा जस्तापाता परिवर्तन भएपछि अहिले विद्यार्थीलाई पढाइमा सहजता भएको छ। विद्यालयका प्रधानाध्यापक ढाल बहादुर उचै।
5: हाम्रो जस्ता चेन्ज सर, थाना परिवर्तन, पहिला पनि हाम्रो जस्तै हो, पहिलाको जस्ता चाहिँ हाम्रो चाहिँ सबै त्यो चुहिएर सबै ड्यामेज भइसक्यो भएको थियो, अनि त्यसलाई चाहिँ फेरि चाहिँ अर्को त्यसलाई फालेर अर्को नयाँ जस्ता।
4: गोर्खा वेलफेयर ट्रस्टले यसअघि 2054 सालमा अर्थात् करिब 30 वर्ष अघि 6 भवन बनाइदिएको थियो। आफैले बनाएको स्कुलमा 30 वर्षपछि छाना परिवर्तन गरिदिएर ट्रस्टले उदाहरणीय काम गरेको विद्यालयका प्रधानाध्यापक उचाइको भनाइ छ।
5: यो हाम्रो पहिला नै चाहिँ 54 सालमा चाहिँ ब्रिटिस वेलफेयरले बनाएको हो, पहिला बनाएको 54 सालमा बनाएको भवन हो। त्यही ब्रिटिस वेलफेयरले नै बनाएर आफूहरू नै आएर बनाएर सम्पन्न गरेर गइदिएको, अब अहिले अलिक छाना जीर्ण भएको।
4: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार 2 अघि जस्ताको छाना परिवर्तन गरिएको स्कुलमा गोर्खा वेलफेयर ट्रस्टले 4,15,000 र स्कुलको 45,000 गरी कुल 4,60,000 रुपियाँ खर्च भएको छ।
3: राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानी जमरा कुडरिया सिंचाई परियोजनाबाट उत्पादित बिजुलीको हिसाब किताब र व्यवस्थापन स्पष्ट नभएको भन्दै महालेखा परीक्षकको कार्यालयले यकिन विवरण राख्न सुझाव दिएको छ।
6: महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत बिक्री बापतको रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा सुझाव दिएको छ। सो आयोजनाबाट 4.71 मेगावट विद्युत उत्पादन भइरहेको छ। आयोजनाका अनुसार 2080 मंगिरदेखि नियमित विद्युत उत्पादन भई नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिँदै आएको छ। तराई क्षेत्रमा 8 बराबरको हेड उपलब्ध भएपछि बिजुली उत्पादन आयोजना कार्यालयले जनाएको छ। उत्पादित बिजुली र आयोजना सञ्चालनको आवश्यक ढाँचा भने तय हुन सकेको छैन। सोही विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो। विद्युत बिक्री आमदानीको बाँडफाँड तथा सञ्चालन मोडल बारे आवश्यक निर्णय नहुँदा अस्पष्टता देखिएको प्रतिवेदनमा उल्लेख छ। ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण बीच भएको सम्झौता अनुसार 1 विद्युत खरिद सम्झौता हुनुपर्ने भए पनि 3 बितिसक्दा पनि सम्झौता हुन सकेको छैन। यो अवधिमा करिब 2,60,00,000 युनिट विद्युत प्रयोग भइसकेको भए पनि त्यसको रकम अहिलेसम्म असुल हुन सकेको छैन। महालेखाले विद्युत उत्पादनको यकिन हिसाब राख्न र बिक्री रकम असुल गर्न स्पष्ट व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
3: जंगी अड्डामा अवकाश प्राप्त रथीहरूसँग अन्तर्क्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाली सेनाले वहन गरिरहेको जिम्मेवारी तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ। भेटघाटमा प्रधान सेनापति अशोकराज सिग्देलले सेनाको समय सापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि रथीहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभएको थियो। पूर्व गृहमन्त्री सुदान गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले नेपाल एफएफ अस्पताल बलम्बु पुगेर तालिमका क्रममा बेहोस भएका प्रहरी जवानको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ। उहाँहरू अस्पताल पुगेको सशस्त्र प्रहरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। कैलालीको टिकापुरमा तालिम गर्दा 6 बेहोस भएकामा होस खुलेको छ। खबर यति नै, नमस्कार।
2: It's like a breath of fresh air.

0: BFBS Gorka Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: यो BFBS गोर्खा रेडियो हो।

0: SBS गोर्खा रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
4: BFBS Gorkha Radio. Gorkha Radio.
5: BFBS, the forces station.
6: Backs the music.
5: Before

0: रासोपाको बारा जिल्ला समिति विस्तारित बैठकमा दंगाउँदा निर्वाचित सांसदमाथि कुटपिटको प्रयास भएको छ। पूर्व जिल्ला अध्यक्ष चन्दन स्वर्णकार निष्कासनमा परेपछि असन्तुष्ट रहँदै आएका कार्यकर्ताले सांसद रहबार अन्सारी सहितका नेताहरू विरूद्ध होल गरेका हुन्। विवाद चर्केपछि प्रहरी परिचालन गरिएको थियो। कलैयामा बोलाएको बैठकमा जिल्ला अधिवेशनबारे छलफल हुने बारा एकका सांसद गणेश तिमालले जानकारी दिनुभयो। कार्यक्रममा अरविन्द शाह र चन्दन सिंह समेत चारजना प्रतिनिधि सभा सांसद सहभागी छन्। रासोपाको केन्द्रीय संगठन विभागले एजेट छ गते स्वर्णकारलाई पार्टीबाट निकालेपछि विवाद हुँदै आएको छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति 68% पुगेको छ भने वित्तीय प्रगति 58% रहेको आयोजनाले जनाएको छ।
1: पाँच वर्षको निर्माण अवधि तोकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजना इन्जिनियरिङ प्रोक्रुटमेन्ट र कन्स्ट्रक्सन अर्थात ईपीसी मोडलमा निर्माण भइरहेको हो। निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्म ठेकदार कम्पनीले नै यसको सञ्चालन मर्मत र सुरक्षाको जिम्मा लिनेछ। त्यसपछिको थप पाँच वर्ष प्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड डीएलपीका रूपमा रहने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्फत आगामी सेप्टेम्बर महिनाभित्र यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ। प्रारम्भिक चरणमा कानूनी प्राविधिक र रूख कटान अनुमतिमा ढिलाइ जस्ता समस्या देखिए पनि हाल ती समाधानको चरणमा पुगेका छन्। करिब 7 अर्ब रूपियाँ लागतमा निर्माण भइरहेको यो सुरुङ मार्ग सिद्धार्थ राजमार्गको जोखिमयुक्त खण्डमा जनधनको क्षति रोक्दै सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले निर्माण भइरहेको हो।
0: पोखरा महानगरपालिकामा 3 वर्षदेखि सञ्चालन हुँदै आएको कृषि एम्बुलेन्स सेवाले कृषक र उपभोक्ता दुवै लाभान्वित बनेका छन्। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
2: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज पोखराका मुख्य बजारसम्म पुर्याउने गरिएको छ। विशेष गरी ग्रामीण क्षेत्रका किसानले उत्पादन बजारसम्म लैजान भोग्दै आएको ढुवानी समस्या कृषि एम्बुलेन्स सेवाले कम गरेको हो। पोखरा महानगरपालिका वडा नम्बर 22 का कृषक देवीलाल बरा।
3: अब हामीले त्यो महानगरलाई कभर गरेर कृषि एम्बुलेन्स मार्फत हामीसँग यति उत्पादन छ लान पर्यो भनेको सिलसिलामा लैदिइराख्नु भएछ। अनि अर्को चाहिँ के अरे अब त्यो कुनै पनि कति 32-33 थरी तरकारीहरूको एउटा चाहिँ समर्थन न्यूनतम समर्थन मूल्य पनि छ। अब त्यो नजिकेको र बेच्न भन्दा बजार भाउभन्दा अलिक बेसी नै तल भएकाको त्यो चाहिँ समर्थन मूल्यका दरले किसानहरूलाई भुक्तान पनि गर्नुभएको। अब एक ठाउँमा सङ्कलन गरेर यति चिज छ भनेपछि आएर लैदिनुहुन्छ के? सङ्कलन गर्न पर्यो एउटै किसानको मात्रै आएर लाने कुरो त भएन। अब सबै किसानहरू समूहहरू मिलेर एउटा सङ्कलन गरे पछाडि र हामीसँग यति चाहिँ सरकारीहरू सङ्कलन भएको छ आएर लैदिनु पर्यो भने लानुहुन्छ।
2: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट सङ्कलन गरिएको कृषि उपज बजारमै पाउन थालेपछि यसले स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुगेको छ भने उपभोक्ताले समेत ताजा तरकारी पाएको पोखरा रत्नचोकी सावित्री घिमिरे बताउनुहुन्छ।
4: पोखरा महानगरपालिकाले अहिले कृषि एम्बुलेन्स मार्फत प्रत्येक ओडामा यो जुन गाउँ स्तरीय ओडामा चाहिँ उत्पादन भएको चाहिँ सहर स्तरीय ओडामा ल्याएर एम्बुलेन्स मार्फत बिक्री वितरण गर्नको लागि सहजीकरण गरिदिइरहेको छ। यसले चाहिँ हामी यो सहरमा बसेर करिसवारीहरू नहुनेहरूको लागि चाहिँ एकदम सहज भएको छ। हामीहरूले कौशीमा उत्पादन गरेर त खाइरहेका छौँ, कतिपय चिजहरू कौशीमा उत्पादन गर्न मिल्दैन।
2: महानगर कृषि शाखाका अनुसार सेवा सुरु भए ता किसानको सहभागिता बढ्दै गएको छ। उपभोक्ताले समेत ताजा स्थानीय उत्पादन सहज रूपमा पाउन थालेपछि सेवाको प्रभावकारिता वृद्धि भएको हो। कृषि क्षेत्रमा उत्पादन वृद्धि र किसानको आय आर्जनमा टेवा पुर्याउने विश्वास सहित महानगरले 3 वर्ष अघि यो सेवा सुरु गरेको थियो।
0: धरानमा केलाङ च्याब्रुङ नाच प्रशिक्षण सञ्चालन भएको छ। प्रशिक्षक कुमार हुक्पा चोङबाङका अनुसार सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्व, बाजागाजा तथा पारस्परिक प्रस्तुतिबारे सिकाइएको छ। प्रशिक्षार्थी सन्जु लिम्बुले पहिलोपटक केलाङ प्रशिक्षणमा सहभागी भएको अनुभव सुनाउनु भयो।
5: अब लिम्बुहरू नयाँ घर बनाएपछि नयाँ घर कसैमा च्याब्रुङ नाच्ने उहिलेदेखिको हाम्रो
0: विवाह, उभौली, उधौली, मेला, उत्सव तथा विभिन्न शुभ अवसरमा प्रस्तुत गरिने केलाङ नाच लिम्बु समुदायको सांस्कृतिक पहिचानका रूपमा परिचित छ। र युक्रेनी ड्रोन आक्रमणपछि दक्षिण रुसी बन्दरगाह नोभोरोस्कको तेल डिपोमा आगो लागेको छ। खबर यति नै। नमस्कार।
6: It's like a breath of fresh air.
7: Dorka Connection. Connecting Dorkas

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।
2: PFBS, the forces station.
3: Backs the music.
2: Your

0: SBS गोर्खा रेडियो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: BFPS, the forces station.
3: Bags the music.
0: The forces.

0: Live Buddy.
1: On air.
0: Appmar.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौँडा कपडा उद्योग भ्युताइने बताउनु भएको छ। उद्योग क्षेत्रको निरीक्षण गर्दै यादवले आगामी आर्थिक वर्षको बजेटमा रुङ्गुडा कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने बताउनुभयो। सो अवसरमा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख संगीता कुँवरले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगको अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराउनुभयो। अमेरिकी सरकारको आर्थिक सहयोगमा विक्रम सम्बत 2020 मङ्सिर 20 गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल 147 उद्योग तथा प्रतिष्ठान छन्। तापलेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै फेरि सञ्चालनमा आएको छ। फक्ताङलुङ गाउँपालिका सातका वडा अध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङ चुङ्गुलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। भन्सार कार्यालय सञ्चालन गर्न नायब सुब्बा प्रदीप तितललाई प्रमुखका रूपमा तोकिएको छ। तिब्बतसँग जोडिएको सबभन्दा छोटो व्यापारिक केन्द्र ओलाङ चुङ्गुला हो। ओलाङ चुङ्गुलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा टिप्ताला नाका पुग्न सकिन्छ। गोर्खा वेलफेयर ट्रस्टले पाल्पामा 30 वर्ष अघि बनाएको स्कूल भवनको छानोबाट पानी चुहिने भएपछि अहिले जस्तपाता फेरिदिएको छ। बुटुलबाट छवि पाण्डे।
4: पाल्पा जिल्लाको रिप्तीकोट गाउँपालिका 6 ढोस्टुङमा रहेको नारायण माध्यमिक विद्यालयको 6 कोठे भवनमा टिनको जस्ताबाट पानी चुहिने भएपछि विद्यार्थीलाई अध्ययनमा समस्या परेको थियो। कक्षा 5 देखि 10 कक्षामा करिब 100 विद्यार्थी रहेको विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा जस्तापाता परिवर्तन भएपछि अहिले विद्यार्थीलाई पढाइमा सहजता भएको छ। विद्यालयका प्रधानाध्यापक ढाल बहादुर उचै।
5: हाम्रो जस्ता चेन्ज सर, थाना परिवर्तन, पहिला पनि हाम्रो जस्तै हो। पहिलाको जस्ता चाहिँ हाम्रो चाहिँ सबै त्यो चुहिएर सबै ड्यामेज भइसक्यो भएको थियो, अनि त्यसलाई चाहिँ फेरि चाहिँ अर्को त्यसलाई फालेर अर्को नयाँ जस्ता।
4: गोर्खा वेलफेयर ट्रस्टले यसअघि 2054 सालमा अर्थात् करिब 30 वर्ष अघि 6 कोठे भवन बनाइदिएको थियो। आफैले बनाएको स्कुलमा 30 वर्षपछि छाना परिवर्तन गरिदिएर ट्रस्टले उदाहरणीय काम गरेको विद्यालयका प्रधानाध्यापक उचाइको भनाइ छ।
5: यो हाम्रो पहिला नै 54 सालमा चाहिँ ब्रिटिस वेलफेयरले बनाएको हो। पहिला बनाएको 54 सालमा बनाएको भवन हो। त्यही ब्रिटिस वेलफेयरले बनाएर आफूहरू नै आएर बनाएर सम्पन्न गरेर गइदिएको, अब अहिले अलिक छाना जीर्ण भएको।
4: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार 2 महिना अघि जस्ताको छाना परिवर्तन गरिएको स्कुलमा गोर्खा वेलफेयर ट्रस्टले 4,15,000 र स्कुलको 45,000 गरी कुल 4,60,000 रुपियाँ खर्च भएको छ।
3: काठमाडौँ गङ्गागुबाट एसएलआरको म्यागजिन र 45 राउन्ड गोलीसहित प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। सप्तरी राजप्रयास नगरपालिका 13 खगेन्द्र शर्मा र ओमशङ्कर गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। पक्राउ परेकामाथि थप अनुसन्धान कार्य सुरु गरिएको भट्टराईले बताउनुभयो। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा उत्पन्न जोखिम उच्चबाट अति उच्च भएको बताएको छ। हालसम्म 177 जनाको मृत्यु हुँदा 750 जना संक्रमित भएका छन्। अक्सफोर्ड विश्वविद्यालयका अध्येताहरूले 2-3 महिनाभित्र तयार हुने गरी इबोला विरुद्धको खोप तयार हुन सक्ने बताएका छन्। इबोलाको बुन्डी बुग्यो प्रजातिको विषाणु संक्रमण हुँदा 1/3 मृत्यु हुने गरेको छ। थप जानकारी पीबीसीका इमेरी मखावेनुबाट।
6: The authorities say there are now outbreaks in eastern part of the country, including Ituri, North Kivu and South Kivu. No cases have formally been declared in the regional capital, Goma, although there has been one positive laboratory test. So far, more than 700 have been exposed to the virus, with over 170 suspected deaths recorded.
3: सरकारले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आगामी 3 दिन अत्यधिक गर्मी र तातो हावाको चेतावनी जारी गरेको छ।
7: जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिट वेभ अर्थात तातो हावाको लहरको चेतावनी जारी गरेको हो। अत्याधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 6 जिल्लालाई उच्च सतर्कता अप्नाउनु पर्ने सूचीमा राखेको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डोटी जिल्लालाई उच्च सतर्कता अप्नाउनु पर्ने सूचीमा राखेको हो। साथै कपिलवस्तु रूपन्देही अर्घखाँची पाल्पा प्युठान रोल्पा सल्यान सुर्खेत अछाम डडेलधुरा र बैतडीलाई नियमित जानकारी लिनुपर्ने जिल्लाको सूचीमा राखिएको छ। अत्याधिक गर्मीका कारण थकान टाउको दुख्ने चक्कर आउने बेहोस हुने र डिहाइड्रेशन जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चेतावनी दिइएको छ। प्राधिकरणले चर्को घाममा बाहिर ननिस्कन प्रशस्त पानी तथा झोल पदार्थ पिउन र हल्का कपडा लगाउन सर्वसाधारणलाई
3: अनुरोध
2: गरेको छ।

0: कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र एलिफेन्ट्स इन द फगले जोरी पुरस्कार जितेको छ। फेस्टिभलको अनसर्टेन रिगार्ड विधामा सो चलचित्रले पुरस्कार पाएको हो। सो चलचित्र अविनाश विक्रम शाहले निर्देशन गर्नुभएको छ। फेस्टिभलको अनसर्टेन रिगार्ड विधामा नेपालबाट पहिलोपटक यो चलचित्र छनौट भएको थियो। नेपालको कुनै जंगल नजिक बस्ने किन्नर समुदायको जीवनशैली र मानवीयताका साथ बाँचेको जिन्दगीलाई चलचित्रमा समेटिएको छ। कार्यक्रममा सहभागी काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुरस्कृत टिमका सदस्य पुरस्कार पाएपछि मञ्चमै नाचेको दृश्य कैद गर्नुभएको छ। कार्यक्रममा सहभागी भएर फ्रान्सबाट फर्केपछि डङ्गोलले यो क्षण नेपाली चलचित्र उद्योगका लागि गर्व गर्न लायक भएको बताउनुभयो। चलचित्रले लगातार 7 मिनटसम्म स्ट्यान्डिङ ओभेसन अर्थात् लगातार ताली प्राप्त गरेको थियो। फ्रान्सको कान्स नगरका मेयर डेभिड लिस्टार्डको निमन्त्रणामा गएको आइतबार फ्रान्स प्रस्थान गर्नुभएको डङ्गोलले मेयर लिस्टार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ। रासोपाको 12 जिल्ला समिति विस्तारित बैठकमा दङ्गा हुँदा निर्वाचित सांसदमाथि कुटपिटको प्रयास भएको छ। पूर्व जिल्ला अध्यक्ष चन्दन स्वर्णकार निष्कासनमा परेपछि असन्तुष्ट रहँदै आएका कार्यकर्ताले सांसद रहवर अन्सारी सहितका नेताहरू विरुद्ध होल गरेका हुन्। विवाद सर्केपछि प्रहरी परिचालन गरिएको थियो। कलैयामा बोलाएको बैठकमा जिल्ला अधिवेशनबारे छलफल हुने 12-1 सांसद गणेश धिमालले जानकारी दिनुभयो। कार्यक्रममा अरविन्द शाह र चन्दन सिंह समेत 4 जना प्रतिनिधि सभा सांसद सहभागी छन्। रासोपाको केन्द्रीय संगठन विभागले एजेट 6 गते स्वर्णकारलाई पार्टीबाट निकालेपछि विवाद हुँदै आएको छ। आरोहीहरू सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सहायक हवलदार अनिता कार्कीको एक तह बढुवा गरिने भएको छ। शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हवलदारमा बढुवा गरिने सशस्त्रका डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो। शेर्पा र कार्कीले हालै सगरमाथा र लोत्से हिमाल चढ्नु भएको थियो। पोखरा महानगरपालिकामा 3 वर्षदेखि सञ्चालन हुँदै आएको कृषि एम्बुलेन्स सेवाले कृषक र उपभोक्ता दुवै लाभान्वित बनेका छन्। पोखराबाट कृष्ण दवाडी।
1: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज पोखराका मुख्य बजारसम्म पुर्याउने गरिएको छ। विशेष गरी ग्रामीण क्षेत्रका किसानले उत्पादन बजारसम्म लैजान भोग्दै आएको ढुवानी समस्या कृषि एम्बुलेन्स सेवाले कम गरेको हो। पोखरा महानगरपालिका वडा नम्बर 22 का कृषक देवीलाल बरा।
2: अब हामीले त्यो महानगरलाई कभर गरेर कृषि एम्बुलेन्स मार्फत हामीसँग यति उत्पादन छ लान पर्यो भनेको सिलसिलामा लैदिइराख्नु भएछ। अनि अर्को चाहिँ के अरे अब त्यो कुनै पनि कति 32-33 थरी तरकारीहरूको एउटा चाहिँ समर्थन न्यूनतम समर्थन मूल्य पनि छ। अब त्यो नजिकेको र बेच्न भन्दा बजार भाउभन्दा अलिक बेसी नै तल भएकाको त्यो चाहिँ समर्थन मूल्यका दरले किसानहरूलाई भुक्तान पनि गर्नुभएको। अब एक ठाउँमा सङ्कलन गरेर यति चिज छ भनेपछि आएर लैदिनुहुन्छ के सङ्कलन गर्न पर्यो। एउटै किसानको मात्रै आएर लाने कुरो त भएन। अब सबै किसानहरू समूहहरू मिलेर एउटा सङ्कलन गरे पछाडि र हामीसँग यति चाहिँ सरकारीहरू सङ्कलन भएको छ आएर लैदिनु पर्यो भने लानुहुन्छ।
1: कृषि एम्बुलेन्स मार्फत विभिन्न वडाबाट संकलन गरिएको कृषि उपज बजारमै पाउन थालेपछि यसले स्थानीय उत्पादनको बजारीकरणमा सघाउ पुगेको छ भने उपभोक्ताले समेत ताजा तरकारी पाएको पोखरा रत्नचोकी सावित्री घिमिरे बताउनुहुन्छ।
3: पोखरा महानगरपालिकाले अहिले कृषि एम्बुलेन्स मार्फत प्रत्येक ओडामा यो जुन गाउँ स्तरीय ओडामा चाहिँ उत्पादन भएको चाहिँ सहर स्तरीय ओडामा ल्याएर एम्बुलेन्स मार्फत बिक्री वितरण गर्नको लागि सहजीकरण गरिदिइरहेको छ।
0: चिनको कोइला खानीमा विस्फोट हुँदा मर्नेको संख्या 90 पुगेको छ। शानसी प्रान्तमा भएको दुर्घटनापछि उद्धारको कार्य तीव्र गतिमा गरिएको छ। घटनामा घाइते 100 बढीलाई अस्पताल लगिएको छ। घटनालाई लिएर खानीका व्यवस्थापकहरू पक्राउ परेका छन्। थप जानकारी बीबीसीका जोनाथन हेडबाट।
4: There have been teams of rescuers, I mean something like 800 people at the site since late last night trying to rescue those if they survive, otherwise retrieve their bodies. And then beyond that, of course, I assume they will start investigating. I mean, they've already detained some executives from the company. It's a privately owned coal mine in relation to the accident.
0: युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणी रुसी बन्दरगाह नोभोरोसिस्कको तेल डिपोमा आगो लागेको छ। सो सहरका मेयरले तेल डिपोमा आगो लागि भएको बताएका छन्। मेयर आन्द्रे काफ्सेन्कोले आक्रमणमा 2 जना घाइते भएको पनि टेलिग्राम मार्फत जनाउनु भएको छ। अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
5: यो BFBS गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: एमालेले मुलुकको अहिलेको अवस्थालाई संकटका रूपमा लिएको सचिवालय बैठकका सहभागीले बताएका छन्। केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले बैठकमा एकताबद्ध हुनुपर्छ भन्नेमा एकमत रहेको दावी गर्नुभयो।
1: अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ, त्यो संकट जे छ आइलागेको, त्यो संकटका विरुद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
0: अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गर्न उपाध्यक्षहरूले सुझाव दिएका भनिएका बेला भट्टको भनाइ आएको छ। आज एमालेका उपमहासचिवहरूले बोलेका छन्। बोल्ने नेताहरूले ओलीको राजीनामा नमागेका उहाँले बताउनु भयो।
1: नेतृत्वकै अब हाम्रो पार्टीभित्र जे समस्या छ त्यसको समाधान अध्यक्षकै नेतृत्वमा समाधान गरेर फेरि उहाँकै कमानमा अघि बढ्नुपर्छ भन्ने नै भाव थियो मेरो बुझाइमा, त्यो लाग्छ।
0: दुई दिनदेखि जारी एमाले सचिवालय बैठक भोलि पनि बस्नेछ। बैठकमा सचिवहरूले बोल्नेछन्। राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको रानी झमरा कुलरिया सिंचाई परियोजनाबाट उत्पादित बिजुलीको हिसाब किताब र व्यवस्थापन प्रष्ट नभएको भन्दै महालेखा परीक्षकको कार्यालयले यगिन विवरण राख्न सुझाव दिएको छ।
2: महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत बिक्री बापतको रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा सुझाव दिएको छ। सो आयोजनाबाट 4.71 मेगावट विद्युत उत्पादन भइरहेको छ। आयोजनाका अनुसार 2080 मंगिरदेखि नियमित विद्युत उत्पादन भई नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिँदै आएको छ। तराई क्षेत्रमा 8 मिटर बराबरको हेड उपलब्ध भएपछि बिजुली उत्पादन गरी आयोजना कार्यालयले जनाएको छ। उत्पादित बिजुली र आयोजना सञ्चालनको आवश्यक ढाँचा भने तय हुन सकेको छैन। सोही विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो। विद्युत बिक्री आमदानीको बाँडफाँड तथा सञ्चालन मोडल बारे आवश्यक निर्णय नहुँदा अस्पष्टता देखिएको प्रतिवेदनमा उल्लेख छ। ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरण बीच भएको सम्झौता अनुसार 1 वर्षभित्र विद्युत खरिद सम्झौता हुनुपर्ने भए पनि 3 वर्ष बितिसक्दा पनि सम्झौता हुन सकेको छैन। यो अवधिमा करिब 2.60 करोड युनिट विद्युत प्रयोग भइसकेको भए पनि त्यसको रकम अहिलेसम्म असुल हुन सकेको छैन। महालेखाले विद्युत उत्पादनको यकिन हिसाब राख्न र बिक्री रकम असुल गर्न स्पष्ट व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
0: धरानमा केलाङ च्याब्रुङ नाच प्रशिक्षण सञ्चालन गरिएको छ। प्रशिक्षक कुमार हुक्पा चोङबाङका अनुसार सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्व, बाजागाजा तथा पारम्परिक प्रस्तुतिबारे सिकाइएको छ।
3: अब सुरुमा हाम्रो बेसिक मैले सिकाउने यहाँ बिङ्गौताङ, लाङताङ, पस्रकपाङ, होङताङ, पेङ्गलाङ, यो पेङ्गलाङ अनि पस्रकपाङ 6 वटा नाच मात्रै मैले त्यो बेसिक योभन्दा धेरै हामी सिकाउँदै
0: प्रशिक्षार्थी सन्जु लिम्बुले पहिलो पटक केलाङ प्रशिक्षणमा सहभागी भएको अनुभव सुनाउनु भयो।
4: अब लिम्बुहरू नयाँ घर बनाएपछि नयाँ घर कसैमा च्याब्रुङ नाचले उहिलेदेखिको हाम्रो अलिकतिको अब बुढापाका धरानमा घर बनायो अनि धरानमा घर बनाउँदाखेरि धरानमा च्याब्रुङ गाउँदाखेरि पहाडदेखि 2टा मात्रै च्याब्रुङ घरले ल्याएर नाचेर घर बसेको मैले देखेको थिएँ।
0: विवाह, उभौली, उधौली, मेला, उत्सव तथा विभिन्न शुभ अवसरमा प्रस्तुत गरिने केलाङ नाच लिम्बु समुदायको सांस्कृतिक पहिचानका रूपमा परिचित छ। ढोल जस्तै देखिने च्याब्रुङ बाजाको धुनमा नाचिने यस नृत्यमा चराचुरुङ्गी तथा जनावरका चालको अभिनय समेत समावेश गरिन्छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा उत्पन्न जोखिम उच्चबाट अति उच्च भएको बताएको छ। हालसम्म 177 जनाको मृत्यु हुँदा 750 जना संक्रमित छन्। अक्सफोर्ड विश्वविद्यालयका अध्येताहरूले 2-3 महिनाभित्र तयार हुने गरी इबोला विरुद्धको खोप तयार हुन सक्ने बताएका छन्। इबोलाको बुन्डी बिग्यो प्रजातिको विषाणु संक्रमण हुँदा 1/3 मृत्यु हुने गरेको छ। थप जानकारी पीबीसीका इमेरी मखावेनोबाट।
5: The authorities say there are now outbreaks in eastern part of the country, including Ituri, North Kivu and South Kivu.
0: पञ्चकन्या रूपन्देही सुपर लिगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरहवा सिद्धार्थ क्रिकेट मैदानमा भएको 24 संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरहवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले 4थो पटक उपाधि जित्न सफल भएको हो।
6: यो TFBS, Gorkha Radio.

हाम्रो BFBS गोर्खा रेडियोको कार्यक्रम मुभी एन्ड मोर आज फेरि पनि नेपाली सिनेमाको कलेक्सनको साथमा आइसकेको छ र साथमा म संगीता श्रेष्ठ पनि र आज पनि मसँग तपाईँहरूसँग सेयर गर्नको लागि नेपाली सिनेमाका केही यस्ता न्युजहरू छन् यस्ता कलेक्सनहरू छन् जसको बारेमा तपाईँहरू जान्न चाहनुहुन्छ। कार्यक्रमको सुरुवात भर्खरै भएको छ सो म पहिलोचोटि चाहिँ गीत नै सुनाउँछु तपाईँलाई पहिलो गीत सुनाउँछु त्यसपछि माथि बाँकीको कुराकानी हामी कन्टिन्यू गर्ने नै छौँ।

आजको कार्यक्रमको सुरुवातमा हामी कुरा गरौँ वैशाखको 11 गतेदेखि होइन लगभग लगभग 25 गतेसम्मको जुन प्रदर्शनमा आएको चलचित्रहरू छन् होइन, यी चलचित्रहरूको बारेमा यो सिनेमाले कस्तो गर्यो, यी सिनेमाले एक्चुअली कस्तो गर्यो, के कस्तो रेस्पोन्स पायो त्यो बारेमा कुरा गरौँ। र 11 गतेदेखि 25 गतेसम्मलाई हेर्ने हो भने परालको आगो, लाली बजार, मालती मङ्गले र गुरुआमा चारवटा सिनेमा जुन प्रदर्शनमा आयो, विशेष गरी यो चारवटा सिनेमाको बारेमा मलाई कुरा गर्न मन लाग्यो। यी चारैवटा सिनेमाको बक्स अफिस रिपोर्ट भनौँ न, जुन चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने गर्छ होइन, तथ्याङ्कको आधारमा चाहिँ जुन सार्वजनिक गर्ने गर्छ, त्यो सार्वजनिक गरिएको तथ्याङ्क अनुसार नि तपाईँहरूसँग कुरा गर्न मन लाग्यो आज मलाई। यो जुन बोर्डले उपलब्ध गराएको कमाईको विवरण या आर्थिक हिसाब किताब भनौँ न होइन, त्यो हेर्दाखेरि चाहिँ सबभन्दा माथि यो चारवटा सिनेमा जुन मैले नाम लिएँ, परालको आगो, लाली बजार, मालती मङ्गली र गुरुआमा, मध्ये चाहिँ सबभन्दा हाइएस्ट कमाई गर्न सक्ने अहिलेसम्मको सिनेमा चाहिँ परालको आगो रहेको छ, त्यसमा चाहिँ डाउट नै छैन होइन। परालको आगो एकदमै राम्रो फिल्म बनेको चर्चा त डे वानदेखि नै भएको थियो, र त्यसमाथि यो सिनेमा हेर्न जाने दर्शकहरूको जुन एउटा भिड थियो, दर्शकहरूले जुन यो सिनेमा हेर्न चाहे त्यो देखेर पनि चाहिँ हामीले अन्दाज त गर्न सक्छौँ, र त्यसमाथि पनि कमाईको हिसाबले पनि सबैभन्दा माथि चाहिँ परालको आगो सायद त्यो कारणले पनि रह्यो, त्यसमा डाउट भएन होइन। यो ड्युरेसनमा चाहिँ के देखिन्छ भने टिकट मात्रै सेल भएको हिसाबले हेर्ने हो भने 151,928 टिकट यो सिनेमाको मात्र बिक्री भएको देखिन्छ विकास बोर्डले जुन सार्वजनिक गरेको विवरण अनुसार है। त्यो अनुसार हामी के भन्न सक्छौँ भने करिब 4,22,23,435 रुपियाँ चाहिँ ग्रस कमाई गरेको छ परालको आगोले। अब अर्को सिनेमा यसपछि सेकेन्ड हाइएस्टमा चाहिँ कुन सिनेमा छ जसले चाहिँ राम्रो कमाई गर्यो भनेर सोच्ने हो भने नो डाउट लाली बजार, किनभने लाली बजारको जुन किसिमको हाइप क्रिएट भयो होइन, सिनेमालाई प्रदर्शन गर्न दिने नदिने कुराहरू चल्दै गर्दाखेरि चाहिँ खै किन हो किन हो सिनेमा हेर्न जाने क्युरियोसिटी दर्शकहरूमा चाहिँ असाध्यै बढेको पाइयो। सो यो अवस्थामा चाहिँ यो सिनेमा लाली बजारले कति यो ड्युरेसनमा चाहिँ कतिवटा टिकट बेच्न सक्यो त, सेल गर्न सक्यो त भनेर हेर्ने हो भने लाली बजारको टिकट चाहिँ 114,586 बिक्री भएको छ। सो त्यो हिसाबले यो सिनेमाले करिब 3,82,61,779 रुपियाँ ग्रस कमाई गरिसकेको छ। अब यो दुईवटा त हाइएस्टको हामीले कुरा गऱ्यौँ होइन, अब यदि हामी लोवेस्टमा जाने हो भने कुन सिनेमाले सोचेको जस्तो व्यापार गर्न सकेन भन्ने त्यो कुरा पनि सार्वजनिक भयो विकास बोर्डको यो सार्वजनिक गरिएको डाटा अनुसार। र त्यो हिसाबले हामी अब जुन लोवेस्टमा पनि अलिकति लोवेस्टभन्दा अलि माथि उठेर यदि कुरा गर्ने हो भने त्यो सिनेमा रह्यो मालती मङ्गली। मालती मङ्गलीको पनि मलाई के कुरा गर्नु मन लाग्यो भने रिलिजको ठ्याक्कै मुखमा आएर चाहिँ यो सिनेमा एक किसिमले विवादमा पर्यो, किनभने सबैलाई थाहा छ यो सिनेमालाई गायक रामकृष्ण ढकालले प्रड्युस गरेका हुन्, र यो सिनेमा चाहिँ ठ्याक्कै रिलिजभन्दा अगाडि जुन रामकृष्ण ढकालले पछिल्लो जेएनजी आन्दोलनलाई लिएर जे कुराहरू बोलेका थिए त्यो कुरालाई लिएर कतै न कतै विवाद भयो, कतै न कतै उनको सिनेमालाई बहिष्कार गरौँ भन्ने कुराहरू आयो, सायद त्यसको असर पनि हुनसक्छ मालती मङ्गलेलाई, कि मालती मङ्गलेको चाहिँ त्यति राम्रो व्यापार देखिएन जुन अपेक्षा गरेको, एकदमै राम्रो हुन्छ भनेर अपेक्षा गरेको थियो, तर यो सिनेमाले त्यति सोचेको जस्तो व्यापार भने गर्न सकेन। र फिल्मले टिकट कति सेल गर्यो त भनेर हेर्ने हो भने जम्मा यो सिनेमाको टिकट चाहिँ 13,890 मात्रै बिक्री भएको छ। त्यो हिसाबले यो सिनेमाले जम्मा 44,78,608 रुपियाँ मात्रै ग्रस कमाई गरेको देखिन्छ। सो दुःख लाग्दो कुरा हो कि एउटा राम्रो नेपाली विषयवस्तुमा बनाइएको सिनेमा थियो मालती मङ्गले, जसले सोचे जस्तो व्यापार गर्न सकेन। र यो सिनेमा प्रदर्शनमा आइरहेकै बिचमा एउटा अर्को कुरा के पनि आएको थियो भने सिनेमाकी नायिका वर्षा राउतले आफूले चाहिँ प्राय जसो सबैको सिनेमालाई चाहिँ प्रमोसन गर्ने क्रममा चाहिँ हेल्प गरिन्छ होइन, प्रमोट गरिन्छ अरूको सिनेमा पनि, तर आफ्नो सिनेमालाई चाहिँ कसैले सपोर्ट नगरेको भन्ने जस्तो दुःख पनि व्यक्त गरेकी थिइन्। त्यसपछि केही नायिकाहरूले केही कलाकारहरूले उनको सिनेमालाई प्रमोट पनि गरेर फिल्म प्रदर्शनमा आएको चाहिँ हेरौँ भन्ने जस्तो किसिमको कुराहरू चाहिँ दिएको थियो, तर योभन्दा अगाडि मैले भनिहालेँ लाली बजार अनि परालको आगोले नै यो सिनेमाहरूलाई पनि असर गरेको चाहिँ क्लियर देखिन्छ। सो त्यो अवस्थामा मालती मङ्गले जुन व्यापार गर्छ भनेर अपेक्षा गरेको थियो त्यो हुन सकेन। र अब यो बिचको यो पिरियडको सबैभन्दा कमजोर सिनेमा भनेर जसलाई हामीले नाम लिनु पर्दा हामीले नाम लिन सक्छौँ गुरुआमा चलचित्र। गुरुआमा फिल्म पनि यही पिरियडमा प्रदर्शनमा आयो होइन, सबैभन्दा लोवेस्ट टिकट सेल यही सिनेमाको भएको छ। त्यो हिसाबले यो सिनेमाको टिकट जम्मा 8,900
74 मात्रै बिक्री भएको छ। त्यो हिसाबले हामी के भन्न सक्छौँ भने फिल्मले जम्मा 28,44,451 रुपियाँ मात्रै ग्रस कमाइ गरेको छ। सो चारवटा सिनेमा प्रदर्शनमा आयो, जसमा सबैभन्दा कमजोर सिनेमाको रूपमा हामीले यो हप्तामा चाहिँ गुरुआमा भनेर पनि तपाईँहरूलाई बतायौँ होइन। तर यसो फर्केर हेर्ने हो भने वैशाख महिनामा मात्रै अब नयाँ वर्ष नयाँ उत्साह भनेर रिलिज गरिन्छ नि त होइन आफ्नो सिनेमाहरू। र यसरी रिलिज गर्ने क्रममा चाहिँ जति पनि सिनेमाहरू रिलिज भयो होइन त्यसमध्येमा सबभन्दा हाइएस्ट वैशाख महिनामा चाहिँ अहिलेसम्म कमाइ गर्न सकेको सिनेमाको रूपमा हामीले परालको आगोलाई देख्न सक्छौँ। त्यसपछि लाली बजार, त्यो बाहेकको अन्य सिनेमा जति पनि मैले भने, चाहे त्यो मालती मङ्गली होस्, चाहे त्यो पहाड, त्यो पनि हो तुलसी घिमिरेले लामो समयपछि होइन एकदमै कुनै बेलाका सुपरहिट फिल्म दिने निर्देशकको रूपमा चिनिनुहुन्छ तुलसी घिमिरे। र उहाँले नै बनाउनु भएको सिनेमा पहाड पनि सुपर फ्लप रह्यो वैशाख महिनाको लागि भने गुरुआमा पनि फ्लप फिल्मको लिस्टमा परेको छ। सो यो जानकारी आजको कार्यक्रम मुभी एन्ड मोरको सुरुवातमा मैले तपाईँलाई दिएँ भने म यसपछि तपाईँलाई गीत नै सुनाउँछु।

0: BFBS Gorkha Radio。
1: तपाईं लाई फोर्सेस डिस्काउंट्स को बारे में था सा था सही न भने सुनी हाल होस यो विशेष गरी फौजी सेवा में सेवारत सेवा निवृत्त एवं फौजी समुदाय का सदस्य और को लागी भने तैयार करिए को विशेष छूट को व्यवस्था हो यो संग 9000 भन्दा धेरै डिस्काउंट पार्टनर जोड़िए का सन जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रीट का दुकान का साथै थुप्रै रेस्टुरेंट देखि लिएर सिनेमा का टिकट सम्बन्धमा छूट पाउन सक्छौं अनलाइन को लागि निशुल्क यो सेवा हाई स्ट्रीट को लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS Gorkha Radio Gorkha Radio
2: Movie and More
3: विपिन कार्कीको नयाँ सिनेमा आउँदैछ काजी भनेर जसमा उनको साथमा के अधिकारी छन् तर यो काजी सिनेमालाई लिएर फाटोफुटो कुराहरू कस्तो चलिरहेछ भने होइन कबड्डी सिनेमाको काजी क्यारेक्टर एकदमै हिट कतै यो सिनेमा चाहिँ यही काजीबाट इन्सपायर भएको हो कि होइन कबड्डीको काजीसँग नाम सापट्टि लिएको हो कि के हो त भन्ने कुराहरू चलिरहेको छ यो बिचमा विपिन कार्कीले के कुराहरू क्लियर गरेका छन् भने कबड्डीको काजी क्यारेक्टर र यो सिनेमा काजीको जुन काजी क्यारेक्टर छ यो नाम जुझ्नु संयोगभन्दा बढी अरू केही पनि होइन किनभने दुवै क्यारेक्टर साध्यै फरक छ एकअर्कासँग कनेक्ट नै छैन किनभने यो काजी सिनेमाको यो जुन काजी छ यो क्यारेक्टरले आफ्नी श्रीमतीलाई असाध्यै माया गर्ने र उनको त्यो जुन माया छ आफ्नो श्रीमतीप्रति कजिनीप्रति त्यसको उदाहरणको रूपमा चाहिँ यो सिनेमालाई काजी भनेर नाम दिएको हो र मैले यो किसिमको क्यारेक्टर योभन्दा अगाडि गरेको पनि छैन भनेर कुराहरू चल्यो र बिचमा फेरि अर्को कुरा के उठ्यो भने त्यसो भए कि उनको विपिन कार्कीको यो सिनेमा काजी जसले आफ्नो श्रीमतीलाई असाध्यै माया गर्छ भनौँ न आफ्नो पार्टनरलाई असाध्यै माया गर्छ यस्तो किसिमको उनले भूमिका त योभन्दा अगाडि एउटा अर्को सिनेमा पनि त गरिसकेको नि होइन जुन सिनेमाको एकदमै धेरै चर्चा भयो एकदमै धेरै मन परायो उनको स्वेटर उनको स्वेटरमा भएको विपिन कार्कीको क्यारेक्टर काजीको विपिन कार्कीको क्यारेक्टरमा के फरक छ त त्यसमै फेरि त्यस्तै त्यस्तै कथा हो कि भनेर कुरा चल्दाखेरि फेरि उनले के भन्यो भने उनको स्वेटरमा पनि उनले कसैलाई माया गरेको देखाइएको छ काजीमा पनि उनले आफ्नो श्रीमतीलाई माया गरेको देखाएको छ तर पनि अगेन यसलाई कम्पेयर गर्न चाहिँ पटक्कै मिल्दैन असाध्यै फरक छ प्रेम त प्रेम हो माया त माया हो होइन दुवै सिनेमामा उनको पात्रले चाहिँ माया गर्ने देखाइएको छ तर पनि हेर्ने हो भने यो सिनेमामा उनको श्रीमती कजिनीका लागि चाहिँ उनको जुन माया छ उनीसँगको सम्बन्ध छ उनको दृष्टिकोण छ होइन त्यो सबैभन्दा फरक रूपमा देखाइएको छ भनेर भनिएको छ सो लक्ष्मण रिजालद्वारा निर्देशन गरिएको यस सिनेमामा हामीले विपिन कार्की गरिमा शर्मा होइन प्रकाश घिमिरे हेमन्त बुढाथोकी जस्ता कलाकारहरूलाई देख्नेछौँ के अधिकारी त भइ नै हाल्यो उनको साथमा भनेपछि एउटा अर्को लभ स्टोरी फिल्म काजी भनेर चाहिँ नाम दिएको हुनुपर्छ यो काजी कबड्डीको काजीसँग जुझ्नु पनि एउटा संयोग मात्र भएको पनि हुनसक्छ उनले भने जस्तै सो हामीलाई पर्खाइ छ यो सिनेमाको लागि पक्कै पनि एज सुन एज तपाईँहरूमा जब यो सिनेमा आउँछ यो सिनेमालाई हेरिसकेपछि साँच्चै पनि यो काजी अन्य सिनेमाहरूको दाजुमा चाहिँ के कुराले फरक रहेछ म तपाईँहरूसँग सेयर गर्नेछु

अनुस कार्यक्रममा हामी एकैछिन कुरा गरौँ एउटा सिनेमा एकमुठी बादलको बारेमा, किनभने एकमुठी बादल अहिले यति बेला प्रदर्शनमा छ, होइन कतिपय ठाउँमा छ कतिपय ठाउँमा छैन, किनभने जुन अपेक्षा लिएर सिनेमा प्रदर्शनमा ल्याइएको थियो त्यो अपेक्षा त्यति धेरै सिनेमाले पुरा गर्न सकेन, तर पनि ट्रेलर हेर्दाखेरि एउटा नितान्त परिवारभित्रको कथा, होइन एउटा जुन एउटा परिवारमा विवाहको समयमा हुने रमझम अनि आफ्नै किसिमको टेन्सन अनि वाद विवाद, होइन एउटा मनोविज्ञान भनौँ न दिमागमा चल्ने कुराहरू विवाहको बेलामा घर परिवारको माझमा, जुन विशेष गरी बेहुला बेहुलीको बिचमा यो कुराहरूलाई लिएर बनाइएको थियो एकमुठी बादल। सिनेमाले जत्तिको व्यापार गर्छ भनेर सोचेको थियो त्यस्तो व्यापार त हुन सकेन, तर आज यति बेला मलाई चाहिँ यो सिनेमाको व्यापारको बारेमा चाहिँ कुरा गर्न मन लागेन कि एउटा अर्को विषयमा कुरा गर्न मन लाग्यो, त्यो के भने हुन त यो सिनेमामा हामीले एक सय कलाकारहरूलाई देख्यौँ, जस्तो निशा शर्मा जसलाई निकै लामो समयको अन्तरालपछि हामीले फेरि फिल्म गर्दै गरेको हामीले देख्यौँ, त्यस्तै गरी हामीले सिनेमामा उषा रजकलाई पनि देख्यौँ, त्यसै गरी देख्यौँ आँचल शर्मालाई पनि। कुरा मलाई विशेष गरी आज यो सिनेमाको आँचल शर्माको बारेमा कुरा गर्न मन लाग्यो, किनकि आँचल शर्मालाई हेऱ्यो भने 2016 नाइन अवर नुल सिनेमाबाट सिरिज, यो सिनेमाको सिरिजबाट चाहिँ उनले अभिनय सुरु गरेकी थिइन्। त्यो समयदेखि अहिले समय हेर्ने हो भने धेरै वर्ष बितिसक्यो, यो बिचमा उनको कैयौँ सिनेमाहरू रिलिज भइसक्यो होइन आँचल शर्माको, तर उनको प्राय जसो सिनेमा हेरेर उनलाई कमेन्ट के आउने गरेको छ भने अभिनय भएन, किनभने आँचल शर्मा चाहिँ एकदमै उनको गेस्चर पोस्चर मेकअप ड्रेसअपमा अलिक बढी फोकस हुने, तर जुन मेन एउटा कलाकार भइसकेपछि मेन एउटा जुन उनले निभाउनु पर्ने उनको जिम्मेवारी एउटा जुन अभिनयप्रतिको जिम्मेवारी त्यो कहिल्यै आँचल शर्माबाट भएन, न त उनको डायलग डेलिभरी नै राम्रो छ। एउटा कथा एउटा कविता एउटा किताब पढेको जस्तो गरी डायलग डेलिभरी गर्ने बानी छ आँचल शर्मालाई, त्यसले गर्दाखेरि चाहिँ उनको आजसम्मको कुनै पनि सिनेमामा अभिनयको हिसाबले उत्कृष्ट भन्न सकिएन भन्ने कुरा उनले धेरै धेरै धेरै सुन्नु पर्थ्यो। तर यति बेला भन्नुपर्दाखेरि यही सिनेमा एकमुठी बादल जसले सोचेको जस्तो व्यापार त गर्न सकेन, तर आचल शर्माको लागि भने धेरै कुराले यो सिनेमा प्लस भएको छ, राम्रो भएको छ, किनभने पहिलोपल्ट होला आचल शर्माको अभिनयलाई अप्रिसिएट गरेको छ, उनको डायलग डेलिभरीलाई अप्रिसिएट गरेको छ, नेचुरल सुनिएको छ अनि फेसमा चाहिँ नि भाव पनि आएको छ। हुन त एउटा कलाकार भइसकेपछि अनुहारमा भाव आउने इमोसन्स आउने नै कलाकार भनिन्छ, तर आचल शर्माको अनुहारमा चाहिँ जहिले पनि इमोसनको जब कुरा आउँछ जहिले पनि ल्याक हुन्छ भनेर कुरा गरिन्थ्यो, तर यो सिनेमामा चाहिँ उनले राम्रो अभिनय गरेकी छिन्, अनुहारमा त्यही किसिमको भावहरू ल्याएर बोलेकी छिन्, त्यसरी नै डायलग डेलिभर गरेकी छिन् भन्ने कुराहरू चलिरहेको छ। सो यो हिसाबले हामी के भन्न सक्छौँ भने जे होस् लामो समयपछि या पहिलोपल्ट भए पनि उनको अभिनयलाई अप्रिसिएट गरियो। यसो सोच्दाखेरि एउटा मलाई के मनमा आयो भने सहारा शर्माद्वारा निर्देशन गरेको यो सिनेमा है, एउटा पारिवारिक कथालाई चाहिँ निर्देशकको रूपमा पहिलोपल्ट सहारा शर्माले जसरी यो सिनेमालाई एउटा लुक्स दियो, हुनसक्छ यो फिमेलको इमोसन फिमेलले निर्देशन गरेको सिनेमा भएको कारणले गर्दाखेरि पनि, या कहिलेकाहीँ कस्तो हुन्छ भने निर्देशक र कलाकारको जुन एउटा बन्ड हुन्छ त्यो बन्डको कारणले गर्दाखेरि पनि उनीबाट जे जे कुराहरूको कमी थियो त्यो चिजलाई जस्तो चाहेको त्यो अनुसार निकाल्न सकिएको हो कि जस्तो पनि लाग्छ। एनिवेज योपालि योपल्ट एकमुठी बादलले चाहिँ आँचल शर्माले कमसेकम आफूले राम्रो अभिनय गरेन, अनुहारमा भावना आएन, अनुहारमा भाव मात्र होइन डायलग पनि राम्रो गरिनन् भन्ने कुराहरू सुन्नु परेन। सो हाम्रो तर्फबाट आशा गर्न सक्छौँ कि आउने दिनमा आँचल शर्माको लागि यो सिनेमा एउटा राम्रो लेसन पनि हुनेछ, होइन राम्रो अनुभव पनि हुनेछ, र आगामी दिनमा उनको सिनेमाले सुपरहिट भए पनि नभए पनि उनको अभिनयको चाहिँ तारिफ पक्कै पनि हुनेछ।

नेपाली सिनेमाको इतिहासमा एउटा रेकर्ड राख्न सफल फिल्मको नाम लिनुपर्दा पूर्णबहादुरको सारङ्गीको नाम सधैँ आउँछ, त्यसमा अब डाउट नै भएन। तर जब नाम सिनेमाको आइसक्यो, एउटा रेकर्ड होल्डर भनेर नाम आइसक्यो भने त्यो सिनेमाको निर्देशकको नाम नआउनु पनि पोसिबल छैन। सरोज पौडेल जसले सिनेमालाई निर्देशन गरेका थिए। अर्को कुरा, पूर्णबहादुरको सारङ्गीमा जोडीको रूपमा जो दुई कलाकारहरू देखिए, उनीहरूको जुन किसिमको चर्चा भयो, उनीहरूको जुन किसिमले चारैतिर कुरा भयो, उनीहरूलाई खोजियो टाइम एन्ड अगेन, उहाँहरूलाई नयाँ फिल्मको लागि अफर गरियो, उनीहरूले पनि आफूलाई मन परेको स्क्रिप्ट छाने, होइन अभिनय गर्न मन पराए, होइन तयारी गरे। त्यस्तै गरी विजय बराल र अञ्जना बराईले, जसलाई विशेष गरी हामीले सिनेमा पूर्णबहादुर सारङ्गीमा एउटा जोडीको रूपमा एकदमै मन परायो, यिनै जोडीको अब एउटा अर्को सिनेमा, दोस्रो सिनेमा भनौँ, दुवैलाई जोडीको रूपमा कास्ट गर्न लागि दोस्रो सिनेमा सिन्दुरी जात्रा, जसको बारेमा मैले अलिकति तपाईँलाई योभन्दा अगाडि भनेको पनि थियो होला सायद। र सिन्दुरी जात्राको यति बेला सुटिङ चलिरहेको छ, सुटिङ सुरु भएको छ। र रमाइलो कुरा, यो सिनेमा पूर्ण रूपमा पूर्णबहादुरको सारङ्गीको टिमकै हो भन्दा नि फरक पर्दैन, किनभने निर्देशक पनि सरोज पौडेल नै हुन् सिन्दुरी जात्राको, र टिममा अगेन विजय बराल र अञ्जना बराईले पनि सेम टिम भयो। सो यसो हेर्नुपर्दाखेरि पूर्णबहादुरको सारङ्गीको टिमले दोस्रो सिनेमा बनाएको भन्दा पनि फरक पर्दैन है। यो सिनेमा चाहिँ लघु लघु 35 दिनमा चाहिँ ऱ्यापअप गर्ने तयारी पनि रहेको जस्तो देखिन्छ, होइन। र यो सिनेमाको कथा, यसको प्लट, पटकथा, होइन, यो जुन कुराहरूको हामी कुरा गर्छौँ, यसमा पटकथा र संवाद सविन अधिकारीको छ भने, यो सिनेमाको जुन मेन प्लट छ, मेन कथा छ, त्यो स्वयं निर्देश

सरोज पौडेल गर्ने हो। फिल्मको टाइटल सिन्दुरे जात्रा भएको कारणले यो के भन्न खोजेको, केसँग विषयवस्तु यो मिल्न जान्छ, होइन यो कुनै जात्रासँग रिलेटेड हो कि अरू नै केही भन्न खोजेको कि, क्लियर त सुनिँदैन, बुझिँदैन। तर एउटा कुरा चाहिँ के हो भने, सिन्दुरे जात्रा चाहिँ एउटा फिमेल, एउटा महिलाको कथा हो, एउटा महिलाले भोग्नुपर्ने पीडा, जुन मौन रहन्छ, होइन कतिपय कुराहरू एक्सप्रेस गर्न सकिँदैन। सो त्यसरी एक्सप्रेस गर्न नसकेको उनको पीडा, उनको स्ट्रगललाई लिएर बनाइएको कथा हो भन्ने कुरा मात्रै टिमले अहिलेसम्म चाहिँ रिभिल गरेको छ। सो हामी आशा गरौँ पूर्णबहादुरको सारङ्गीको जुन रेकर्ड थियो, त्यो रेकर्ड यही टिमले आफ्नो यो दोस्रो सिनेमाबाट पनि ब्रेक गर्नेछन्।

0: ಎಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS गोर्खा रेडियो. Movie and

ए आजको कार्यक्रममा मलाई कुरा गर्न मन लाग्यो दुईवटा यस्तो पोस्टरको बारेमा जुन पोस्टर सार्वजनिक भएपछि नीता ढुङ्गानालाई हेर्ने दृष्टिकोणमा धेरै फरक आएको छ। इभन मैले आफूले पनि कुरा गर्नुपर्दा जबदेखि मैले यो सिनेमाको दुईवटा पोस्टर देखेँ होइन, जुन सिनेमा स्वयं नीता ढुङ्गानाले निर्देशन गर्दैछन्, हुन त योभन्दा अगाडि मैले तपाईँलाई बताइसकेको थिएँ कि नीता ढुङ्गानाले पहिलोपल्ट अभिनय मात्र होइन डाइरेक्सन पनि गर्न लागेकी छिन् र सिनेमाको नाम पार्वती भनेर राखिएको छ भनेर है मैले तपाईँहरूसँग सेयर गरेको थिएँ। यो पार्वतीको पोस्टर दुईवटा सार्वजनिक भएको छ र दुईवटा जुन पोस्टरमा नीता ढुङ्गानाको लुक्स, उनको अपियरेन्स, उनको हावभाव होइन जुन देखिएको छ पोस्टरमा, जस्तो किसिमको ड्रेसअप गरिएको छ, यो देख्दाखेरि सोच्न बाध्य भएँ कि हाम्रो नेपाली सिनेमामा पनि अब फरक फरक विषयहरूलाई लिएर सिनेमा बनाउने हिम्मत गर्न थालिएको छ। होइन भने चाहिँ ट्रेडिसनली जस्तो चलेको छ, ट्रेन्डमा जे छ त्यो मात्रै फलो गरेर अगाडि जाने क्रम जुन थियो त्यसलाई हेर्ने हो भने यति बेला नीता ढुङ्गानाले बनाउन लागेको सिनेमा पार्वतीको जुन फ्रेस लुक पोस्टर जुन सार्वजनिक भएको छ यसमा हामीले क्लियर के देख्न सक्छौँ भने नीता ढुङ्गानाले निभाउन लागेको पात्र जुन छ त्यो चाहिँ मानसिक अनि शारीरिक रूपमा आसक्त भएको क्यारेक्टर हो। स्कुलको युनिफर्ममा उनलाई देखाइएको छ, अगाडि पछाडि स्टुडेन्टहरू छ, क्लासरुम छ, जहाँ चाहिँ उनले हातमा कलम लिएर सायद केही सोध्दै गरेको जस्तो देखिन्छ, केही भन्दै गरेको जस्तो देखिन्छ। र अर्को पोस्टर जुन अर्को पोस्टरमा चाहिँ अशोक दर्जीको पिठ्यौँमा चाहिँ नीता ढुङ्गाना चढेर एकदमै फन गरिरहेको जस्तो, रमाइलो गरिरहेको जस्तो देखिन्छ। तर यो दुईवटै क्यारेक्टर जस्तो देखाइएको छ पोस्टरमा त्यो देखेर हामी क्लियर हुन सक्छौँ कि नीता ढुङ्गानाले अब गर्न लागेको यो सिनेमा पार्वती योभन्दा अगाडि उनले जति पनि क्यारेक्टरहरू निभाए त्योभन्दा सबैभन्दा फरक हुनेछ अनि सबैभन्दा विशेष हुनेछ र उनको लागि च्यालेन्ज पनि हुनेछ, किनकि सधैँभरि रुखको वरिपरि नाचगान गर्ने, गीत गाउने सिनेमाहरूभन्दा फरक किसिमको सिनेमालाई यसरी पोर्ट्रे गर्न सक्नु आफैमा ठुलो च्यालेन्ज पनि हो जुन उनले लिएको जस्तो देखिन्छ होइन। सो त्यसमाथि यो सिनेमा उनले आफैले डाइरेक्सन पनि गरेकै हो। जनी पूर्णिमाको अवसर पारेर भाद्र 12 गतेबाट यो सिनेमालाई प्रदर्शनमा ल्याउने भनेर तयारी गरिरहेको छ होइन। नीता ढुङ्गाना त छँदैछन् सिनेमामा, त्यो बाहेक अशोक दर्जी पनि छन्, दिपाश्री निरौला पनि छन्, सिरु विष्ट, राधिका कडेल, थुप्रै कलाकारहरू छन् र विशेष गरी नीता ढुङ्गानालाई जसरी देखिएको छ दुईवटा पोस्टरमा हामी अपेक्षा गर्न सक्छौँ यो सिनेमाले उनलाई एउटा यस्तो चिनारी दिनेछ जुन उनको अहिलेसम्मको फिल्मी करियरमा सबैभन्दा विशेष रहनेछ जस्तो लागेको छ। सो आशा गरौँ यो सिनेमा एकदमै राम्रो रिजल्टको साथमा आउनेछ। हाम्रो तर्फबाट अल द बेस्ट पार्वती टिमलाई।

मुभी एन्ड मोर, जसमा विशेष गरी तपाईँहरूको लागि हामी नेपाली सिनेमाको बारेमा कुराकानी गर्छौँ। विशेष गरी नेपाली सिनेमाको वरिपरि के भइरहेको छ, कलाकारहरूको लाइफमा के भइरहेको छ, सिनेमाले कुन सिनेमाले कस्तो रेस्पोन्स पायो पाएन, त्यो विषयमा पनि हामीले कुराकानी गर्ने गर्छौँ। कहिलेकाहीँ हामी इन्टरनेसनल सिनेमाको पनि कुराकानी गर्ने गर्छौँ। र आजको मेरो कलेक्सनमा विशेष गरी हामी नेपाली सिनेमामाथि नै फोकस भयौँ, नेपाली सिनेमाकै अपडेट्सहरू हामीले तपाईँलाई दियौँ, जानकारी गरायौँ। र मेरो यो सेन्टेन्ससँगै तपाईँले बुझिसक्नु भएको छ कि कार्यक्रमबाट म सङ्गीता श्रेष्ठले विदा माग्नुपर्ने समय भइसकेको छ भनेर। र आजको लागि कार्यक्रमबाट विदा माग्दा माग्दै तपाईँहरूको लागि म एउटा गीत चाड्छु। गीत सुन्नुहोस् अनि प्लिज सुन्दै गर्नुहोस् तपाईँको आफ्नै BFBS गोर्खा रेडियो। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्वी एसियाली मुलुकहरूमा अनलाइन ठगीमा लगाइएका 600 बढी नागरिकको उद्धार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। गएको एक महिनामा गरेका कामको सूची प्रकाशन गर्दै मन्त्रालयले क्याम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट 616 जनाको उद्धार गरिएको जनाएको छ। उनीहरू सबैलाई स्वदेश ल्याइसकिएको पनि मन्त्रालयले उल्लेख गरेको छ। पश्चिम एसियाको संकटबाट पीड़ित नेपालीको सहयोगका लागि बनाइएको आपतकालीन कार्यदलले काम गरिरहेको हर्मुज जलघाटीबाट इरान लगिएका नेपाली अमृत झाको रिहाईका लागि पहल गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। मन्त्रालयले गएको एक महिनामा रुसका तर्फबाट लड्न जाँदा युक्रेनमा बन्दी बनाएका नेपालीको फिर्तीका लागि युक्रेनका विदेश मन्त्रीसँग कुरा गरेको लिपुलेख हुँदै भारत र चीनले व्यापार गर्न गरेको सहमतिमा फरक मत राखेको विषय पनि समेटेको छ। लिपुलेखबारे भारत र चीन दुवै मुलुकमा पत्र पठाइएको जानकारी पनि एक महिने कामको सूचीमा राखिएको छ। नेकपा एमाले मुलुकको अहिलेको अवस्थालाई संकटका रूपमा लिएको सचिवालय बैठकका सहभागीले बताएका छन्। केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले बैठकमा एकताबद्ध हुनुपर्छ भन्नेमा एकमत रहेको दावी गर्नुभयो। अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गर्न उपाध्यक्षहरूले सुझाव दिएका भनिएका बेला भट्टको भनाइ आएको छ। बोल्ने नेताहरूले ओलीको राजीनामा नमागेका उहाँले बताउनुभयो।
4: नेतृत्वकै अब हाम्रो पार्टीभित्र जे समस्या छ त्यसको समाधान अध्यक्षकै नेतृत्वमा समाधान गरेर फेरि उहाँकै कमानमा अघि बढ्नुपर्छ भन्ने नै भाव थियो मेरो बुझाइमा त्यो लाग्छ।
3: कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र एलिफेन्ट्स इन द फगले जुरी पुरस्कार जितेको छ। फेस्टिभलको अनसर्टेन रिगार्ड विधामा सो चलचित्रले पुरस्कार पाएको हो। सो चलचित्र अविनाश विक्रम शाहले निर्देशन गर्नुभएको छ। फेस्टिभलको अनसर्टेन रिगार्ड विधामा नेपालबाट पहिलोपटक चलचित्र छनौट भएको थियो। नेपालको कुनै जंगल नजिक बस्ने किन्नर समुदायको जीवनशैली र मानवीयताका साथ बाँचेको जिन्दगीलाई चलचित्रमा समेटिएको छ। कार्यक्रममा सहभागी काठमाडौँ महानगरकी कार्यवाह प्रमुख सुनिता डङ्गोलले पुरस्कृत टिमका सदस्य पुरस्कार पाएपछि मञ्चमै नाचेको दृश्य कैद गर्नु भएको छ। कार्यक्रममा सहभागी भएर फ्रान्सबाट फर्केपछि डङ्गोलले यो क्षण नेपाली चलचित्र उद्योगका लागि गर्व गर्न लायक भएको बताउनुभयो। चलचित्रले लगातार 7 मिनटसम्म स्ट्यान्डिङ ओभेसन लगातार ताली प्राप्त गरेको थियो। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक बसमा एजेट 15 गतेदेखि यात्रुको लगेजमा ट्याग प्रणाली लागू गरिने भएको छ। सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासङ्घबीच सहमति भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदी,
5: कुनै पनि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको चाहिँ लगेज सुरक्षित रहोस् र विगतमा कस्ता किसिमका पनि घटनाहरू भयो भने सार्वजनिक सवारी साधनमा प्रहरीले चाहिँ चेक जाँच गर्दा कुनै पनि झोलाहरूमा चाहिँ निषेध गरिएका चिजवस्तुहरू, लागु औषधदेखि लिएर अन्य निषेध गरिएका चिजवस्तुहरू पनि फेला परेका थिए र अनुसन्धानको क्रममा त्यो झोलाको चाहिँ सम्बन्धित व्यक्ति को भन्दाखेरि पनि खुलाउन नसक्ने स्थिति थियो। यसले गर्दाखेरि यस्ता किसिमका गलत प्रवृत्ति, कानुन विपरीतका प्रवृत्तिहरू पनि रोकिउन् र यात्रा गर्दा कुनै पनि व्यक्तिको चाहिँ त्यस्ता झोलाहरू कथम कदाचित हराइहाल्यो भने पनि कम्ती उहाँहरूले चाहिँ इन्सुरेन्स पनि क्लेम गर्न पाउनुहोस् भन्ने हिसाबले चाहिँ हामीले यो कुराहरू गरेको हो र विशेष गरी अलिकति सुरक्षालाई, सुरक्षा संवेदनशीलतालाई नै ध्यान दिएर यो व्यवस्था लागू गर्न लागेका छौँ।
3: यातायात व्यवसायका अनुसार चाडपर्व, भिडभाड तथा रात्रिकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो। राष्ट्रिय यातायात व्यवसाय महासङ्घका अध्यक्ष सरोज सिटोला,
6: सामान चोरी, अवैध सामानहरू सवारीमा हाल्ने आदि इत्यादि विषयलाई चाहिँ यसले ठुलो रोकथामको विषय गर्न सक्छ र 15 गतदेखि भने चाहिँ यसलाई हामी यो नेपालको सार्वजनिक यातायातमा पहिलोचोटि यो ट्याग सिस्टम सुरु गर्दैछौँ। त्यस कारणले यो जे हुन्छ राम्रो नै हुन्छ र यसको हामी अरू अरू बिचमा के यसका चाहिँ व्यावहारिक रूपहरू के पर्छन् त्यसलाई हामी निरन्तर रूपमा अगाडि हामी बढाउन जान्छौँ। यसलाई चाहिँ यो प्र्याक्टिस हो, हाम्रो पहिलो प्र्याक्टिस हो, यो प्र्याक्टिस हामी हेर्दै जान्छौँ।
3: हरेक वर्ष खेती गर्ने समयमा किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने बाध्यता छ। बर्खा लाग्न थालिसक्यो, खेतीपातीको समय छ, किसानले मकैका लागि समेत मल पाएका छैनन्। धान खेतीका लागि पनि रासायनिक मल पाइने नपाइनेमा किसान अन्यलमै छन्। निरा राणा भट्टको रिपोर्ट।
2: हाल मकै र केही समयमै धान खेतीका लागि मलको जोहो गर्नुपर्नेछ। सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएको बताउने गरे पनि किसानलाई चाहिने मल समयमै दिन नसक्दा किसान निराश छन्। सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल:
7: रासायनिक मलको धेरै अभाव छ हाम्रो गाउँपालिकामा, दुई चार दिनपछि धान खेतीको लागि यो सुरु हुन्छ। हाम्रो चाहिने जति हाम्रो 15 गते पछि हुन्छ। हाम्रो यसले पनि माग त आइरहेछ हाम्रो गाउँपालिकामा। संघीय सरकार र मध्य प्रदेशले आवन्टन गरेको छैन हामी कहाँ अहिलेसम्म। लगभग 44 क्विन्टल जति चाहिन्छ हाम्रो।
2: रासायनिक मल, भरपर्दो सिँचाइ र उन्नत बिउ सहज रूपमा नपाउँदा उत्पादनमा ह्रास आउन सक्ने किसानको चिन्ता छ। गोर्खाको गण्डकी गाउँपालिकामा पनि मलको अभाव छ। गाउँपालिकाका अध्यक्ष दीपक तिमिलसेना साकार:
8: कुनै वार्डमा चाहिँ अझै पर्याप्त हुन सकेका छैन, अलि लिमिटेसन नै छ। असारको बेलामा खेतमा रोपोलाई अथवा मकैलाई पर्याप्त पाइन्छ पाइन्न। असार साउनमा पनि मल निरन्तर आवश्यक पर्छ, तरकारी खेतलाई पनि पर्छ। अहिले पनि केही अभाव भयो भन्ने कुरा चाहिँ भएको छ। हामीले सकेसम्म हामीलाई यस्तो समस्या छ भन्ने कुरा चाहिँ गरिरहेको छ। अहिले तिनटा वार्डमा चाहिँ अलिकति सहकारी एक्टिभ नहुँदाखेरि अलिक समस्या परिरहेको छ।
2: खेती किसानी गर्नेको संख्या धेरै हुँदा पहिले मलका लागि हारालुच हुन्थ्यो, तर आजकल बाँदर लगायत वन्यजन्तुको समस्याले पनि खेतीपाती गर्नेको संख्या घट्दो छ। त्यसैले केही ठाउँमा मलको माग पनि कम देखिएको छ। ओखलढुङ्गा सिद्धिचरण एककी राधा निरौला:
9: मैले पहिला सबै खेती गर्दाखेरि 3 बोरा जति लिन्थे, सबैतिर कोदो रोप्थे, मकै छर्थे, अहिले सबै बारी बाँदो छ, मलाई आधी बोरा मल भइपुग्छ। पहिला चाहिँ हामी 70% खेती लाउँथ्यौँ भने अहिले 25% मात्रै लाउँछौँ। खेतीलाई जङ्गल जनावरले खाइसक्छ, अरूको जनशक्ति पनि छैन अहिले गाउँमा।
2: बजारमा मलको अभाव छ, तर कृषि मन्त्रालयले भने वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने र बर्खाका लागि मलको अभाव नहुने दावी गरेको छ। कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ:
10: यो वर्ष 550,000 टन चाहिँ अनुदानमा रासायनिक मल वितरण गर्ने हाम्रो लक्ष्य हो। त्यसको लागि हामीलाई 28,82,14,00,000 बजेट प्राप्त भएको हो। त्यसबाट चाहिँ हामीले 4,91,300 मेट्रिक टनको टेन्डर प्रक्रिया गरिसकेको अवस्था छ। त्यति बेला हामीसँग स्टकमा करिब करिब यो वैशाख 30 गतेसम्मको तथ्याङ्क मसँग छ। यो अनुसार चाहिँ हामीसँग 1,50,000 टन अहिले मौजदात बाँकी छ। यो मौजदातले हाम्रो धान रोपाईको सिजनलाई चाहिँ पुग्छ भन्ने सन्तोषजनक अवस्थामा हामी छौँ भन्ने खालको हाम्रो आकलन छ।
2: अहिले पनि डिपोहरूबाट सहकारीले मल लगिरहेको मन्त्रालयको भनाइ छ। अन्तर्राष्ट्रिय परिस्थिति र समयमै काम नगर्दा समस्या परेको भन्दै श्रेष्ठले सहकारीमाथि दोष थोपर्नु भएको छ।
10: सहकारीहरूले तराजु राख्नु पर्यो, उहाँहरूको के छ प्रवृत्ति भन्दाखेरि चाहिँ एकदमै अप्ठ्यारो परेपछि मात्रै पैसा उठाएर अनि खरिद गर्न जाने, मात्रै कोटा लागिसकेपछि पनि उहाँले समयमा नउठाउने समस्या छ। पालिकाले पनि समयमा मल उठाउनको लागि सहकारीलाई सचेत गराउनु पर्यो र कोटा प्राप्त भएपछि पहिला पालिकालाई थाहा हुन्छ। कहीँ कतै सहकारीले बेलामा नउठाएर पालिकाले बेलामा कोटामा पाएको मल चाहिँ सहकारीलाई परिचालन गरेर ल्याउन नभनेर केही कारणले ढिलो भएको हुनसक्छ। नभए मल चाहिँ देशभरिका हाम्रा 7,000+ सहकारीहरू चाहिँ डिलर्स छन् र कहीँ कहीँ सहकारीले काम नगरेको, सहकारी नभएको ठाउँमा चाहिँ प्राइभेट पनि डिलर हुन सक्छ, नभए मूलत सहकारी नै हो।
2: मन्त्रालयले किसानहरूलाई कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आधिकारिक रूपमा दर्ता भएका डिलरहरूबाट मात्र मल खरिद गर्न अनुरोध गरेको छ।
3: अब खबर फटाफट।
11: जुम्लामा घरमै पुग्यो राहदानी। जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयको सहकार्यमा राहदानी हुलाक मार्फत 3 दिनभित्र सेवाग्राहीको घरमै राहदानी पुग्न थालेपछि सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य। बागलुङको तमान खोला गाउँपालिकाले सोले डाँडामा निर्माण गर्यो जडीबुटी पार्क। पर्यटकीय तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सहित करिब 7 रोपनी क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटी रोपिए। डोल्पाको छारका ताङसुङ गाउँपालिकामा पहिलो पटक 4G सेवा विस्तार। माथिल्लो डोल्पामा इन्टरनेट पहुँच पुगेसँगै स्थानीय सेवा प्रभाव र सञ्चारमा सहजता। डोल्पाकै डोल्पो बुद्ध गाउँपालिका र सेफोक्सुन्ट गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा भने टेलिकमको 4G सेवा पुग्न बाँकी।
3: चीनको कोइलाखानी विस्फोटमा मर्नेको संख्या 90 पुगेको छ। सान्सी प्रान्तमा भएको दुर्घटनापछि उद्धारको कार्य तीव्र गतिमा गरिएको छ। घटनामा घाइते 100+ अस्पताल लगिएको छ। घटनालाई लिएर खानीका व्यवस्थाको पक्राउ परेका छन्। थप जानकारी बीबीसीका जोनाथन हेडबाट।
12: There have been teams of rescuers, I mean something like 800 people at the site since late last night trying to retrieve, rescue those if they survive, otherwise retrieve their bodies and then...
3: र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो दर्ता गरेको छ। खबर यति नमस्कार म महेन्द्र।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ आजको नारी। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र प्रिय श्रोताहरू, आजको नारीमा आज पनि हामीसँग एकजना विशेष नारी, एकजना विशेष पाहुना हुनुहुन्छ। उहाँ स्टुडियोमा आइसक्नु भएको छ र उहाँको जिन्दगीलाई नजिकबाट हेर्ने कोसिस गरौँ, उहाँ के गर्दै हुनुहुन्छ त्यो कुराहरू सबै बुझौँ। र उहाँ एकजना लिरिसिस्ट हुनुहुन्छ श्रोताहरू, उहाँ एउटा गीतकार हुनुहुन्छ, प्रीति कौर। हजुर, उहाँको नाम प्रीति कौर, उहाँ गीतकार हुनुहुन्छ र उहाँले किताबहरू पनि लेख्नु भएको छ अरे भनेको मैले सुनेको छु। आजको कुराकानीमा म सोध्दै जाउँला उहाँ के गर्दै हुनुहुन्छ, आजभोलि के कस्तो कामहरू गर्दै हुनुहुन्छ, के कस्ता गीतहरू लेख्दै हुनुहुन्छ, त्यो सबै कुराहरू हामी उहाँबाट नै सुनौँ। र अब आउनु श्रोताहरू, हामी अबेर चाहे नगरौँ, आजको हाम्रो विशेष नारी, आजको हाम्रो विशेष पाहुना, हाम्रो प्रीति कौर जीलाई स्वागत गरिहालौँ। गीतकार प्रीति कौर, हजुर श्रोताहरू, उहाँलाई स्वागत गरौँ। नमस्ते प्रीतिजी।
1: नमस्कार।
0: अनि सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु।
0: प्रीति कौर भनेपछि त पन्जाबी समुदायबाट पढ्नु भएको छ तपाईँ, होइन? जन्म त यहीँ भयो होला, होइन?
1: हजुर।
0: तपाईँ यहाँ नै जन्मिनु भएको भनेपछि बाबा आमा पहिल्यैदेखि यहीँबाट, होइन, नेपालमै?
1: हजुर, पहिला उता हुनुहुन्थ्यो, त्यसपछि यहाँ आउनुभयो, उहाँहरूको भेटघाट भयो, विवाह भयो, फेरि मेरो जन्म पनि यहीँ भयो।
0: ए, भनेपछि बाबा आमा काठमाडौँमा आएर चाहिँ भेट हुनुभयो?
1: हजुर।
0: होइन,
1: हजुर।
0: आजभोलि के गर्दै हुनुहुन्छ, नयाँ नयाँ गीतहरू लेख्दै हुनुहुन्छ?
1: हिजो आज म गीतहरू लेख्दैछु, फुटकर प्रकाशित पनि छन्। केही समयपछि म एउटा गीति सङ्ग्रह पनि लिएर आउनेछु अनि एउटा नोभेल पनि लिएर आउनेछु। अहिले शिक्षण पेसामै व्यस्त छु।
0: भनेपछि शिक्षण पेसामा हुनुहुन्छ अहिले, होइन? अब गीतहरू पनि लेख्दै हुनुहुन्छ। शिक्षण पेसामा चाहिँ कति वर्षदेखि हुनुहुन्छ?
1: त्यस्तै म 4 वर्षदेखि।
0: ए, भनेपछि धेरै भएको छैन रहेछ है। शिक्षण पेसामा त नत्र त अब व्यस्त भइन्छ नि त, होइन?
1: हजुर हजुर,
0: एकदमै व्यस्त राख्छ यो शिक्षाको क्षेत्रमा भनौँ, टिचर्सहरूलाई भनौँ, लेक्चरर्सहरूलाई भनौँ, होइन? त्यसले गर्दाखेरि चाहिँ अब जे होस् फुर्सद निकालेर गीत लेख्दै हुनुहुन्छ है?
1: हजुर, मेरो खाना खाने समयपछि चाहिँ नि म लेख्ने गर्छु। त्यो बेला म अलि राति पनि हुन्छ, भावनामा बग्छ मान्छे, रमाइलो पनि लाग्छ र त्यो क्षणमा म लेख्न चाहिँ एकदम मन पराउँछु।
0: भनेपछि बेलुकीको खाना खाइसकेर है लेख्ने गर्नुहुन्छ?
1: हजुर।
0: अरू बेला फुर्दैन कि के हो?
1: अरू बेला पनि फुर्छ, तर विशेष भन्नुपर्दाखेरि त्यो राति 10, 11, 12 बजे चाहिँ मलाई लेख्न एकदम रमाइलो लाग्छ, मन पनि पर्छ। फेरि हामी भावनामा पनि त्यो बेलामा डुब्छौँ नि, होइन? मर्निङ टाइममा त हामीसँग भावना त हुँदैन, अलिकति इनर्जी बेग्लै खालको हुन्छ।
0: म त बेलुकीको खाना खाइसकेपछि नि प्रीतिजी निन्द्राको भावनामा यस्तो डुब्छु कि निन्द्रै निन्द्रा, हाई हाईको भावना भनौँ, होइन, निन्द्राको भावना भनौँ, आँखा झिमिक झिमिक आँखा निदाउँदै गरेको भावना हुन्छ मेरो है। त्यसले गर्दा तपाईँ चाहिँ गीत लेख्नु हुँदो रहेछ, होइन? तपाईँको गीतहरू त राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ नि।
1: हजुर हजुरमा धेरै धन्यवाद। म एउटा भाग्यमानी गीतकारको रूपमा पनि आफूलाई महसुस गर्छु, किनभने अहिलेसम्म सबै आदरणीय सर म्यामहरूले नै गाउनु भयो, त्योभन्दा ठुलो मेरो लागि के कुरा हुन सक्छ?
0: हजुर हजुर श्रोताहरू, उहाँको गीतहरू बानिका प्रधानले गाउनु भएको रहेछ, राज सिक्देलले गाउनु भएको रहेछ, अरू कस कसले गाउनु भएको छ?
1: आदरणीय लोचन भट्टराई म्याम हुनुहुन्छ,
0: हजुर,
1: दिच्छु शर्मिला परदेवा दिच्छु हुनुहुन्छ, रमेश श्रेष्ठ मेलेडीजी, रिदम रिजाल अनि मनोज गुरुङ सर, धेरैले गाउनु भएको छ।
0: त्यही त, धेरैले गाउनु भएको रहेछ, राम्रो राम्रो गीतहरू गाउनु भएको रहेछ, होइन? कति वर्ष भयो तपाईँले यो गीत लेखनमा भनौँ एउटा लिरिसिस्टको रूपमा उत्रिनु भएको चाहिँ कति वर्ष भयो?
1: त्यस्तै 6-7 वर्ष भयो।
0: सुरुवात कसरी भयो, धोका खाइयो कि कसो?
1: धोका भन्दा पनि म 9-10 वर्षको थिएँ अनि त्यो बेलादेखि नै मैले कलम चलाउँदै गएँ। त्यो बेला मैले जान्दैन थिएँ कविता के हो, गीत के हो, अनि त्यस्तै क्रममा म लेख्दै गएँ। अनि एक दिन चाहिँ नि रमेश श्रेष्ठ मेलोडीज्यूले सङ्गीत भर्नुभयो, राज सिक्देल सरले गाउनुभयो, जुन मेरो पहिलो गीत थियो र पहिलो रेकर्ड मेरो त्यही भयो। त्यसपछि मैले थाहा पाएँ कि म गीत पनि लेख्न सक्छु भन्ने कुरा।
0: हजुर हजुर, राज सिक्देलले गाउनुभएको गीतको बोल कस्तो छ सुनौँ न त। हाम्रो श्रोतालाई त सुनाउनु चाहिँ सुनाउनु नै छ बजाएर त होइन तपाईँको मुखार वृन्दबाट.
1: पहिलो प्रेम ताडिएछ, संयोगले माया गाँसिएछ, कतै फुल बने कतै काँडा बने, अनायासै परेली बीच मोती छल्किएछ. पहिलो प्रेम ताडिएछ,
0: पहिलो प्रेम टाढिएछ, संयोगले माया
1: गाँसिएछ
0: है. पहिलो गीत तपाईँको होइन?
1: हजुर.
0: हुन त अब भनौँ न गीतहरूमा हाम्रो प्रेमका कुराहरू हुन्छन् होइन, मिलनका कुराहरू हुन्छन्, बिछोडका कुराहरू हुन्छन्, धोका पाएका कुराहरू, धोका दिएका कुराहरू हुन्छन् होइन.
1: हजुर.
0: कसरी लेख्नुभयो यो पहिलो प्रेम टाढिएछ, संयोगले माया गाँसिएछ भन्ने?
1: यो बेला म स्कुल टाइममा थिएँ, लेख्न चाहिँ नि मैले लेखेको हुँ म भन्छु पनि, तर म त्यो बेला यो शब्दको अर्थ जान्दैन थिएँ. अहिले आएर यो हरेक शब्दको अर्थ म जान्दछु.
0: त्यतिकै लेख्नु भयो भनेपछि होइन?
1: मैले कलम चलाउने क्रममै मेरो पहिलो गीत लेखेँ, जुन मैले कविता भनेर लेखेको थिएँ, र आज राशिकदेल सरकै भोइसमा रेकर्ड हुँदाखेरि चाहिँ नि आफूलाई एकदम खुसी महसुस गर्छु.
0: हजुर श्रोताहरू, भनेपछि सुरुवातमा जुन चाहिँ उहाँले गीत लेख्नुभयो पहिलो प्रेम टाढिएछ भन्ने, मैले चाहिँ सोचेको थिएँ अब प्रेममा अलिकति खटपट आएको थिएछ कि के हो भनेर.
1: होइन, स्कुल बेलामा त अलिकति खटमट नहोला नि होइन?
0: हजुर,
1: त्यो बेला लेखिएको हो.
0: जे होस् श्रोताहरू, त्यत्तिकै उहाँले कविताको रूपमा लेख्नुभएको अहिले आएर गीतको रूपमा परिणत भएको चाहिँ एकदमै मिठो गीत राज सिग्देलको आवाजमा. अनि अब प्रीति बहिनी, तपाईँले कविताहरू पनि लेख्नु भएको छ है?
1: हजुर.
0: कविताहरू पुरै छापिएको छ तपाईँको?
1: समय समयमा छापिरहन्छ, फुटकरको रूपमा गोर्खापत्र मधुपर्कहरूमा आइरहन्छ.
0: हजुर, अनि हामीलाई एउटा कविता सुनाउ न त. ल, कविताको कुरा निस्केपछि त ल्याउनु भएको छ कविता?
1: ल्याएको छु. म एउटा कविता हजुरहरूलाई सुनाउँदैछु. जहाँ गुलाबभित्र लुकेका मधुरता, जहाँ गुलाबभित्र लुकेका मधुरता, पत्र पत्र गरी खुल्दै थिए, लजालु नयन कसैतिर झुक्दै थिए, जहाँ बसन्तको स्पर्शमा कलिला यौवन पनि परिवर्तनका भाषा बोल्दै थिए, हो त्यहाँ म उच्यालोले देखेका शीतमा सुनौलो जीवन खोज्दै थिए, घाम पानी बीच शीतल वातावरणमा इन्द्रेणीका रङ्गहरू बुझ्दै थिए, जुनको सुन्दरताको वर्णन गर्दै ताराहरूमा एउटा बोल्ने तस्विर उतार्दै थिए. धन्यवाद.
0: आहा, कति मिठो होइन. गुलाबको फुललाई तपाईँले वर्णन गरिदिनु भयो होइन, आफ्नै शब्दमा आफ्नै कल्पनामा भनौँ, साथसाथै उडेर माथि जुनसम्म पुग्नुभयो नि त. म त तल तपाईँको कविता सुन्दै गुलाबको फुलको बगानमै रमाउँदै थिएँ. एकैचोटि तपाईँलाई मैले चन्द्रमामा देखेँ. धेरै राम्रो कविता सुनाइदिनु भयो श्रोताहरू. उहाँ धेरै राम्रो कविताहरू लेख्नुहुन्छ र गीतकार त हुनुहुन्छ नै. राम्रो राम्रो गायक गायिकाहरूले उहाँको गीत गाउनु भएको छ. अनि तपाईँ शिक्षण पेसामा पनि हुनुहुन्छ है, र आफ्नो कलमलाई पनि चलाउँदै हुनुहुन्छ. अरू के गर्दै हुनुहुन्छ? पढ्दै पनि हुनुहुन्छ होला सायद?
1: हजुर, अहिले मैले आफ्नो पढाइलाई निरन्तरता दिएको छु.
0: बिचमा ग्याप भएको थियो कि क्या हो होइन?
1: बिचमा ग्याप भएको थियो किनभने मम्मी किडनी पेसेन्ट हुनुहुन्थ्यो. उहाँ धेरै लङ टाइम नै, अब त्यही क्रममा मैले 6-7 वर्ष मैले यतिकै टाइम बिताएँ र मैले फेरि कन्टिन्यू गरेको छु.
0: ए हजुर हजुर. अब आमा बिरामी हुँदा त स्याहार्नै पर्यो नि त होइन? तपाईँ एक्लो छोरी जस्तो छ हो?
1: होइन, बहिनी पनि हुनुहुन्छ, भाइ पनि हुनुहुन्छ.
0: ए हजुर. अब ठुली छोरी भएपछि त समय दिनु पर्यो घरमा, आमालाई हेरचाह गर्नु पर्यो, ठिकै हो होइन? पढाइ त छँदैछ नि होइन, जिन्दगीभर पढे पनि भयो होइन. के पढ्दै हुनुहुन्छ अहिले तपाईँ?
1: म म्यानेजमेन्ट.
0: ए हजुर, म्यानेजमेन्ट पढ्दै हुनुहुँदो रहेछ. अब सबै कुराहरू एकदमै राम्रो राम्रो भनौँ. तपाईँ यता शिक्षण पेसामा हुनुहुँदो रहेछ होइन, यो चाहिँ प्राइभेटमा होला होइन?
1: हजुर.
0: अनि गीत पनि लेख्दै हुनुहुन्छ, पढ्दै पनि हुनुहुन्छ होइन. र अब कस्तो छ जिन्दगी, कस्तो चलिरहेछ भनौँ, यति धेरै काम पनि गर्दै आफ्नो क्रिएटिभिटी पनि देखाउँदै होइन, क्रिएटिभिटी आफ्नो एकदमै राम्रो निकाल्नु पर्यो होइन, पढ्नु पनि पर्यो, यता काम पनि गर्नु पर्यो, कस्तो छ जिन्दगी, कसरी चलेको छ यसलाई भनौँ न, तपाईँको शब्दमा सुनौँ तपाईँको जिन्दगी आजभोलि.
1: आजभोलि जिन्दगी त मलाई एउटा गुलाबको फुल लाग्छ होइन. अब गुलाबको फुलमा काँडा पनि हुन्छ, समय अनुसार आउँछन् जान्छन् ती काँडाहरू, ती काँडाले पनि जिन्दगी रमाइलो भएको हो, तर जीवन भनेको गुलाबको फुलै हो.
0: हजुर, काँडा त कहिलेकाहीँ घोज्ने मात्र हो होइन. जिन्दगी यस्तो नि त, सिक्काको दुई पाटा जस्तो हो होइन. दुई पाटालाई हामीले हेर्नै पर्छ, भोग्नै पर्छ भनौँ होइन।
1: काडा नहुने हो त जिन्दगी कहाँ जिन्दगी हुन्छ रे म्याम।
0: त्यही त, अब नेगेटिभिटी नहुने भयो त पोजिटिभिटीको यस्तो साह्रो चर्चा कहाँ हुन्थ्यो होइन।
1: हजुर,
0: पोजिटिभ हुनुपर्छ, पोजिटिभ एनर्जी गेन गर्नुपर्छ, पोजिटिभ भाइब लिनुपर्छ, आफूले पनि पोजिटिभ भाइब भनौँ न दिन सक्नुपर्छ भन्ने कुराहरू त कुरै हुँदैन थियो नि होइन। सबै कुरा बराबर हुन्थ्यो, जिन्दगी जोस खुसी साथ बिताउँदै हुनुहुन्छ। तपाईँको अनुहारबाट झल्किन्छ क्या खुसी, तपाईँ कति खुसी हुनुहुन्छ भनेर। यति खुसी, यति उज्यालो के छ केही राज?
1: राज भनेकै जिन्दगीमा जुन पनि सिचुएसनमा मान्छेले मुस्कुराउनु पर्छ, यही हो जिन्दगी जस्तो लाग्छ मलाई।
0: हजुर, त्यति हो, बस
1: बस त्यति हो।
0: कुनै पनि सिचुएसनमा आफ्नो मुस्कान छर्नु चाहिँ छोड्नु भएन भनेपछि होइन।
1: हजुर म्याम।
0: र अब किताब कुन चाहिँ लेख्नु भएको छ तपाईँले किताब चाहिँ?
1: किताब चाहिँ नि मैले जब म स्कुल पढ्थेँ त्यो बेला मैले लेखिएका कविताहरू हुन्, अनि एउटा सङ्ग्रहको रूपमा नै भयो। त्यसपछि चाहिँ नि मैले एउटा कविता सङ्ग्रह निकाले, जुन कविता सङ्ग्रहको नाम रहेको छ मौन तस्विर।
0: ए, मौन तस्विर है। त्यसभित्रको मौन तस्विरहरू कस्तो छ त त्यो कविता सङ्ग्रहभित्रको?
1: त्यसमा बाल कविताहरू पनि छन् र अलिकति एज हुँदाखेरि लेखिएका कविताहरू पनि छन्, सबै खालको मिलिएको कविताहरू छन्।
0: एउटा बाल मस्तिष्कले लेखेको कविता पनि भनौँ, अनि अलिकति म्याच्योर भएपछि, अलिकति ठुलो भएपछि लेखेको प्रेमका कुराहरू होला होइन।
1: हजुर,
0: एउटा कवियत्रीले प्रेमको कुरा नलेख्ने त कुरै छैन है। र जे होस्, मौन तस्विरभित्र ती सबै कुराहरू छन् होइन।
1: हजुर,
0: ती सबै कुराहरू हुँदा हुँदै पनि तस्विर किन मौन त फेरि?
1: अब नाम त्यस्तै जुड्यो अनि त्यहाँ कविता पनि त्यही रहेको कारणले मौन तस्विरै भयो।
0: हजुर, भनेपछि ती कविताहरूमध्ये विशेष एउटा कविता चाहिँ मौन तस्विर भएर बसेको है। श्रोताहरू, मौन तस्विर उहाँको कविता सङ्ग्रह रहेछ, कहीँ कतै भेट्यो भने पढ्नुहोला।
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: अनि अहिले किताब लेख्दैछु, लेख्ने तर्खरमा छु, अघि भन्दै हुनुहुन्थ्यो, के छ कसो छ?
1: अहिले मैले अब निकाल्ने भनेको अब 1-1.5 वर्षमा एउटा गीती सङ्ग्रह निकाल्छु। अहिले फुटकर गीतहरू अलि धेरै नै भइसके मसँग, अनि त्यसकै निकाल्छु। र मेरो सबैभन्दा ठुलो सपना छ नोभेल निकाल्ने, अब छिट्टै नै निकाल्छु त्यो पनि।
0: कस्तो टाइपको नोभेल चाहिँ? आफ्नै जिन्दगीलाई लिएर, आफ्नै भोगाईहरूलाई लिएर, आफ्नै प्रेम कथाहरूलाई लिएर निकाल्नु हुँदैछ कि के छ दिमागमा?
1: म्याम, आदरणीय श्रोताबिन्दहरू, अब बिस्तारै आइसकेपछि नि अब थाहा हुन्छ, अहिलेको लागि चाहिँ यो कुराहरू गोप्य नै राखौँ।
0: किन त्यति साह्रो? हजुर, श्रोताहरू, अब चाँडै नै उहाँले किताब भनौँ न एउटा नोभल निकाल्दै हुनुहुँदो रहेछ, लेख्दै हुनुहुन्छ होला सायद अहिले भनौँ, लेख्दै जम्मा गर्नु पर्यो, त्यसपछि आफ्नो आफ्नो त्यो तह मिलाएर राख्नु पर्यो फेरि त्यसलाई होइन। त्यसले गर्दाखेरि चाहिँ अब टाइम चाहिँ लाग्छ, 1-1.5 वर्ष त लागिहाल्छ। र लेख्ने सौक चाहिँ पुरै छ जस्तो छ तपाईँको है?
1: लेख्न चाहिँ नि मलाई मनपर्छ,
0: मनपर्छ,
1: सिकारु नै हो तर मलाई लेख्न चाहिँ मनपर्छ।
0: अनि तपाईँ प्रीति कौर पन्जाबी होइन, भनौँ न नेपाली पन्जाबी हुनुहुन्छ भनौँ होइन, नेपालमै जन्मेको हुर्केको बढेको, तर तपाईँको बोल्ने स्टाइल त भर्खर इन्डियाबाट आएको जस्तो जस्तो छ त। तपाईँको घरमा के छ भाषा?
1: मम्मी ड्याडी हिन्दी नै बोल्नुहुन्थ्यो, हामी चाहिँ नेपालीमा छिटो छिटो जवाफहरू दिन्थ्यौँ, तर मलाई त नेपाली नै राम्रो बोल्न आउँछ जस्तो लाग्छ।
0: हो
1: हजुर।

0: अनि अब लेख्ने इच्छा त तपाईँको छँदैछ, अरू के गर्नुहुन्छ? तपाईँको शिक्षण पेसा पनि छँदैछ, प्राइभेट भन्नुहुन्न इन्स्टिच्युटमा अब हुनुहुन्छ होइन, विशेष गरेर इङ्ग्लिस ल्याङ्ग्वेजको टिचर हुनुहुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ।
1: हजुर हजुर।
0: अनि के छ अरू इच्छाहरू भन्नुहुन्छ नि एउटा यो गर्दा गर्दै पनि?
1: इच्छाहरू अहिले त्यस्तो खासै छैन, मलाई लेख्न नै मनपर्छ र लेखिरहु र अन्तिम दिनसम्म पनि मैले पाएँ भने म लेख्न नै चाहन्छु।
0: लेख्न नै चाहनुहुन्छ?
1: हजुर।
0: अब यसै नोटमा भन्नु एउटा कविता फेरि सुनौ न। अब एउटा कविता लेख्ने एउटा लिरिसिस्ट आएपछि त म त घरिघरि यसो कविता सुनाउन।
1: अब कविता होइन म्याम, म हजुरलाई गीतको शब्द नै सुनाउने छु।
0: हजुर हजुर। ल अब गीतै सुनौ। गीतहरू धेरै लेख्नु भएको छ तपाईँले होइन, अब गायक गायिकाहरूलाई दिनु नै छ तपाईँले गीतहरू अझै राम्रो राम्रो अहिलेको नयाँ गायकहरूलाई गायिकाहरूलाई, त्यसले गर्दा अब गीतहरू कस्तो कस्तो फुट्दैछ त्यो पनि सुनौ न।
1: हस् एकदम थ्याङ्क यू म्याम। झरेपछि फुल भएर कहाँ फुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके, पुरानो थियो व्यथा, पुरानो थियो व्यथा, सधैँभरि दुखी रह्यो, निको नहुने घाउहरू मुटुभित्रै लुकिरह्यो, जुन सरेपछि तारासँगै कहाँ डुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, हर रात कटाएको छु परेली भिजाएर, हर रात कटाएको छु परेली भिजाएर, सपनाहरू मरेपछि के देखु निदाएर, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, मिठा थिए जिन्दगीका रङ्ग कहाँ घुल्न सके, बसन्तमा पनि अतीत कहाँ भुल्न सके, झरेपछि फुल भएर कहाँ फुल्न सके।
0: सक्यो बस।
1: हजुर।
0: कति मिठो गीत लेख्नु हुँदो रहेछ, बसन्तमा पनि अतीत कहाँ भुल्न सके होइन, धेरै सताए जस्तो छ अतीतले मान्छेहरूलाई।
1: हजुर हजुर। सबैको एउटा टाइममा हुन्छ प्रेम।
0: हजुर हजुर हुन्छ। गहिरो तालको प्रेम त्यसपछिको फेरि बिछोड कता कता मैले महसुस गरेँ यहाँनिर।
1: भन्न मन लाग्यो चोटै नलागिकन त पीडा कहाँबाट होस्, त्यस्तै छ जिन्दगी।
0: आफ्नो आफ्नो भोगाइ हो होइन, मान्छेको लाइफमा जिन्दगीको यात्रामा कहाँ के हुन्छ पत्तो हुँदैन है, कहाँ एकदमै खुलेर हाँस्ने मौका मिल्छ, कहाँ लुकेर रुने एउटा ठाउँ खोज्नुपर्छ होइन, त्यसले गर्दाखेरि तपाईँको गीतहरू एकदमै राम्रो। अब यो जुन चाहिँ बसन्तमा पनि अतीत कहाँ भुल्न सकेँ भन्ने जुन चाहिँ गीत

0: अनि भनौँ न गीतहरू प्रायः प्रायः यस्तै लेख्नुहुन्छ. गीतहरू त हुन अघि मैले भनिहालेँ, मिलनका अब छोटका गीतहरू होइन हुन्छ, र पनि अब आफूलाई कस्तो कस्तो भेराइटिज हुन्छ नि गीतको, होइन गीतको पनि त हुन्छ. कस्तो कस्तो टाइपको चाहिँ लेख्न चाहिँ अझै तपाईँलाई मनपर्छ?
1: प्रायः जस्तो मैले सबै गीतहरू नै लेखेको छु, तर मलाई चाहिँ नि एउटा एकदम राम्रो मनले छुने देशप्रेम लेख्न मन छ. तर अहिले रिसेन्टली लेख्नु पर्दाखेरि मैले गीतहरूमा धेरै पीडा लेखेँ, फेरि खुसीको गीतहरू लेख्दा त्यति मैले आनन्द महसुस गरिनँ जति मैले पीडाहरू लेखेर महसुस गरेँ जुन, त्यही भएको कारणले अहिले त्यो लेखिरहेको छु. अनि माग अनुसार पनि हुन्छ. अहिले मुभीमा पनि मैले गीत लेखेँ, 14 मुभी भदौ 12 गते आउँदैछ, अनि त्यसमा लेखेँ, त्यसमा जातभातको कुराहरू समेटिएको छ, त्यस्तै लेखेको छु. तर आउने दिनमा चाहिँ एउटा देशप्रेमको धेरै राम्रो गीत लेख्न मन छ.
0: हजुर हजुर.

0: SBS गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ
3: 306-7701। जात भाष सम्बन्धी हो, राम्रो छ, शीर्ष गीत लेखेको छु मैले।
4: ए हजुर हजुर, टाइटल सङ भनेपछि तपाईँले लेख्नु भएकै छ
3: होइन?
4: कसरी पुग्नु भयो जदौसम्म तपाईँ?
3: जदौसम्म भन्नुपर्दाखेरि हाम्रो डाइरेक्टर काजी लिम्बुज्यू हुनुहुन्छ, अनि उहाँसँग मेरो कनेक्सन पनि धेरै अगाडिदेखिकै एकदम राम्रो, अनि उहाँले बोलाउनु भयो, अनि प्रीतिजी एउटा गीत लेख्नुपर्छ है हाम्रो मुभीमा भन्नुभयो, अनि यही मार्फत चाहिँ आज भन्न चाहन्छु काजीजी थ्याङ्क यू सो मच, अनि हाम्रो जदौ फ्यामिलीलाई पनि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु।
4: जे होस् श्रोताहरू, जदौ चलचित्रमा उहाँको टाइटल ट्र्याक चाहिँ उहाँले लेख्नु भएको रहेछ, अब हामी सुन्छौँ चाँडै नै रिलिज भएपछि, गीतहरू रिलिज भएपछि, एल्बम रिलिज भएपछि। र अब भनेपछि अघि बढ्ने क्रम एकदमै स्पिड भनौँ न, टेक अफ गरिसक्नु भएको छ भनौँ होइन? अब अरू अन्य चलचित्रहरूको आएको छ कि छैन अफर?
3: योभन्दा पछि पनि छ, अब बिस्तारै गर्नुपर्छ।
4: ए हजुर हजुर, भनेपछि अल द बेस्ट हाम्रो तर्फबाट होइन, र राम्रो राम्रो गीतहरू लेख्दै जानुहोला। अनि अब यो गीतहरू लेख्दाखेरि तपाईँले लेखेको गीतहरू अब जति पनि आउनेछ, कुन कुन सिङ्गर्सहरूलाई तपाईँले ध्यानमा राख्नु भएको छ भनौँ, कुन कुन सिङ्गर्सहरूलाई गाउनु लगाउने तपाईँको इच्छा छ?
3: सबैजना सिङ्गरहरू मेरो एकदम आदरणीय हुनुहुन्छ, प्रिय हुनुहुन्छ, तर मलाई चाहिँ एकदम मन लागेको हाम्रो आदरणीय शिव परियार सर, राज सिग्देल सर, हाम्रो लेजेन्ड हुनुहुन्छ वरिष्ठ गायक हाम्रो दीपक खरेल सर, सबैको भोइसमा मलाई सुन्न मन छ।
4: हजुर हजुर, भनेपछि काम थुप्रै रहेछ नि त तपाईँको गर्नुपर्ने होइन?
3: गर्नुपर्ने छ, अब लेख्नै पर्ने पहिला, सबैभन्दा ठुलो काम हो त्यो, लेखौँ बिस्तारै अरू हुँदै जान्छन्।
4: हजुर हजुर, र अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ, श्रोताहरू उहाँको चलचित्र जदौमा पनि एउटा गीत आउँदो रहेछ, टाइटल ट्र्याक उहाँले लेख्नु भएको रहेछ, र आउँदो अन्य फिल्महरूमा पनि उहाँको कुरा चल्दो रहेछ, आउँदो रहेछ गीतहरू भनौँ, भनेपछि उहाँ अब चाहिँ भेट्न गाह्रो पर्छ अब चाहिँ
3: हजुरहरूको माया हो, म खुरी खुरी हजुरलाई दौडी दौडी भेट्न आइहाल्छु नि।
4: अब धेरै काम पाउन थालेपछि व्यस्त पनि हुनु पर्यो, व्यस्त भएकै राम्रो है। अनि अब तपाईँको गीतहरू जति पनि लेख्नु भएको छ होइन, दर्शकहरूले कस्तो भनौँ न एउटा रेस्पोन्स भनौँ, एउटा प्रतिक्रिया कस्तो छ?
3: एकदम राम्रो कुरा, जस्तो कि हाम्रो आदरणीय सरहरू हुनुहुन्छ नि, उहाँहरूबाट मैले एकदम राम्रो प्रतिक्रिया पाएँ। दिनेश अधिकारी सर, रत्न थापा सर, उहाँहरू त हाम्रो लागि आदरणीय हुनुहुन्छ, उहाँहरूबाट राम्रो रेस्पोन्स र सबैबाट राम्रो पाएको छु, राम्रो लेख्नुपर्छ र तिमीले राम्रो लेखेको छौ भन्नुहुन्छ।
4: श्रोताहरूले पनि मन पराउँदै हुनुहुन्छ होइन? अब जदौको गीत आएपछि त झन् अब हाम्रो प्रीति कौर बहिनी धेरै उहाँले अब भनौँ उन्नति गर्नुहुन्छ भन्ने आशा र विश्वास हामीले राखेका छौँ। अनि अरू अब के छ तपाईँको, भनौँ यो सङ्गीतको क्षेत्र भयो होइन, गीत त गाउनुहुन्न है?
3: म गीत गाउँदिनँ।
4: गाउनु यसो हेर्दा गाउनुहुन्छ होला, अलिअलि त गुनगुनाउनुहुन्छ होला?
3: होइन, म गुनगुनाउन सक्दिनँ, मलाई लेख्न चाहिँ अलिक बढी राम्रो छु कि जस्तो लाग्छ।
4: अब एउटा अब राम्रो गीतकार हुनुहुन्छ तपाईँ होइन आफ्नै पेसा पनि छँदैछ बाबा के गर्नुहुन्छ तपाईँको
3: ड्याडी अहिले एसएलसी बोर्डमा हुनुहुन्छ
4: ए हजुर हजुर
3: 20-22 वर्ष भयो ड्याडी एसएलसी बोर्डमा हुनुहुन्छ
4: ए हजुर हजुर कुरै कुरामा कहिलेकाहीँ परिवारको बारेमा सोध्नु मन लाग्छ है सोधिहाले भनौँ अनि अब यो समाजसेवातिर कतिको झुकाव छ तपाईँको
3: धेरै नै छ जब म स्कुल पढ्थेँ धेरै नै मैले आफूसँग भएको पैसाहरू लुगाहरू कलेक्ट गर्ने अनि लैजाने अनि संस्थाहरूमा दिने यस्तो अब भोको छ भने मैले पैसा दिँदैन बरु खानेकुरा नै किनिदिन्छु यस्तो चाहिँ नै गर्थेँ
4: जे होस् समाजसेवा सानो छँदा त धेरै गर्नुभयो होइन अब पनि उन्नति जति गर्दै जानुहुन्छ समाजसेवाहरू गर्दै जानुहुन्छ होइन अनि सङ्गीतको क्षेत्रमा भनौँ अब सङ्गीतकै कुरा आउँछ गीतकार हुनुहुन्छ तपाईँ होइन सङ्गीतको क्षेत्रमा धेरै जस्तो इन्सपायर कोबाट हुनुभएको छ तपाईँ
3: साङ्गीतिक क्षेत्रमा अब भन्नुपर्दाखेरि मेरो लागि सबै आदरणीय हुनुहुन्छ त्यो एकदम म आफूलाई भाग्यमानी पनि महसुस गर्छु आदरणीय राजु सिंह सरको पनि मैले साथ पाएँ अनि उहाँसँग मैले गीत गर्ने मौका पाएँ यो मेरो लागि सबैभन्दा ठुलो कुरा हो र अर्को मैले भन्नुपर्दाखेरि मैले रमेश श्रेष्ठ मेलोडीज्यूको नाम लिनै पर्छ किनभने उहाँले नै मलाई सङ्गीतमा ल्याउनु भएको र हुँ र आज म जति जे गर्दैछु उहाँलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु र अरू नामहरू लिनु पर्दाखेरि मेरो लागि अति नै प्रिय अति नै मलाई माया गर्नुभयो साथ दिनुभयो होइन हिँड्ने क्रममा धेरैजना हुनुहुन्छ हाम्रो भन्नुपर्दाखेरि आदरणीय सुनिल थापा सर आदरणीय सर्वज्ञ खड्का सर उहाँहरूलाई पनि विशेष सम्झिन चाहन्छु अनि आदरणीय मेरो फ्यामिली अनि प्रत्यक्ष अप्रत्यक्ष साथी सबैजनालाई सम्झिन चाहन्छु
4: एकदमै राम्रो होइन जे होस् अब यस्तो बेला मौकामा सम्झिनुपर्छ कहिले काहीँ होइन अनि अब गायक गायिकाहरूमा भनौँ पुरानो गायक गायिकाहरू हाम्रो लेजेन्डरी सिङ्गर्सहरू हुनुहुन्छ अहिलेको गायक गायिकाहरूमा कसको गीतहरू भन्नाले आफ्नो फेभरेट हुन्छ नि उहाँले गाउनु भएको मलाई साह्रै मनपर्छ मन छुन्छ भन्ने चाहिँ कसको छ
3: त्यसरी त म भन्न सक्दिनँ होइन सबैजना आदरणीय हुनुहुन्छ सबैको गीत त एकदम राम्रो लाग्छ होइन सबै मेरो लागि आदरणीय हुन्छ त्यस्तो छैन तर प्रायः जस्तो म शिव परियार सर राज सिक्देल सर होइन अहिले ठ्याक्कै नाम याद नभए पनि म सबैको गीत सुन्ने गर्छु
4: र अब हामीले तपाईँको विशेष गरेर यो गीतकारको रूपमा कुरा गऱ्यौँ कविताहरू पनि सुनाउनु भयो गीत पनि सुनाउनु भयो र अब जाँदा जाँदै भनौँ अब किनभने हाम्रो आजको नारीको निम्ति तोकिएको समय भनौँ न समाप्त हुन लागेको छ र के भन्न चाहनुहुन्छ विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई
3: म आदरणीय श्रोताहरूलाई यही भन्न चाहन्छु जसरी मलाई माया गर्नुभएको छ जसरी साथ दिनुभएको छ अहिलेसम्म त्यसरी नै साथ दिइरहनुहोस् जीवनमा म अगाडि बढ्न सक्छु हजुरहरूकै माया साथले आदरणीय हाम्रो सुसन बाला राई म्यामलाई पनि धेरै धन्यवाद बिएफ बिएस रेडियोलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद
4: हजुर श्रोताहरू हाम्रो प्रीति कौर हजुर उहाँसँगको कुराकानी अब बिट मार्ने बेला भयो र अब उहाँले लेख्नुभएको गीतहरू धेरै राम्रो राम्रो गायक गायिकाले गाउनु भएको रहेछ र आउँदो चलचित्र जदौमा पनि उहाँको गीत हामी टाइटल ट्र्याक हामी सुन्न पाउने रहेछौँ र त्यसपछि पनि उहाँको चलचित्रमा गीतहरू आउँदैछ भन्ने अलिकति उहाँले हिन्ट्स चाहिँ दिनुभयो सङ्केत चाहिँ गर्नुभयो र पछि पछि पनि हामी उहाँको गीतहरू सुन्ने नै छौँ र आजलाई हाम्रो प्रीति कौर बहिनीलाई धेरै धेरै धन्यवाद साथसाथै अल द बेस्ट
3: थ्याङ्क यू
4: हजुर श्रोताहरू अब हामी छुट्ने बेला भइसक्यो अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु र आजलाई पनि म सुसन बालालाई पनि आँकिदिनुहोस् नमस्ते बाई

0: Pelaajan pari. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You BFBS Gorkha Radio Ho. Gorkha Radio Ho.
1: भविष्यका घटनाबारे म नबस्न सरकारलाई सुझाव दिनुभएको छ। विराटनगरमा कोरला निवास पुगेर सभापति थापाले भदौ 24 का घटनाको हिसाब किताब हुन बाँकी रहेको बताउनुभयो।
2: एउटा प्रश्नको उत्तर पनि हामीले खोज्नुपर्ने छ कि भाद्र 24 गते नेपालमा जुन वितण्डा भयो त्यो वितण्डाको हिसाब किताब हुन अझै बाँकी छ। भाद्र 23 गते एउटा अप्रिय घटना भयो, त्यो घटनामा राज्यको धेरै ठुलो दोष थियो र त्यही भएर त्योमाथि अनुसन्धान भएको छ। अनुसन्धान उप कारवाहीको प्रक्रिया अगाडि बढेका छन् र नेपाली कङ्ग्रेस पार्टीले जहिले पनि यो विषयका सन्दर्भमा सात समर्थनले आफ्नो प्रकट गरेको छ। तर 24 गतेको सन्दर्भमा भने कोइराला निवासदेखि चाक्सीबारीसम्म सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको यो ठुलो क्षति र ठुलो त्यो सँगसँगै थुप्रै त्यो दिन पनि थुप्रै तन्यहरू मारिएका छन्, प्रहरीहरू मारिएका छन्। यसको बारेमा चाहिँ सबैले मौनता साधेको जस्तो भएको छ।
1: सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको आरोप उहाँले लगाउनु भयो। उहाँका अनुसार सरकारले 100 दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ 24 गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो।
2: सरकारलाई स्पष्टसँग पार्टीको तर्फबाट यो माग पनि राख्न चाहन्छु र सरकारलाई स्मरण पनि गराउन चाहन्छु कि तपाईँहरूले आफ्नो 100 दिनको कार्यक्रम सार्वजनिक गरिरहँदै गर्दा र पछि गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन बुझ्दै गर्दाखेरि एउटा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, हामी भाद्र 24 गतेको बारेमा अनुसन्धान गर्न छुट्टै न्यायिक आयोग बनाउनेछौँ। तर यसलाई अहिले सबैले यसलाई ढाकछोप गर्ने प्रयत्न गर्नुभएको छ, यो स्वीकार्य छैन।
1: सभापति थापाले मानवाधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गर्नुभयो। अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित 4 रोपनी जग्गा फिर्ता गरेको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा पृथ्वी चोकमा रहेको सार्वजनिक जग्गामा महासंघले स्वीकृति लिएर पक्की संरचना बनाएको थियो। संरचना खाली गर्नका लागि दिएको 35 दिनको सूचनाको म्याद सकिनु एक दिन अघि महासंघ गण्डकी प्रदेश सदस्य रुद्र गौतमले उपत्यका नगर विकास समिति अध्यक्ष महानगर प्रमुख धनराज आचार्यलाई साँचो दिनुभएको हो। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वी चोक र आसपासको जग्गामा विभिन्न संघ संस्था र व्यक्तिले भोग चलन गर्दै आइरहेका छन्। महानगरका अनुसार बस पार्कमा बस्दै आएका 575 जनाले नाम दर्ता गराएका छन्। बाराको कलैयामा रासोपाको बेलामा भएको हुलोजतलाई लिएर नाथ दिएको सहभागी सांसद रहबर अन्सारीले बताउनु भएको छ। जिल्ला अधिवेशनको सुझाव संकलनलाई गरिएको बेलामा निष्कासित नेता पक्षधरले हवाला गरे पनि निर्धारित कार्यक्रम नरोकिएको अन्सारीको भनाइ छ।
3: यसबाट पार्टी आत्तिएको छैन, पार्टीका सांसदहरू आत्तिएका छैनन्। यो पार्टी जीवन्त रहँदाखेरि पार्टीमा सहमति असहमति हुन्छ, असहमतिलाई नै हामीले लिएरै अगाडि बढ्नेवाला छौँ। तर अराजक तत्त्वहरूको यो पार्टीमा कुनै ठाउँ छैन भन्ने कुरा यहाँबाट नै हामी सन्देश दिन चाहन्छौँ।
1: पूर्व जिल्ला अध्यक्ष चन्दन स्वर्णकार निष्कासनमा परेपछि असन्तुष्ट रहँदैका कार्यकर्ताले हो हल्ला गरेका थिए। सङ्खुवा सभाको मकालु गाउँपालिका 5 माङसीमा फोक्टेमा पहिरोले भेडीकोट पुर्निँदा 200 बढी भेडा बेपत्ता भएका छन्। भेडापालक किसान दलबहादुर गुरुङको भेडीकोट बगाउँदा 218 भेडा पुरिएर बेपत्ता भएको डिएसपी कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। पहिरोमा पुरिएका 32 भेडा मात्रै जीवित फेला परेका छन्। बाढीमा परेर भेडाको ठालाको काम गर्दै आएका 20 वर्षीय झलक गुरुङ घाइते हुनुभएको छ। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ। घटनास्थल नुम प्रहरी चौकीबाट करिब 40 किलोमिटर टाढा र करिब 10 घण्टा पैदल दूरीमा पर्दछ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति 68% पुगेको छ।
4: 5 वर्षको निर्माण अवधि तोकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजना इन्जिनियरिङ प्रोक्रुटमेन्ट र कन्स्ट्रक्सन अर्थात ईपीसी मोडलमा निर्माण भइरहेको हो। निर्माण सम्पन्न भएपछि आगामी 5 वर्षसम्म ठेकदार कम्पनीले नै यसको सञ्चालन मरमत र सुरक्षाको जिम्मा लिनेछ। त्यसपछिको थप 5 वर्ष प्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड डीएलपी का रूपमा रहने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार सुरुङ मार्फत आगामी सेप्टेम्बर महिनाभित्र यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ।
1: सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल च्याम्पियनसिप 2026 नेपालले पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरमा भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई 25-18, 25-20 र 25-13 हराएको हो। समूह चरणको अन्तिम खेलमा भोलि नेपालले मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो।
5: BFBS Gurkha Radio.

SBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रम घर संसारको आरम्भ भएको छ. आज पनि म सिनिया तपाईँको समक्षमा उपस्थित भएकी छु विभिन्न घरसँग सम्बन्धित जानकारीको साथमा. हरेक हप्ता कार्यक्रममा अब हामीले घरको संसार कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा चाहिँ अवश्य पनि टपिक्सहरू बारेमा चाहिँ म कुराकानी गर्ने गर्दछु. र घरको संसार सुन्दर बनाउनको लागि फेरि पनि आजको दिन पनि रिमाइन्डर, हाम्रो आत्मिक जीवन, हाम्रो मानसिक जीवन अनि हाम्रो शारीरिक जीवन स्वस्थ रहन एकदमै जरुरी छ. यो कुनै एउटा क्षेत्रमा पनि हामी कमजोर भयो भने चाहिँ अवश्य पनि त्यसमा चाहिँ हामी आफै पनि कमजोर हुन पुग्दछौँ. र परिवारको एउटा सदस्य पनि यो कुनै क्षेत्रहरूमा चाहिँ कमजोर भयो भने चाहिँ परिवार नै को घर संसार नै अलिकति दुःखदहरू हुन्छ भन्दा पनि हामी फरक पर्दैन, होइन? युनिटी एउटा घरको संसार सुन्दर बनाउन कति महत्त्वपूर्ण छ. एकजना मान्छेले मात्र होइन, होल युनिटीमा चाहिँ रहँदछ. र अवश्य पनि आज पनि घर संसारलाई चाहिँ हामी कसरी सुन्दर बनाउन सकिन्छ भन्दाखेरि अब एउटा सानो कुराहरूमा पनि हामीले ध्यानपूर्वक रह्यौँ भने चाहिँ त्यसले चाहिँ ठुलो इम्प्याक्ट भन्दछ. भनिन्छ नि एउटा थोपा थोपाको पानीबाट नै समुद्र बन्छ भने जस्तै ससानो कुरामा पनि हामीले ध्यान पुर्याउन चाहिँ एकदमै जरुरी नै हुन्छ. र अवश्य पनि अब घरलाई सजाउन सबैलाई मनपर्छ होइन, र घरको वातावरण पनि सजावटको साथमा राम्रो स्वच्छ भयो भने एकदमै त्यहाँ बस्न पनि आनन्द अनि आफूलाई पनि कति आशिषित फिल हुन्छ. र अहिले त यो समयहरूमा त घरको इन्टेरियर डिजाइनहरूको एकदमै छ होइन, सबैलाई सजावटहरू गर्न मनपर्छ. र यसै क्रममा चाहिँ आज अब बजेटकै कुरा आउँदछ होइन, त सस्तो बजेटमै कोठा र घर सजाउने 10 तरिकाहरू तपाईँको समक्षमा म सेयर गर्ने नै छु. सुन्ने गर्नलाई पिएफपिज गोर्खा भिडियो कार्यक्रम घर संसारमा आउनुहुन्छ म सेनीको साथमा. आउनुहोस् अब पनि कार्यक्रममा अगाडि बढाउँ यो एउटा मिठो गीतको साथमा.

बीएफपी स्कोरकार वीडियो कार्यक्रमको संसारमा हुनुहुन्छ अहिलेको समय म सिनेको साथमा र म चर्चा गर्नेछु सस्तो बजेटमै कोठा र घर सजाउने दस तरिकाहरू हरेक व्यक्ति आफ्नो घरलाई सुन्दर आधुनिक र आकर्षक बनाउन चाहन्छन् तर बजेटको चिन्ताले धेरैलाई रोक्छ महँगो फर्निचर नयाँ पेन्ट वा सजावटका सामान किन्न नसक्दा घर पुरानो देखिन्छ र मन खिन्न हुन्छ तरिका मिलाउने हो भने सानो बजेटमा पनि घरको लुक पुरै बदल्न सकिन्छ र यसैगरी दसवटा व्यावहारिक र सजिलै अप्नाउन सकिने तरिकाहरू छन् जसले घरलाई नयाँ जस्तै बनाउँछन् र खर्च पनि न्यूनतममा हुन्छ पहिलो रहेको छ पुरानो फर्निचरलाई पोलिस वा रिफर्निस गर्ने पुरानो फर्निचर फाल्ने वा नयाँ किन्नुको सट्टा यसलाई पोलिस गर्न सकिन्छ वा पेन्ट गर्न काठको फर्निचरमा राम्रो पोलिस लगाउन लगाउँदाखेरि चम्किन्छ यदि आफ्नै पेन्ट गर्न सकिन्छ यसमा पनि खर्च झन कम हुन्छ यसले फर्निचरलाई नयाँ जस्तै बनाउँछ र दोस्रोमा रहेको छ वाल पेपर वा स्टिकरबाट भित्ता सजाउने पुरै कोठा पेन्ट गर्न महँगो पर्छ भने वाल पेपर वा सजिलो टाँसिने भित्ता स्टिकर प्रयोग गर्न सकिन्छ अनलाइन वा बजारमा विभिन्न डिजाइनका सस्तो वाल पेपर पाइन्छ जसलाई आफै टाँस्न सकिन्छ एउटा एक्सेन्ट वाल ची मात्र गरे पनि कोठाको लुक तुरुन्तै बदलिन्छ त यो रहेको छ दुईवटा जसरी हामीले बजेटमा चल्न सक्ने हाम्रो घरको सजावटको लागि र तेस्रोमा चाहिँ केही क्षणमा ढोका र झ्यालको किनारलाई पनि पेन्ट गर्ने विषयमा म चर्चा गर्ने नै छु अहिलेको लागि आउनुहोस् लागौँ अहिले यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS ゴルカラジオ。
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.

बी एफपी स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रम मैले हामी छौँ घर संसारमा र मैले चर्चा गरिरहेको छु तपाईँको समक्षमा पनि रहेको छ सस्तो बजेटमै कोठा र घर सजाउने दस तरिकाहरू बारेमा रहेको छ. त्यसै गरी अब तेस्रोमा रहेको छ ढोका र झ्यालको किनारालाई पेन्ट गर्ने. फर्निचर पेन्ट गर्दै हुनुहुन्छ भने ढोका झ्यालको फ्रेम र किनारालाई पनि फ्रेस पेन्ट गर्न बिर्सनु हुँदैन. पुरै ढोका होइन, केवल किनारा र ह्यान्डल नजिकको भागमा पेन्ट गरिपुग्छ. यो सानो कामले पनि घरलाई सफा र परिष्कृत देखाउँदछ. चौथोमा रहेको छ इन्डोर बिरुवा र हरियालीबाट जीवन्तता थप्ने. महँगा सजावटका सामानको सट्टा सस्ता इन्डोर प्लान्ट जस्तै स्नेक प्लान्ट, मनी प्लान्ट, पोटेड फर्न र क्रिपर बिरुवा राख्न सकिन्छ. मौसम अनुसार फेर्दै गर्नुपर्छ. बिरुवाले घरलाई प्राकृतिक, ताजा र जीवन्त बनाउँछ, साथै हावा पनि सफा गर्छ. यी सबैभन्दा बजेट फ्रेन्डली र प्रभावकारी तरिका हो. र अवश्य पनि यो निरन्तर चर्चा म गर्दै गर्नेछु श्रोता. अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो एउटा मिठो गीत सुन्ने क्रमतर्फ.

प्रयोग गर्ने छ्यालमा महँगो पर्दा लगाउन गाह्रो छ भने सावर कर्टेन उत्कृष्ट विकल्प हो. विभिन्न डिजाइन र रङका सस्ता सावर कर्टेन बजारमा पाइन्छन्. यो वाटर प्रुफ हुन्छ, सजिलै सफा गर्न सकिन्छ र झ्यालबाट बाहिरको दृश्य पनि देखिन्छ. यसले कोठालाई उज्यालो र स्टाइलिस बनाउँछ. यसै गरी सिक्स्थमा रहेको छ कोठा क्याबिनेट र ड्रमा नब ह्यान्डल फेर्ने. घरको पुरानो ह्यान्डल र नब फेरेर नयाँ मोडर्न डिजाइनका राख्न सकिन्छ. यो काम निकै सस्तो हुन्छ तर घरको सम्पूर्ण लुकमा ठुलो फरक पार्छ. क्रोम, ब्रास वा कलरफुल ह्यान्डलले पनि आकर्षण थप्दछ. पिएफपिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. आउनुहोस् अब भने फेरि पनि हामी लागौँ यो अर्को मिठो गीत सुन्ने क्रमतर्फ. त्यस पछाडि हामी जानकारी राख्दै गर्ने नै छु.

टीएफबी स्कोरकार्ड बीडी सुन्नुहुन्छ कार्यक्रम घर संसारमा हुनुहुन्छ अहिले के समय म सुनेको साथमा श्रोता र चर्चा गरिरहेको छु म अहिले सस्तो बजेटमै कोठा र घर सजाउने दस तरिकाहरू बारेमा र यसै गरी रहेको छ अब भने सिक्स्थमा क्षमा गर्नुहोला सेभेन्थमा चाहिँ तपाईँले लाइटिङ अपग्रेड चाहिँ गर्नुपर्दछ घरलाई चाहिँ बजेट फ्रेन्डलीमा चाहिँ लुकलाई परिवर्तन गर्न यसमा लाइटले घरको मुड बदल्छ पुराना बल्ब फेरेर वार्म लाइट वा सस्ता टेबल ल्याम्प फ्लोर ल्याम्प राख्न सकिन्छ स्ट्रिङ लाइट्स वा तपाईँले चाहिँ फेरी लाइट्स पनि बजेटमा पाउन सक्नुहुन्छ जसले कोठालाई खोजेर आधुनिक बनाउँछ र आठौँमा रहेको छ पुराना कपडा वा साडीबाट कभर कुसन बनाउने पुराना साडी लुगा वा कपडाबाट कुसन कभर टेबल रनर वा वाल ह्याङ्गिङ बनाउन सकिन्छ यो शून्य खर्चमा पनि सम्भव छ र नेपाली घरमा एकदम सुहाउँदो हुन्छ थप्न सजिलो र व्यक्तिगत टच पनि दिन्छ र अवश्य पनि म बाँकी रहेको दुईवटा अझै तपाईँको समक्षमा चाहिँ तरिकाहरू बताउँदै गर्नेछु अहिलेलाई आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

एफबी सरकार बीडी सुनेर हुन्छ कार्यक्रमले हुनुहुन्छ घर संसारमा म सेनेको साथमा र म चर्चा गरिरहेको छु सस्तो बजेटमै कोठा र घर सजाउने दस तरिकाहरू बारेमा र यसैमा रहेको छ नौमा मिरर र रिफ्लेक्टिभ सतह थप्ने सानो कोठालाई ठूलो देखाउन ठूलो मिरर राख्ने पुरानो मिररलाई पनि फ्रेम दिएर प्रयोग गर्न सकिन्छ मिररले प्रकाश प्रतिबिम्बित गर्छ र कोठा उज्यालो तथा स्पेसल यसले चाहिँ देखाउँदछ यो सस्तो र प्रभावकारी तरिका हो र दसौँमा रहेको छ वाल आर्ट वा फोटो ग्यालरी बनाउने पुराना फोटो प्रिन्ट आउट वा सस्ता पोस्टरबाट ग्यालरी वाल बनाउने फ्रेमलाई पनि पुरानो सामानबाट बनाउन सकिन्छ यो कामले घरमा व्यक्तिगत र कलात्मक टच थप्छ र खर्च लगभग शून्य हुँदछ त श्रोता यी रहेका थिए सस्तो बजेटमै कोठा र घर सजाउने दस तरिकाहरू बारे मैले चर्चा गरिसकेको छु निकै नै तपाईँलाई फाइदाजनक भएको छ भने म आशा गर्दछु र यस्तै घर सजाउन हामी कसरी सुन्दर बनाउन सक्छौँ भन्ने विषयमा चाहिँ जानकारीहरू म अर्को हप्ता पनि ल्याउने नै छु भन्दै म सुने पनि बिदा लिने छु अहिलेको लागि यो मिठो गीत सुन्नुहोला इन्जोय गर्नुहोस् भेटौँ नेक्स्ट विक नमस्ते बाई

0: गएको वैशाखमा विपद जन्ने घटनामा देशभर गरेर 70 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो 40 दिनमा 1342 घटना भएकोमा 333 नागरिक घाइते भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबभन्दा बढी लेक लागेर 16, चट्याङबाट 14 र आगलागीबाट 11 जनाले ज्यान गुमाएका छन्। विपदका घटनाबाट 1621 परिवार प्रभावित भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। विपदजन्य घटना संख्या हेर्दा सबभन्दा बढी आग लागेका 488 घटना भएका छन्। पछिल्लो 24 घण्टामा मात्रै विपदजन्य घटनामा परेर 3 जनाको मृत्यु भएको छ। व्यवसायी मिनबहादुर गुरुङले बाल अस्पतालका लागि 71 करोड बढी लागतमा भवन दान गर्नुभएको छ। भाटपटेनीका सञ्चालक गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ क्योच अन्तर्गत बाल अस्पतालको भवन हस्तान्तरण गर्नुभएको हो। भाटपटेनी उद्योग वाणिज्य समूहले 71,04,42,000 रुपियाँको लागतमा भवन तयार पारेको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीलाई पनि आमन्त्रण गरिएको हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइराला
1: This Minwadri ji and the Bhatpatini group, his whole family was so passionate about building this. We could see the joy in their eyes when we were there actually spending money on this. And thank you for all of your contribution. But this is a non-profit institution. We want to have a central one hub and then have a satellites in each province of the Nepal, which we hope we will be able to finish by 2031.
0: केओसले काठमाडौँमा केन्द्रीय बाल अस्पतालका साथै देशका 7 प्रदेशमा अस्पताल बनाउँदैछ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक बसमा हिजेट 15 गतेदेखि लगेजमा ट्याग प्रणाली लागू हुने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसाय महासङ्घबीच यसबारे सहमति भएको छ। कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदी
2: कुनै पनि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको चाहिँ लगेज सुरक्षित रहोस् र विगतमा कस्ता किसिमका पनि घटनाहरू भयो भने सार्वजनिक सवारी साधनमा प्रहरीले चाहिँ चेक जाँच गर्दा कुनै पनि झोलाहरूमा चाहिँ निषेध गरिएका चिजवस्तुहरू लागु औषधदेखि लिएर अन्य निषेध गरिएका चिजवस्तुहरू पनि फेला परेका थिए र अनुसन्धानको क्रममा त्यो झोलाको चाहिँ सम्बन्धित व्यक्ति को भन्दाखेरि पनि खुलाउन नसक्ने स्थिति थियो। यसले गर्दाखेरि यस्ता किसिमका गलत प्रवृत्ति कानुन विपरीतका प्रवृत्तिहरू पनि रोकिउन्।
0: यातायात व्यवसायका अनुसार चाडपर्व भिडभाड तथा रात्रिकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो। राष्ट्रिय यातायात व्यवसायिक महासङ्घका अध्यक्ष सरोज चिटोला
3: सामान चोरी अवैध सामानहरू सवारीमा हाल्ने आदि इत्यादि विषयलाई चाहिँ यसले ठुलो रोकथामको विषय गर्न सक्छ र 15 गतदेखि भने चाहिँ यसलाई हामी यो नेपालको सार्वजनिक यातायातमा पहिलोचोटि यो ट्याग सिस्टम सुरु गर्दैछौँ।
0: हरेक वर्ष खेती गर्ने समयमा किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने बाध्यता छ। बर्खा लाग्न थालिसक्यो, खेतीपातीको समय छ। किसानले मकैका लागि समेत मल पाएका छैनन्। धान खेतीका लागि पनि रासायनिक मल पाइने नपाइनेमा किसान अन्यमै छन्। निरा राणा भाट
4: हाल मकै र केही समयमै धान खेतीका लागि मलको जोहो गर्नुपर्नेछ। सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएको बताउने गरे पनि किसानलाई चाहिने मल समयमै दिन नसक्दा किसान निराश छन्। सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डल
5: रासायनिक मलको धेरै अभाव छ हाम्रो गाउँपालिकाबाट। 2-4 दिनपछि धान खेतीको लागि यो सुरु हुन्छ। हाम्रो चाहिने जति हाम्रो 15 गते पछि हुन्छ। हाम्रो यसले पनि माग त आइरहेछ हाम्रो गाउँपालिकामा। सङ्घीय सरकार र मध्य प्रदेशले आवन्टन गरेको छैन हामी कहाँ अहिलेसम्म। लगभग 44 क्विन्टल जति चाहिन्छ हाम्रो।
4: रासायनिक मल, भरपर्दो सिँचाइ र उन्नत बिउ सहज रूपमा नपाउँदा उत्पादनमा ह्रास आउन सक्ने किसानको चिन्ता छ। गोर्खाको गण्डकी गाउँपालिकामा पनि मलको अभाव छ। गाउँपालिकाका अध्यक्ष दीपक तिमिलसेना साकार
6: कुनै वार्डमा चाहिँ अझै पर्याप्त हुन सकेका छैन। अलि लिमिटेसन नै छ। असारको बेलामा खेतमा रोपोलाई अथवा मकैलाई प्राप्त पाइन्छ पाइन्न। असार साउनमा पनि मल निरन्तर आवश्यक पर्छ। तरकारी खेतलाई पनि पर्छ। अहिले पनि केही अभाव भयो भन्ने कुरा चाहिँ भएको छ। हामीले सकेसम्म हामीलाई यस्तो समस्या छ भन्ने कुरा चाहिँ गरिरहेछ। अहिले 3 वार्डमा चाहिँ अलिकति सहकारी एक्टिभ नहुँदाखेरि अलिक समस्या परिरहेछ।
4: खेती किसानी गर्नेको संख्या धेरै हुँदा पहिले मलका लागि हारालुच हुन्थ्यो। तर आजकल बाँदर लगायत वन्यजन्तुको समस्याले पनि खेतीपाती गर्नेको संख्या घट्दो छ।
0: पञ्चकन्या रूपन्देही सुपर लिगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरहवा सिद्धार्थ क्रिकेट मैदानमा भएको 24 संस्करणको फाइनल खेलमा लुम्बिनी कुकुर क्लब भैरहवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले 14 पटक उपाधि जितेको हो।
7: यो रेडियो, BFBS कुलकर्ण रेडियो।

0: हजुर, परदेशीको सन्देश कार्यक्रम शुरू भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर श्रोता समक्ष विभिन्न फ्रिक्वेन्सी विभिन्न मिडिया प्लेटफर्मबाट उपस्थित भएको छु। विशेष गरी नेपालको ध्वनि तरङ्गमा नेपालभरि र विदेशमा पनि सुन्नुहुन्छ यहाँहरूले, र अहिलेलाई यहाँहरूलाई सम्पूर्ण श्रोतालाई स्वागत भन्दै कार्यक्रम म स्वागत गर्न चाहन्छु। म सञ्चालक विनोद खड्का,
1: हजुर साथमा छु म निशा गुरुङ, र कार्यक्रम परदेशीको सन्देशमा यहाँहरू सबै सबैलाई स्वागत छ। हार्दिक अभिवादन पनि टक्र्याउँछु। र साकिला त अहिले हाम्रा श्रोताहरू हरेक विकेन्डमा नाचिरहनु भएको छ दाजु, है हाम्रो राजेन्द्र बान्तवा राई दाजु पनि योभन्दा अगाडिको हप्ता चाहिँ एकदमै व्यस्त भएको थिएँ बहिनी, मैले पठाएको पत्र नै वाचन भएको सुन्ने पाइन भन्नुभएको थियो।
0: ओहो, त्यसलाई के गर्नु त, अब आफ्टर साकेला पनि हुन्छ क्या बहिनी, प्री साकेला, साकेला अनि पोस्ट साकेला हुन्छ क्या, आफ्टर साकेला। के कस्तो भयो साकेला, नाका नाच्नु भयो, स्टेप मिले कि मिलेन होइन, अनि ककलाई भेट्नु भयो भनेर लेख्न सक्नुहुन्छ कि लेख सक्नु भएको छ,
1: आज पत्र पठाउनु भएको छ तर के कसरी मनाउनु भयो भन्ने कुरा धेरै चाहिँ गर्नु भएको छैन। उहाँ चाहिँ त्यही साकेलामा जानको लागि अनि एकदमै व्यस्त भएको कारणले गर्दा सुन्न पाइन, तर मेरा इष्टमित्रहरू अनि मेरा साथीभाइहरूले सुन्नु भएको रहेछ, एकदमै धन्यवाद भनेर चाहिँ भन्नुभएको छ।
0: ओके, यो चाहिँ चाड लामो समयसम्म हप्तौँ चल्छ नि होइन बहिनी, कुनै कुनै चाडको सुरुवात एक दिन हुन्छ तर लामो समयसम्म चल्ने थुप्रै हाम्रा चाडपर्वहरू छन्, जसमा काठमाडौँ भ्यालीमा चाहिँ मच्छिन्द्र नाथ रथ तान्ने जात्रा हो नि बहिनी, उहिले सुरु भएको अहिलेसम्म सकेका छैन नि होइन, अब पानी नपरिक त सकिँदैन होला होइन, त्यसको लागि गुवाचुहरूले फेरि त्यसको लागि सही दिनको पनि हुन्छ, अहिले चाहिँ लगन खेलमा आएर बसेको छ नि मच्छिन्द्र नाथको रथ होइन बहिनी। 15 जेठमा सगरमाथा चढाइ भएको, सफलतापूर्वक चढाइ भएको दिन त्यही हो, तेन्जिङ नोर्गे र एडमन्ड हेलाडीले चढ्नु भएको नि होइन, त्यो दिनको अब अवसरमा एभरेस्ट म्याराथन पनि गरिन्छ कि बहिनी होइन, एभरेस्ट म्याराथन मेरै मित्र दाई जस्तो मान्छे हो विक्रम पाणेकाजी हुनुहुन्छ, उहाँले आयोजना गर्नुहुन्छ, त्यसको लागि भव्य तयारी भइरहेको छ, अनि देश विदेशबाट धावक धाविका आउँछन् एभरेस्ट म्याराथन कुद्नको लागि, अनि सबभन्दा हाइएस्ट एल्टिच्युडमा कुदिने रेस हो बहिनी होइन, हाम्रो ब्रिगेड अफ गोर्खास्का सदस्यहरू, बिजिएनका सदस्यहरू अनि ब्रिटिस एम्बेसीका सदस्यहरू पनि त्यहाँ पुगेर लामो समयदेखि उहाँहरूले चाहिँ यसमा हरेक वर्ष भाग लिइरहनु भएको छ होइन, अनि अब यसको पपुलारिटी दिन प्रतिदिन बढ्दैछ होइन, र यसपालि मेरा मित्रहरू जो पल्टनमा राम्रोसँग कुद्नुहुन्थ्यो उहाँले धेरै मेहनत गरेर यसमा कुद्ने प्रयासमा हुनुहुन्छ, जस्तै कि क्युओजिएलआरमा हुनुहुने रिटायर भइसकेका गोर्खा मेजर रिटायर खिम प्रसाद गौचन साहब होइन, अनि अरू अरू साथीहरू कुद्दै हुनुहुन्छ क्या बहिनी, त्यसले गर्दाखेरि उहाँलाई चाहिँ हामीले स्याबास त भन्नै पर्यो होइन, उहाँको एकदम तयारी पनि राम्रो छ होइन, अन्तखेरि यसको नतिजा चाहिँ हाम्रो अर्को कार्यक्रम यो सकिसकेपछि यानि कि जेठ 15 पछिको कार्यक्रममा गरौँला है, यस्तै त चाडपर्व छ यो महिनाभरि, त्यसले गर्दाखेरि सबभन्दा महत्त्वपूर्ण अर्को के छ भने नि बहिनी, हामीले बिर्सनै हुँदैन मेरो प्यारो ओखलढुङ्गा होइन, उहाँको पनि जन्म, अब यो चाहिँ शनिबारको दिन यानि कि 9 गते भयो भन्नुपर्छ होइन, अनि यो युग कवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती मनाइयो भन्नु पर्यो होइन, गणतन्त्र दिवसको कुरा गरिहाल्नु भयो, र खाने नहुने कुरा एउटा के छ थाहा छ बहिनी, के भन्छ, स्वास्थ्यलाई एकदमै नकारात्मक असर गर्ने एउटा कुरा छ सुर्ती होइन, अनि विश्व सुर्ती जन्य पदार्थ विरुद्धको दिवस पनि हो यो, उत्सव होइन बहिनी, विरुद्धको दिवस है, यो चाहिँ कसैले खान्छन् भने हातमा प्याट हालिदिनु पर्छ क्या बहिनी होइन, त्यसले गर्दाखेरि एकदमै यसले चाहिँ धेरैको मृत्युको कारण पनि बनेको सुर्ती, अब स्मोकिङ गर्ने अथवा चाहिँ मुखमा हाल्ने होइन खैनीको रूपमा त्यो चाहिँ नगर्नुहोला भनेर भनिहालौँ है, र यो बेलामा चाहिँ विश्व वातावरण दिवस पनि छ, यो चाहिँ 22 गते परेको छ, गर्दाखेरि यी यस चाडपर्वहरू एकदमै हामीले चाहिँ हाइलाइट गर्छौँ, तर अब हामीलाई चाहिँ चाहिने, हाम्रो शरीरलाई चाहिने अत्यावश्यक चिजबाट चाहिँ रक्त हो नि, यानि कि ब्लड होइन, त्यो पनि विश्व रक्तदाता दिवस छ, त्यसले गर्दाखेरि ब्लड डोनेसन इज एक एकदम राम्रो भन्ने कुरा भनिन्छ होइन, जीवन दान दिनु हो, रक्तदान भनेको जीवन दान दिनु हो, र जति रगत दियो त्यति रगत भनौँ न जिउमा चाहिँ अझै पलाएर आउँछ भनेर भनिन्छ होइन, सफा पनि हुन्छ भनिन्छ। गर्दाखेरि यी कामहरू गर्नु होला, यो चाहिँ 31 जेठमा रहेछ है बहिनी। यति कुरा भन्दै अब हामी लागौँ आजको यो हाम्रो बसाइमा। तपाईँलाई चाहिँ डेट्सहरू इभेन्ट्सहरू भन्दाखेरि के हुन्छ भने ए रक्तदान दिनुपर्ने रहेछ, ब्लड ब्याङ्क खाली भइसक्यो होइन, त्यसले गर्दाखेरि त्यसलाई चाहिँ पुरा गर्नुपर्छ, लेभल अफ क्वान्टिटी अफ ब्लडको आवश्यकता पर्छ, विभिन्न रक्तको क्याटेगोरी पनि छ होइन, त्यसमा चाहिँ गएर रक्तदान दिउँ, राम्रा राम्रा काम गरौँ, चुरोट नखाऊ भन्ने चाहिँ क्याम्पेनमा लाग्नुहुन्छ होला भन्ने आशको साथ हामीले यी कुराहरू भन्यौँ। ल त पनि अब ठेगाना दिनुहोस् हाम्रो श्रोताहरूलाई।
1: हजुर, ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। इमेल आइडी छ bfbsgorkha@bfbs.com। हाम्रो बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, HQBGN, बिएफ फेसबुक छ बिएफपिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930।
0: अब फेसबुक दिनुको अथवा त्यो एड्रेस दिनुको मतलब यो हो कि तपाईँहरूलाई पहिला पहिला जस्तो हुलाकी पत्र लेख्न अप्ठ्यारो लाग्छ अथवा चाहिँ त्यो ढिलो आउँछ भन्ने मनमा लागेको छ भने तपाईँहरूले फेसबुकको इनबक्समा होइन च्याट बक्समा गएर तपाईँले पठाउन सक्नुहुन्छ, तर वालमा चाहिँ नलेख्नु होला होइन, किनभने तपाईँको पत्र सबैले पढ्नुहुन्छ नि होइन, त्यसरी हामी डाउनलोड गर्छौँ अथवा प्रिन्ट गर्छौँ र पढिदिन्छौँ तपाईँको लागि सजिलोको लागि हो। यति भन्दै अब हामी लागिहालौँ आजको पहिलो श्रोताको पत्रतर्फ। तर योभन्दा अगाडि मैले एउटा प्रश्न राखेको थिएँ नि यो हप्तामा, के छ त रेस्पोन्स कस्तो आयो? इन्फर्मेसनको साथमा नि होइन, पहिला काठको साइकल कसरी कसले बनायो, कहिले बन्यो, र अहिलेलाई चाहिँ साइकल दिवस पनि मनाइन्छ विश्वभरि नै भनेर मैले प्रश्न गरेको थिएँ। धेरैले मिलाउनु भएछ, जसले मिलाउनु भयो यहाँलाई एकदमै धन्यवाद, बधाई, अब शुभकामना, नाम चाहिँ निस्कनु पर्यो नि होइन पुरस्कारको लागि त होइन। पहिलो पत्र तर्फ हुनुहुन्छ
1: हजुर दाजु, बेलायतबाट हुनुहुन्छ भक्त राई दाजु, स्टाफोर्डशायर युकेमा बसोबास गर्नुहुन्छ, नेपालमा चाहिँ नारायण थानमा छ उहाँको घर,
0: नारायण स्थान कण्ठ होइन तपाईँ ओके, यसको ठुलो महत्व छ भन्दै अब आजकल त नारायण थान नै बहिनी, पहिला त सुनसान कहाँ छ त,
1: अहिले त धेरै घरहरू बनिसके दाजु
0: हो नि। मुख्य कुरा के छ भने अब नारायण थान होइन छ, तर त्यो ठाउँ चाहिँ वर्षमा एक तारिक चङ्गा उडाउने चङ्गा कम्पिटिसन हुने ठाउँ पनि हो क्या पहिला पहिला पनि। आजकल यसो नारायण थानको फाँटतिर यसो हेर्दाखेरि एउटै फाँट खाली छैन अनि सबै घरै घर बनेको छ होइन, तर डाँडाभरि त फेरि होटेल रेस्टुरेन्ट र चाहिँ रिसोर्टहरू त बनिसकेका छ नि। त्यही गर्दाखेरि अब समय अनुसारको परिवर्तन हो यो भन्दै लागौँ यो पत्रतर्फ। नारायण बासी तर युकेमा बस्नुहुने हाम्रा मित्र हुन्छ भक्त राईजी, लेख्नुहुन्छ लोकप्रिय कार्यक्रम परदेशको सन्देशका सञ्चालक तथा बिएबिएस गोर्खा रेडियो काठमाडौँ स्टेशन म्यानेजर श्री विनोद धोज खड्काज्यू, आदरणीय सञ्चालिका बहिनीहरू निशा गुरुङ, मिना थापा, सुजन बाला साथै बिएबिएस काठमाडौँका सम्पूर्ण कर्मचारीहरूमा म भक्त राईको तर्फबाट नमस्कार, त्यो पनि हार्दिक रूपमा भन्नुभएको छ बहिनी।
1: हजुर हजुर, हामी सबैको नमस्कार छ भक्त दाई, र यहाँको नेपालको ठेगाना उहाँको चाहिँ पुर्ख्यौली घर चाहिँ खोटाङ हो दाजु, हजुर खोटाङमा, र अहिले चाहिँ काठमाडौँमा नारायण थानमा बसोबास गर्छु भन्नुभएको छ,
0: अनि बेलायत पनि हो,
1: बेलायत पनि हो,
0: भक्त सरको
1: हजुर स्वागत छ यहाँलाई।
0: ओके, गर्दाखेरि क्या मजा है, जाडोमा नेपाल आउने होइन, चाड पर्वमा खोटाङ जाने, उभौली उधौली होइन, अनि काठमाडौँमा यसो भेटघाट सबैजनालाई, अनि फेरि समर होइन युकेको समर ब्युटिफुल समरमा चाहिँ फेरि बेलायत गएर आफ्ना आफन्तहरूसँग रमाइलो गर्ने, हाउ लक्की। एनिवे उहाँ लेख्नुहुन्छ सम्पूर्ण नेपालीहरूमा श्री पशुपतिनाथले रक्षा गरून्, सबैको मनको इच्छा पुरा होस् र भाकलहरू पुरा गरिदिउन् भन्ने प्रार्थना पनि गर्दछु भन्नुभएको छ।
1: हजुर हजुर, हामी सबैको लागि भाकल गर्नु भएको छ भक्त दाई, र यहाँको परिवारलाई पनि हामी श्री पशुपतिनाथले रक्षा गरून्।
0: र बहिनी अहिले त पशुपतिनाथ कति राम्रो बनिरहेको छ नि होइन, सफा छ पहिलाको हिसाबले, अनि त्यहाँको व्यवस्थित पनि छ, पसलहरू जुन चाहिँ अव्यवस्थित पसल थिए नि सबै निकालेर राम्रोसँग राखेको देखेँ म हिजो भर्खर गएको थिएँ एउटा कामले होइन अर्को कुरा चाहिँ पशुपतिको गौशालाको कुरा छ कि बहिनी होइन धेरै वर्षसम्म कसैको उसमा थियो कन्ट्रोलमा थियो अहिले गौशाला पशुपति विकास कोषकै अन्तर्गत आएको छ र आशा गरौँ पहिला भन्दा राम्रो होस् होइन पहिला भन्दा फेरि अलि नराम्रो भएको के मतलब आएर र अब त्यहाँ चाहिँ ल्याउनुको कारण पनि छ मुद्दा मामला भयो धेरै चिज भयो र अहिले पशुपति विकास कोषकै मातहतमा आएको छ र त्यहाँ बस्नेहरू होइन भक्तजनहरू देश विदेशबाट आउँछन् विशेष गरी भारततिर आउँछन् उनीहरूलाई राम्रो सुविधा होस् किनभने धर्मशाला पनि धर्मशाला हो कि बहिनी अब भगवान्को द्वारमा आएको छ फोहोर भयो धेरै पैसा तिर्नु पर्यो अव्यवस्थित भयो होइन टोयलेटको व्यवस्था राम्रो छैन खानपानको छैन भने अब अलिकति भनौँ न त्यस्तो पवित्र ठाउँमा आएर बस्दाखेरि राम्रो पनि हुन्न होइन भारतका धेरै धर्मशालातिर म गएको छु कि बहिनी धेरै राम्रो व्यवस्था छ थोरैमा बस्न पाइन्छ होइन धर्मावलम्बीहरू देश विदेशमा आउँछन् थोरै पैसामा भगवान्को दर्शन गरौँ भन्ने हुन्छ होइन अब यो महिमा शिवको यति धेरै छ कि विशेष गरी भारतीयहरूलाई आउनको लागि धेरै राम्रो हामीले मेहनत पनि गर्नुपर्छ होइन उहाँलाई आउने बाटो पनि दिनुपर्छ कि बहिनी त्यस कारणले चाहिँ उहाँले सबैसँग भाकल गर्नुभएका उही आराध्य दे पशुपतिनाथले रक्षा गर्नु भन्ने हिसाबले जुन चाहिँ लेख्नुभयो मैले चाहिँ अलिकति नयाँ कुरा थपिदिएँ होइन त ओके अरू लेख्नुहुन्छ मेरो सन्देश यस प्रकार छ भनेर सन्देशतर्फ लाग्नु भएको छ खोटाङ जिल्ला बुइपादेखि काठमाडौँ बुढानील कण्ठमा र भक्तपुरमा बस्नुहुने मेरी ठुली दिदी सबैलाई साइनी अनुसारको सेवा ढोग आशीर्वाद अनि धेरै धेरै माया छ भन्नुभएको छ बहिनी उहाँले
1: खोटाङ बुइपा होइन पुर्ख्यौली थलो चाहिँ त्यहाँ रहेछ र त्यहाँबाट चाहिँ यहाँ नारायणथान बुढानील कण्ठ अनि भक्तपुरमा पनि हुनु रहेछ
0: दिदी राम्रो कति राम्रो सन्तानले डाँडा काँडा ढाकोस् भनेर भनिन्थ्यो के बहिनी आफ्नो धेरै सन्तान होइन तर बिगर फ्यामिली चाहिँ हुनै पर्यो होइन बिगर फ्यामिली चाहिँ हुनै पर्यो एनिवे के भन्छ खोटाङतिर पनि उहाँको अझै पनि आफन्तहरू हुनु रहेछ नाम लेख्दै भए कति राम्रो हुन्थ्यो क्या बहिनी होइन मेरो बुढी आमा भने जस्तो भन त अथवा चाहिँ छिमेकी काका होइन साइला दाई भने जस्तो के बहिनी कति राम्रो हुन्थ्यो होइन अर्को पत्रमा लेख्नु होला है त भन्दै अब उहाँ भन्नुहुन्छ तपाईँहरूकै रोजामा कुनै एउटा गीत सुनाइदिनु भए आभारी हुने थिएँ त्यस तपाईँले छानेको गीतबाट भन्नुपर्दा भन्नुभएको छ त्यो मार्फत भन्नुपर्दा मेरी श्रीमती इन्द्र शोभा राई भाइ परदेशी घिमिरे माइलो अनि साउदी अरेमामा हुन्छ उहाँ चाहिँ सम्पूर्ण खोटाङवासी अनि बिएपिएसका सम्पूर्ण श्रोता र मलाई भक्त राई भनेर चिन्नुहुने अथवा चिन्नुहुने सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ
1: हजुर हाम्रो मेजामा छोड्नु भएको छ दाजु होइन सो हामीले चाहिँ एउटा गीत राखिदिएका छौँ आउनेलाई स्वागत जानेलाई बाई बाई छ
0: ओके कति राम्रो होइन खोटाङवासीले पनि सुन्नुभयो भने उहाँले पनि हामीले पनि सुन्यौँ है ल भनेर रिप्लाई दिए त यही कार्यक्रममा राख्नु भएको कति राम्रो
1: हुन्थ्यो
0: टेलिफोनहरू दिइहाल्नुहोस् त बहिनी
1: 54 र 54 हामीले फोन गर्न सक्छौँ
0: एउटा छुट्यो नि बहिनी
1: हजुर
0: डार्लिङ कोट छुट्यो नि काठमाडौँको अगाडि चाहिँ 01 होइन त 01 यी तिनवटा नम्बरमा फोन हामीले भक्तजीले भक्त भाइले भक्त दाईले काकाले होइन पठाएको सन्देश हामीले खोटाङमा बसेर सुन्यो भनेर कसैले बहिनी मैले भन्दैछु है बहिनी खोटाङबाट नै फोन गर्नुभयो भने हामी एउटा सानो मायाको चिनो दिउँ त
1: हुन्छ
0: कति राम्रो होइन लेसी द इनिसिएटिभ होइन कसले सुनेर तपाईँको कुरा सुन्यो सबभन्दा पहिला त भक्त दाई हाम्रै बुइपाको
1: हो
0: युकेको स्टार्टफोनमा बस्नुहुन्छ काठमाडौँ बुढानकण्ठ पनि हाम्रै गाउँले हो दाई हो उहाँको पत्रको जवाफ मैले दिएँ भनेर जो पहिला हुनुहुन्छ कि बहिनी सेकेन्डलाई होइन फेरि फर्स्टलाई
1: है
0: फर्स्टलाई हो एउटा राम्रो पुरस्कार एउटा बाँकी छ क्या बहिनी मसँग एउटा रेडियो कता कता खोलसहितको रेडियो छ कि पकेट रेडियो जुन चाहिँ यस असाध्यै मन पराउनु छ हाम्रो श्रोताहरूले ल है त्यो चाहिँ तर खोटाङबाटै आउनुपर्छ म त काठमाडौँ छु भनेर हुँदैन है त्यसले गर्दाखेरि हामीले नम्बर एकदमै फेरि दोहोऱ्याइदिनुहोस् त बहिनी
1: ल हामीलाई फोन गर्नु होला 01 54 28 055
0: यतिमा फोन गर्नुहोस्। समय पनि दिइहाल्नुहोस्।
1: समय सोमबारदेखि तपाईँले हामीलाई बुधबार बिहान 11 बजीसम्म फोन गर्नुपर्ने हुन्छ।
0: त्यति भन्नु है। अन्तमा बीएबीएसका 3 वटा स्टेशनका कर्मचारीहरू साथै मेरो सन्देश नेपालका कुना कन्दरामा पुर्याएर प्रसारण गरी पुर्याइदिनु भएकोमा रेडियो नेपाल प्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। हस्त, आजलाई बिदा, यति नै भनेर भक्तजीले बिदा लिनुभयो। हामीले चाहिँ यसमा पुच्छर जोड्यौँ, होइन त बहिनी? यहाँ कि पुच्छर यो मानेमा कि उहाँको पत्रको जवाब खोटाङबाट दिनुहुने, खोटाङका बुइपा अथवा खोटाङवासीहरू जो हुनुहुन्छ होइन, लाई चाहिँ हाम्रो तर्फबाट सानो एउटा तर एट्र्याक्टिभ प्राइस है त
1: बहिनी,
0: माएको चिनो ल, त्यो चाहिँ फेरि गाउँघरमा घन्काउँदै हिँड्न पाइयो नि त
1: होइन।
0: ओके, अब गीत तपाईँले भन्नुभयो, फेरि एकताल भनिदिनुहोस् त।
1: हजुर, गीत हामीले राखिदिएका छौँ खेम सेन्चुरी र देवी घरती मगरले गाउनु भएको आउनेलाई स्वागत, जानेलाई बाई बाई छ।
0: यो गीत चाहिँ चारैतिर अब सुनिने छ होइन त बहिनी, विशेष गरी खोटाङमा पनि लगिस तर्फ लागौँ।

0: बडो मजाको गीत रहेछ. आउनेलाई स्वागत, जानेलाई बाई बाई छ. गिफ्टको साथमा आउने त बहिनी,
1: मायाको चिनोको साथमा बाई बाई गर्छौँ दाजु.
0: अनि आउनेलाई के नि, आउनेलाई
1: मिठो कफीको साथमा स्वागत गर्छौँ हामी.
0: आजकल कफीको कल्चर बढ्यो होइन, चिया भनेर छोड्यौँ हामीले, दुध दही मोहीको कुरै गर्न छोड्यौँ होइन. त्यसले गर्दाखेरि गाउँ घरमा चाहिँ दुध दही मोही अझै पनि छ नि. लेट्स नट फर्गेट आवर कल्चर. ओके, यो त भयो आजको पहिलो पत्र. अनि हाम्रो श्रोताको लागि सुनाउन चाहेको गीत मन पर्यो कि मन परेन अर्को पत्रमा लेख्नुहुन्छ होला भन्दै अब गाउँघरका आफन्तहरूलाई पनि सम्झना गर्नुहोस् न भने होइन उहाँलाई
1: एकदमै भन्यो हजुर.
0: अब के छ त हाम्रो
1: हजुर भक्तलाई धन्यवाद भन्दै अब हामी लाग्छौँ दोस्रो श्रोताको सन्देशतर्फ. दाजु आफ्नै आवाज उठाएको सन्देश छ. उहाँ हुनुहुन्छ ओममणि सापकोटा नलपुरबाट हामीलाई फोन गर्नुभएको थियो.
0: ओममणिजीले गीत पनि गाउनुहुन्छ
1: हजुर, गीत भन्दा पनि उहाँले गौतम बुद्धप्रति आस्था राख्नुहुन्छ. सो उहाँले बेला मौकामा गुम्बाहरू जानुहुँदो रहेछ अनि उहाँले बुद्धको मन्त्र पनि वाचन गर्नुहुन्छ.
0: आज पनि छ त्यस्तै,
1: अन्तमा चाहिँ जहिले पनि उहाँले भन्नुहुन्छ हजुर.
0: ओम मणि जीले ओम मणि पेमे हो त भन्नु भएको छैन,
1: बुद्धम शरणम गच्छामि भन्नुहुन्छ.
0: ओम मणि पनि हो पनि हो नि त हैन.
1: ओ एकदमै
0: हो. ओके ओम जी, तपाईको कुरा तर्फ लागिहालौ अब.
2: ओम मणि सापकोटा नवलपुर गैंडाकोट बीएफबीएफ गोर्खा रेडियोमा कार्यरत मित्रहरू निशा गुरुङ, विनोद धोज खड्का, सुसन बाला राई, मीरा राणा भाट, आरती लम्साल, मीना थापा, नर्जङ गुरुङ लगायत सम्पूर्ण मित्रहरूमा मिठो सम्झना साथी नमस्कार. साथै रेडियो नेपालमा कार्यरत आरजेहरू सम्पूर्णमा नमस्कार. अनि आफ्नो जन्मभूमि छोडी विदेशको दूर दराजमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा मिठो सम्झना साथी नमस्कार. म केही मित्रहरूको नाम दिन गइरहेको छु. सुषमा सापकोटा तिवारी, गणेश तिवारी नवलपुर दुम्कीबास दाउन्ने फेदी, शुभम सापकोटा, सुशीला सापकोटा, सुभद्रा सापकोटा, कलावती सापकोटा, भीमकुमारी सापकोटा, शीतल सापकोटा नवलपुर गैंडाकोट 13, नरेन्द्र रिमाल, तिलक छेत्री, स्याङजा जीवन सहयात्री काभ्रे, चारजन महत्व नवलपुर, धजा सेरी, सुक्रम लामा दक्षिण काली, भनवीर पुण म्याग्दी घोडेपानी, छवि थापा गुल्मी हंसरा, नगेन्द्र रिजाल बिमला, एम्फु मुना राई लिम्बू धनकुटा, रामपुकार राई रौतहट, अरुण नदी खत्री पार्सीकोट, गणेश श्रेष्ठ रूपन्देही, युक्त प्रसाद श्रेष्ठ बाँकी कोहलपुर, गगन तेरथमे कन्सा धरान, राजेन्द्र बन्तवा राई भोजपुर, रामबहादुर खड्का चितौन, निशा लामा दोलखा चरीकोट भन्दै म हजुरहरूको उसबाट विदाई हुन चाहन्छु. मैले गीत रोजेको छु स्वरूप राज आचार्यको मत हारेको मान्छे आफ्नै भाग्यसँग भन्ने गीत रोजेको छु. सबैले मन पराइदिनु होला भन्ने मलाई पूर्ण विश्वास छ. भन्दै म बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि बुद्धस्तो.

0: रेडियो।
1: हजुर, परदेशको सन्देश कार्यक्रम सुन्दैनुहोस्। यहाँले सञ्चालक विनोद खड्का हजुरको साथमा छु र साथमा हुनुहुन्छ
0: निशा गुरुङ।
1: ओके, ल त निशा, तमस्य बहिनी, के छ त सुनाउनु हाल खबर?
0: हजुर, छोटो विश्राममा हामीले कफीको चुस्की लियौँ कि भनेको, अलिक छिट्टो भइहाल्यो मिलेन। सबैलाई पुनः स्वागत तथा अभिवादन गर्छौ।
1: देश विदेशमा भएका हाम्रा आदरणीय श्रोता बहिनी नमस्कार। कार्यक्रमको यो दोस्रो चरणमा स्वागत छ। म हुँ सञ्चालक विनोद। अब पालो आयो, के छ त अब छिनोफानो जस्तो लाग्यो मलाई।
0: हो दाजु, छिनोफानो छ। र त्योभन्दा अगाडि छोटकरीमा ठेगाना भनिहालौँ। ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बीएफबीएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 5428055, 5433367 र 5433930।
1: ओके, ठेगाना हो यो भने, तर अन्य कुराहरू हामी गर्दैनौँ, होइन? राजनीतिका कुरा गर्दैनौँ, विवादका कुरा गर्दैनौँ, होइन? कसैलाई राम्रो नराम्रो पनि भन्दैनौँ, होइन? सिम्पल, यो चाहिँ फ्यामिली, एउटा रेडियो हो, फ्यामिली कनेक्सन पनि भन्छौँ कहिले कहिले। यसलाई कनेक्ट हुनुको लागि आउनुहोला है त। त्यति भन्दै अब हामी प्रश्न पो एक त दिइहालौँ त बहिनी।
0: हजुर, प्रश्न हामीले सोधेका थियौँ, विश्व साइकल दिवस कहिले मनाइन्छ भनेर।
1: त्यसको सन्दर्भ थियो, होइन? सन्दर्भ के थियो भने, केही हप्ता अगाडि मैले साइकलको चाहिँ सुरुवात कसरी भयो भनेर एउटा सानो कथा भनेको थिएँ, काठे साइकलबाट, होइन? त्यो काठे साइकलको नाम के थियो रे बहिनी?
0: डेन्डी हर्स।
1: अब डेन्डी हर्स भनेर हाम्रो श्रोताले आफै खोज्नुहोस्, होइन? सानो बच्चाहरूलाई बनाइएको काठे साइकल, जसमा प्याडल पनि थिएन, होइन? त्यो चाहिँ त्यहाँबाट हुँदै डेभलप हुँदै हुँदै साइकल बन्यो। साइकलले चाहिँ धेरैलाई सुविधा भयो, एक ठाउँबाट अर्को ठाउँमा जान सजिलो पनि भयो, सामग्री बोक्न सजिलो भयो, होइन? चट्ट लाएर गर्लफ्रेन्डलाई राखेर घुमाउन पनि सजिलो भयो गीत गाउँदै, होइन? कति हिन्दी सिनेमामा त साइकलको गीतहरू पनि छ नि, साइकलमा हिरोले हिरोइन बोकेर हिँडेको, होइन? त्यस्तो मोबिलिटीको चाहिँ एउटा आविष्कार भएपछि संसारमा धेरै राम्रो भयो। त्यसै सन्दर्भमा भनिदिइहालौँ, सबभन्दा संसारको ठुलो आविष्कार, होइन, इन्भेन्सन कुन हो भन्दाखेरि के भन्नुहुन्छ? ल भन्नुहोस् त, रकेट बन्यो कुनि के भने भन्नुहुन्छ, के भन्नुहुन्छ?
0: मलाई त रकेटै जस्तो लाग्छ।
1: होइन होइन, सबभन्दा हेर्दाखेरि सानो मामुली तर सबभन्दा एकदम महत्त्वपूर्ण चाहिँ इन्भेन्सन चाहिँ पाङ्रा के बहिनी, पाङ्रा, होइन? त्यसले यति धेरै मद्दत गरेको छ भनेर साध्य छैन, होइन? के सिम्पल हेट भेरी मिनिङफुल भन्नुपर्छ, होइन? ओके, त्यो चाहिँ सन्दर्भ मैले यहाँलाई भन्दे। अब चाहिँ के भन्छ, विश्व साइकल दिवस कहिले भन्दाखेरि सही उत्तर चाहिँ के त?
0: हजुर, सही उत्तर चाहिँ हरेक वर्षको जुन महिनाको 3 तारिक।
1: अनि नेपालीमा,
0: नेपालीमा
1: यसपालि कति कहिले पर्यो, तल माथि होला? यसपालि चाहिँ ठ्याक्कै भनिदिनुहोस् त, के म भनिदिउँ?
0: हजुर हुन्छ, तपाईँ भन्नु होला।
1: तपाईँलाई गाह्रो गाह्रो पर्यो, होइन? ओके, यसपालिको ठ्याक्कै विश्व साइकल दिवस परेको छ। यो चाहिँ कहिले हो भन्दा, विश्व साइकल दिवस चाहिँ 20 गते परेको छ, जेठ महिनाको, होइन? यानि कि जुन महिनाको 3 तारिक। अर्को वर्ष सायद तलमाथि होला, तर 3 जुन चाहिँ विश्व साइकल दिवस हो, है? यति भन्दै अब मिलाउनेहरूको नाम भन्नुहोस् त।
0: हामीलाई फोन गर्नुहुने श्रोता हुनुहुन्छ 16 जना, र 16 जना मध्येबाट 15 जना श्रोताले 100% उत्तर मिलाउनु भएको छ। उत्तर मिलाउनुहुने हाम्रो श्रोताको नाम यस प्रकार छ: राम पुकार राय रौतहट, नरेन्द्र रिमाल स्याङ्जा, उमेश रेग्मी, जानुका ढकाल, अन्जु रेग्मी, भगवती रेग्मी, तारा रेग्मी र लक्ष्मी रेग्मी, विराटनगरबाट। त्यसै गरी हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ, कोहलपुर बाँकेबाट, अरुण नदी खत्री हुनुहुन्छ नारायणथानबाट, त्यस्तै गरी सरिता खड्का हुनुहुन्छ नारायणथानबाट, प्रभा महत हुनुहुन्छ गङ्गुबुबाट, होमनाथ चापकाई हुनुहुन्छ मनमैजु काठमाडौँबाट, एडमन्ड पराजुली हुनुहुन्छ सुनसरीबाट, रमा सापकोटा धनकोटाबाट र पुष्पराज दङ्गाल हुनुहुन्छ पाँचथरबाट।
1: ओके, अब सबैको नामको चिट्ठा चाहिँ भनौँ न पुरिया, होइन, नाम लेखेको पुरिया चाहिँ हामीले चिट्ठा बक्समा हालिसकेका छौँ, होइन त?
0: हजुर हजुर।
1: अब आज तपाईँले आफै तान्नुहुन्छ कि कसैलाई निम्तो गर्नुहुन्छ भन्नुहोस् त?
0: हो, आज त हामीले निम्तो गर्ने भनेर प्लान त गरेका थियौँ दाजु।
1: के भयो, धोका भयो?
0: उहाँ अलिक व्यस्त पो हुनुहुँदो रहेछ।
1: कसलाई बोलाउने प्लान थियो तपाईँको?
0: आज हामीले हाम्रा इन्जिनियर नर्जङ गुरुङजीलाई बोलाउने प्लान गरेका थियौँ, अनि उहाँ चाहिँ अलिक व्यस्त हुनुहुन्छ कि जस्तो लाग्छ. दाजुले यो खरखरे गर्नु पर्यो अनि म तान्नु पर्यो अनि पाचन चाहिँ फेरि दाजुले नै गर्नु पर्यो.
1: फेरि मैले चाहिँ मजाले आँखा चिम्लेर हल्लाइदिएँ, तपाईँले चाहिँ तान्नु पर्यो है.
0: हजुर, यो नाम चाहिँ म फेरि तपाईँलाई दिन्छु दाजु.
1: ओके, फेरि ब्याक टु मी. ओके, मैले खोले. अब ड्रम रोल त आज बजाउन मन लाग्यो मलाई. यो बेलामा मैले पुरिया चाहिँ खोले. ओहो, काठमाडौँ भ्याली छ नि त बहिनी.
0: ओहो, काठमाडौँ भित्र नै
1: को को हुनुहुन्छ होला त यसपालिको उत्तर दिने काठमाडौँ भ्यालीमा? कतिजना हुनुहुन्छ भन्नुहोस् त?
0: काठमाडौँमा हुनुहुन्छ दुईजना जति हुनुहुन्छ.
1: दुईजना? ओहो, 50-50 चान्स भयो नि त बहिनी. यो चाहिँ रिङ रोडतिर पुग्यो.
0: हजुर हजुर,
1: को होला त भन्नुहोस् त?
0: भनेपछि रिङ रोड सिद्धै गयो भने चाहिँ रिङ रोड भएर गयो भने उहाँ बस्ने स्थान चाहिँ आइपुग्छ है दाजु.
1: किनभने उहाँले भनिरहनु हुन्छ होइन, मैले अनाउन्स गरिदिउँ त.
0: हजुर हजुर,
1: आजको विनर हुनुहुन्छ प्रभा महा. गङ्गबु भनेपछि रिङ रोडकै पर्यो होइन त.
0: हजुर,
1: र उहाँलाई सबभन्दा पहिला त बधाई दिनु पर्यो होइन. अल द बेस्ट, फेरि पनि भाग लिँदै गर्नुहोला. अब यसपालिको पुरस्कार लिनको लागि उहाँ स्वयं आउनुहुन्छ भन्ने मैले ठानेको छु कि बहिनी.
0: हजुर हजुर,
1: होइन, प्रभाजीले भाग लिइरहनुहुन्छ, त्यस कारणले जति भाग लियो त्यति पर्ने चान्सेस पनि बढी भयो होइन.
0: अन्तखेरि
1: प्रभाजी तपाईँले चाहिँ विश्व साइकल दिवस ठ्याक्कै भन्नुभयो, यानि कि जेठ महिनाको 20 गते, यसपालि चाहिँ 3 जुन परेको छ होइन. ल त अब फेरि अर्को प्रश्नको उत्तर लिएर

0: एसपीएस गोर्खा रेडियो नेपालका प्रमुख श्रद्धेय दाजु विनोद दोष खड्का ज्यूमा सलाम छ।
1: यहाँलाई पनि सलाम छ, नमस्कार छ। र तपाईँको साकेलाको कुरा हामीले सुरुमा गरिसकेका छौँ, होइन? विभिन्न कार्यक्रमहरू यो समरमा बेलायतमा हुन्छ, त्यसमा सबैमा सरिक हुनुहोला। कहिले कहिले त जानै पाइन्न के बहिनी, टाढा टाढा हुन्छ, जाँदा आधा दिन आउँदा आधा दिन, होइन? र थकित हुन्छ, आफ्नो पनि एडमिन गर्नु पर्यो, विकेन्डको कार्यक्रमहरूलाई मात्रै ध्यान दिएर त भएन नि, होइन? र जे होस् इन्जोय त गर्नुहोला।
0: हजुर, साथसाथै परदेशीको सन्देश कार्यक्रमका मुख्य सञ्चालिका बहिनीहरू निशा गुरुङ, प्रस्तोता दय, सुसन बालाज्यू र मिना थापा लगायत विभिन्न कार्यक्रमका सबै प्रमुख सञ्चालक सञ्चालिका ज्यूहरूप्रति हार्दिक अभिवादन भनेर भन्नुभएको छ। हाम्रो पनि नमस्कार छ दाजुलाई र कार्यक्रममा स्वागत छ। सेवा हौवा अनि दर्शन नमस्ते, यो राजेन्द्र बान्दवा पोखरी कान्छा अनि परिवारको तर्फबाट भनेर लेख्नु भएको छ।
1: फेरि पनि स्वागत छ। के लेख्नु भएको छ मुख्य गरेर?
0: अति आदरणीय मैले मान्नुपर्ने मान्यजन आफन्त मेरा परिवार र साथीहरूमा, फेरि पनि हामी किराँती मध्ये पनि विशेष गरी राईहरूको महान उभौली पर्वको किराँत राई मात्र नभई सम्पूर्ण नेपालवासीहरूलाई हार्दिक शुभकामनाको साथमा हामीलाई सुम्निमा पारुहाङ तथा शिव पार्वतीले रक्षा गरून् भनेर भन्छु भनेर भन्नुभएको छ।
1: अनि आशीर्वाद चाहिन्छ, एउटा गाइडिङ फोर्स चाहिन्छ के बहिनी, होइन?
0: हजुर,
1: मेहनत गर्ने काम गर्ने आस्था राख्ने आफ्नो ठाउँमा छँदैछ, होइन? सबै राख्छन्, तर गाइडिङ फोर्समाथि पनि विश्वास गर्नु पर्यो। को कस्तो कुन प्रकृति आकार छ मलाई थाहा छैन, त्यस कारण हामीले कहिले कहिले के भन्छौँ नि, यो गाइडिङ फोर्स निराकार छ के बहिनी, होइन? कुनै सेप साइज छैन अरे के भनेर भनिन्छ। त्यस कारणले उहाँको आस्था अनुसारको उहाँलाई चाहिँ सही मार्गदर्शन मिलोस्, हाम्रो शुभकामना
0: छ। हजुर, त्यो दिन चाहिँ हाम्रो एकदमै भव्यताको साथमा साकेला बनाउने भएको भएर सुन्न पाइन भन्नुभएको छ, छुट्ट गएको रहेछ। तर मेरा मित्रहरूले सुनाउनु भएको थियो कि कति मिठो तरिकाले वाचन गर्नुभएको थियो, र हार्दिक आभारी छु निशा बहिनी, मिना बहिनी, चेलीहरूप्रति भन्नुभएको छ। त्यो हप्ता भने दाजु हुनुहुन्थेन है, त्यसैले हामी दुईजना
1: थियौँ।
0: होइन,
1: ढिलो हुन्छ, काममा गए भने कहिले कहिले प्लान अनुसारको चल्नै सकिँदैन। एनिवे अगाडि बढौँ।
0: अनि उहाँले के भन्नुभएको छ भन्दाखेरि, आगामी 15 जेठमा चाहिँ तदनुसार 29 मेको दिनमा रिपब्लिकन डे अथवा गणतन्त्र दिवस परेको छ।
1: नेपालभरि नै छुट्टीको साथमा मनाइन्छ, विदेशमा चाहिँ अब तपाईँहरूको कुन दिन पर्दो रहेछ भन्दाखेरि 29 कुरा गर्नुभयो नि तपाईँ, 29 भन्नाले ठ्याक्कै त्यो दिन चाहिँ शुक्रबार परेको रहेछ बहिनी, होइन? त्यस कारणले तपाईँले मान्नु पाउनु भएन, होइन? तर पनि यसो आफ्नै प्रकारले शुभकामना।
0: हजुर, अनि त्यही दिन परेको छ सगरमाथा दिवस पनि दाजु।
1: हजुर,
0: साकेलाको माहौल छ, त्यसकारण साकेला गीतले नै सम्मान सहित सम्झना गर्न चाहन्छु भन्नुभएको छ। र आज भने साकेला थानमा उभौली पूजा बोलको गीत मेलिना राई र सुनिल राईको आवाजमा सुन्न चाहन्छु। र यस गीत मार्फत सम्झना गर्नुपर्दा आज अलिक छोटकरीमा दिँदैछु, कारण समयको पाबन्दीले गर्दा हो भन्नुभएको छ, अलिक व्यस्त हुनुहुँदो रहेछ। मेरो प्यारी धर्मपत्नी रमा पुमा राई लगायत सबैलाई आशीर्वाद छ। वासिङ भोजपुरदेखि सुनसरी झुम्कामा बस्नुहुने दाजु र भाउजूहरूलाई सेवा, मेरा आफन्तजनहरू, गाउँले, जिल्लावासीहरू, त्यसै गरी धरान अनि जहाँ जहाँ हुनुहुन्छ सबै सबै मेरा आफन्तजनहरूलाई पनि म सम्झना गर्न चाहन्छु। बिएपिएसका सबै सबै स्टाफहरू र मलाई चिन्ने सबैलाई पनि मेरो नमस्कार छ। अन्तमा मैले कहिले पनि नछुटाउने नामहरू छन्, शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला चामलिङ राई, दर्पण देविका रोदुङ, संगीता बायुङ राई, सुनिता पुन, सरिता राई, रमिला बान्तवा, सुम्निमा राई, त्यसै गरी हुनुहुन्छ गौतम बान्तवा, छवि थापा, प्रेमध्वज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, शेर्पिनी कान्छी, विनिता सुनवार, सिसम बान्तवा, कृति योञ्जन, अरुणधी खत्री, ओममणि सापकोटा, मान बहादुर लिम्बू, अमर निर्दोष, राजाराम रायमाझी र काली बहादुर तामाङ, भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा, फेल्थम लन्डन युके भनेर चाहिँ उहाँले पत्र टुङ्गन भएको छ दाजु।
1: अब उहाँले ज जसलाई सम्झना पुर्याउन चाहनुभयो सबैले सुन्ने मौका पाएको खबर पाऊ होइन तपाईँले, र उहाँले उत्तर पनि दिनुहोला, धन्यवाद पनि भन्नुहोला यही कार्यक्रम मार्फत भन्ने हाम्रो पनि अनुरोध गर्दै। अब उहाँलाई गीत सुनाउने तपाईँले के छ बाँकी?
0: अब साकेला थानमा उभौली पूजा बोलको गीत हामी सुन्न गएका छौँ।
1: ओके, यो गीत चाहिँ मजाले इन्जोय गर्नुहोस् है त।

0: ओके, चाडपर्वमा चाडपर्वको गीत माग्नुहुने हाम्रो श्रोतालाई धेरै धन्यवाद छ राजुजी. तपाईँले सम्झना पुर्याउनु भएका सम्पूर्ण श्रोताले यो तपाईँको पत्र रूपी सम्झना सुन्नुभयो होला भन्दै अब हामी अर्को श्रोतालाई स्थान दिइहालौँ. उहाँ हुनुहुन्छ गङ्गा गुरुङ, होइन त? अनि उहाँ कहाँ चाहिँ लमजुङवासी तर बेलायतको हावा खाँदै हुनुहुन्छ. कुन ठाउँ थाहा छ?
1: हजुर, उहाँले लन्डन युकेबाट लेख्नुहुन्छ दाजु.
0: हो र, लेख्नुहुन्छ आदरणीय परदेशको सन्देश कार्यक्रमका सञ्चालक विनोद दाई, बहिनी मासियो, निशा, मिना र दिदी सुजन बाला सबैजनालाई नमस्कार भन्न चाहन्छु. म गङ्गा गुरुङ लन्डनबाट.
1: हो, अब त अहिले समर महिनामा त निकै रमाइलो भएको छ होइन दाजु? वातावरण पनि निकै रमणीय छ. त्यही ठाउँबाट हामीलाई पत्र लेख्नुहुने हाम्रा दाजु हुनुहुन्छ गङ्गा गुरुङ. यहाँलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ.
0: नमस्कार पनि. र मलाई बिएबिएस गोर्खा रेडियोबाट प्रसारण हुने कार्यक्रम परदेशको सन्देश साह्रै मनपर्छ. म नियमित रूपमा यो कार्यक्रम सुन्ने गर्दछु. यो मेरो पत्रलाई हजुरले अवश्य स्थान दिनुहुनेछ भन्ने पनि विश्वास राख्दछु र आशा पनि गर्दछु भनेर भन्नुभएको छ.
1: दाजुको पत्र स्थान, पत्रले स्थान नपाउने त कुरै भएन होइन? हामी जहिले पनि राख्ने गर्छौँ, तर धेरै दिनको अन्तराल पछि अथवा महिनाकै अन्तराल पछि उहाँले पत्र लेख्नु भएको छ दाजु.
0: छिटो छिटो लेख्नुहोस् है. अनि भन्नुहुन्छ यसै तपाईँले भनेको कुरा चाहिँ यहीँ लेख्नु भएको छ, धेरै समयको अन्तराल पछि कार्यक्रममा पत्र लेख्दैछु भनेर भन्नुभएको छ. र भन्नुहुन्छ मेरो नेपालको ठेगाना लमजुङ जिल्ला बागलुङ पानी गाविस छ कपुर गाउँ हो. मेरो गाउँ मेरो कपुर गाउँमा अब सम्झनातर्फ जानु पर्ला भन्नुभएको छ बहिनी.
1: हजुर, अब कपुर गाउँ त भन्नुभयो दाजु, यो कपुरको त्यहाँ बोर्ड पो छ कि जस्तो लाग्छ.
0: यो पनि हामीलाई खुलाउनुहुन्छ होला भन्दै उहाँ भन्नुहुन्छ मेरा समस्त गाउँले साथीहरू, इष्टमित्रहरू, नातागोता, फेसबुकका साथीहरू र अन्यमा भन्नुपर्दाखेरि यामदास मोलिचा, ज्ञानु आले मगर, भीम गुरुङ रोदन, चन्द्रबहादुर पुन, सत्कार दहाल, श्याम थापा, उमेश मात्रै लेख्नु भएको छ बहिनी होइन, अर्क योन्जन, महेश सुनवार दाई, बहिनीहरूमा निमा सेलियर जो अमेरिकामा हुनुहुन्छ होइन त, सरिता राई, ज्योति गुरुङ, कान्छी गुरुङ, बिसा गुरुङ र बिएबिएसका सम्पूर्ण परिवार र रेडियो नेपालका सबै युनिट, अनि यति बेला परदेशीको सन्देश कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णलाई यहाँकै रोजाइमा कुनै एउटा राम्रो गीत सुनाइदिनु भए आभारी हुने थिए भनेर भन्नुभएको छ.
1: ओहो, आज त हामी लन्डनबाट पत्र आयो होइन, लन्डनमा हुनुहुने गङ्गा दाजु र सम्पूर्ण समाज श्रोताको निम्ति अत्तर लन्डनको बुलको गीत सुनाउन गइरहेका
0: छौँ. लन्डनको चाहिँ बहिनी कस्तो हुन्छ भने नि, टेम्स नदी होइन, सफाई छ होइन, तर पहिला पहिला टेम्स नदी पनि जो इन्डस्ट्रियल रेभोल्युसन हुँदाखेरि नि असाध्यै दुर्गन्धित थियो अरे के बहिनी, सबै चिज फोहोर त्यहीँ फाल्दाखेरि चाहिँ भएन भनेर उहाँहरू सफा गर्न लाग्नु भयो अरे धेरै वर्ष अगाडिको कुरा. अहिले चाहिँ त्यति राम्रो छैन, त्यहाँ फोहोर फाल्न पाइन्न होइन, ड्रेनेज सिस्टम राम्रो छ, फिल्ट्रेसन प्लान्टहरू छन् होइन, त्यहाँदेखि तर त्यहाँ पौडी खेल्न लायक त छैन होइन, अलि त्यसको चाहिँ करेन्ट पनि कडा नै छ, तर बाहिरबाट हेर्दा चाहिँ सफा नै छ, दुर्गन्ध चाहिँ छैन क्या बहिनी होइन. तर लन्डनको कुरा गर्दाखेरि यो लन्डनबाट बग्ने टेम्स नदीको अब त्यो सम्झना आयो क्या मलाई पनि
1: होइन,
0: त्यसले गर्दाखेरि यहाँ कहाँ बागमती कहाँ त्यहाँको कुरा गर्दाखेरि तपाईँले चाहिँ अत्तर लन्डनको भन्ने गीत खोजिदिनु भयो, राखिदिनु भयो. गाउने कलाकार को को हुनुहुन्छ भन्नुहोस् त.
1: हजुर, उहाँहरू हुनुहुन्छ हरि विमर्शी र उमा देवी खनाल.
0: ओके, उहाँको गीत सुनौ है त. अब हामी यो गीत राख्दै बिदा पनि लिनुपर्छ क्या हो?
1: हजुर हजुर, बिदा पनि माग्नुपर्छ दाजु. अब हामी आइसकेका छौँ. हजुर, कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद छ, र साथ दिनुहुने, भाग लिएर साथ दिनुहुने श्रोतालाई पनि धन्यवाद छ. बधाई छ हाम्रो प्रभा मह दिदीलाई, उहाँसँग छिट्टै पनि भेट्नेछौँ. यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु. नमस्ते, शुभ दिन.
0: अब प्रभाजी साइकल चढेर आउनुहुन्छ, साइकलवाला पुरस्कार लिनलाई साइकल चढेर आउनुहोस् है बहिनी. ओके, हास् त आदर श्रोताहरू, रमाइलो गर्दा गर्दै तपाईँको सन्देश पढ्दा पढ्दै समय गएको पत्तो भएन, फेरि अर्को पत्र पढ्ने एउटा चाहिँ मौका पाऊँ. देश वा विदेशबाट लेख्नुहुन्छ भने छन् त्यसको महत्त्व हुन्छ होइन, त्यसले गर्दाखेरि तपाईँहरू लेख्नुहोला. धेरै पर हुनुहुन्छ, मेहनत गर्दै हुनुहुन्छ, आफ्नो परिवारको र देशको प्रगति उन्नतिको लागि यति मेहनत गर्नुहुन्छ, अझै गर्नुहोस्. हामी यहाँ बसेर तपाईँलाई सेवा पुऱ्याउँछौँ. हस् त, मलाई आजको लागि बिदा दिनुहोस्. फेरि अर्को हप्ता भेटौँ. बाइ बाइ, नमस्ते. गीत छ हरि विमर्शी र उमा देवी खनालको, अत्तर लन्डन नैको.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: विराट नगरमा कोइराला निवास पुगेर सभापति थापाले भदौ 24 का घटनाको हिसाब किताब हुन बाँकी रहेको बताउनु भयो।
4: एउटा प्रश्नको उत्तर पनि हामीले खोज्नुपर्ने छ कि भाद्र 24 गते नेपालमा जुन वितण्डा भयो त्यो वितण्डाको हिसाब किताब हुन अझै बाँकी छ। भाद्र 23 गते एउटा अप्रिय घटना भयो, त्यो घटनामा राज्यको धेरै ठुलो दोष थियो र त्यही भएर त्योमाथि अनुसन्धान भएको छ। अनुसन्धानको उप कारवाहीको प्रक्रिया अगाडि बढेका छन् र नेपाली कङ्ग्रेस पार्टीले जहिले पनि यो विषयका सन्दर्भमा सात्र समर्थनले आफ्नो प्रकट गरेको छ। तर 24 गतेको सन्दर्भमा भने कोइराला निवासदेखि चाक्सीबारीसम्म सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको यो ठुलो क्षति र ठुलो त्यो सँगसँगै थुप्रै त्यो दिन पनि थुप्रै तन्यहरू मारिएका छन्, प्रहरीहरू मारिएका छन्। यसको बारेमा चाहिँ सबैले मौनता साधेको जस्तो भएको छ।
3: सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको उहाँले आरोप लगाउनु भयो। उहाँका अनुसार सरकारले 100 दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ 24 गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो।
4: सरकारलाई स्पष्टसँग पार्टीको तर्फबाट यो माग पनि राख्न चाहन्छु र सरकारलाई स्मरण पनि गराउन चाहन्छु कि तपाईँहरूले आफ्नो 100 दिनको कार्यक्रम सार्वजनिक गरिरहँदै गर्दा र पछि गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन बुझ्दै गर्दाखेरि एउटा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। हामी भाद्र 24 गतेको बारेमा अनुसन्धान गर्न छुट्टै न्यायिक आयोग बनाउनेछौँ तर यसलाई अहिले सबैले यसलाई ढाकछोप गर्ने प्रयत्न गर्नुभएको छ, यो स्वीकार्य छैन।
3: सभापति थापाले मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गर्नुभयो। गएको वैशाखमा विपदजन्य घटनामा देशभर 70 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो 40 दिनमा 1,342 वटा घटना भएकोमा 333 जना घाइते भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर 16, चट्याङबाट 14 र आगलागीबाट 11 जनाले ज्यान गुमाएका छन्। ती विपदका घटनाबाट 1,621 परिवार प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सबैभन्दा बढी आगलागीका 488 वटा घटना भएका छन्। दक्षिण पूर्वी एसियाली मुलुकहरूमा अनलाइन ठगीमा लगाइएका 600 बढी नागरिकको उद्धार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
5: गएको एक महिनामा गरेका कामको सूची प्रकाशन गर्दै मन्त्रालयले क्याम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट 616 जनाको उद्धार गरिएको जनाएको छ। उनीहरू सबैलाई स्वदेश ल्याइसकिएको पनि मन्त्रालयले उल्लेख गरेको छ। पश्चिम एसियाको संकटबाट पीड़ित नेपालीको सहयोगका लागि बनाइएको आपतकालीन कार्यदलले काम गरिरहेको, हर्मुज जलघाटीबाट इरान लगिएका नेपाली अमृत झाको रिहाईका लागि पहल गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। मन्त्रालयले गएको एक महिनामा रुसका तर्फबाट लड्न जाँदा युक्रेनमा बन्दी बनाएका नेपालीको फिर्तीका लागि युक्रेनका विदेश मन्त्रीसँग कुरा गरेको, लिपुलेख हुँदै भारत र चीनले व्यापार गर्न गरेको सहमतिमा फरक मत राखेको विषय पनि समेटेको छ। लिपुलेखबारे भारत र चीन दुवै मुलुकमा पत्र पठाइएको जानकारी पनि एक महिने कामको सूचीमा राखिएको छ।
6: जुम्लामा घरमै पुग्यो राहदानी। जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयको सहकार्यमा राहदानी हुलाक मार्फत 3 दिनभित्र सेवाग्राहीको घरमै राहदानी पुग्न थालेपछि सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य। बागलुङको तमान खोला गाउँपालिकाले सोले डाँडामा निर्माण गर्यो जडीबुटी पार्क। पर्यटकीय तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सहित करिब 7 रोपनी क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटी रोपिए। डोल्पाको छारका ताङसुङ गाउँपालिकामा पहिलो पटक 4G सेवा विस्तार। माथिल्लो डोल्पामा इन्टरनेट पहुँच पुगेसँगै स्थानीय सेवा प्रभाव र सञ्चारमा सहजता। डोल्पाकै डोल्पो बुद्ध गाउँपालिका र सेफोक्सुन्ट गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा भने टेलिकमको 4G सेवा पुग्न बाँकी। वैदेशिक अध्ययनका क्रममा झुटा विवरण र ठगी रोक्न सरकारको मुलुकभर निगरानी अभियान सञ्चालन। शैक्षिक परामर्शका लागि अब नवीकरण भएका संस्थाबाट मात्रै सेवा लिन शिक्षा मन्त्रालयको आग्रह। नारायणहिटी संग्रहालय परिसरभित्र निर्माण भएको सभाहल र चमेना गृह 6 वर्षदेखि सञ्चालनमा आउन सकेन। करिब 45 करोड़ लागतमा बनेको संरचना उपयोगविहीन बनेको भन्दै सञ्चालनमा ल्याउन महालेखा परीक्षकको निर्देशन। र लुम्बिनी र सुदूरपश्चिमका तराई तथा पहाड़ी जिल्लामा अत्याधिक गर्मीको सम्भावना भन्दै सावधानी अपनाउन सरकारको अनुरोध। केही दिनसम्म तापक्रम 40 डिग्रीसम्म पुग्ने चेतावनी।
3: कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र एलिफेन्ट इन दि फगले जुरी पुरस्कार जितेको छ। फेस्टिभलको अनसर्टेन रिगार्ड विधामा सो चलचित्रले पुरस्कार पाएको हो। सो चलचित्र अविनाश विक्रम शाहले निर्देशन गर्नुभएको छ।

बाटोको काँडा हटाइदिए मैले, हर सपनाहरू सजाइदिए मैले। नमस्ते, आजको यो संगीत सागर बनाऊ, यो साताको संगीत सागरको पर्खाइमा बस्नुभएका सम्पूर्ण श्रोताहरूमा म सुसन बालाको तर्फबाट र श्रोताहरू, एउटा मिठो गीतबाट हामीले प्रवेश गरिसकेका छौँ आजको संगीत सागरमा। र गायक सपन राई भन्दै हुनुहुन्थ्यो, बाटोको काँडा हटाइदिए मैले, हर सपनाहरू सजाइदिए मैले भनेर उहाँ भन्दै हुनुहुन्थ्यो। शब्द तथा संगीत तारा प्रकाश लिम्बुको रहेको थियो। श्रोताहरू, यसले मिठा मिठा सुमधुर मन छुने नेपाली गीतहरू लिएर आएको छ आजको संगीत सागरले। आशा छ, विश्वास छ तपाईँहरू सबैले मन पराइदिनु हुनेछ भनेर, एन्जोय गर्नुहुनेछ भनेर, होइन त? र आजको संगीत सागरको इशारहरूमा, आजको संगीत सागरको यी लहरहरूमा भनौँ रमाउँदै हामी गीत संगीतमा झुमौ, होइन त श्रोताहरू? एन्जोय गरौं, आउनु सब हामी अघि बढौं आजको संगीत सागरमा। यहाँ निशा देसारलाई मैले निम्त्याइसकेकी छु, उहाँ आइपुग्नु भएको छ आजको संगीत सागरको इछालहरूमा, आजको संगीत सागरको किनारामा अघि नै आएर बस्नु भएको छ उहाँ। दिनेश अधिकारीले लेख्नु भएको शब्दहरू बोकेर उहाँ आउनु भएको छ, र ती शब्दहरूमा संगीत राजकुमार बगर्जीले दिनुभएको छ। श्रोताहरू, गीतको बोल यस प्रकार छ, भेट्नेहरू छन् छुट्नेहरू छन् अंगालो हाल्दै लुट्नेहरू छन्, भेट्नेहरू छन् छुट्नेहरू छन् अंगालो हाल्दै लुट्नेहरू छन्। कसैबाट लुटिएको हामी आभास पायौँ यस गीतमा। जे होस्, निशा देसारबाट सुनौ उहाँको आवाजमा रहेको यो गीत, दिनेश अधिकारीले लेख्नु भएको भावनालाई।

मिठा मिठा गीत संगीतमा हामीले रमाउन थालिसकेका छौँ आजको संगीत सागरमा. र अब भने यहाँ गायक एसडी योगीलाई मैले निम्त्याएँ, उहाँ आइपुग्नु भएको छ. सजाइसके मनमा मैले मायाको गजुरी भन्दै उहाँ आइपुग्नु भएको छ यहाँ आजको संगीत सागरको इशालहरूमा, आजको संगीत सागरको यी लहरहरूमा. र शब्द राम अविरल श्रेष्ठले लेख्नु भएको छ भने संगीत यसमा गायक स्वयंको रहेको छ. श्रोताहरू आउनुहोस् स्वागत गरौँ श्रोताहरू एसडी योगीलाई, उहाँको भावना सँगसँगै भनौँ. राम अविराल श्रेष्ठले लेख्नु भएको भावना सँगसँगै भनौँ होइन, र मनभित्र भित्र सजाउनु भएको मायाको गजुरीलाई हामी पनि महसुस गरौँ.

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: छोटो विश्राम पश्चात यहाँहरू सबै सबै सबैलाई स्वागत छ। श्रोताहरू, आजको संगीत सागरमा छौ। आजको संगीत सागरको यी लहरहरूमा, आजको संगीत सागरको यी छालहरूमा हामी रमाउँदैछौ र यो छोटो विश्राम पश्चात यहाँहरू सबै सबै सबैलाई म मेरो हृदयदेखि नै स्वागत गर्न चाहन्छु। तपाईँहरू सबै सबैलाई स्वागत गर्दै भनौ, आजको संगीत सागरलाई पनि अघि बढाऊ, हामी पनि अघि बढाऊ। र आजको संगीत सागरलाई अघि बढाउँदाखेरि यहाँ गायिका आभा मुकारुङ आउनु भएको छ। बुद्धि मोक्तानले लेख्नु भएको शब्दहरू बोकेर र संगीत यसमा बालन्द राईले दिनुभएको छ भने गीतको बोल छ, दुई दिनको जिन्दगी आज हो कि भोलि, दुई दिनको जिन्दगी आज हो कि भोलि, किन बस्छौ बोल्दैन भोलि। हजुर, पक्का पनि श्रोताहरू, दुई दिनको जिन्दगी छ, सबैसँग बोलौ, सबैसँग हाँसौ, सबैसँग मिलेर बसौ, होइन? र जे होस्, हाम्रो गायिका आभा मुकारुङले भन्नुभए जस्तै, दुई दिनको जिन्दगी छ, यो जिन्दगी पनि आज हो कि भोलि हो, किन बस्छौ बोल्दैन भोलि। स्वागत गरौँ हाम्रो गायिका आभा मुकारुङलाई।

गायिका आबा मुकारुङको यो प्रस्तुति पश्चात श्रोताहरू अब यहाँ अर्को गीत छ, जब याद तिम्रो आइदिन्छ मेरो दिलमा तिमी छाइदिन्छौ, जब याद तिम्रो आइदिन्छ मेरो दिलमा तिमी छाइदिन्छौ भनेर भन्दै हुनुहुन्छ बबिन प्रधान। अबको प्रस्तुतिमा गायक बबिन प्रधान।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोताहरू। संगीत सागरमा छौ, संगीत सागरको इशारहरूमा, संगीत सागरको यी लहरहरूमा तपाईँ हामी रमाइरहेका छौं। मिठा मिठा गीत संगीतमा रमाउँदैछौ श्रोताहरू, नेपाली गीतहरूमा भनौँ होइन। र यहाँ अब आजको यो संगीत सागरमा यो छोटो विश्राम पश्चात अस्मिता अधिकारी र राम सिंह आउनु भएको छ। उहाँहरू भन्नुहुन्छ, एकअर्कालाई जाउँ कतै तिमी र म जहाँ मायाका कुरा गर्न सकौँ। आहा, कति मिठो होइन। जाउँ कतै तिमी र म जहाँ मायाका कुरा गर्न सकौँ, एकान्तमा बसेर मिठा मिठा मायाको कुराहरू गर्ने उहाँहरूको इच्छा रहेछ भनौँ होइन। अस्मिता अधिकारी र राम सिंहको शब्द तथा संगीत राम सिंहको रहेको छ।

हजुर श्रोताहरू, अस्मिता अधिकारी र रामसिंहले गाउनु भएको यो डुएट गीत पश्चात अब यहाँ गायक कर्णदास आउनु भएको छ। आजको संगीत सागरको किनारामा भनौँ अघि आएर बस्नु भएको रहेछ उहाँ, र अब उहाँको प्रस्तुति सुनाउ श्रोताहरू। गायक कर्णदासले गाउनुहुने अबको प्रस्तुतिमा कसले पो देख्छ र यो चोट मेरो छातीमा लागेको भनेर उहाँ भन्दै हुनुहुन्छ। मुटु भरिभरि भनौँ छाती भरिभरि चोटहरू बोकेर, छाती भरिभरि मुटु भरिभरि पीडाहरू बोकेर उहाँ आउनु भएको छ आजको संगीत सागरमा। गीतकार उन्नति बोहराले लेख्नु भएको शब्दहरू छन् भने संगीत यसमा वरिष्ठ संगीतकार दीपक जङ्गमले दिनुभएको छ। श्रोताहरू, कर्णदासको आवाजमा अबको प्रस्तुतिमा कसले पो देख्छ र यो चोट मेरो छातीमा लागेको, स्वीकार्नुहोस् यो मिठो सुमधुर मन छुने गीत।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: छोटो विश्राम पश्चात फेरि पनि यहाँहरू सबै सबैलाई स्वागत छ। श्रोताहरू, आजको संगीत सागरको एक घण्टाको बसाइको अन्तिम विश्राम थियो हाम्रो र यहाँहरू सबै सबैलाई स्वागत गर्दै यहाँ मैले पार्वती राईज्यूलाई पनि निम्त्याइसकेँ। तपाईँहरू सबैलाई स्वागत गर्दा गर्दै पार्वती राईज्यूलाई पनि निम्त्याइसकेँ। उहाँ आई पनि पुग्नु भएको छ। श्रोताहरू, हेमकुमार राईले लेख्नु भएको शब्दहरू बोकेर आइपुग्नु भएको छ आज। ती शब्दहरूमा शान्ति राम राईले आफ्नो संगीत भरिदिनु भएको छ। गीतको बोल छ, पहिले पहिले हुन्थ्यो हाम्रो आँखा तानी तानी। आहा, पहिले पहिले हुन्थ्यो हाम्रो आँखा तानी तानी भनेर उहाँ भन्दै हुनुहुन्छ। आउनुहोस्, उहाँलाई पनि हामी स्वागत गरिहालौँ।

हजुर श्रोता र मिठा मिठा नेपाली गीत संगीतमा रमाउँदा रमाउँदै आजको संगीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ र अर्को साता फेरि यस्तै मिठा मिठा गीत संगीतमा हामी रमाउने छौं। संगीत सागरको किनारामा बसेर गीत संगीतमा रमाउँदै भलाकुसारी गर्दै रहने नै छ अर्को साता पनि। आजलाई भने छुट्ने बेला भइसकेको छ, तपाईँ हाम्रो अर्को साता भेटौँ। आज छुटौँ, नमस्ते, बाई।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhand host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
3: Pistali Kusan Kusab Bahadur Pistali DTS Samadhan Hai Kusab. Maha le aafno sipra anubhav lai le kheti sange jordai alu utpadan ma best banaunu bhayeko cha.
4: Maile chai krishi jetiye padheko haina. अनि त्यसलाई चाहिँ सदुपयोग गर्ने भनेर चाहिँ अब खाली समयमा उसरी चाहिँ मैले प्रोजेक्टमा नि काम गर्थेँ पहिला. अब यसको वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन. अब मिनिममली अब हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामी बिक्री सुरु गर्छौँ.
3: उत्पादन राम्रो हुँदै गएपछि अन्य किसान पनि आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन्. तर किसानहरूका केही गुनासाहरू पनि छन्. विशेष गरी आलु भण्डारणका लागि शीत भण्डार केन्द्र नहुँदा उत्पादन सुरक्षित राख्न समस्या हुने गरेको उनीहरूको गुनासो छ.
4: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट डलधुरा लैजानुपर्ने, बिउ किन्नको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको छ.
5: यहाँका किसानहरूको समस्या के छ भने मुख्य समस्या किसानहरूले कोल्ड स्टोरमा आलुको बिउ राख्नु पाएका छैनन्.
3: यस वर्ष मौसम अनुकूल भएकाले पनि आलु राम्रोसँग सप्रिएको किसान बताउँछन्. समय समयमा परेको पानीका कारण आलु उत्पादन अझ बढ्ने अनुमान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीको भनाइ छ.
6: 500 रोपनी क्षेत्रफलमा अहिले आलु खेती छ. यो वर्ष पानी परे हुनाले, दुई तिन पटक पानी परे हुनाले आलुको चाहिँ पालन गर्ने 10-15% बढ्छ भन्ने अनुमान.
3: खोर्पे क्षेत्रको करिब 500 रोपनीमा आलु खेती गरिएको छ. हरेक वर्ष 1.5-2 करोड रुपियाँ बराबरको आलु बिक्री हुने गरेको स्थानीय बताउँछन्. उत्पादन सँगै किसानको आकर्षण बढ्दै जाँदा खोर्पे क्षेत्र अहिले बैतडीकै प्रमुख आलु उत्पादन केन्द्रका रूपमा चिनिन थालेको छ.
7: पाल्पा जिल्लाको रिद्धिकोट गाउँपालिका 6 ढोस्टुङमा रहेको नारायण माध्यमिक विद्यालयको 6 कोठे भवनमा टिनको जस्ताबाट पानी चुहिने भएपछि विद्यार्थीलाई अध्ययनमा समस्या परेको थियो. कक्षा 5-10 कक्षामा करिब 100 विद्यार्थी रहेको विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा जस्ता पाता परिवर्तन भएपछि अहिले विद्यार्थीलाई पढाइमा सहजता भएको छ. विद्यालयका प्रधानाध्यापक ढाल बहादुर उचै.
8: हाम्रो जस्ता चेन्ज छ, थाना परिवर्तन. पहिला पनि हाम्रो जस्तै हो. पहिलाको जस्ता चाहिँ हाम्रो चाहिँ सबै त्यो चुहिएर सबै ड्यामेज भइसक्यो भएको थियो. अनि त्यसलाई चाहिँ फेरि चाहिँ अर्को त्यसलाई फालेर अर्को नयाँ जस्ता. 6 कोठे भवन हो. 6 कोठे भवन भएको हुनाले त्यहाँ चाहिँ हामीले चाहिँ 5-10 गाह्रो त पहिला त्यो पानी आइसकेपछि त्यो भित्रपट्टि चाहिँ जम्मै बेन्च डेस्कहरूमा चुहुने केटाकेटी सरे गर्नुपर्ने. अनि त्यसपछि आएर फेरि सर्दा पनि अलिक ठुलो पानी आयो भने त त्यो भित्रैपट्टि पानी छिर्ने त्यस्तो थियो. अहिले त एकदम आनन्द छ.
7: गोर्खा वेलफेयर ट्रस्टले यसअघि 2054 सालमा अर्थात् करिब 30 वर्ष अघि 6 कोठे भवन बनाइदिएको थियो. भवन सबै राम्रो छ, तर जस्ता पाता पुरानो भएकोले पानी चुहिने भएको थियो. आफैले बनाएको स्कुलमा 30 वर्षपछि छाना परिवर्तन गरिदिएर ट्रस्टले उदाहरणीय काम गरेको विद्यालयका प्रधानाध्यापक उचाइको भनाइ छ.
8: यो हाम्रो पहिला नै 54 सालमा चाहिँ ब्रिटिस वेलफेयरले बनाएको हो. पहिला बनाएको 54 सालमा बनाएको भवन हो. त्यही ब्रिटिस वेलफेयरले नै बनाएर आफूहरू नै आएर बनाएर सम्पन्न गरेर गइदिएको. अब अहिले अलिक छाना जीर्ण भएको. पुरै विद्यार्थी त दलित जनजाति मात्रै हो.
7: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार 2 महिना अघि जस्ताको छाना परिवर्तन गरिएको स्कुलमा गोर्खा वेलफेयर ट्रस्टले 4,15,000 र स्कुलको 45,000 गरी कुल 4,60,000 रुपियाँ खर्च भएको छ.
9: चुङनुब्री गाउँपालिका 7 छेकम्पारका बासिन्दा एक साता अघिदेखि लेकतिर जान थालेका हुन्. चुङनुब्री गाउँपालिकाका स्थानीय साङपा लामाले सिजन सुरु भएसँगै गाउँलेहरू लेकतिर जान थालेको जानकारी दिनुभएको छ. छेकम्पारका बासिन्दाको मुख्य आमदानीको स्रोत यार्सा गुम्बा भएकाले यो पल्ट हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर जान थालेको उहाँले बताउनुभयो. तिब्बती सिमाना आसपासको छेके र बाजु लगायत लेकमा पुगेर यार्सा गुम्बा संकलन गर्ने गरिएको छ. हरेक याममा याक, चौरी, घोडामा खाद्यान्न लगायत दैनिक उपभोग्य सामान ढुवानी गरेर लाभा लस्कर सहित स्थानीय वासी लेकतिर जाने गरेका छन्. यहाँको लेकमा यार्सा गुम्बा संकलन गर्न छेकम्पार भन्दा बाहिरका बासिन्दालाई निषेध छ. स्थानीयले भने समितिलाई प्रति व्यक्ति 500 रुपियाँ शुल्क तिरेपछि लेकमा जान पाउने नियम बनाइएको छ. विगत वर्षहरूमा यार्सा गुम्बा संकलन गर्न अभिभावक सँगै बालबच्चा पनि लेकतिरै जाने गरेका थिए. तर यो वर्ष भने यहाँ बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधा सहित पठन पाठनको व्यवस्था मिलाएपछि केही सहज भएको स्थानीयको भनाई छ.
2: गत आर्थिक वर्षको वैशाखसम्ममा 1,830,000 विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालु आर्थिक वर्षको वैशाखसम्म यो संख्या 89,630 झरेको हो। गत वर्ष सार्क मुलुकका 18,933 र तेस्रो मुलुकका 81,897 जनाले निकुञ्जको भ्रमण गरेको जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले यस वर्ष सार्क मुलुकका 13,992 तेस्रो मुलुकका 75,638 जना पर्यटकले निकुञ्ज भ्रमण गरेको
0: BFBS Gurkha Radio.

कहिलेकाहीँ जीवनमा के हुन्छ भन्दाखेरि अरू चाहिँ अगाडि बढिसके, म चाहिँ कतै हराइरहेको, म चाहिँ पछाडि परिरहेको छु, म चाहिँ ढिलो भइसके भने जस्तो फिल गराउँछ है। तपाईँलाई पनि यस्तो हुन्छ होला, बेला बेलामा मानिसहरूले यस्तो अनुभूति गर्छन्, तपाईँलाई पनि यस्तो अनुभूति हुन्छ होला। तर के सम्झिनुपर्छ भन्दाखेरि चाहिँ जीवन सहज रूपमा बग्ने एउटा खोला हो, कहिलेकाहीँ ढिलो हुन्छ होला यो स्वाभाविकै हो, कहिलेकाहीँ लडिन्छ हारिन्छ यो पनि स्वाभाविकै हो। ढिलो हुनु एउटा कुरा हो, हार्नु अर्को कुरा हो। यो जीवनको यात्रामा हारजितको कुरै छैन, मानिसलाई त्यस्तो फिल हुन सक्छ, तर यसमा ढिलो भयो अथवा हारे भन्ने कुरा होइन। किन भन्दाखेरि हामीले बगैँचामा रोपेको फुल भनौँ, हाम्रो बगैँचामा भएका फलफुलका बोटहरू भनौँ, अथवा अन्न बालीहरू नै भनौँ न, त्यो पनि समय आएपछि मात्रै, ऋतु आएपछि मात्रै फुल्छ फल्छ र त्यसको स्वाद हामीले लिन पाउँछौँ। त्यसैले आफ्नो जर्नीलाई, आफ्नो यात्रालाई, आफ्नो जीवनलाई अरूसँग कम्पेयरै गर्ने होइन, अरूसँग दाज्ने नै होइन, यो तपाईँ हाम्रो जीवन हो, स्वतः बग्न दिनुहोस्। तर स्वतः बग्न दिने भन्दैमा समय खेर फाल्नु से भने होइन, आजको दिनको लागि चाहिँ आफैले प्राउड फिल गर्नु पर्यो र आज म छु, म जीवित छु भनेर चाहिँ त्यसको उत्सव मनाउनु पर्यो, किनकि जीवन कम्पिटिसन भन्दा माथि छ, जीवन कम्पिटिसन भन्दा माथि छ। सेल्फ ग्रो गर्नको लागि यो एउटा यात्रा हो, यसको प्रशंसा गर्नुपर्छ। जुन तपाईँले र मैले पाएका छौँ यो जीवनका लागि हामी आभारी हुनुपर्छ।

नमस्कार हजुर, नमस्कार। यो हो मनको आवाज। तपाईँले सुनिरहनु भएको रेडियो स्टेशन हो BFBS गोर्खा रेडियो। अनि तपाईँको छेउमा तपाईँलाई माया गर्ने मन्दिरा हाजिर भइसकेको छु र मैले तपाईँलाई जुन स्वागत गरे, जुन तपाईँलाई माया व्यक्त गरे, यो कुनै शब्द मात्रै होइन, यो मैले मनभित्रबाट नै महसुस गरेर तपाईँलाई अभिनन्दन गरेकी हुँ मनको आवाजमा। आज पनि तपाईँको लागि केही सकारात्मक सोच, केही रमाइला तथ्य अनि प्रेरणादायी कुराहरू छन् भने एउटा र सानो स्टोरी पनि छ अनि राम्रा राम्रा गीतहरू पनि छन्। यी सबै कुरा तपाईँकै लागि भनेर मैले लिएर आएकी हुँ। त्यसैले साथै बस्नुहोला, तपाईँको समय उत्कृष्ट बन्नेछ, तपाईँको समय खेर जाँदैन, किनकि जीवनमा कहिलेकाहीँ हामीले धेरै ठुलो अवसर खोजिरहेका हुन्छौँ तर सानो सानो राम्रो राम्रो बानीले तपाईँ हामीलाई सफल बनाइदिन्छ। तपाईँको यो सानो बानी, यानि कि तपाईँले हामीलाई सुन्नुहुन्छ, यो राम्रो बानीले तपाईँलाई धेरै नै, यो राम्रो बानी छ नि तपाईँको BFBS गोर्खा रेडियोलाई सुन्ने, यो राम्रो बानीले तपाईँलाई खुसी दिनेछ। र यो गीत पनि तपाईँको लागि मनका आवाजमा मन्दिराको तर्फबाट।

यसले नि तपाईँ हाम्रो मनलाई बदल्छ है। अब कसरी भन्दाखेरि हिजो अस्ति पनि एउटा सानो कार्यक्रममा गएको थिएँ होइन, कति धेरै मानिसहरूलाई भेटेँ, कतिजनासँग कुरा गर्दाखेरि सानो सानो कुराहरू गर्दाखेरि पनि उहाँहरूको सोच, उहाँहरूको धरातल, उहाँहरूको जीवनमा परेका कुराहरूले गर्दा उहाँहरूले व्यक्त गर्नुभएको शब्दहरू, साना साना ईर्ष्या, साना साना रिस, साना साना खुसी सबै भेटेँ कि मैले त्यहाँ। जस्तो जस्तो भाँडा, जत्रा जत्रा भाँडा, त्यस्तै त्यस्तै आकारको पानी, त्यति त्यति पानी भने जस्तै होइन। अब हिन्दीमा भन्ने हो भने एउटा भनाइ नै छ, जित्ना जित्ना गहिला उत्ना उत्ना पानी भन्छन् होइन। अब तपाईँ हाम्रो जीवनको पनि कुरा त्यही हो, हामीले आफ्नो सुरुवात कसरी गर्छौँ, हाम्रो सोच के छ, हामीले सोच्ने तरिका के हो, हामी कस्तो वातावरणमा हुर्किरहेका छौँ, यसको कति ठुलो महत्त्व हुँदो रहेछ। हामीले हेर्दाखेरि एउटा मानिस चटक्क परेर अगाडि आइरहेको हुन्छ होइन, हेर्दाखेरि बाहिरी आवरण, बाहिरको झट्ट उसलाई हेर्दाखेरि चाहिँ वा क्या राम्रो मान्छे अथवा क्या राम्री मान्छे भन्न सक्छौँ होइन हामीले, तर उसको मनभित्र कुन चाहिँ आँधी तुफान आइरहेको छ हामीले पत्तो नै पाउँदैनौँ। तर जब त्यो व्यक्तिसँग बोल्न थाल्छौँ, उसका मनका कुराहरू उसको मुखबाट जब निस्किन थाल्छ नि, तब हामीलाई थाहा हुन्छ कि त्यो व्यक्तिको धरातल के हो, त्यो व्यक्तिको मनमा के छ। अब यस्ता कुराहरूले चाहिँ व्यक्तिलाई कति दुःख कति सुख छ अनि कसरी व्यवहार गरिरहेको छ भन्ने कुरा चाहिँ छर्लङ्ग देखिन्छ। त्यसैले हरेक कुराको सुरुवात गर्दाखेरि सकारात्मक सोचबाट अझ हामीले सक्छौँ भने, हाम्रो दिनको सुरुवात नै सकारात्मक राम्रा कुराहरूबाट भयो भने आधा थकान, आधा पिर, ला कसरी आजको दिनको यो काम सिध्याउने भन्ने जुन टेन्सन हुन्छ नि, त्यो चाहिँ त्यसै त्यसै आधा हराएर जान्छ अरे। केले गर्दा भन्दाखेरि हाम्रो त्यो पोजिटिभ थिङ्किङ, हाम्रो त्यो सकारात्मक सोचका कारणले यस्तो हुन्छ अरे। अब आजको दिनमा सकारात्मक सकारात्मक राम्रा राम्रा कुरा, शुभ शुभ मात्रै बोलौँ, शुभ शुभ मात्रै सोचौँ।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

एक पटकको कुरा हो, एउटा सानो घरमा 3 वर्षको छोराको साथमा एक युवती बस्दथिन्। उनीहरूको एउटा नियमित दिनचर्या थियो। उनले आफ्नो छोरालाई सुख दुःख जीवनका हरेक पाटाहरूलाई चाहिँ सिकाउने विचार गरिन् र सानै बेलादेखि उनले आफू पनि बिहान सबेरे उठ्ने र आफ्नो छोरालाई पनि त्यति नै बेला उठाएर बिहानको उदाउँदो सूर्यलाई देखाउने गर्दथिन्। सूर्यका किरणहरूको बारेमा बताउँथिन्, सूर्य उदाउँदाखेरिको त्यो रमाइलो पलको बारेमा बताउँथिन्, अनि उनीहरू खेल्थे चल्थे, त्यो एकअर्काको मायामा उनीहरू रुक्कै हुन्थे। आमाको लागि त्यो सानो काखे छोरो अनि छोराको लागि ती आमा एकअर्काको ज्यान प्राण थिए। उनीहरूको बिहानी हाँसो खुसी माया र उमङ्गले भरिएको हुन्थ्यो। यसै गरी उनीहरूले बिहानी बिताउने गर्थे। दिन चढ्दै गएपछि बच्चा खेल्थ्यो, आमाले गरेका क्रियाकलापहरू हेर्थ्यो। आमाले दिनभरि आफ्नो काम गर्थिन् अनि बेला बेलामा छोरालाई माया गर्दै खाना पनि खुवाउँथिन्, अनि एकछिन एकछिन उनीहरू चलेर खेल्थे पनि, लुकेको जस्तो गरेर उनलाई छक्काउँथिन्। मैले भेटे भेटे भेटे भनेर उनी उनको पछि पछि दौडिन्थिन्। बच्चा साह्रै रमाउँथ्यो। आमाको त्यो ममता अनि त्यो रमाइला क्षणहरू आमासँग बिताउन पाएर एक दिनको कुरा हो, बिहानी निकै नै रमाइलो थियो। पूर्वबाट सूर्य उदाइरहेथ्यो। ती उज्याला किरणहरूले वातावरणलाई नि असाध्यै राम्रो बनाइदिइरहेको थियो। त्यति बेला त्यो छोरो चाहिँले बगैँचामा एउटा ओइलाएको फुलको बिरुवालाई भेट्यो, अनि उसकी आमाले उसको ती कलिला हातलाई माया गर्दै त्यो ओइलाएको बिरुवालाई हातमा लिइन् र उनले भनिन्, बाबु यो फुललाई माया गर्नुपर्छ, हेर त यो पानी नपाएर ओइलाएको छ, यसको जरा माटोबाट माथि निस्किएछ, उखल्लिएछ, त्यसैले यो मर्न लाग्यो, तर यसलाई हामीले हुर्काउन सक्छौँ, यसलाई फेरि माटोमा गाडेर समय समयमा पानी दिएर मलजल गर्यौँ भने यो फेरि सर्छ, हुर्किन्छ, बढ्छ अनि फुल फुल्न सक्छ। उनले त्यो फुलको बारेमा र त्यसलाई स्याहार सम्भार गर्ने माया गर्नुपर्छ भन्ने बारेमा सिकाइन्। जसरी मैले तिमीलाई माया गर्छु, तिम्रो हेरचाह गर्छु, त्यसरी नै हामीले यी फुलहरूको पनि हेरचाह गर्नुपर्छ, उनकी आमाले उनलाई सम्झाइन्। त्यसपछि बालक अत्यन्तै खुसी भयो अनि उसले फेरि आफ्नी आमाको हातबाट त्यो ओइलाएको बिरुवालाई फिर्ता लियो र त्यो फुललाई एउटा गमलामा अलिकति माटो खनेर उसले त्यहाँ जानी नजानी रोप्यो। त्यो फुललाई रोप्न उसकी आमाले पनि सहयोग गरिदिइन्। त्यसपछि त्यो फुलमा उनीहरूले पानी हाले। भोलिपल्ट बिहान त्यो फुल सरिसकेको थियो। त्यसका पातहरू आज ओइलाएको थिएन, हरियो भएको थियो। जब उनीहरूले त्यसलाई पानी हाले अनि बिस्तारै बिस्तारै त्यो फुल बढ्यो, अनि त्यो छोराले थाहा पाए कि माया पनि फुल जस्तै हेरचाह गर्दा बलियो हुन्छ। माया भनेको पनि त्यस्तै हो, चाहे आमा छोरा बीच होस् या आफन्तहरू बीच होस् या साधारण व्यक्ति वा जोसुकै होस्, फुलको लागि भए पनि मानिसका लागि भए पनि संसारमा भएका हरेक चिजका लागि यदि हामीले स्नेहपूर्वक मायाले व्यवहार गर्यौँ भने, माया जतायौँ भने त्यसले खुसी पनि दिन्छ र त्यो सम्बन्धलाई प्रगाढ पनि बनाउँदछ। मायाका स्नेहका क्षणहरू सदैव सम्झना गर्न लायक हुन्छन्। माया प्रेम स्नेह सुन्दर

आजकलको मानिसको हातमा मोबाइल छ, त्यो मोबाइल यति प्यारो छ मान्छेको लागि, एक सेकेन्ड त्यो मान्छेले त्यो मोबाइल छोड्दैन होइन। अनि मानिसहरू मोबाइलको ब्याट्री 1% हुँदाखेरि चार्जर खोज्न दौडिन्छन् होइन, तर आफ्नो मेन्टल ब्याट्री 1% हुँदा भने रेस्ट लिन बिर्सिन्छन्। भन्नुको मतलब आफ्नो लागि चाहिँ मतलब छैन, तर मोबाइलको लागि हामीले जति समय दिन्छौँ, मोबाइलको लागि जति ध्यान दिन्छौँ, मोबाइलमा जति हामी झुन्डिन्छौँ, त्यति हामीले मेन्टल हेल्थ, मेन्टल ब्याट्री, आफ्नो जीवनका बारेमा सोच्यौँ भने कति राम्रो हुन्थ्यो। तर हाम्रो मेन्टलको ब्याट्री 1% भइसक्दाखेरि पनि हामी रेस्ट लिने भन्ने कुरा सोच्न पनि सक्दैनौँ। त्यसैले काम सँगसँगै आफ्नो माइन्डलाई पनि रिचार्ज गरिरहनु पर्छ, यसले हामीलाई रिफ्रेस गर्छ, एकदमै सन्तुष्टिको अनुभूति गराउँदछ। यति बेला मनको आवाजलाई तपाईँले BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा छु र एउटा मेसेज पाएको छु मैले बेलायतबाट, डम्बर लिम्बुजीले पठाउनु भएको। लेख्नुहुन्छ, BFBS गोर्खा रेडियो समय मिलेसम्म सुन्छु, BFBS परिवारका सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दछु भन्नुभएको छ। मनको आवाज पनि समय मिलेसम्म सुन्ने गर्दछु र यो पहिलोचोटि मैले मेसेज पठाएको हुँ, अलि व्यस्त छु, समय मिले अवश्य पनि लेखौँला, कार्यक्रम सुने रमाइलो लाग्यो भनेर हामीलाई आफ्नो मेसेज पठाउनु भएको छ डम्बर लिम्बुजीले। डम्बरजी एकदमै खुसी लाग्यो तपाईँले यो जुन मेसेज पठाउनु भयो, यो जुन सन्देश पठाउनु भयो, यसका लागि म ऋणी छु, धेरै धेरै धन्यवाद। म खुसी भएको छु तपाईँको मनको आवाज मैले सुन्न पाएँ। हाम्रो BFBS परिवारका सम्पूर्ण सदस्यहरूलाई तपाईँले सम्झिनु भयो, म हामी सबैको तर्फबाट तपाईँलाई धन्यवाद भन्छु र यसै गरी मौका मिलेको बेलामा हामीसँग जोडिनुहोला। धेरै धेरै धन्यवादका साथ यो गीत विशेष गरी हाम्रो तर्फबाट डम्बरजी तपाईँ

सफल व्यक्तिले के भन्छन् भन्दाखेरि ड्रीम बिग स्टार्ट स्मल बट स्टार्ट टुडे। जुन आत्मविश्वास भन्ने कुरा छ नि, त्यो भनेको चाहिँ सबै कुरा जान्नु होइन, सदैव सिक्ने इच्छा राख्नु, सदैव सिक्नका लागि तयार हुनु, सदैव लर्निङ प्रोसेसमा चाहिँ अगाडि बढ्नुलाई चाहिँ हामीले के भन्छौँ भन्दा आत्मविश्वासी भन्छौँ। हामीले गरेको जुन मेहनत छ त्यसमा रिजल्ट एकदमै छिटो हुन्छ, तर कहिलेकाहीँ एकदमै ढिला सुस्ती, स्लो प्रोग्रेस हुन्छ, होइन? सफलता त मिलिरहेको छ नि, थोरै किन नहोला, ढिलो किन नहोला, तुलना होइन, त्यसलाई चाहिँ सुधार गर्नु पर्यो, अझ अगाडि बढ्नु पर्यो। यति त भयो भने हुने रहेछ, गर्छु भन्ने चाहिँ यो मनले आफूले आफैलाई नै सम्झाउनु पर्छ रे। बाँदरलाई हेर बाँदर, तँ चकचके छस्, तर आज एक दिन तँ शान्त भएर बस, तैँले शान्त भएर बसिस् भने म तँलाई खानेकुरा दिन्छु भनेर यो मन रूपी बाँदरलाई हामीले आफूले आफैलाई सम्झाउनु पर्छ रे। अब यो चञ्चल मनलाई सम्झाउनको लागि यस्ता यस्ता कुराहरू पनि हामीले सिक्नु पर्ने रहेछ हजुर। के गर्ने है, अब यस्ता धेरै कुराहरू छन् जसले आफ्नो मनलाई आफैले प्रेरणा दिन सकिन्छ। र तपाईँको त्यो सुन्दर मनको लागि यो गीत म सुनाउँछु मनको आवाजमा।

0: BFBS गोरखा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio।
4: BFBS गोरखा रेडियोमा मनको आवाज।

हामी यस्तो व्यस्त संसारमा छौँ। आजको संसारमा यति मान्छेहरूलाई धेरै ज्ञान चाहिएको छ, डिग्री धेरै चाहिएको छ, ताकि आफू सफल हुन सकौँ। धेरै कुरा सिक्न चाहन्छौँ र अहिलेको जमानामा सिक्नु पनि पर्छ। एउटा कुरा सिकेर मात्रै पनि पुग्दैन, कहिले के आउँछ कहिले के आउँछ। टेक्नोलोजी यति छिटो परिवर्तन भइरहेको छ, होइन, यति धेरै नयाँ नयाँ चिजहरू आइरहेका छन्। यदि हामी ती चिजहरूबाट वञ्चित भयौँ भने हामी पछाडि पर्न सक्छौँ। फ्युचरमा सक्सेसफुल बन्ने मानिस त्यो होइन जसले सबै कुरा जान्दछ, तर त्यो व्यक्ति फ्युचरमा सफल हुन्छ जो नयाँ कुरा जे आए पनि नयाँ कुरा सिक्नका लागि तत्पर रहन्छ। एउटा सानो झिल्कोले कहिलेकाहीँ जीवन बदलिदिन्छ भने जस्तै तपाईँले सिकेका कुराहरूले कुनै न कुनै मौकामा तपाईँलाई यस्तो सफलता दिन्छ कि तपाईँ आफै दङ्ग पर्नुहुनेछ, ओहो मसँग यो क्षमता भएका कारणले आज म सक्सेसफुल छु भन्ने तपाईँलाई पनि लाग्न सक्छ। तसर्थ थुप्रै कुरा हामीले सिके पनि हाम्रो क्षमता, हामीमा भएको एउटा सर्वगुण सम्पन्न जे छ नि, त्यसलाई चाहिँ चुज गरेर त्यसलाई करियरको रूपमा अगाडि ल्यायौँ भने सायद त्यसले हामीलाई सफल बनाउँछ।

ल हजुर, अब तपाईँको र मेरो साथ आजलाई यति नै होला जस्तो छ। आशा छ आजको मनको आवाजले तपाईँको मनलाई छोयो होला, तपाईँको मन मुस्कुराए होला, तपाईँको मनमा सकारात्मक भाव उत्पन्न भयो होला। तपाईँ जहाँ भए पनि जे गरे पनि आफ्नो मनलाई थाक्न नदिऊ र आफूलाई कहिले माया गर्न नबिर्स्यौं। सबैलाई माया गर्छौ, आफूलाई माया गर्न बिर्सिन्छौ। कसरी भन्दाखेरि चाहिँ मैले आज मात्रै यो अनुभूति गरेको थिएँ कि एकजना महिला बहिनी हुनुहुन्छ, सायद उहाँ बहिनी नै हो, अब दुःखले गर्दाखेरि अलि उमेर भन्दा बढी पाएको देखिनुहुन्छ उहाँ। उहाँ बिहानै उठेर एउटा डोको लिएर चाहिँ उहाँले मकै, हरियो मकै, फर्सीको मुन्टा, साग, धनियाँ यस्तै जे पाउँछ त्यो डोकोमा बोकेर लिएर आउनुहुन्छ बिहानै गएर। अनि हाम्रो टोलमा जहिले पनि उहाँ आइपुग्दाखेरि चाहिँ 8 बजेको हुन्छ, बिहानको 8 बजीतिर ए मकै आयो, साग, मुन्टा आदि इत्यादि भनेर उहाँ चिच्याउँदै हिँड्नुहुन्छ। अनि बेचिसकेपछि घर फर्किनुहुन्छ, अलिकति तल बस्नुहुन्छ, मैले देखेको छु। कतै जाँदै थिएँ, उहाँले चाहिँ आफ्नो सबै डोकोको सामानहरू बेचिसकेर घर फर्किँदै हुनुहुँदो रहेछ। अनि पानी तिर्खा लागेछ, कस्तो पानी तिर्खा लागेको भन्दै मलाई देख्न साथै उहाँले भन्दै हिँड्नुभयो। अनि मैले भने अब सबैको लागि तपाईँले काम गर्नुहुन्छ, मकै पुर्याउनुहुन्छ, सबै त गर्नुहुन्छ, त्यही डोकोमा एक बोतल पानी राखेको भए पनि त हुन्थ्यो नि। त्यत्रो कराउँदै हिँड्दाखेरि डिहाइड्रेसन हुन्छ, तपाईँको शरीरमा पानी पुग्दैन, अलिअलि पानी खाँदै तपाईँले आफ्नो व्यापार गरे पनि त राम्रै हुन्छ नि। आफ्नो लागि छैन खालि पैसा कमाऊ, घर चलाऊ भन्ने मात्र तपाईँको सोच, आफूलाई पनि त माया गर्नु पर्यो नि भनेर मैले भने म आफ्नो बाटो लागे। उनी हाँसिन्, उत्तर दिन सकिनन्। उनलाई लाग्यो होला त्यो त्यति जरुरी होइन, मैले यो व्यापार व्यवसाय गरेर आएको आमदानीले घर खर्च धान्नु छ, त्यो जरुरी भयो उनको लागि। शरीर बलियो छ, शरीर ठिक छ भने म कमाउन सक्छु भन्ने उहाँले सोच्नु भएन, आफ्नो लागि सोच्दै सोच्नु भएन। यस्तो नगरौँ, आखिर एक बोतल पानी हो, त्यही डोकोको फेदमा राखेको भए पनि 2-4 घन्टा त उहाँ घुमिहाल्नुहुन्थ्यो। त्यो 2-4 घन्टामा कमसेकम प्यासले मर्नु त पर्दैन थियो नि त, प्याक प्याक परेर पानी झिकेर खान सकिन्थ्यो। अब त्यति गर्न पनि आफ्नो लागि चाहिँ केयर नगर्ने भन्दाखेरि धेरैको जीवनमा यस्तो हुन्छ, हामी अर्कालाई चाहिँ माया गर्छौँ, आफूलाई चाहिँ बिर्सिन्छौँ, त्यसो नगरौँ। अब आजलाई यस्तै भयो, अर्को साता नयाँ कुरा, नयाँ भावना, नयाँ ऊर्जा लिएर तपाईँलाई भेट्न अवश्य नै आउनेछु मनको आवाजमा। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ, त्यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, नमस्कार।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio
3: नेकपा एमाले मुलुकको अहिलेको अवस्थालाई संकटका रूपमा लिएको सचिवालय बैठकका सहभागीले बताएका छन्। केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले बैठकमा एकताबद्ध हुनुपर्छ भन्नेमा एकमत रहेको दावी गर्नुभयो।
4: अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ त्यो संकट जे छ आइलागेको त्यो संकटका विरुद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
3: अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गर्न उपाध्यक्षहरूले सुझाव दिएका भनिएका बेला भट्टको भनाइ आएको छ। आज एमालेका उपमहासचिवहरूले बोलेका छन्। बोल्ने नेताहरूले ओलीको राजीनामा नमागेको उहाँले बताउनुभयो।
4: नेतृत्वकै अब हाम्रो पार्टीभित्र जे समस्या छ त्यसको समाधान अध्यक्षकै नेतृत्वमा समाधान गरेर फेरि उहाँकै कमानमा अघि बढ्नुपर्छ भन्ने नै भाव थियो मेरो बुझाइमा त्यो लाग्छ।
3: दुई दिनदेखि जारी एमाले सचिवालय बैठक भोलि पनि बस्नेछ। बैठकमा सचिवहरूले बोल्ने कार्यतालिका छ। व्यवसायी मीनबहादुर गुरुङले बाल अस्पतालका लागि 71 करोड़ बढी लागतमा भवन दान गर्नुभएको छ। फाटपट्टी निकाय सञ्चालक गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अन्तर्गत बाल अस्पतालको भवन हस्तान्तरण गर्नुभएको हो। फाटपट्टिनी उद्योग वाणिज्य समूहले 71,04,42,000 रूपियाँको लागतमा काठमाडौँको बुढालनकण्ठमा यो भवन तयार पारेको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीलाई पनि आमन्त्रण गरिएको हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइराला।
5: Yes, Minwadruji and the Bhatpatini group, his whole family was so passionate about building this. And we could see the joy in their eyes when we were there actually spending money on this. And thank you for all of your contribution. But this is a non-profit institution. We want to have a central one hub and then have a satellites in each province of the Nepal, which we hope we will be able to finish by 2031.
3: काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ कियोचले काठमाडौँमा केन्द्रीय बाल अस्पतालका साथै देशका 7 वटै प्रदेशमा अस्पताल बनाउँदैछ। धराङमा केलाङ च्याम्रुङ नाच प्रशिक्षण सञ्चालन गरिएको छ। प्रशिक्षक कुमार हुक्पा चोङबाङका अनुसार सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्व, बाजा गाजा तथा पारम्परिक प्रस्तुति बारे सिकाइएको छ।
6: लाङदाङ, कस्तकपा, होङताङ, पेङमाला, यो पेङमाला अनि कस्तकपा 6 वटा नाच मात्रै मैले त्यो बेसिक योभन्दा धेरै हामी सिकाउँदै
3: प्रशिक्षार्थी सन्जु लिम्बुले पहिलो पटक केलाङ प्रशिक्षणमा सहभागी भएको अनुभव सुनाउनु भयो।
7: जस्तो अब लिम्बुहरू नयाँ घर बनाएपछि नयाँ घर कसैमा च्याब्रुङ नाच्ने चाहिँ उहिलेदेखिको हाम्रो अलिकति बुढापाका धरानमा घर बनायो अनि धरानमा घर बनाउँदाखेरि धरानमा च्याब्रुङ नहुँदाखेरि पाहाडदेखि दुईवटा मात्रै च्याब्रुङ भयो ल्याएर नाचेर घरपछि मैले देखेको थिएँ भेटेको थिएँ।
3: विवाह, उभौली उधौली, मेला उत्सव तथा विभिन्न शुभ अवसरमा प्रस्तुत गरिने केलाङ नाच लिम्बू समुदायको सांस्कृतिक पहिचानका रूपमा परिचित छ। ढोल जस्तै देखिने च्याब्रुङ बाजाको धुनमा नाचिने यो नृत्यमा चराचुरुङ्गी तथा जनावरका चालको अभिनय समेत समावेश गरिन्छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण प्रजातान्त्रिक गणतन्त्र कंगोमा उत्पन्न जोखिम उच्चबाट अति उच्च भएको बताएको छ। हालसम्म 177 जनाको मृत्यु हुँदा 750 जना संक्रमित भएका छन्। अक्सफोर्ड विश्वविद्यालयका अध्येताहरूले 2-3 महिनाभित्र तयार हुने गरी इबोला विरूद्धको खोप तयार हुन सक्ने बताएका छन्। इबोलाको बुन्डीबुग्यो प्रजातिको विषाणु संक्रमण हुँदा 1/3 मृत्यु हुने गरेको छ। थप जानकारी बीबीसीका इमोरी माहवनबाट।
8: The authorities say there are now outbreaks in eastern part of the country, including Ituri, North Kivu and South Kivu. No cases have formally been declared in the regional capital Goma, although there has been one positive laboratory test. So far, more than 700 have been exposed to the virus, with over 170 suspected deaths recorded.
3: सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल च्याम्पियनशीप 2026 नेपालले पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरमा भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई 25-18, 25-20 र 25-13 हराएको हो। समूह चरणको अन्तिम खेलमा नेपालले मलदिवसँग प्रतिस्पर्धा गर्नेछ। जितपछि प्लेयर अफ द म्याच सुमित्रा रेग्मीले मलदिव्स विरूद्धको खेलका लागि तयार रहेको बताउनुभयो।
2: अब अपोनेन्टमा कहिले पनि

भर्खरै सुन्दै हुनुहुन्थ्यो विक्रम गुरुङको शब्द र स्वर्गीय अरुण थापाको आवाजमा रहेको यस गीतमा संगीत भने स्वयं अरुण थापाकै रहेको थियो र तपाईँ अहिले बीएबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम।

A very good afternoon and namaste. Karikram, yes, Children's Club, Lear Maupas, the Paisa Yuzu, the Paika, dear Priyanka Prasai. Yes, Karikram, the Paisa Saknunsa, Harik, Saniwa, Tik, तपाईले 4 बजेदेखि 5 बजेसम्मको समयमा सुन्न सक्नुहुन्छ जहाँ हामी बालबालिकाको सर्वाङ्गीण विकासका विषयहरूलाई तपाईमा आज राख्ने गर्छौं श्रोता इट्स अबाउट मेन्टल त्यसैगरी फिजिकल त्यसैगरी इमोशनल डेभलपमेन्टको कुरा अत्यन्तै जरुरी छ अहिले हामी पहिले कस्तो तरिकाले हुर्क्यौं भन्ने एउटा कुरा हो तर अहिलेको बालबालिकाहरूलाई हामीले कुन तरिकाले हुर्काउनु पर्छ समयसँगै समयको आवश्यकतासँगै हरेक कुरा परिवर्तनशील छ हैन मान्छेको जीवन त स्थिर छैन भनेपछि यो चेन्ज सँगै हामी पनि अडप्ट गर्दै छ वी ह्याभ टु बी भेरी कन्सर्न्ड अबाउट व्हाट इज गोइङ अन अराउन्ड र हामीले कुन तरिकाले कुन माहौलबाट चाहिँ बालबालिकालाई चाहिँ एउटा राम्रो वातावरण दिनुपर्छ हुर्कनको लागि भन्ने कुरा तपाईँ हामीले विचार गर्यौँ भने मात्रै बालबालिकाको पेरेन्टिङ एकदमै राम्रो हुँदै जान्छ र उनीहरूलाई दिन सक्ने शिक्षा उनीहरूलाई दिन सक्ने एउटा वातावरण पनि पेरेन्ट्सहरूले साथै टिचर्स शिक्षक शिक्षिकाले त्यो अनुसार चाहिँ अगाडि बढाउन सक्नुहुन्छ र आज पनि श्रोता यस्तै विषयमा म कुराकानी गर्नेछु हामीले जिन्दगीभर एउटा कुरा के गर्नुपर्छ भनेर सुन्दै आइरहेका छौँ भने हामी चाहिँ सिक्न खोज्ने कन्टिन्युस लर्नर बन्नुपर्छ जस्तै कुनै समयमा अब ल हामी 11 पढ्यौँ 12 पढ्यौँ ब्याचलर्स मास्टर्स पढ्यौँ अब त्यहाँदेखि पछाडि मैले सिक्ने कुरा त सकिहालेँ नि अब के सिक्नु भनेर हामी बस्छौँ भने चाहिँ That's not going to work out. So, tapai hamile kasari huncha continuous rupma chai kunai kura long term samma sikirane, bujirane, kasari chai euta sano balbalikaharulai jasari padna man lagcha ni one after another thing. Tesari nai continuous rupma padne ichha kasari jagauna sakinchha ta bhanne khalko kura ekdamai important cha. So, yadi continuous learner banna sakyo bhane hamile jindagi ma sikirane kram pani jari rahancha tapaile afno lifestyle lai pani alikati ekdamai updated pani rakhna sakchha र यु फिल फ्रेस त्यही कारणले गर्दाखेरि आज कार्यक्रममा हामीले हाम्रो छोरा या छोरीलाई चाहिँ कसरी एउटा भनौँ न कन्टिन्युस लर्नर्स बनाउन सकिन्छ कुन तरिकाले चाहिँ उनीहरूलाई एउटा केही कुरा सिकिराखौँ बुझिराखौँ भन्ने खालको त्यो माहौल कसरी दिन सकिन्छ उनीहरूलाई कन्टिन्युस लर्नर कसरी बनाउन सकिन्छ भन्ने कुरा सेयर गर्नेछु

First thing first, yes, no, balbalikali kuni kura pardaisan, bujhdaisan, athawa sikdaisan bhane, it's not necessary ki uniharle ke sikirachan, sikera tesko output ke bhayo, athawa school college nai ho bhane uniharko grades ke bhayo bhanne tarafa najam. Reward the curiosity. Unniharuko dimagma yeti dherai question auncha, anek aneka question haru auncha ke, yo chandrama kina aakashmai bhayo. किन यहाँनिर यो धरतीमा अब भनौँ न माटोमा छैन किन आउट अफ द बक्स लाइक यस्तो खालको क्वेसन्सहरू आउँछ तर उनीहरूको त्यो क्वेसन्स त्यो क्युरियोसिटीलाई चाहिँ हामीले कदर गरौँ रिवार्ड द क्युरियोसिटी नट जस्ट द ग्रेड्स है हामीले जब उनीहरूले क्वेसन सोधेको बेला एक्सप्लोर गर्न खोजेको बेला उनीहरूलाई आन्सर्स दिउँ अब नआएको आन्सर्सहरू तपाईँले त्यही अनुसार उनीहरूलाई बुझाउन सक्नुहुन्छ समटाइम्स सम आन्सर्स आर नट अभाइलेबल के त्यो हामीले भन्नै सक्दैनौँ नि त सो किन किन चाहिँ अब एरोप्लेन चाहिँ आकाशमै उड्छ होइन अथवा कसरी उड्छ यी यस्ता खालका कुरा हुनसक्छ किन सनको चाहिँ तपाईँको सेप हामीले राउन्ड राउन्ड देख्छौँ भन्ने खालको कुरा हामी किन पृथ्वीमै बसेको अर्कोमा किन बस्दैनौँ होइन हामी किन मुखले खान्छौँ नाकले किन खाँदैनौँ यस्तो खालको के भन्छ आउट अफ द बक्स क्वेसन हुन्छ नि आउन सक्छ तर उनीहरूको क्वेसन्सलाई चाहिँ हामी झर्कनमा निकाल आन्सर दिन सकौँ होइन दिन ट्राई गरौँ हामीले सँगसँगै भिडियोजहरू हेर्न सक्छौँ जति उनीहरूलाई एक्सप्लोर गर्ने इन्भाइरोमेन्ट दियो त्यति उनीहरूले सिक्ने हो नि त नयाँ कुरा त्यही कारणले गर्दाखेरि भिडियोजहरू सँगसँगै हेरौँ सिम्पल एक्सपेरिमेन्ट्सहरू हेरौँ होइन म्युजियमहरू साइन्स सेन्टर्सहरू जाने बुक्सहरू त्यस्तै खालको पढ्ने त्यो गऱ्यो भने उनीहरूलाई इन्ट्रेस्ट पनि जाग्दै जान्छ अनि समटाइम्स लेट देम चुज वाट दे वन्ट टु लर्न समटाइम इट्स नट लाइक हुन त हामीले गाइड गर्नुपर्छ के पढ्ने के नपढ्ने भन्ने खालको कुरालाई लिएर उनीहरूलाई हामीले गाइड गर्न जरुरी छ होइन तर चिल्ड्रेन्सलाई उनीहरूलाई आफैलाई पनि एक्सप्लोर गर्न दिनु के उनीहरूलाई जे पढ्न मन लाग्छ आफैले चिल्ड्रेन लर्न बेटर लाइक जेन वेन दे फिल अनरसिप ए मैले आफै गरेको हो भनेपछि हामी कस्तो हुन्छ भने त हामीलाई कसैले अराएको र हामीले आफै गरेको काम हामी आफै गर्न खोजेको कुरालाई अलिकति धेर प्रायोरिटी दिन्छौँ नि सिमिलरली उनीहरूले पनि ओनरसिप पाएको कुरामा चाहिँ आफैले चोइस गर्न दिनुहोस् क्या कुन बुक पढ्ने होइन हबी के हो रिसर्चको टपिक भयो त्यसै गरी भिडियोज गेम्स एन्ड ड्रइङ्सहरूको थ्रुबाट चाहिँ तपाईँले उनीहरूलाई चाहिँ डिफ्रेन्ट तरिकाले चाहिँ सिकाउन पढाउन सकिन्छ अनि उनीहरूको इन्ट्रेस्ट के छ होइन जस्तै डाइनोसोर्स फुटबल हो कि कुकिङ हो कि अथवा बा ड्रइङ गर्न मनपर्छ कि ओर लाइक रिडिङ होइन म्याथ साइन्सहरू पढ्न मनपर्छ कि प्रब्लम सल्भ गर्ने टाइपको कुराहरू पो मनपर्छ कि हो यो अनुसार उनीहरूलाई चाहिँ सिक्ने पढ्ने अथवा कन्टिन्युस लर्न गर्ने खालको माहौल चाहिँ हामीले दिन जरुरी छ

0: ಸೀರಿಯಸ್ ಕೋರ್ಕರ್ವೈ ಡಿಯೋ
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

म प्रियंका तपाईलाई साथ दिइरहेकी छु बालबालिकालाई कन्टीन्युअस लर्नर कसरी बनाउन सकिन्छ भन्ने कुरा शेयर गर्दै छु श्रोता सो यो मेक लर्निंग अ पार्ट अफ डेली लाइफ के जस्तै लर्निंग भनेको चाहिँ सिक्ने भनेको चाहिँ आकल चुकल वान्स इन अ ब्लू मून हप्तामा दुई पटक तीन पटक होइन कन्टीन्युअस लर्निंग जस्तै एक्जाम्पल जस्तै कुकिङ बनाउन सकिन्छ कुकिङमा पनि पढ्न सकिन्छ के कुकिङमा म्याथ हुनसक्छ कुकिङमा साइन्स हुनसक्छ फर एक्जाम्पल जस्तै कुकिङ तपाईँले पढाउँदाखेरि अब कुकिङ साइन्स कसरी आउनसक्छ जब खानेकुराहरू केही पाक्दै जान्छ होइन अथवा पानी उम्लिँदै गइसकेपछि त्यहाँनिर भेपरहरू आउन थाल्छ नि हो त्यसलाई साइन्ससँग रिलेटेड गरेर पढाउनुहोस् होइन तपाईँले जस्तै कुकिङमा म्याथ पनि आउनसक्छ क्या तपाईँको जस्तै विभिन्न अब पिज्जाको खाना आँट्यो बनाउन आँटेको छ भने त्यसको सेप भयो अर्को कुनै फलफुल छ भने त्यसको सेप भयो त्यो फ्रुट्सहरू काट्ने बेलामा त्यही अनुसारको सेप डिफ्रेन्ट सेप्सहरूमा काट्दाखेरि एउटा फन पनि हुन्छ र दे विल लर्न एज वेल होइन अब सपिङमा हुनसक्छ सपिङमा तपाईँले सपिङ गर्ने क्रममा तपाईँको बजेटिङ भयो डिसिजन मेकिङको कुराहरू सिकाउन सक्नुहुन्छ गार्डनिङमा जस्तै बायोलोजी प्लान्ट्सहरू यस्तो हुन्छ यहाँनिर यो स्टिम हो यो लिफ हो यो ब्रान्च हो भनेर सिकाउन सक्नुहुन्छ ट्राभल तपाईँले बालबालिकालाई टाइम टाइममा अब छोराछोरीलाई नजिक टाढा गराउनुहुन्छ भने त्यहाँको कल्चरको बारेमा जियोग्राफीको बारेमा सिकाउन सक्नुहुन्छ सो लर्निङलाई चाहिँ सेपरेट तपाईँ कस्तो भने पेरेन्ट्सहरूको पनि टाइमिङको कुरा पनि आउँछ क्या इट्स लाइक अफिस बिजनेस सबै कुरा गर्दाखेरि नभ्याउन सकिन्छ अथवा दिनचर्याको काम हुनसक्छ घरकै कामहरू हुनसक्छ नभ्याउन सकिन्छ तर तपाईँले दैनिक जीवनमा जे जे हुन्छ त्यही कुरालाई नै लर्निङको पार्ट बनाउनु भयो भने चाहिँ तपाईँलाई पनि सजिलो र उनीहरूलाई पनि सिक्नको लागि सजिलो छुट्टै मटेरियल छुट्टै रिसोर्सेसहरू तपाईँले जम्मा गर्न थाल्नुभयो भने तपाईँ पनि एक्जस्टेड हुनसक्छ कहिलेकाहीँ त्यो पनि गर्नुपर्छ तर लङ टर्ममा चाहिँ डेली लाइफ एक्टिभिटिजलाई नै लर्निङको एउटा पार्ट चाहिँ बनाउन जरुरी छ

रिडिङ रिडिङ रिडिङ अहिले धेरैजनाले यसलाई फोकस गर्नुहुन्छ इन्करेज एभ्री डे रिडिङ के रिडिङले चाहिँ के गर्छ भने इमेजिनेसन बिल्डअप गर्छ भोकेबुलरी राम्रो हुन्छ फोकस राम्रो हुन्छ इन्डिपेन्डेन्ट लर्निङ छुट्टै एक्लै बसेर पढ्छु भन्ने खालको बानी हुन्छ होइन सो ओ डेली रिडिङ टाइम एट होम यसले धेरै मद्दत गर्छ चाहे त्यो दसैँ मिनट किन नदिनुहोस् कमिकको हुनसक्छ स्टोरी बुक हुनसक्छ म्यागजिन्स हुनसक्छ अनि कहिलेकाहीँ बेड टाइम सँगसँगै पढ्ने बानी गर्नु सुरु सुरुमा त सँग कहिलेकाहीँ होइन एभ्री डे लाइब्रेरिजहरू बुक स्टोर्सहरू भिजिट गर्न लगाउनुहोस् यसले पनि बालबालिकालाई चाहिँ अझै पढौँ अझै राम्रोसँगले चाहिँ हामीले नयाँ नयाँ कुरा सिकौँ भन्ने हुनसक्छ र एफर्टलाई चाहिँ यो यो कुरा चाहिँ मिस नगर्नुहोस् एफर्टलाई र पर्सिस्टेन्ट यो कन्सिस्टेन्सीलाई चाहिँ धेरै धेरै धेरै धेरै धेरै भन्नुहोस् राम्रो भन्नुहोस् लाइक यु सो स्मार्ट भनेर भन्नु भन्दाखेरि जुन तरिकाले यु रिड अनि यु लाइक चुज द बुक्स एन्ड लाइक भए पनि नभए पनि तिमीले बुक पढ्न ट्राई गर्छौ नि त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्छ तिमीले ट्राई गरेको चिज चाहिँ मलाई एकदमै राम्रो लाग्छ भन्नुभयो भने दिस बिल्ड अ ग्रोथ माइन्ड सेट के किड्स लर्न द्याट एबिलिटी टु इम्प्रुभ इज विथ प्र्याक्टिस गर्दै गर्दै गयो भने चाहिँ हामीले राम्रो गर्न सक्छौँ भन्ने खालको हुन्छ यो स्मार्ट भन्ने तरिकाले हामीले प्रेज गर्नु भन्दा इट्स बेटर तपाईँले उनीहरूलाई चाहिँ लङ टर्म लर्नर बनाउनु छ भने चाहिँ प्रोसेसलाई चाहिँ प्रायोरिटाइज गर्नुहोला

कार्यक्रम को नाम चिल्ड्रन्स क्लब मेरो नाम प्रियंका प्रसाई र आज हामीले कार्यक्रममा बच्चा बच्चीलाई अथवा भनौं न छोरा छोरी बालबालिकालाई चाहिँ कन्टीन्युअस लर्नर कसरी बनाउने भन्ने कुरा शेयर गर्दै छु समटाइम्स कस्तो भने एन्टरटेनमेन्ट हामीले एकदमै एक्सेस रूपमा दिउँ भने चाहिँ त्यसले चाहिँ क्युरियोसिटी रिड्युस गर्न थाल्छ के सो फ्री टाइममा चाहिँ तपाईले क्रिएटिभिटी प्रब्लम सोल्भिङ अथवा इन्डिपेन्डेन्ट तरिकाले सोच्ने सेल्फ डाइरेक्टिभ लर्निङ्सहरूलाई चाहिँ प्रायोरिटाइज गर्नु लाइक किड्स अफ्टन इन्भेन्ट गेम्स के उनीहरूलाई क्वेसन्सहरू सोध्ने एक्सप्लोर गर भन्ने

0: Well, well, Children's Club मा आज हामीले बालबालिकालाई कसरी कन्टिन्युस लर्नर निरन्तर रूपमा सिक्ने पढ्न खोज्ने क्युरियस बच्चा कसरी बनाउन सकिन्छ भन्ने कुरा शेयर गर्दैछौँ. एन्ड वान थिङ इज लाइक टिच देम हाउ टु लर्न कसरी पढ्ने भन्ने कुरा पनि इम्पोर्टेन्ट. लाइफ लङ स्किल्स इन्क्लुड आस्किङ गुड क्वेसन्स, होइन, टेकिङ नोट्स कसरी गर्ने, अनि फाइन्डिङ रिलायबल इन्फर्मेसन. जस्तै हामीले कुनै पनि अब अहिले त इन्टरनेटमा हामी गयौँ भने वी क्यान फाइन्ड मेनी थिङ, तर रिलायबल इन्फर्मेसन्स हामीले कहाँबाट पाउने भन्ने खालको कुरा पनि इट्स very important thing, you know. So breaking big task into a small task is also very necessary. किनभने अब धेरै चार पाँचवटा एकैतालाई पढ्नु भन्दाखेरि त्यसलाई ब्रेक डाउन कसरी गर्ने, यो चाहिँ कस्तो भने स्किल्स हो क्या, यो पनि स्किल्स हो. कसरी पढ्ने त पढ्न त पढ्ने, तर कसरी पढ्ने, यो बिस्तारै बिस्तारै ग्रेजुअली डेभलप हुँदै जान्छ. अनि मिस्टेकमा रिफ्लेक्ट गर्न पनि अत्यन्तै जरुरी छ. सो दिस स्किल म्याटर मोर देन लङ टर्म मेमोराइजेसन के, किनभने तपाईँले लामो समयसम्म मेमोराइज गरेर बसिरहनु पर्छ भन्ने छैन, तर इट्स भेरी इम्पोर्टेन्ट कि तपाईँले त्यो स्किल चाहिँ थाहा पाउन चाहिँ जरुरी हुन्छ.
1: तिमी अनलाइनमा हो?
2: अँ हो.
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर.
1: ए ल ल, हुन्छ हुन्छ.
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ. साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ. यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ. यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ.

अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ लिमिट द फियर. जस्तै सक्सेसको सबैभन्दा ठुलो शत्रु भनेको चाहिँ डर हो. उनीहरूले कसरी ला मैले केही फेल गर्छु कि मैले केही मिस्टेक गर्छु कि म हार्छु कि भन्ने फियर जुन हुन्छ नि डर हो, त्यो डर उनीहरूसँग भयो भने चाहिँ उनीहरू अगाडि बढ्नलाई धेरै गाह्रो हुन्छ, नयाँ कुरा सिक्न एक्सप्लोर गर्न चिस्किचाउँछन् क्या. मिस्टेक इज नर्मल, नर्मल हो. मिस्टेकलाई तपाईँले एकदमै नर्मल तरिकाले लिएर चाहिँ त्यो कुरालाई चाहिँ तपाईँले धेरै एक्जाजरेट नगरिदिनुहोस्. मिस्टेक हुन्छ, त्यो मिस्टेकबाट चाहिँ बिस्तारै बिस्तारै सिक्दै जानुपर्छ. त्यो मिस्टेकबाट बिस्तारै बिस्तारै भनौँ न हामीले नयाँ नयाँ कुराहरू एक्सप्लोर गर्दै जानुपर्छ. फियर चाहिँ उनीहरूलाई डर चाहिँ एकदमै कम गराइदिनुहोस्. त्यो गर्नुभयो भने चाहिँ तपाईँको अझ बालबालिकाहरू चाहिँ कन्टिन्युस लर्नर हुन थाल्छन्. एन्ड अल्सो जस्तै स्क्रिन टाइम र एक्टिभ लर्निङलाई पनि अलिकति ब्यालेन्स गर्न पनि जरुरी छ. तपाईँले स्क्रिन अहिलेको उसमा म टेलिभिजनै देखाउँदिनँ मोबाइलै देखाउँदिनँ भन्दा पनि मिल्दैन, किनभने अहिलेको जुन अब टाइम पिरियड छ त्यो टाइम पिरियड अनुसार उनीहरूलाई चल्न पनि दिनुपर्छ. तर स्क्रिन टाइमिङ एन्ड एक्टिभ लर्निङलाई पनि तपाईँले डिफ्रेन्सिएट गर्न जरुरी हुन्छ.

0: માં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો ગોઠા રેડિયો
1: छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाखा स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। कोविड 19 को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकोमा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो। भन्सार कार्यालय सञ्चालन गर्नका लागि नायब सुब्बा प्रदीप भितालाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको छ। सङ्खुवा सभाको मक्कालु गाउँपालिका 5 माङसिङमा फोक्टेमा पहिरोले भिडीगोठ पुरिँदा 200 भन्दा बढी भेडा बेपत्ता भएका छन्। भेडापालक किसान दलबहादुर गुरुङको भिडीगोठ बगाउँदा 218 भेडा पुरिएर बेपत्ता भएको डीएसपी कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। पहिरोमा पुरिएका 32 भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्। पहिरोमा परेर भेडा गोठालोको काम गर्दै आएका 20 वर्षीय झलक गुरुङ घाइते हुनु भएको छ। घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजीमा कठिनाई भएको प्रहरीले जनाएको छ। घटनास्थल नुम प्रहरी चौकीबाट 40 किलोमिटर टाढा र 10 घण्टा पैदल दूरीमा पर्दछ। अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवन सहित 4 रोपनी जग्गा फिर्ता गरेको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा पृथ्वी चोकमा रहेको सार्वजनिक जग्गामा महासंघले स्वीकृति लिएर पक्की संरचना बनाएको थियो। संरचना खाली गर्नका लागि दिएको 35 दिने सूचनाको म्याद सकिन एक दिन अगाडि महासंघ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले उपत्यका नगर विकास समितिका अध्यक्ष महानगर प्रमुख धनराज आचार्यलाई साँचो हस्तान्तरण गर्नुभएको हो। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वी चोक र आसपासको जग्गामा विभिन्न संघ संस्था र व्यक्तिले भोगचलन गर्दै आएका छन्। महानगरका अनुसार बस पार्कमा बस्दै आएका 575 जनाले नाम दर्ता गराएका छन्। सड़क सञ्जाल मार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढ़ाइएको एसियन हाइवे अन्तर्गत काकडभिट्टाबाट लौकही सड़क खण्डमा बिटुमिनको अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ। बिटुमिन अभाव साथै गुणस्तरीय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो। उहाँका अनुसार 2 महिना अघिसम्म प्रतिलिटर 100 देखि 110 पाइरहेको भारतीय बिटुमिन अहिले 150 भन्दा बढ़ी पर्न थालेको छ। नेपाल बिटुमिन तथा ब्यारल उद्योगले भने बिटुमिनको अभाव नभई मूल्य भने अप्रत्याशित रूपमा बढेको जनाएको छ। निर्माण शुरू भएको 30 महिना बितिसक्दा करिब 40% काम सकिएको प्रजापतिले जानकारी दिनुभयो। बाराको कलैयामा राष्ट्रपाको भेलामा भएको हुलहुज्जतलाई लिएर नआत्तिएको सहभागी सांसद रहबर अन्सारीले बताउनु भएको छ। जिल्ला अधिवेशनको सुझाव संकलनका लागि गरिएको भेलामा निष्कासित नेता पक्षधरले हो हल्ला गरे पनि निर्धारित कार्यक्रम नरोकिएको अन्सारीको भनाइ छ।
2: यसबाट पार्टी आत्तिएको छैन, पार्टीका सांसदहरू आत्तिएका छैनन्। यो पार्टी जीवन्त रहँदाखेरि पार्टीमा सहमति असहमति हुन्छ, असहमतिलाई नै हामीले लिएरै अगाडि बढ्नेवाला छौँ। तर अराजक तत्त्वहरूको यो पार्टीमा कुनै ठाउँ छैन भन्ने कुरा यहाँबाट नै हामी सन्देश दिन चाहन्छौँ।
1: पूर्व जिल्ला अध्यक्ष चन्दन सुवर्णका निष्कासनमा परेपछि असन्तुष्ट रहँदै आएका कार्यकर्ताले हो हल्ला गरेका थिए। चीनको कोइला खानी विस्फोटमा मृत्यु हुनेको संख्या 90 पुगेको छ। सान्सी प्रान्तमा भएको दुर्घटनापछि उद्धारको कार्य तीव्र गतिमा गरिएको छ। घटनामा घाइते 100 बढीलाई अस्पताल लगिएको छ। घटनालाई लिएर खानीका व्यवस्थापकहरू पक्राउ परेका छन्। थप जानकारी बीबीसीका जोनाथन हेडबाट।
3: There have been teams of rescuers, I mean something like 800 people at the site since late last night trying to retrieve rescue those if they survive, otherwise retrieve their bodies. And then beyond that, of course, I assume they will start investigating. I mean, they've already detained some executives from the company. It's a privately owned coal mine in relation to the accident. Xi Jinping did warn that lessons must be learnt.
1: पञ्चकन्या रूपन्देही सुपर लीगको उपाधि वेस्टर्न क्रिकेट क्लब बुटवलले हात पारेको छ। भैरवा सिद्धार्थ क्रिकेट मैदानमा भएको 24 संस्करणको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरवालाई 45 रनले पराजित गर्दै वेस्टर्नले चौथो पटक उपाधि जित्न सफल भएको हो। गत सिजनको सुपर लीग पनि वेस्टर्नले नै जितेको थियो। उपाधि विजेता वेस्टर्नले 1,01,000 रुपियाँ पाएको छ। प्रतियोगितामा वेस्टर्नका अविशेष गौतम म्यान अफ द सिरिज हुनुभयो। मेलबर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबका विपिन आचार्य बेस्ट ब्याट्सम्यान, मेलबर्नकै अशोक धामी बेस्ट बलर र वेस्टर्नका सुझाव थापा उदयमान खेलाडी घोषित हुनुभयो। सोमबारसम्म पश्चिम तराईका जिल्लामा तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्क हुन भनिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी र सुदूरपश्चिम प्रदेश अन्तर्गत तराईका थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी हुन सक्ने जनाएको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र भैतडीलाई
0: यो BFBS गोर्खा रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् गर्देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नुहुने, सङ्गीत गङ्गा सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको हार्दिक नमन।

त आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम, जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेटाउने गर्दछौँ। अनि ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ हाम्रा समाजसँग, मान्छेका जीवनसँग, हाम्रो परिवेशसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा संगीत अनि दुःखमा संगीत र यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको एउटा छुट्टै प्रस्तुति कार्यक्रम संगीत गङ्गाको एउटा नयाँ श्रृङ्खलामा आज पनि उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत संगीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब भने कार्यक्रम संगीत गङ्गाको उठान सधैँ जस्तै एउटा देशभक्ति गीतबाट गर्न गइरहेको छु। देश बोलेको गीतबाट अझ भनौँ, हाम्रो माटो, नेपाली परिवेश, नेपाली संस्कृतिका बिम्ब टिपेको गीतबाट कार्यक्रम संगीत गङ्गाको उठान गर्न गइरहेछु। र आज भने मैले व्यवसायमा गीतकार एनपी परदेशीले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न गइरहेको छु, संजोग युञ्जनको संगीत अनि आशुसेन लामाको स्वरमा। अहिलेलाई भने यही देशभक्ति गीत कार्यक्रम संगीत गङ्गाको उठानमा।

हजुर श्रोताहरू, नेपाल बहुभाषी, बहुजाति र बहुसंस्कृति र धर्म भएको देश, जहाँ हरेक भाषा धर्म र संस्कृतिको आफ्नै विशेषता र मौलिकता भएकोले यसलाई नेपालीहरूले जहाँ गए नि, जहाँ बसे नि, जहाँ रहे पनि कदापि भुल्ने छैन र भुल्नु पनि हुँदैन, किनकि नेपाल आफै बहुपहिचान बोकेको एउटा सुन्दर देश भएकोले यसलाई भुल्न हुँदैन। त्यसैमाथि श्रोता, संसारकै उच्चो छानो पनि हाम्रै सगरमाथा भएपछि अनि इतिहासमा साँच्चै वीर साहसी गाथा समेत नेपाली र गोर्खालीकै नाममा भएपछि मेची, कोशी, कर्णाली र पश्चिम महाकाली जस्ता अनेकतामा छरिएको भूगोल बीच पनि एकतामा बाँच्ने जाति हौ हामी नेपाली। मन्दिर, गुम्बा र मस्तिष्क जस्ता सम्पत्ति बोकेर बाँचेका हामी नेपालीसँग रोधी, कौडा, सेलो र झ्याउरे संस्कृतिमा बाँचेका नेपालीहरूसँग के छैन? डाफी, मुनाल र मयूरले बनैभरि लुकामारी गर्दै लोभ्याउँदा त्यो विविधतामा एकता भएर बाँच्न जानेका नेपाली हामी जहाँ गए पनि, जहाँ रहे पनि यो पावन जन्मभूमि नेपाललाई चाहिँ किमार्थ बन्नु हुँदैन भन्ने देशभक्ति भाव टिपेको गीत राखेँ मैले कार्यक्रम सङ्गीत गङ्गाको उठानमा। आशुसेन लामाको स्वरमा गीत रचना रहेको थियो एनपी पादेशीको, भने सङ्गीत रहेको थियो सङ्गीतकार सन्जु योन्जनको। आदरणीय श्रोता, गीतको भाव, सङ्गीतको झन्कार अनि स्वरको लय राख्ने क्रममा अब भने म यहाँ गायक हेम तामाङ र गायिका सञ्जीविनीलाई डाकिहाल्छु।

मायाको अनमोलतामा हराउँदै त्यही मायाको पुजारी बनेर जन्म जन्म एक अर्काको पूरक भएर बाँच्न चाहने प्रेमी मनको चाहना चाहना इच्छा र प्राप्ति समेत माया नै भएपछि प्रेमी आत्माभित्र बस्ने देव समेत प्रेमी नै बन्न पुग्दा सिङ्गो घर संसार नै त्यही मखमली मायामा नै बुन्न पुग्दा त्यही मखमली मायामा नै अडिन पुग्दा पुलकित भएको प्रेमी मनको भाव जीवनका कुनै भुललाई समेत क्षमा दिएर एक अर्को साथ छोड्नै नचाहने दुई मनको गीत थियो। गीतकार निलम आङबुहाङ राईको गीत रचना, तारा प्रकाश लिम्बुको संगीत अनि हेम तामाङ र सञ्जीविनीको स्वरमा। वास्तवमा आदरणीय श्रोता, जहाँ मायाको पवित्र सीमा हुन्छ नि हो त्यस्तो मायामा पिरतीको साइनो कसिलो भइदिन्छ र नै त प्रेमीहरू भन्ने गर्छन् हाम्रो माया चर्किएको ऐना जस्तो नटुटोस् भनेर।

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अनि बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ। घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो हो बेबेस गोर्खा रेडियो, र यो बसाई हो संगीतको बसाई। त्यही भएर मैले यो बसाईमा गीतका भावहरू राखिरहेको छु, सङ्गीतको झन्कार अनि स्वरको लय यहाँहरू माझमा राखिरहेको छु। र यसै क्रममा भर्खरै मैले गीतकार विमल डाँगीको शब्द अनि सङ्गीत रहेको एउटा युगल गीत राखेँ प्रवीण बेडवाल र रचना रिमालको स्वरमा, जुन गीतले श्रोता माया पिरतीमा कुनै तगारो नआइदियोस्, मनकै धोका पुरा हुने गरी त्यो मायाको कोमलताभित्र रमाउन चाहने इच्छा प्रकट गरेको थियो। पिरतीको त्यो सुन्दर शहरमा रम्दा रम्दै कति टाढा भइहालिएछ भने पनि अर्को जुनीमा सँगै रहने चाहना बोलेको थियो। हुन पनि श्रोता, प्रेमी मनको चाहना भनेकै आफ्नो प्रिय मान्छेसँगै जिउने हुन्छ र सपनामा समेत उही मनकै माया पाउने नै हुन्छ।

आदरणीय श्रोताहरू, मनभित्र मायाको एउटा मिठो अनुभूतिले स्पर्श गर्न थाल्दा, माया लाउने चाहना एक्कासी बढ्न थाल्दा, मन एकहोरिएर छिनछिनमा उसैको कुरा सोच्दै, उनैको भाषा बोल्दै, एकोरो उसैको भाका गाउँदै, बाटो पनि एउटै, दृश्य पनि एउटै भएपछि खुलेर उनै प्रिय मान्छेको साथ रोजेर त्यो चाहना पूरा गर्ने प्रेमिल चाहना बोलेको गीत राखे मैले कार्यक्रम संगीत गंगाको यो संगीतमय बसाइमा गायिका स्मृति प्रधानको स्वरमा। यो गीतमा शब्द अनि संगीत रहेको थियो विक्रम राईको। हुन त आदरणीय श्रोता, यति हुँदाहुँदै पनि मनै त हो, त्यो पनि प्रेमी मन कुन मोडमा कसरी बदलिन्छ त्यसको मेसो पाउन गाह्रै हुन्छ, र नै त आफू पनि त्यही मायाको प्रहारले बदलिएको दुखेसो यहाँ गायिका समीक्षा अधिकारी पोख्दैछिन् रोशन सिंहको शब्द संगीतमा।

कस्ती थे कस्ती भए हेर मलाई, मिल्छ भने तिमी जस्तै फेर मलाई। आदरणीय श्रोता, एउटा झिनो आशा बोकेर उही प्रिय मान्छेको पर्खाइमा छटपटेको मन, एकाएक प्रिय मान्छेमा आएको त्यो बदलावको कारण थोरै शङ्खाको पहाड उड्दै गर्दा समेत उसैको खुसीमा आफ्नो खुसी देख्ने एउटी प्रेमी मनको समर्पण समेत पोखेको गीत। अनि खुसीहरू टाढा हुँदा मायाले चिमोर्दा समेत सम्झौता गरेर बस्न खोज्दै गरेकी प्रेमी मनको गीत थियो रोशन सिंहको शब्द संगीत अनि गायिका समीक्षा अधिकारीको स्वरमा। आदरणीय श्रोताहरू, मायामा कहिले बदलाव आइदिन्छ त कहिले, अनि कहिले मायाका सारा प्रस्ताव स्वीकार गर्दा गर्दै पनि प्रेमीहरू भुइँ छोडेर आकाशका तारा गन्न पुग्दा त्यहाँ अलिकति असमझदारी बढिदिन पुग्छ अनि त्यहाँ फेरि उसै गरी दुखेसो पोखिहाल्दछ। एकैछिन यहाँ भीमलिम्बू र रचना रिमालले पनि यस्तै यस्तै कुरा गर्न खोज्दै हुनुहुन्छ नेपाल राणाभाटको शब्द संगीत।

0: केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
0: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हजुर आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। सङ्गीतको झन्कार अनि गीतको भाव र स्वरको लय राख्ने क्रममा भर्खरै श्रोताहरू मैले यहाँहरू माझमा एउटा सुमधुर गीत राखे, जुन गीतमा मायाको रहर पुरा गर्न नसक्दाको कतै नमिठो परिणाम त होइन भन्ने एउटा भ्रम प्रेमी मनभित्र तरङ्गित हुन पुग्दा बढेको खाडल झन झनै गहिरिन थाल्दा त्यसैको उत्तर खोज्दै गरेको एउटा भाव थियो। गीतकार सङ्गीतकार नेपाल राणा भाटको अनि त्यही भाव र त्यही दुखेसो पोख्दै थिए भीम लिम्बू र रचना रिमालले। वास्तवमा आदरणीय श्रोता, एउटै भइसकेको मुटु छुट्टिएर दुई किनार भएर बाँच्न साँच्चै मात्रै होइन साँच्चै साँच्चै गाह्रो भइदिन्छ।

आदरणीय श्रोताहरू, दुई मुटु एक भएर जीवनका खुसीहरू बाँड्दै, सुख दुःखका पाटोहरू बग्दै छेल्दै, मायाको साउती मार्दै रमिरहेको क्षण जब एक्कासी छुट्टिनु पर्ने एउटा मोड आइदिन्छ नि, हो त्यति बेला अझ भनौँ त्यो परदेशीले घरदेशी प्रिय मान्छेलाई छोडेर मुगलान लाग्नुपर्ने त्यो बाध्यताको समय कति कठोर भइदिन्छ, सायद त्यसैको बिम्ब हुनुपर्दछ। अनि भोलिको चिन्ताले मनलाई हिर्काउन थाल्दा मन अमिलो भएर सुनकोशी धमिलो भए जसरी उर्लिएको मनको बिम्ब टिपेको थियो गीतकार लीलाराज कामबाङले प्रस्तुत गीतमा। सङ्गीत रहेको थियो शङ्कर थापा इस्माइलको, भने स्वर थियो साईराज खाँती र मुना ठटालको। वास्तवमा आदरणीय श्रोताहरू, जीवन भोगाईको हो यस्तै तिता मिठा दस्तावेज समेत हो, र नै त खुसीका साथ रमेको मन कतिखेर दुख्छ, कतिखेर भाँचिन पुग्छ, अनि कतिखेर दुखेसो गुनासो र गुण भुलेका र मन अन्तै डुलेका कुराहरूले मनलाई चिमोटी दिन्छ नि, त्यसको पत्तो पनि हुँदैन है।

आदरणीय श्रोताहरू, मायाको संसारमा मौकामा चौका हानेर अरूलाई रुवाएर आफू हाँस्ने स्वार्थी मायाको त्यो छल कपटबाट भाँचिएको मनको गीत थियो सारिका घिमिरेको स्वर शब्द संगीतमा। र अब नै श्रोताहरू, कार्यक्रम संगीत गंगाको व्यवसायको पुछारतिर आइसकेको छु, बिछौनीतिर आइसकेको छु। र पुछारमा भने यहाँहरू माझमा सुनिल गिरीको स्वर शब्द संगीत रहेको एउटा रमाइलो गीत छाड्दै बिदाउन चाहन्छु। सुखमा संगीत, दुःखमा संगीत, अनि संगीतकै यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भदौ 24 गतेका घटनाबारे मौन नबस्न सरकारलाई सुझाव दिनुभएको छ। विराटनगरमा कोइराला निवास पुगेर सभापति थापाले भदौ 24 घटनाको हिसाब किताब हुन बाँकी रहेको बताउनुभयो।
4: एउटा प्रश्नको उत्तर पनि हामी खोज्नु भएको छ कि भाद्र 24 गते नेपालमा जुन वितण्डा भयो त्यो वितण्डाको हिसाब किताब हुन अझै बाँकी छ। भाद्र 23 गते एउटा अप्रिय घटना भयो, त्यो घटनामा राज्यको धेरै ठुलो दोष थियो र त्यही भएर त्योमाथि अनुसन्धान भएको छ। अनुसन्धान उप कारवाहीको प्रक्रिया अगाडि बढेका छन् र नेपाली कङ्ग्रेस पार्टीले जहिले पनि यो विषयका सन्दर्भमा सात्र समर्थनले आफ्नो प्रकट गरेको छ। तर 24 गतेको सन्दर्भमा भने कोइराला निवासदेखि चाक्सीबारीसम्म सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको यो ठुलो क्षति र ठुलो त्यो सँगसँगै थुप्रै त्यो दिन पनि थुप्रै तन्नेरहरू मारिएका छन्, प्रहरीहरू मारिएका छन्। यसको बारेमा चाहिँ सबैले मौनता साधेको जस्तो भएको छ।
3: सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको उहाँले आरोप लगाउनुभयो। उहाँका अनुसार सरकारले 100 दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ 24 गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो।
4: सरकारलाई स्पष्टसँग पार्टीको तर्फबाट यो माग पनि राख्न चाहन्छु र सरकारलाई स्मरण पनि गराउन चाहन्छु कि तपाईँहरूले आफ्नो 100 दिनको कार्यक्रम सार्वजनिक गरिरहँदै गर्दा र पछि गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन बुझ्दै गर्दाखेरि एउटा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। हामी भाद्र 24 गतेको बारेमा अनुसन्धान गर्न छुट्टै न्यायिक आयोग बनाउनेछौँ तर यसलाई अहिले सबैले यसलाई भागसोप गर्ने प्रयत्न गर्नुभएको छ, यो स्वीकार्य छैन।
3: सभापति थापाले मानवाधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गर्नुभयो। गएको वैशाखमा विपदजन्य घटनामा देशभर 70 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो 40 दिनमा 1,342 घटना भएकोमा 333 जना घाइते भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर 16, चट्याङबाट 14 र आगलागीबाट 11 जनाले ज्यान गुमाएका छन्। ती विपदका घटनाबाट 1,621 परिवार प्रभावित भएको प्राधिकरणले उल्लेख गरेको छ। सबैभन्दा बढी आगलागीका 488 घटना भएका छन्। दक्षिण पूर्वी एसियाली मुलुकहरूमा अनलाइन ठगीमा लगाइएका 600 बढी नागरिकको उद्धार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
5: गएको एक महिनामा गरेका कामको सूची प्रकाशन गर्दै मन्त्रालयले क्याम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट 616 जनाको उद्धार गरिएको जनाएको छ। उनीहरू सबैलाई स्वदेश ल्याइसकिएको पनि मन्त्रालयले उल्लेख गरेको छ। पश्चिम एसियाको संकटबाट पीड़ित नेपालीको सहयोगका लागि बनाइएको आपतकालीन कार्यदलले काम गरिरहेको, हर्मुज जलघाटीबाट इरान लगिएका नेपाली अमृत झाको रिहाईका लागि पहल गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। मन्त्रालयले गएको एक महिनामा रुसका तर्फबाट लड्न जाँदा युक्रेनमा बन्दी बनाएका नेपालीको फिर्तीका लागि युक्रेनका विदेश मन्त्रीसँग कुरा गरेको, लिपुलेख हुँदै भारत र चीनले व्यापार गर्न गरेको सहमतिमा फरक मत राखेको विषय पनि समेटेको छ। लिपुलेखबारे भारत र चीन दुवै मुलुकमा पत्र पठाइएको जानकारी पनि एक महिने कामको सूचीमा राखिएको छ।
6: जुम्लामा घरमै पुग्यो राहदानी। जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयको सहकार्यमा राहदानी हुलाक मार्फत 3 दिनभित्र सेवाग्राहीको घरमै राहदानी पुग्न थालेपछि सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य। बागलुङको तमान खोला गाउँपालिकाले सोले डाँडामा निर्माण गर्यो जडीबुटी पार्क। पर्यटकीय तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सहित करिब 7 रोपनी क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटी रोपिए। डोल्पाको छारका ताङसुङ गाउँपालिकामा पहिलो पटक 4G सेवा विस्तार। माथिल्लो डोल्पामा इन्टरनेट पहुँच पुगेसँगै स्थानीय सेवा प्रभाव र सञ्चारमा सहजता। डोल्पाकै डोल्पो बुद्ध गाउँपालिका र सेफोक्सुन्ट गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा भने टेलिकमको 4G सेवा पुग्न बाँकी। वैदेशिक अध्ययनका क्रममा झुटा विवरण र ठगी रोक्न सरकारको मुलुकभर निगरानी अभियान सञ्चालन। शैक्षिक परामर्शका लागि अब नवीकरण भएका संस्थाबाट मात्रै सेवा लिन शिक्षा मन्त्रालयको आग्रह। नारायणहिटी संग्रहालय परिसरभित्र निर्माण भएको सभाहल र चमेना गृह 6 वर्षदेखि सञ्चालनमा आउन सकेन। करिब 45 करोड़ लागतमा बनेको संरचना उपयोगविहीन बनेको भन्दै सञ्चालनमा ल्याउन महालेखा परीक्षकको निर्देशन। र लुम्बिनी र सुदूरपश्चिमका तराई तथा पहाड़ी जिल्लामा अत्याधिक गर्मीको सम्भावना भन्दै सावधानी अपनाउन सरकारको अनुरोध। केही दिनसम्म तापक्रम 40 डिग्रीसम्म पुग्ने चेतावनी।
3: कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र एलिफेन्ट इन दि फगले जुरी पुरस्कार जितेको छ। फेस्टिभलको अनसर्टिन रिगार्ड विधामा सो चलचित्रले पुरस्कार पाएको हो। सो चलचित्र अविनाश विक्रम शाहले निर्देशन गर्नुभएको हो।

0: Pilain Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Radio Gorkha Radio Ho
3: स्थानीय किसान केशव बहादुर विष्टले जेटीए समाध्यन गर्नु भएको छ। उहाँले आफ्नो सिप्र अनुभवलाई अहिले खेतीसँगै जोड्दै आलु उत्पादनमा व्यस्त बनाउनु भएको छ।
4: मैले चाहिँ कृषि जेटीए पढेको होइन, अनि त्यसलाई चाहिँ सदुपयोग गर्ने भनेर चाहिँ अब खाली समयमा उसरी चाहिँ मैले प्रोजेक्टमा नि काम गर्थेँ पहिला। अब यसको वार्षिक आमदानी भने त्यो प्राइसमा पनि निर्भर हुन्छ होइन। अब मिनिममली अब हाम्रो मेन सिजन भनेको यो जेठदेखि लिएर हामी बिक्री सुरु गर्छौँ।
3: उत्पादन राम्रो हुँदै गएपछि अन्य किसान पनि आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन्। तर किसानहरूका केही गुनासाहरू पनि छन्। विशेष गरी आलु भण्डारणका लागि शीत भण्डार केन्द्र नहुँदा उत्पादन सुरक्षित राख्न समस्या हुने गरेको उनीहरूको गुनासो छ।
4: किसान केन्द्रहरू नभएको हुनाले यहाँबाट डलधुरा लैजानुपर्ने, बिउ किन्नको लागि पनि डलधुरा जानुपर्ने, बिउ त्यता राख्नुपर्ने समस्या हामीलाई बढी देखिएको छ।
5: यहाँका किसानहरूको समस्या के छ भने मुख्य समस्या किसानहरूले कोल्ड स्टोरमा आलुको बिउ राख्न पाएका छैनन्।
3: यस वर्ष मौसम अनुकूल भएकाले पनि आलु राम्रोसँग सप्रिएको किसान बताउँछन्। समय समयमा परेको पानीका कारण आलु उत्पादन अझ बढ्ने अनुमान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीको भनाइ छ।
6: 500 रोपनि क्षेत्रफलमा अहिले हाम्रो आलुको चाहिँ आलु खेती छ र यो वर्ष पानी परेको हुनाले दुई तीन पटक पानी परेको हुनाले आलुको चाहिँ पालन गर्ने चाहिँ 10-15% बढ्छ भन्ने अनुमान।
3: खोर्पे क्षेत्रको करिब 500 रोपनिमा आलु खेती गरिएको छ। हरेक वर्ष 1.5-2 करोड रुपियाँ बराबरको आलु बिक्री हुने गरेको स्थानीय बताउँछन्। उत्पादन सँगै किसानको आकर्षण बढ्दै जाँदा खोर्पे क्षेत्र अहिले बैतडीकै प्रमुख आलु उत्पादन केन्द्रका रूपमा चिनिन थालेको छ।
7: पाल्पा जिल्लाको रिप्तीकोट गाउँपालिका 6 ढोस्टुङमा रहेको नारायण माध्यमिक विद्यालयको 6 कोठे भवनमा टिनको दस्ताबाट पानी चुहिने भएपछि विद्यार्थीलाई अध्ययनमा समस्या परेको थियो। कक्षा 5-10 करिब 100 विद्यार्थी रहेको विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा दस्ता पाता परिवर्तन भएपछि अहिले विद्यार्थीलाई पढाइमा सहजता भएको छ। विद्यालयका प्रधानाध्यापक ढाल बहादुर उचाई:
8: हाम्रो जस्ता चेन्ज सर, थाना परिवर्तन, पहिला पनि हाम्रो जस्तै हो। पहिलाको जस्ता चाहिँ हाम्रो चाहिँ सबै त्यो चुहिएर सबै ड्यामेज भएको थियो, अनि त्यसलाई चाहिँ फेरि चाहिँ अर्को त्यसलाई फालेर अर्को नयाँ जस्ता। 6 कोठे भवन हो, 6 कोठे भवन भएको हुनाले त्यहाँ चाहिँ हामीले चाहिँ 5-10 गाह्रो त पहिला त्यो पानी आइसकेपछि त्यो भित्रपट्टि चाहिँ जम्मै बेन्च डेस्कहरूमा चुहुने क्रेकेटिस सरेको सरे गर्नुपर्ने, अनि त्यसपछि आएर फेरि सर्दा पनि अलिक ठुलो पानी आयो भने त त्यो भित्रैपट्टि पानी छिर्ने त्यस्तो थियो। अहिले त एकदम आनन्द छ।
7: गोर्खा वेलफेयर ट्रस्टले यसअघि 2054 सालमा अर्थात् करिब 30 वर्ष अघि 6 कोठे भवन बनाइदिएको थियो। भवन सबै राम्रो छ, तर जस्ता पाता पुरानो भएकोले पानी चुहिने भएको थियो। आफैले बनाएको स्कुलमा 30 वर्षपछि छाना परिवर्तन गरिदिएर ट्रस्टले उदाहरणीय काम गरेको विद्यालयका प्रधानाध्यापक उचाईको भनाइ छ।
8: यो हाम्रो पहिले नै चाहिँ 54 सालमा चाहिँ ब्रिटिस वेलफेयरले बनाएको हो, पहिला बनाएको 54 सालमा बनाएको भवन हो। ब्रिटिस वेलफेयरले नै बनाएर आफूहरू नै आएर बनाएर सम्पन्न गरेर गइदिएको, अब अहिले अलिक छाना जीर्ण भएको, पुरै विद्यार्थी त दलित जनजाति मात्रै हो।
7: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार 2 महिना अघि जस्ताको छाना परिवर्तन गरिएको स्कुलमा गोर्खा वेलफेयर ट्रस्टले 4,15,000 र स्कुलको 45,000 गरी कुल 4,60,000 रुपियाँ खर्च भएको छ।
9: चुम्नुब्री गाउँपालिका 7 छेकम्पारका बासिन्दा एक साता अघिदेखि लेकतिर जान थालेका हुन्। चुम्नुब्री गाउँपालिकाका स्थानीय साङपा लामाले सिजन सुरु भएसँगै गाउँलेहरू लेकतिर जान थालेको जानकारी दिनुभएको छ। छेकम्पारका बासिन्दाको मुख्य आमदानीको स्रोत यार्सा गुम्बा भएकाले यो पल्ट हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर जान थालेको उहाँले बताउनुभयो। तिब्बती सिमाना आसपासको छेके र बाजु लगायत लेकमा पुगेर यार्सा गुम्बा संकलन गर्ने गरिएको छ। हरेक याममा याक, चौरी, घोडामा खाद्यान्न लगायत दैनिक उपभोग्य सामान ढुवानी गरेर लाभा लस्कर सहित स्थानीय वासी लेकतिर जाने गरेका छन्। यहाँको लेकमा यार्सा गुम्बा संकलन गर्न छेकम्पार भन्दा बाहिरका बासिन्दालाई निषेध छ। स्थानीयले भने समितिलाई प्रति व्यक्ति 500 रुपियाँ शुल्क तिरेपछि लेकमा जान पाउने नियम बनाइएको छ। विगत वर्षहरूमा यार्सा गुम्बा संकलन गर्न अभिभावक सँगै बालबच्चा पनि लेकतिरै जाने गरेका थिए, तर यो वर्ष भने यहाँ बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधा सहित पठन पाठनको व्यवस्था मिलाएपछि केही सहज भएको स्थानीयको भनाई छ।
2: गत आर्थिक वर्षको वैशाखसम्ममा 1,830,000 विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालू आर्थिक वर्षको वैशाखसम्म यो संख्या 89,630 झरेको हो। गत वर्ष सार्क मुलुकका 18,933 र तेस्रो मुलुकका 81,897 जनाले निकुञ्जको भ्रमण गरेको जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले यस वर्ष सार्क मुलुकका 13,992 तेस्रो मुलुकका 75,638 जना पर्यटकले निकुञ्ज
10: BS Gorkha Radio Hosts.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: नेकपा एमाले मुलुकको अहिलेको अवस्थालाई संकटका रूपमा लिएको सचिवालय बैठकका सहभागीले बताएका छन्। केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले बैठकमा एकताबद्ध हुनुपर्छ भन्नेमा एकमत रहेको दावी गर्नुभयो।
4: अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ, त्यो संकट जे छ आइलागेको, त्यो संकटका विरुद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
3: अध्यक्ष केपी शर्मा ओलीले राजीनामा गर्न उपाध्यक्षहरूले सुझाव दिएका भनिएका बेला भट्टको भनाइ आएको छ। आज एमालेका उपमहासचिवहरूले बोलेका छन्। बोल्ने नेताहरूले ओलीको राजीनामा नमागेको उहाँले बताउनुभयो।
4: नेतृत्वकै अब हाम्रो पार्टीभित्र जे समस्या छ त्यसको समाधान अध्यक्षकै नेतृत्वमा समाधान गरेर फेरि उहाँकै कमानमा अघि बढ्नुपर्छ भन्ने नै भाव थियो मेरो बुझाइमा, त्यो लाग्छ।
3: दुई दिनदेखि जारी एमाले सचिवालय बैठक भोलि पनि बस्नेछ। बैठकमा सचिवहरूले बोल्ने कार्यपालिका छ। व्यवसायी मीनबहादुर गुरुङले बाल अस्पतालका लागि 71 करोड़ बढी लागतमा भवन दान गर्नुभएको छ। फाटपट्टी निकाय संचालक गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अन्तर्गत बाल अस्पतालको भवन हस्तान्तरण गर्नुभएको हो। फाटपट्टी उद्योग वाणिज्य समूहले 71 करोड़ 4,42,000 रूपियाँको लागतमा काठमाडौँको बुढालनकण्ठमा यो भवन तयार पारेको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीलाई पनि आमन्त्रण गरिएको हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइराला।
5: This Minwadruji and the Bhatpatini group, his whole family was so passionate about building this. We could see the joy in their eyes when we were there actually spending money on this. And thank you for all of your contribution. But this is a non-profit institution. We want to have a central one hub and then have a satellites in each province of the Nepal, which we hope we will be able to finish by 2031.
3: काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ कियोचले काठमाडौँमा केन्द्रीय बाल अस्पतालका साथै देशका 7 वटै प्रदेशमा अस्पताल बनाउँदैछ। धराङमा केलाङ च्याम्रुङ नाच प्रशिक्षण सञ्चालन गरिएको छ। प्रशिक्षक कुमार हुक्पा चोङबाङका अनुसार सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्व, बाजा गाजा तथा पारम्परिक प्रस्तुतिबारे सिकाइएको छ।
6: लाङ्गाङ, कस्तप्पा, हुङचाङ, पेमाला, यो पेमाला अनि कस्तप्पा 6 वटा नाच मात्रै मैले बेसिक योभन्दा धेरै हामी सिकाउँदै।
3: प्रशिक्षार्थी सन्जु लिम्बुले पहिलो पटक केलाङ प्रशिक्षणमा सहभागी भएको अनुभव सुनाउनु भयो।
6: जस्तो अब लिम्बुहरू नयाँ घर बनाएपछि नयाँ घर कसैमा च्याब्रुङ नाच्ने उहिलेदेखिको हाम्रो अलिकतिको अब बुढापाकाले धरानमा घर बनायो अनि धरानमा घर बनाउँदाखेरि धरानमा च्याब्रुङ गाउँदाखेरि पाहाडदेखि 2टा मात्रै च्याब्रुङ घर त्यो ल्याएर नाचेर घर बसेको मैले देखेको थिएँ भेटेको थिएँ।
3: विवाह, उभौली उधौली, मेला उत्सव तथा विभिन्न शुभ अवसरमा प्रस्तुत गरिने केलाङ नाच लिम्बु समुदायको सांस्कृतिक पहिचानका रूपमा परिचित छ। ढोल जस्तै देखिने च्याब्रुङ बाजाको धुनमा नाचिने यो नृत्यमा चराचुरुङ्गी तथा जनावरका चालको अभिनय समेत समावेश गरिन्छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण प्रजातान्त्रिक गणतन्त्र कंगोमा उत्पन्न जोखिम उच्चबाट अति उच्च भएको बताएको छ। हालसम्म 177 जनाको मृत्यु हुँदा 750 जना संक्रमित भएका छन्। अक्सफोर्ड विश्वविद्यालयका अध्येताहरूले 2-3 महिनाभित्र तयार हुने गरी इबोला विरूद्धको खोप तयार हुन सक्ने बताएका छन्। इबोलाको बुन्डीबुग्यो प्रजातिको विषाणु संक्रमण हुँदा 1/3 मृत्यु हुने गरेको छ। थप जानकारी बीबीसीका इमोरी माहवनबाट।
7: The authorities say there are now outbreaks in eastern part of the country, including Ituri, North Kivu and South Kivu. No cases have formally been declared in the regional capital Goma, although there has been one positive laboratory test. So far, more than 700 have been exposed to the virus, with over 170 suspected deaths recorded.
3: सेन्ट्रल एसियन भलिबल एसोसिएसन काबा महिला भलिबल च्याम्पियनसिप 2026 नेपालले पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरमा भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। नेपालले किर्गिस्तानलाई 25-18, 25-20 र 25-13 हराएको हो। समूह चरणको अन्तिम खेलमा नेपालले मलदिपसँग प्रतिस्पर्धा गर्नेछ। जितपछि प्लेयर अफ द म्याच सुमित्रा रेग्मीले मलदिप विरुद्धको खेलका लागि तयार रहेको बताउनु भयो।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ. फक्ताङलुङ सातका वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो. कोविड 19 को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकोमा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो. भन्सार कार्यालय सञ्चालन गर्नका लागि नायब सुब्बा प्रदीप भितालाई प्रमुखका रूपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको छ. संखुवासभाको मक्कालु गाउँपालिका 5 माङसिङमा फोक्टेमा पहिरोले भिडीगोठ पुरिँदा 200 भन्दा बढी भेडा बेपत्ता भएका छन्. भेडापालक किसान दलबहादुर गुरूङको भिडीगोठ पगाउँदा 218 भेडा पुरिएर बेपत्ता भएको डीएसपी कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो. पहिरोमा पुरिएका 32 भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन्. पहिरोमा परेर भेडा गोठालोको काम गर्दै आएका 20 वर्षीय झलक गुरूङ घाइते हुनुभएको छ. घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजीमा कठिनाई भएको प्रहरीले जनाएको छ. घटनास्थल नुम प्रहरी चौकीबाट 40 किलोमिटर टाढा र 10 घण्टा पैदल दूरीमा पर्दछ. अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवन सहित 4 रोपनी जग्गा फिर्ता गरेको छ. पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा पृथ्वी चोकमा रहेको सार्वजनिक जग्गामा महासंघले स्वीकृति लिएर पक्की संरचना बनाएको थियो. संरचना खाली गर्नका लागि दिएको 35 दिने सूचनाको म्याद सकिन एक दिन अगाडि महासंघ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले उपत्यका नगर विकास समितिका अध्यक्ष महानगर प्रमुख धनराज आचार्यलाई साँचो हस्तान्तरण गर्नुभएको हो. पोखरा उपत्यका नगर विकास समितिको स्वामित्व रहेको पृथ्वी चोक र आसपासको जग्गामा विभिन्न संघ संस्था र व्यक्तिले भोग चलन गर्दै आएका छन्. महानगरका अनुसार बस पार्कमा बस्दै आएका 575 जनाले नाम दर्ता गराएका छन्. सड़क सञ्जाल मार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको एसियन हाइवे अन्तर्गत